0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक छ बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भयो।

छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9 97-49-88-6-96-9।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

0: प्रभुलाई मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झै एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, के प्रार्थना दोहोराई राख्ने। अन्य चाहिँ आजको वचनको शीर्षक छ, र हामी सबैलाई यो प्रश्न छ कि हामीले प्रार्थना दोहोराई राख्ने त भन्ने हाम्रो मनमा प्रश्न छ। र लुकाको पुस्तक 18 अध्यायको जो एउटा दृष्टान्त प्रभु येशूले त्यस खण्डमा भन्नुभयो, त्यस खण्डमा भन्नुभएको दृष्टान्तको शीर्षक खुरन्दार लागे कि विधवा भन्छ। त्यो दृष्टान्तको शीर्षक यो छ, र यो दृष्टान्त पढेपछि हामी चाहिँ प्रार्थना गरेको गरेकै गरेको गरेकै एउटै विषयमा प्रार्थना दोहोऱ्याएको दोहोऱ्याएकै गर्नुपर्छ भन्ने हामी अधिकांशले बुझेका छौँ। तर प्रभुले यहाँ भन्न खोज्नु भएको कुरा फरक रहेको हामीले स्पष्ट यहाँ देख्दछौँ। जब हामी यसको अन्त अन्ततर्फ जसरी 8 पदलाई राम्रोसँगले गहिरेर पढिएको खण्डमा हामी यो स्पष्ट देख्दछौँ। यो खण्डलाई म पढेर तपाईँहरूको समक्ष सुनाउँदछु। यो खण्ड हुनेछ लुकाको पुस्तक 18 अध्यायको 2 पददेखि 8 पदसम्म। यो दृष्टान्त प्रभु येशूले भन्नुभएको हो, कुनै एउटा सहरमा परमेश्वरको भय नमान्ने र मानिसको वास्ता पनि नगर्ने एकजना न्यायाधीश थिए। न्यायाधीशको काम न्याय गर्ने हो र धार्मिकता अधार्मिकता छुटाउने हो। 3 पदले भन्छ, त्यसै सहरमा एउटा विधवा थिए, त्यो तिनी कहाँ आइरहन्थे र भन्थे, मेरो बादीको अघि मेरो न्याय गरिदिनुहोस्। तर 2 पदमै नै प्रभु येशूले यो मानिस न्यायाधीश हुन भए पनि ऊ परमेश्वरको पनि भय मान्दैन, मानिसहरूको पनि उसले वास्तै गर्दैन। यो खालको मानिस न्यायाधीश भएको छ, र त्यहाँ दुःख कष्टमा परेकी चाहिँ एकल महिला छिन्, र जब समस्यामा पर्यो उहाँ त्यो न्यायाधीश भएकोमा जानुभयो आफ्नो न्याय पाउनको लागि। 4 पदमा यहाँ यसो भनिएको छ, तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, म परमेश्वरको डर मान्दिन, मानिसको वास्ता पनि गर्दिन, तर यस विधवाले मलाई हैरान पारेको हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्र त तिनी एकोरो आएर मलाई वाक्क बनाउनेछ भनिकन यो न्यायाधीशले आफ्नो मनमा यसो भन्दछ, म परमेश्वरसँग डराउने मान्छे त होइन, मानिसको वास्ता गर्ने मानिस पनि त म होइन, तर पनि यसले मलाई वाक्क लगाएको कारणले गर्दा म यसको न्याय चाहिँ गरेरै छोड्छु भनिकन उसले त्यो भन्दछ। र उसले त्यो एकल महिलालाई न्याय दिलाई दिनुहुन्छ। 6 पदमा प्रभु येशूले भन्नुभयो, सुन ती अधर्मी न्यायाधीशले के भन्दछन्, के परमेश्वरले उहाँलाई रात दिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र के उहाँले तिनीहरूको निम्ति भ्यालो गर्नुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेटाउला त भनिकन प्रभु येशूले अन्तिममा प्रश्न गर्नुभएको छ। एक अधर्मी न्यायाधीशले त आफू भित्र वाक्क लागेर यसरी न्याय गर्दछ भने, यहाँ सृष्टिकर्ता परमेश्वर जसलाई असल पिता भनिकन प्रभु येशूले मत्तीको पुस्तक 7 अध्यायमा भन्नुभएको छ, उहाँमा भरोसा राख्ने जनहरूको अनुरोधलाई, छोरा छोरीहरूको अनुरोधलाई के उहाँले इन्कार गर्नुहोला त भनिकन त्यति भनिसक्नु भएपछि 8 पदमा, म तिमीहरूलाई भन्दछु उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ, तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेटाउला र भनिकन उहाँले अन्तिममा प्रश्न गर्नुभएको छ। उहाँले यी सबै कुराहरू चाहिँ विश्वासको विषयमा बोल्नु भएको छ। एक अधर्मी मानिसले त दिगदार लगाए, मलाई वाक्कै लगाए भन्ने हिसाबमा न्याय गरेरै छोड्दछन्, मागेको कुरा दिएरै छोड्दछ भने एक धर्मी परमेश्वर, एक प्रेमिलो परमेश्वर, प्रेमिलो पिताले हामीले मागेको कुरालाई के उहाँले दिनुहुन्न होला त, के उहाँले भ्यालो गर्नु होला त भनिकन यस खण्डमा प्रभु येशूले भन्नुभएको छ। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदी बहिनीहरू, यस खण्डमा प्रभु येशूले लुकाको पुस्तक 18 अध्यायमा जो खुरन्दर लागेकी विधवा भनेर चाहिँ जुन दृष्टान्त भन्नुभएको छ, यहाँ चाहिँ लगातार प्रार्थना दोहोऱ्याउनको लागि उहाँले प्रेरणा दिनुभएको होइन। उहाँले चाहिँ यहाँ भन्न खोज्नु भएको कुरा चाहिँ हाम्रो विश्वास नहराउनको लागि, के मानिसको पुत्र पृथ्वीमा आउँदाखेरि उहाँले मानिसहरूमा विश्वास पाउनुहोला त भनिकन उहाँले अन्तिममा यो भन्नुभएको छ। त्यसले गर्दाखेरि यहाँ उहाँले चाहिँ आज तपाईँले प्रभु मेरो यो जग्गा बिक्री होस्, यानि प्रभु मलाई यो चार आना जग्गा जुटाइदिनुहोस्, मैले राम्रो ठाउँमा जग्गा पाऊ भनेर चाहिँ त्यो प्रकारले प्रार्थना गर्दै हुनुहुन्छ भने तपाईँले त्यही भोलि पनि प्रार्थना, पर्सि पनि प्रार्थना, निकोर्सि पनि प्रार्थना गर्दा गर्दा गर्दा गर्दा दुष्ट आत्माले तपाईँको हृदयबाट विश्वासै उडाओस् भन्ने प्रकारले प्रार्थना दोहोऱ्याइराख्नु भनेर उहाँले भन्नुभएको होइन। तर उहाँले यहाँ भन्नुभएको कुरा त जब तपाईँले जेको विषयमा प्रार्थना गर्नुहुन्छ, प्रार्थना गरिसक्नु भएपछि तपाईँले त्यो कुरालाई विश्वासमा देख्न सक्नु पर्दछ। जब त्यो कुरा तपाईँले चारना जग्गाको लागि यसरी बाटोको छेउमा यानि अलिकति अग्लो ठाउँमा लगायत यस्तो उस्तो जुन तपाईँको हृदयमा चाहना लागेको कुरा छ, स्वर्गमा परमेश्वरको द्वारलाई तपाईँले घचघचाउनु भयो, त्यो घचघचाउनु भए पछाडि तपाईँको हृदयमा मैले पाएँ भन्ने तपाईँलाई त्यो प्रकारको विश्वास भयो भने प्रभुले तपाईँलाई दिनुहुन्छ। र यहाँ प्रभुले यस खण्डमा चाहिँ के मानिसको पुत्रले मानिसहरूको हृदयमा विश्वास भेटाउनु होला त भनेर चाहिँ राखिएको प्रश्न चाहिँ त्यो जो एकल महिला छिन् अधर्मी न्यायाधीशको ढोका उहाँले गएर घचघचाउनु भएको छ। एकचोटि घचघचाए, दुईचोटि घचघचाएपछि विश्वास उडेपछि यो मानिसले यो न्यायाधीशले मेरो चाहिँ न्याय नदिनु हुने रहेछ भनेर चाहिँ त्यो प्रकारले उहाँले सोच्नु भएको खण्ड र उहाँले चाहिँ विश्वास नराख्नु भएको खण्डमा उहाँ न्यायाधीश भएकोमा गइराख्नु हुन्थेन भनेर भने जस्तो नै त्यो एकल महिलाको हृदयमा जो त्यो न्यायाधीशबाट म न्याय दिलाएरै छोड्छु, म न्याय पाएरै छोड्छु भन्ने जो दृढ विश्वास हो त्यो विश्वासको विषयमा चाहिँ प्रभुले त्यो भन्नुभएको हो। तर यहाँ प्रभुले चाहिँ एउटै प्रार्थना हामीले दोराको दोराको दोराको दोराकै गर्नुपर्छ भनेर त्यो प्रकारले भन्नुभएको होइन। यदि उहाँले त्यो प्रकारले भन्नुभएको हो भने मर्कुसको पुस्तक 11 अध्यायको 24 पदमा यसो उहाँले भन्नुभयो, म यो खण्डलाई पढ्दिए, यो भनाई प्रभु येशूकै हो, यसकारण म तिमीहरूलाई भन्दछु तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाइसकेको छु भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। तपाईँले कुनै पनि विषयमा जब प्रार्थना गर्नुभयो, प्रार्थना गरिसक्नु भएपछि त्यो चाहिँ मैले पाइसके, मेरो असल स्वर्गीय पिताले मलाई दिइसक्नुभयो भनिकन तपाईँले विश्वास राख्न सक्नुभयो भने त्यो तपाईँको हुनेछ भनेर चाहिँ प्रभु येशूले यहाँ मर्कुसको पुस्तक 11:24 यो स्पष्ट गर्नुभएको छ। जब तपाईँले प्रार्थना गरेर मागिसक्नु भएपछि यो वचन अनुसारकै माग्नु हुनुपर्छ। अपराधमा यानि लालसामा आदि इत्यादिमा मागेर चाहिँ हुँदैन, त्यो हामीले प्रार्थना सम्बन्धी विभिन्न खण्डहरूमा सिकेका छौँ। तर तपाईँको आवश्यकता अनुसारको कुरा जब तपाईँले माग्नुभयो, मागिसक्नु भएपछि तपाईँले आफ्नो विश्वासमा देख्न सक्नुपर्छ भनेर चाहिँ बाइबलमा प्रभुले भन्न खोज्नु भएको कुरा चाहिँ त्यो हो। र लुकाको पुस्तक 18:8 पदमा कि मानिसको पुत्रले मानिसहरूमा विश्वास भेटाउला नि त भनेर चाहिँ उहाँले भन्नुभएको कुराहरू चाहिँ यो प्रकारको माग हुनुपर्छ। जब तपाईँले कुनै पनि कुरा प्रभुको अघि लगेर माग्नुभयो, उहाँले तपाईँलाई पक्कै दिनुहुन्छ र मागिसक्नु भएपछि दिइसक्नुभयो भन्ने तपाईँको हृदयमा विश्वास हुनुपर्छ। र प्रार्थना पछि तपाईँले फेरि प्रार्थना दोहोऱ्याइराख्ने होइन, तर अब त प्रशंसाप हो भनेर चाहिँ मर्कुसको पुस्तक 11:24 भनेको कुरा चाहिँ त्यो हो। तपाईँले चार्न जग्गा, असल जग्गा प्रभु मलाई जुटाइदिनुहोस्, यो यस्तो डाँडामा घमाइलो पूर्वतिर फर्किएको बाटोसँग जोडिएको यस्तो रुमाल आकारको भनेर तपाईँले जुन जग्गाको लागि प्रार्थना गर्नुभएको छ तपाईँले अब त्यो जग्गा हृदयमा देख्न सक्नुपर्छ। बाइबलमा प्रभुले भन्नुभएको कुराहरू चाहिँ त्यो हो, हृदयमा देख्न सक्नु पर्दछ। र विश्वासमा देखिसकेपछि पाउन भन्दा अगाडि नै मैले पाइसकेँ, प्रभु तपाईँलाई धन्यवाद, मैले जो चारना जग्गाको लागि मेरो घडेरीको लागि मैले प्रार्थना गरेको थिएँ तपाईँले दिइसक्नु भयो, त्यो जग्गा मेरो हृदयमा मैले देखिसकेँ, म तपाईँलाई धन्यवाद दिन्छु। भनेर अब तपाईँले धन्यवाद दिनु भएपछि तब चाहिँ प्रभुले तपाईँलाई जुटाउनुहुन्छ भनेर चाहिँ बाइबलमा त्यो भनिएको हो। मैले एउटा उदाहरण संसारको सबभन्दा ठूलो चर्चको पास्टर डेभिड एङ्गुचोको एउटा गवाई मैले सुनेको छु। उहाँको मण्डली सुरु हुँदाखेरि उहाँको जो अफिसमा बस्ने चियर थिएन, साथै कुर्सीहरू थिएन, टेबल थिएन, साथै उहाँलाई यताउता हिँडेर प्रचार प्रसारमा जानको लागि एउटा साइकल पनि थिएन। त्यो पछि उहाँले कति समय प्रार्थना गर्नुभयो पाउनु भएन। त्यसरी प्रार्थना दोहोऱ्याइराखेकोले गर्दा त्यो विश्वासको प्रार्थना होइन भनिकन प्रभुले उहाँलाई थाहा दिनुभयो। त्यसपछि उहाँले चाहिँ जो प्रार्थना गर्नुभयो अमेरिकामा बनिएको साइकल, त्यो फर्निचरहरू, कुर्सीहरू, साथै टेबल, साथै उहाँ पास्टरको एउटा घुम्ने मेच यानि चेयर, त्यसको लागि उहाँले प्रार्थना गर्नुभयो। प्रार्थना गरिसक्नु भए पछाडि उहाँले मैले पाइसके भनेर विश्वास गर्नुभयो। विश्वास गरे पछाडि उहाँले एउटा सेवामा उहाँहरूको चर्चको सुरुवातको उसमा उहाँले भन्नुभयो, मलाई प्रभुले एउटा अमेरिकामा बनिएको गियरवाला साइकल जुटाउनुभयो, त्यस्तै एउटा मलाई कुर्सी दिनुभयो, टेबल दिनुभयो र यस प्रकारको अरू चेयरहरू दिनुभयो भने चाहिँ उहाँले भन्नुहुँदाखेरि उहाँको मण्डलीको जवानहरूले चाहिँ उहाँलाई भनेछन् कि अब पास्टर बाबु देखाउनुहोस् भने चाहिँ उहाँको कोठामा उहाँहरू पछ्याउँदै आउनु भएछ। त्यस समय प्रभु म अप्ठ्यारोमा परे भनेर चाहिँ भन्नुहुँदाखेरि प्रभुले उहाँ जवानहरूलाई भन्नको लागि चाहिँ पास्टरलाई यो लगाउनु भएछ के बच्चा आमाको पेटमा हुँदाखेरि तिमीहरूले देख्छौ त्यस्तै म विश्वासमा गर्भवती भएको छु भनेर चाहिँ त्यसरी उत्तर दिनुभएछ। नभन्दै केही समय पछाडि त्यो टेबल, कुर्सीहरू साथै त्यो साइकल पनि उहाँलाई प्रभुले जुटाउनु भएछ र जे कुराहरू हामी माग्दछौ त्यो पाइसकेका छौ भन्ने विश्वास गरिएको खण्डमा हामीलाई प्रभुले प्रार्थनाको उत्तर दिनुहुन्छ र हामीले प्रार्थना दोहोऱ्याएको दोहोऱ्याएकै गर्नु पर्दैन। हामीले प्रार्थना गरिसके पछाडि अब प्रशंसा गर्न सुरु गर्नुपर्छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: मैले मान्नुपर्ने नेपाली दाजुभाइ दिदी बहिनी अनि हाम्रो खिसमा आउने प्रभुको छोराछोरी सम्पूर्णलाई मैले जयमसी गरे र नमस्कार र साथै म शान्ता श्रेष्ठ अनि मेरो घर चाहिँ शङ्खसभा हो पुर्ख्योली घर र अहिले हाल चाहिँ सानो ठिमी भक्तपुरमा बस्छु र अनि सबै श्रोताहरूको माझमा मेरो कुराहरू ल्याउनु पर्दा मेरो गवाईहरू बाँड्नु पर्दाखेरि चाहिँ प्रभुमा पाउनुभन्दा अगाडि धेरै गाह्रो थियो अनि धेरै हामी चाहिँ शङ्खसभाबाट आएको अनि त्यसपछि सबाट आएर यहाँ शान्ति भक्तपुरमा घडेरी किन्यौं। घडेरी किनिसकेपछि त्यो अलिकता मान्छेको हेराइले चाहिँ त्यो घडेरी किनेको अशुभ भन्दो रहेछन्। त्यो घडेरी त हामीले त हेरिवरि छोडेको, तपाईँले त फेरि किन्नु भएछ, हामीले थाहा पाएको भए त नकिन भन्थ्यौं। त्यसको चाहिँ बहिना पनि माया मार्यौं, त्यो घडेरी तपाईँले लिएको घडेरी चाहिँ अशुभ छ भनेर त्यो थाहा पायौं र घडेरी पनि हामीले छोडिदिएको। त्यो बहिना सुधै तपाईँले त्यसैमा लिनु भएछ भन्नुभयो। अशान्ति आयो मलाई त्यसबाट अनि मैले त्यसले गर्दाखेरि प्रभुमा नआउँ खेरिको कुरामा अनि धेरै त्यहाँ पञ्चङ वञ्चङ गर्न मान्छेहरू ल्याउने, नाग पूजा गर्न लाउने अनि इनारतिर कता कता के गरिराख्नुहुन्थ्यो अनि त्यो गर्दा पनि अशान्ति आउने, घरमा झगडा आउने। हामी थोरै परिवार हो, सानो त्यो चारजनाको परिवार, त्योमाथि पनि अशान्ति भएको भएकै हुने अनि त्यसपछि त्यो विषयमा के भइरहेको थियो भनेदेखि के गर्दा शान्ति आउला भन्ने अनि यता जाँदा उता जाँदा फुकफुक गर्नु जाने कुद्ने अनि त्यसो गर्दा नि हुँदैन, पैसा खर्च भइसकिसक्यो अनि लास्टमा हाम्रो डिसिजन के भयो परिवारमा भन्दाखेरि अब छोराको नि हुर्क्यो, छोरीको नि हुर्क्यो, अब हामी श्रेष्ठको जाति, अब गुफा पनि राख्नुपर्छ, व्रत पनि गर्नुपर्छ एकैचोटि भन्ने क्रममा अनि थियौं र सबै कुरा सामान गृहहरू जोडिसकेको थियो अनि घरमै चाहिँ अब बाहुन पढाएर गरौँ न त भनेर अनि त्यहाँनिर के भनेको थियो भने हेर्नु जाँदाखेरि सातवटा बाहुन पढाउनु पर्छ यो जग्गाको लागि, यो जग्गालाई पनि शान्ति गराउनु पर्छ अनि त्यसपछि छोरा छोरीको पनि त्यही गुफा पनि राख्ने अनि त्यहाँबाट व्रत पनि गर्ने भन्ने कुराहरू भएर सबै सामग्रीहरू तयारी गरेको थिए अनि त्यो चैतको महिना थियो अनि त्यो सामग्री घरभरि जम्मा गरिसकेपछि छलफल गर्यौँ कसो गर्ने कसो के गर्ने भन्ने कुरा आफन्त छलफल गर्दै जाँदाखेरिमा अनि मलाई जिउभरि त्यो घाउ खटिएर आउने, दुख्ने, चिल्चिलाउने, झमझमाउने बहुत त्यस्तो भइरहने, बुट्टी लगायो बुट्टीले पनि सन्चो हुँदैन, के एकदमै गाह्रो हुने अनि त्यसै गर्दै जाँदाखेरि एकजना प्रभुको छोरी विश्वास गरेको रहेछ। ऊ त बाटो बाटोमा गीत गाउँदै हिँड्ने, हाँस्दै हिँड्ने, त्यस्तो बडबडाउँदै हिँड्ने, म त लाग्यो यो मान्छे किन हाँसिरहन्छ, किन खुसी छ भन्ने लाग्ने मलाई पसलमा बसिरहँदा, अनि मेरो पसल थियो स्टेसनरी ठुलो छ सान्टिङमा, त्यहाँ बस्दाखेरि ऊ बरबराउँदै हिँडेको लाग्यो, अब ऊ त खुसीले रहेछ, अनि कहाँ गएर आउनु भएको, एकछिन यता आउन भनेर बोलाउँदा त म चर्चमा गएर आएको, म त खुसी छु, म परमेश्वरसँग भजन गाउँदै हिँडेको, अनि त्यहाँ गएर कस्तो हुन्छ, अनि आनन्दी हुन्छ, मलाई चाहिँ आनन्दी छ भनेर उसले सबै कुरा बताउन थाल्नुभयो। अनि मलाई पहिला मेरो ऋणहरू हुन्थ्यो, बच्चा पढाउन सक्दिन थिए, मलाई यो के भन्छ पिपल पूजा गर्थे, यसो गर्दा शान्ति भएन, अनि त्यसैले गर्दाखेरि उहाँको गवाई सुनेर अनि म पनि उहाँसँगै चर्चमा गए, अनि चर्चमा गए, चर्चमा जाँदा फर्स्ट टिममा चाहिँ अनि सबैजना हेरे त्यहाँनिर बडो आफ्नो आफ्नो तरिकाले रमाइलो गरेर जिरहनु भएको थियो, अनि त्यसपछि म फर्केर आएँ, अनि फेरि अर्को हप्ता नि गए, अनि फेरि जाने गरे गर्दै जाँदाखेरिको गरममा मलाई कस्तो लाग्थ्यो भनेदेखि, त्यो जुन मैले पाँच दिन मात्रै भएको थियो बुटी, नयाँ बुटी लगाइराखेको, मेरो शरीरमा चाहिँ धेरै गाह्रो भएको थियो, बुटी बाँधेको थियो एकदम जान्ने त्यो माताकोमा गएर, अनि त्यो बुटी धेरै गइरहेको थिएँ, चर्चमा गइरहेको थिएँ, अनि चर्चबाट फर्केर आउने, टिका लाउने, अनि फेरि चर्च जाने बेलामा टिका झिक्ने, यस्तो गरेर तीन महिनासम्म मैले गरेँ। मलाई त्यो टिका लगाएको देखेर अनि कसैले टिका लाउनु हुँदैन भन्नु भएन, लाउनु पर्छ भने भन्नु भएन, तर आफैले चाहिँ त्यस्तै सोचे, अनि टिका झिक्ने, चर्च जाने, फेरि चर्चबाट आउने, टिका लाउने, मेरो पसल थियो, अनि तपाईँले टिका नलाएको देखेर कस्तो मुखै कालो भयो अधेर भयो भन्ने नै त्यस्तो गर्ने के, अनि त्यस्तो गरे, अनि पछि चर्चमा गइसकिसकेपछि धेरै आनन्दको महसुस आयो, मलाई महसुस आयो, अनि म भन्दा पहिला चाहिँ मेरो छोरा अगाडि गएको जसमा, अनि बाबुलाई चाहिँ कस्तो थियो भनेदेखि, मेरो बाबु संगतले गर्दाखेरि चुरोट खाने रहेछ, जाँड खाने रहेछ, सात आठ क्लासमा पढ्दादेखि, अनि मैले बाबुलाई कसरी तलाउन सक्छु होला भने एकदमै गाह्रो थियो, अनि त्यो गाह्रो भइरहेको क्रममा त्यो एउटा विश्वासी साथी पाएछ र त्यही उनले त अर्कै चर्चमा लिएर गएको रहेछन्, अनि त्यो सल्लगारीको चर्चमा लगेर गएपछि दुई महिनामा त मेरो बाबु त कति परिवर्तन भयो त्यो चर्चमा गएपछि त, अनि उसको जीवनहरू, उसको व्यवहारहरू, बोलीहरू, रहन्छन् देख्दा त म त छक्कै परे, अनि प्रभुको त त्यत्रो काम हुँदो रहेछ, अनि बाबु चर्चमा गएर दुई महिना पछाडि त्यति राम्रो ज्ञानी भयो, अनि ल अब बाबु गएकै ठाउँमा हामी जानुपर्छ भन्ने कुरा हामी बुढाबुढी सल्लाह गर्न थाल्यौँ, अनि सल्लाह गर्दै जाँदा त अनि आमा मेरो आमाले भन्छ ओम शान्तिमा आऊ भन्नुहुन्छ, अनि बाबु चर्चमा गएको छ, अनि हामी दुई बुढाबुढी कता जाने घरमा अब पूजा गर्ने भनेर सातवटा बाहुन पढाएर चाहिँ पूजा गर्नु भनेर हामी तयारी छौँ, अनि त्यसपछि धर्महरू भइरहेको थियौँ, अनि नभन्दै बाबु गएको देखेर अनि लु चर्चै जाउँ अब होस् भनेर चर्च जाने जाँदाखेरिमा सबैलाई सोधपुछ गर्दै गएको त त्यहाँ चर्चको दिदी बहिनीले न्यारहरूले पनि अब गर्नु पर्दैन, पूजा आजा गर्नु पर्दैन, यो सबै हटाइदिनुहोस्, हामी चाहिँ श्रेष्ठ भए पनि यिनै बाइबल उसमा गरन हुन्छ, सबै कुरा हुन्छ, अनि छोराछोरीको नयाँ सबै कुरा हुन्छ, तपाईँले चिन्ता गर्नु पर्दैन भन्नुभयो, हामी सँगै संगति गर्यौं, अनि त्यसपछि संगति गर्दै जाँदै क्रममा पाँच छ महिना पछाडि त मलाई कस्तो अगुवाई भयो भने घरमा आएर यो मन्दिरहरू राखेर चाहिँ काम छैन भन्ने लाग्यो, अनि मन्दिरहरू झिक्दिनुहोस् मलाई भनेर भन्दाखेरि झिक्दिनु भयो, फ्यालियो, फ्यालिसकेपछि धेरै धेरै राम्रो हुँदै आयो, जस्तै अब त्यो घरलाई जग्गा त्यही छ है, त्यो संसारीको कुराहरूमा अब हामी कुराहरूबाट ल्याउँदाखेरि त्यो हुँदैन, बस्नु हुँदैन, त्यहाँ चाहिँ बस्नै हुँदैन कि बेच्नु, अनि त्यहाँदेखि हामी चर्चमा गइसकेपछि त्यसैलाई नै हामीले चखन्दाखेरि प्रार्थना गरेर हामी त्यही छौँ, आज त्यहीँ बसेर हामी चाहिँ छौँ, प्रभुको सेवा सङ्गतिमा हामी त्यहीँनिर बस्न सकेको छौँ, प्रभुको एकदम आशिष भएको छ, र हाम्रो परिवारलाई पनि अनि चर्च जाँदै जाँदै क्रममा अनि सबैजना प्रभुमा बढ्न सक्यौँ, असल भयो, शरीरलाई पनि सुस्वस्थ हुन सक्यौँ, अनि बच्चाहरू पनि राम्रो हुँदै आयो, र विश्वमा यसरी एयरपोर्ट गेस्ट मुनि टेकदाल गुवाको चर्चमा आएको छु, म आएको छ सात वर्ष भयो, अनि यहाँ कसरी आएँ भन्दाखेरि यही गुड न्युज एफएम सुनेर म आइपुगेको हो, एकजना आमा मार्फतबाट यहाँ मण्डलीमा आउने वातावरण बनाउनु भयो, उहाँले बाटो देखाइदिनु भयो यहाँ, तर वचन सुनेर गुरुबाको वचन सुन्ने अनि यो गुड न्युज एफएममा सुन्दाखेरि यो चर्च चाहिँ कहाँ होला, अनि टेकदाल पास्टर कहाँ बस्नुहुन्छ होला, साह्रो मिठो वचन बाँड्नुहुन्छ, यस्तो सोच आउँथ्यो, अनि उहाँलाई भेटाउँदा त कस्तो हुन्छ होला, आशिष हुन्थ्यो होला भन्ने लाग्थ्यो, अनि नभन्दै एकजना आमाले लालमाया आमा श्रेष्ठले ल्याइदिनु भयो र उहाँ भेटाइदिनु भयो, म यो चर्चमा सधैँ आउन सके, अनि यहाँ आएपछि झन् आशिष जीवन पाएको छु, हाम्रो आदरणीय टेकदाल गुरुबाको वचनद्वारा अनि सेवा संगतिद्वारा हरेक बोली वचनद्वारा हामीले चाहिँ एकदमै आनन्दित पाउन सकेको छौँ, सबै परिवार, सबै मण्डली, सबै नेपाल दाजुभाइ दिदी बहिनी, देश विदेशमा रहनुहुने दाजुभाइ यो वचन सुनेर धेरै आत्मिक फाइदा लिनु सक्नु भएको छ, आज पनि हामीले एकदमै आशिषी पाउन सकेको छौँ, गुरुबालाई अनि मण्डलीको परिवार सम्पूर्णलाई हामी धन्यवाद पनि भन्छौँ, आशिष यो मण्डली प्रभुले पनि जुटाइदिनु भयो, र अनि असल मण्डली सदस्य गुरुबाजनहरू अनि पाउन सकेकोमा पनि धन्यवाद भन्छौँ, अनि यहाँ आएको कारणमा चाहिँ हामी धेरै आशिषीको जीवन भएको छौँ, बाँकी सबैजनाले सुनेर आशिषी हुनुहोला, जय मसीह, सबैजनालाई नमस्कार।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9।
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: परमेश्वरसँग तपाईँको करारमा भरोसा राख्नुहोस्। जयमसी आज आइतबार अगस्त 30 तारीक भदौ 14 गते। आजको बाइबल खण्ड पहिलो सामुएलको पुस्तक 17 अध्यायको 26 पदबाट रहेको छ र यहाँसरी लेखेको छ, त्यो खतना नभएको पलिस्ती चाहिँ को हो र? दाउदले गोलियतसँग लडन त गर्नुभन्दा 14 पुस्ता अगाडि परमेश्वरले अब्राहमलाई यसो भन्नुभएको थियो, तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई श्राप दिनेछु। यो कुरा तपाईँले उत्पत्तिको पुस्तक 12 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। पछि परमेश्वरले यो करार अब्राहमका सन्तानहरूसँग पनि विस्तार गर्नुभयो र एउटा मुख्य शर्त थप्नुभयो, तिमीहरूको आफ्नो खलडीको खतना हुनुपर्छ, मेरो र तिमीहरूको बीचमा भएको करारको चिन्ह यही हुनेछ। यो कुरा तपाईँले उत्पत्तिको पुस्तक 17 अध्यायको 11 पदमा हेर्न सक्नुहुन्छ। स्पष्ट रूपमा साउलको सेनामा कसैलाई पनि, साउल आफैलाई पनि याद थिएन कि उनीहरूले परमेश्वरसँग करार बाँधेका थिए, जसले गर्दा दाउदले सोधे, जीवित परमेश्वरको सेनालाई तुच्छ भन्ने त्यो खतना नभएको पलिस्ती चाहिँ को हो र? त्यसो भनिरहँदा दाउद यस्तो प्रश्न गरिरहेका थिए, परमेश्वरसँग कुनै करार नभएको यो मानिसले हामीलाई जित्ने बारेमा कसरी सोच्न सक्यो? उहाँसँग सही सम्बन्धमा रहेकाहरूलाई आशिष दिने, सुरक्षा गर्ने र समृद्ध बनाउने परमेश्वरको करारमा तपाईँको विश्वास कति बलियो छ? यदि तपाईँ आफ्नो जीवनमा दैत्यहरूबाट भागिरहनु भयो भने तपाईँले कहिले परमेश्वरको शक्ति प्रकट भएको देख्नुहुने छैन। जब तपाईँ परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गर्नुहुन्छ, तपाईँले आफ्नो जीवनमा कुनै पनि राक्षसलाई सहनुहुने छैन। के तपाईँलाई थाहा छ कि तपाईँ परमेश्वरले अब्राहमलाई दिनुभएको त्यही आशिषको करारको उत्तराधिकारी हुनुहुन्छ? यदि तिमीहरू ख्रिस्टका हौ भने त तिमीहरू अब्राहमका सन्तान हौ र प्रतिज्ञा बमोजिम उत्तराधिकारीहरू हौ। यो कुरा तपाईँले गलातीको पुस्तक 3 अध्यायको 29 पदमा हेर्न सक्नुहुन्छ। दाउदले 14 पुस्ता पुरानो सुरक्षाको करारमा भर परे अनि आज पनि उत्तिकै सक्रिय छ। दाउद र गोलियतको कथाले हामीले नियमित रूपमा सामना गर्ने धेरै लडाईहरूको प्रतिनिधिमूलक कथा हो। खराबीमाथि भलाइको, मानिसको शक्तिमाथि परमेश्वरको शक्ति अनि डरमाथि विश्वासको जीतको कथा। परिस्थिति जस्तो सुकै भए तापनि हामी परमेश्वरको यो वचनमा भर पर्न सक्छौ। हामी विश्वास गर्नेहरु चाहिँ त त्यस विश्राममा प्रवेश गर्नेछौ जसो उहाँले भन्नुभएको छ। यो कुरा तपाईँले हिब्रूको पुस्तक 4 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। यसर्थ आज जस्तो सुकै प्रतिरोधको सामना गर्दा परमेश्वरसँग हाम्रो करारमा हामी भरोसा राख्न सक्छौ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082408470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

शुभ प्रभात। फेरि पनि कार्यक्रम धन्यवाद बिहारीमा यहाँलाई म स्वागत गर्न चाहन्छु। तपाईँ आनन्दित हुनुहुन्छ परमेश्वरमा? यदि तपाईँ आनन्दित हुनुहुन्छ भने तपाईँले परमेश्वरलाई धन्यवाद दिँदै तपाईँ आजको दिनलाई शुरूआत गर्नुहोस्। आज तपाईँले विचार गर्नुहोस् कि तपाईँ के कुरामा धन्यवादी हुनुहुन्छ। तपाईँलाई रचना गर्नुहुने परमेश्वरलाई, ईश्वरलाई तपाईँ धन्यवाद दिन चाहनुहुन्छ। हुनसक्छ तपाईँको जीवनमा तपाईँले सोचेको जस्तो कामहरू, कुराहरू, व्यवहारहरू भइरहेको छैन होला, तर पनि म तपाईँलाई उत्साह दिन चाहन्छु कि आज पनि परमेश्वरलाई धन्यवाद दिन नछोड्नुहोस्। निरन्तर रूपमा परमेश्वरलाई धन्यवाद दिइरहनुहोस्, किनकि हामी परमेश्वरको राज्यमा छौँ। परमेश्वर चाहिँ धनी परमेश्वर हुनुहुन्छ र धनी परमेश्वरको छोराछोरी कहिले पनि गरिब हुन सक्दैन। एउटा राजा छन्, एउटा राज्य छ, जो राज्य एकदमै धनी छ, त्यसको राजा धनी छन् भने त्यो राजाका छोराछोरीहरू कस्ता हुन्छन् होला? पक्कै पनि धनी हुन्छ। यदि कुनै पनि राज्य धनी छ, त्यो राजा धनी छ र त्यो राजाका छोराछोरीहरू चाहिँ धनी छन्, उसका प्रजाहरू पनि धनी छन् भन्न दिन चाहन्छु कि आज पनि परमेश्वरलाई धन्यवाद दिन नछोड्नुहोस्। निरन्तर रूपमा परमेश्वरलाई धन्यवाद दिइरहनुहोस्, किनकि हामी परमेश्वरको राज्यमा छौँ। परमेश्वर चाहिँ धनी परमेश्वर हुनुहुन्छ र

0: हामीलाई परमेश्वरले आफ्नो राज्यभित्र राख्नु भएको छ। हाम्रो परमेश्वरले सबै कुराहरू आफ्नो हातमा लिनु भएको छ, अथवा सबै कुरा आफ्नो हातले बनाउनु भयो। येशु ख्रिस्टलाई राजा बनाउनु भयो, अथवा येशु ख्रिस्टै यो राज्यको राजा हुनुहुन्छ। र हामी यस राज्यभित्र छौ भने हामी कसरी गरिब हुन सक्छौ? यदि हामी परमेश्वरको राज्यमा हुँदा हुँदा पनि गरिब छौ भने एउटा कुरा के छ भने श्रोता, हामी चाहिँ परमेश्वरको राज्यदेखि बाहिर छौ। परमेश्वरको राज्यदेखि के हामी बाहिर छौ, अथवा परमेश्वरको राज्यमा रहेर पनि परमेश्वरको सम्पत्तिलाई हामी लुटिरहेका छौ? हुन सक्छ तपाईँले यस्तो पनि भन्न सक्नुहुन्छ कि मैले कसरी तपाईँलाई लुटेको छु परमेश्वर भनेर। अनि बाइबलमा लेखेको छ, दशाक्षमा लुट्छौँ हामी, परमेश्वरलाई दिने कुरामा लुट्छौँ हामी। सबै कुरा परमेश्वरको हो, हामीलाई दिनुभएको छ, तर हामीलाई कस्तो तरिकाले दिनुभएको छ भने एउटा भण्डारीपनको जिम्माको रूपमा उहाँले हामीलाई दिनुभएको छ। र त्यसैले पनि धेरै समय हामी गरिब मानसिकता, गरिब सोचाइ, गरिब विचारमा जे राखेका हुन्छौँ, आफूलाई राजकुमार ठान्नुहोस्। परमेश्वरले हामीलाई घरिघरि भन्नुभएको छ कि येशु ख्रीष्ट मार्फत चाहिँ हामी परमेश्वरका सन्तान हुने अधिकार पाएका छौँ, उत्तराधिकारी पाएका मानिसहरू हौ हामी। र त्यति मात्र होइन, हामी त पवित्र जाति, निजी प्रजा, राजकीय पुजारी गिरीहरू हौ। अनि यो कुरा हामीले पाएको कारणले गर्दा हामीले परमेश्वरलाई धन्यवाद दिनै पर्छ। र यदि हामी त्यो राज्यमा रहेर पनि गरिब अवस्थामा जिराखेका छौँ, अथवा यदि हामी अझै पनि त्यो गरिब मानसिकतामा छौँ भने चाहिँ के हामी राज्यदेखि बाहिर छौँ? के हामीले परमेश्वरलाई लुटिरहेका छौँ, अथवा त्यो राज्यमा रहेर लुटिरहेका छौँ, अथवा करप्सन भन्छ नि भ्रष्टाचार जस्तै कुराहरू हाम्रो जीवनमा छ कि भने चाहिँ हामीले पाएको सम्पत्ति चाहिँ खराब कुरामा हामीले उडाइराखेका छौँ? यो कुरा तपाईँको जीवनमा छ भने यसलाई सुधार्नुहोस्। परमेश्वरको राज्यमा रहे र म चाहिँ परमेश्वरको सन्तान हुँ र यस राज्यभित्र छु, म एउटा भण्डारी हुँ, परमेश्वरको रहस्यको भण्डारी भनेर कोरिन्थीको पुस्तकमा लेखिएको छ। हजुर, ख्रिस्ट येशूको सेवक र परमेश्वरको रहस्यका भण्डारी ठान्नुपर्छ भनेर बाइबलमा लेखिएको छ। त्यसरी प्रभुलाई धन्यवाद दिनुहोस्, उहाँले तपाईँ र मलाई परमेश्वरको राज्यमा सार्नु भएको छ। अन्धकारको राज्यदेखि परमेश्वरको राज्यमा उहाँले हामीलाई राख्नु भएको छ। धन्यवाद दिनुहोस् मित्र, कि हामी गरिब छैनौ, म गरिब छैन, म त राजकीय पुजारी गिरी हुँ, म परमेश्वरको सन्तान हुँ, उहाँको राज्यभित्र छु, अझै पनि म यस्तो अवस्थामा होइन, अब योदेखि माथि उठ्दैछु म। प्रभुलाई धन्यवाद दिनुहोस्, आराधना गर्नुहोस्। तपाईँले नदेखेका कुराहरू, तपाईँले सोच्दै नसोचेका कुराहरूको लागि पनि धन्यवाद दिनुहोस्, जुन आज तपाईँको जीवनमा परमेश्वरले ल्याउँदै हुनुहुन्छ। धन्यवाद, जय मसीह।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुर्नी चेफ मिक्स 5.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईसँग कुराकानी गर्ने गर्दछौ। प्रेसोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईलाई प्रार्थना गर्नको लागि उत्साहित पार्नु। प्रार्थना किन गर्नुपर्छ, प्रार्थना

कसरी गर्नुपर्छ भन्ने विषयमा पनि तपाईसँग बातचित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ। तादनि श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईको बीचमा अबको करिब करिब आधी घण्टासम्मको लागि प्रार्थनामा प्रार्थनासँग सम्बन्धित बातचित गर्दै तपाईसँग सहयात्रा गर्नको लागि आइपुगिसकेका छौं। त्यसकारणले सदाझै आज पनि आउनुहोस्, रेडियो नजिक आउनुहोस् र हामी एकसाथ मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, यदि तपाईसँग हामीले प्रार्थना गरिदिनुपर्ने कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798024446 अर्थात 98-03-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 MHz। आदरणीय श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुकको मेसेन्जर वा कमेन्ट बक्स मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर हामीसँग तपाईँको प्रार्थनाको अनुरोध पठाउन सक्नुहुनेछ। तादनी श्रोता, अब भने तपाईँ आफ्नो प्रार्थनाको अनुरोधहरू हामीलाई टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामी प्रार्थना गर्दै गर्दा हाम्रो प्रार्थनाको स्तर गहिराई जति जति गहिरो गहिरो हुँदै जान्छ त्यति त्यति हाम्रो प्रार्थना शक्तिशाली हुँदै जान्छ र परमेश्वरसँग हाम्रो सम्बन्ध पनि मजबूत बन्दै जान्छ र एक चरण यस्तो आउँछ अब त्यो प्रार्थना केवल प्रार्थनामा मात्रै सीमित रहँदैन, त्यो चाहिँ अब भविष्यमा परमेश्वरले गर्नुहुने अथवा भविष्यमा हुन आउने कुराहरूको एउटा गहन रहस्य उद्घाटनको एउटा स्तर पनि त्यो बन्न आउँदछ। हो श्रोता, प्रार्थना हामी एउटा सामान्य शब्दवालीबाट शुरूआत गर्न सक्छौ र प्रार्थनामा हामी हरेक कुराहरू महिमा प्रशंसाका शब्दहरू धन्यवादका शब्दहरू चढ़ाउने कुराबाट शुरूआत गरेर अन्तमा गएर अरू मानिसहरूको निम्ति अन्तर्विन्ती गरिदिने अथवा आफ्नै खाँचो र आवश्यकताहरू माग्ने कुराहरूसम्म पुग्न सक्छ र त्यसपछि तपाईँले लाग्छ अब चाहिँ प्रार्थनाको स्तर भनेको यहाँसम्म मात्रै हो, हामीले प्रार्थनाद्वारा परमेश्वरसँग हाम्रो खाँचो र आवश्यकतालाई माग्ने हो, परमेश्वरलाई महिमा प्रशंसा र धन्यवादका शब्दहरू प्रार्थनाद्वारै चढाउने हो, हामीले अरूको लागि देशको लागि अब जो कोही व्यक्तिको लागि हामीले प्रार्थना गर्दा सामान्य शब्दावली चलाएर नै प्रार्थना गर्ने हो, यति भएपछि हाम्रो प्रार्थना पूरा भयो भन्ने हामी चाहन्छौ अथवा हामी ठान्दछौ। तर आज म तपाईलाई प्रार्थना चाहिँ यो भन्दा अगाडि पनि जान सक्छ भन्ने विषयमा कुराकानी गर्न गइरहेको छु। त्यो के हो भन्दा, जब हामी प्रार्थना गर्दै जान्छौ यहाँ परमेश्वरसँगको सम्बन्ध, परमेश्वरसँगको निकटता र साथसाथै त्यो भन्दा पनि अझै कुरो यसरी परमेश्वरसँगको
निकटताको अधीनमा रहेर तपाईँ हामी प्रार्थना गर्छौं भने हाम्रो प्रार्थनाको शब्दहरूद्वारा भविष्यमा कोही मानिसको जीवनमा के हुन आउँछ अथवा स्वर्गमा स्वर्ग कस्तो छ अझै भनौं नरक कस्तो छ भन्ने जस्ता कुराका जो बाइबलमा लुकाइएका र भविष्यको गर्भमा रहेका कुराहरू पनि प्रकट हुन सक्दछ। बाइबल धर्मशास्त्रमा हामीले हेर्छौं भने याकुबले आफ्नो 12 जना छोराहरूकोलाई अन्तिम अवस्थामा आशिष दिने क्रममा सम्पूर्ण रूपमा ती 12 कुलहरूको भविष्य नै बताइदिएको हामी पाउँदछौ। साथसाथै एसावले पनि इसाकले पनि आफ्ना 2 छोराहरू याकुब र एसावलाई आशीर्वाद दिने क्रममा उनीहरूको भविष्य उनीहरूको आउने सन्तानहरू कस्ता हुनेछन् भनेर आँखाले देखे झैं बताइदिएको हामी पाउँदछौं। साथसाथै मोसाको पनि कुरा गरौं। मोसाले पनि आफ्नो अन्तिम समयमा इसरायलीहरूका कुलहरूलाई आशिष दिने क्रममा ती कुलहरूले कहाँ कहाँ कसो कसो गरेर ती कनान देश प्रतिज्ञाको भूमि जित्नेछन् र भविष्यमा उनीहरूले कसरी परमेश्वरलाई त्याग्नेछन् र फेरि कसरी पश्चाताप गरेर परमेश्वरसँग मिलाप गर्नेछन् र साथसाथै ती 12 कुलहरूको अनन्त भविष्य के हुने हो भनेर अनन्तसम्म रहेको उनीहरूको भविष्यको रहस्यलाई बताइदिएको हामी देख्न सक्छौ। आदरणीय श्रोता, त्यसपछि फेरि पनि हामीले बाइबल धर्मशास्त्रका अन्य पुस्तकहरूलाई नियाल्दै जाँदा यी व्यक्तित्वहरूले आफ्ना सन्तानहरूलाई जे जे भनेर आशीर्वाद दिएका थिए ती वास्तवमा आशीर्वाद मात्र थिएन, ती तिनीहरूको निम्ति एउटा गहिरो तर प्रकट नभएको भविष्यवाणी अर्थात अगमवाणीका शब्दहरू थिए। प्रेसवता, यसबाट हामीले के कुरा बुझ्न सक्छौ भने प्रार्थनाको दायरा धेरै ठूलो रहेछ। तपाईँलाई थाहा छ हामीसँग पवित्र धर्मशास्त्र बाइबलमा 66 पुस्तकहरू छन्, तर त्यसै गरी त्यही बाइबलमा यदि हामीले रोमन क्याथोलिक बाइबलमा हेर्ने भने 73 र इथोपियन बाइबलमा हेर्ने भने 84 पुस्तकहरू छन्। तर हाम्रो बाइबलको क्यानोनमा जुन कुराहरू समावेश गरिएका थिए र त्यो समावेश नगरिएका कति धर्मशास्त्रहरू जो अन्य बाइबल क्यानोनले समावेश गरे तिनीहरूलाई अपोक्रिफा भनेर भनिदिए, जसले स्वर्गदूतका रहस्यहरूलाई बताउँछन्, जसले स्वर्गका रहस्यहरू र नरकका रहस्यहरू अनि त्यसै गरेर दुष्ट आत्माहरूको एउटा राज्यको रहस्यको बारेमा सबै मानिसको ती कुराहरू खोल्ने गर्दछन्। तर हाम्रो 66 पुस्तकभित्र स्वर्गदूतका कुराहरू निकै कम पाइन्छ, दुष्ट आत्मा र दियाबोलसको बारेमा पनि थोरै मात्रै कुराहरू पाइन्छ। र जसले यसरी आत्मिक कुराहरू जान्न चाहन्छ ती कुराहरूलाई पूर्ण रूपले स्पष्ट रूपमा खुलेर हाम्रो बाइबलले नभने तापनि यो हाम्रो लागि आफैमा एउटा पूर्ण धर्मशास्त्र हो र हामीले यदि बाइबल धर्मशास्त्रलाई बुझ्न चाहन्छौ भने बाइबल भित्रका रहस्यलाई जान्न चाहन्छौ भने तपाईँ र हामीले प्रार्थनालाई चाहिँ हाम्रो माग्ने कुरा र परमेश्वरलाई सामान्य धन्यवाद दिने कुरा भन्दा अझै अगाडि लिएर जानुपर्दछ।
हजुर श्रोता, जब हामी त्यो आयाममा पुग्दछौ, प्रार्थनाको त्यो आयाममा पुग्दछौ, त्यसपछि पवित्र आत्मा परमेश्वरले हामीलाई यही 66 बाइबल भित्र लेखेका कुराहरूलाई डिकोड गरेर स्वर्गका रहस्य, स्वर्गदूतका रहस्यहरू लगायतका सम्पूर्ण रहस्यहरूलाई प्रकट गर्न सक्नुहुन्छ। सायद यो पवित्र आत्मा परमेश्वरको इच्छा होला कि हामीले पढ्ने बाइबलमा 66 मात्र पुस्तक होस्, ताकि हामीले रहस्य प्राप्त गर्नलाई प्रार्थनाको त्यो आयामभन्दा अझै पल्लो आयाममा गएर उहाँबाटै सिक्न सकौं। यद्यपि हाम्रो बाइबलभित्र समावेश नभएका पुस्तकहरूलाई अपोकृफा भन्नुको मतलब त्यो एउटा काल्पनिक पुस्तक हो भन्न खोजिएको हो, र त्यसमा कति प्रतिशत सत्यता छ वा कति प्रतिशत सत्यता छैन भनेर हामी केही भन्न सक्दैनौ। हुनसक्छ ती 100% सत्य पनि हुनसक्छ। जे होस्, हामी त्यतातिर नलागौं, हामी एउटा काम गरौं कि हामी हाम्रो हामीले बुझेको प्रार्थनाको परिभाषा र प्रार्थनाका प्रकारहरू भन्दा अझै अर्को आयामको प्रार्थनाको शैलीभित्र हामी प्रवेश गर्नुपर्दछ। श्रोता, हामीले याकुबको विषयमा हेर्ने भने याकुबको प्रार्थनाको जीवनबाट हामीले यी कुराहरू थाहा गर्न सक्छौ कि उनी कति धेरै प्रार्थना गर्दथे। उसै गरी हामीले इसाकको जीवनशैलीलाई हेर्यौं भने उनको पनि प्रार्थनाको जीवन कस्तो थियो भन्ने कुरा हामी देख्न सक्छौं। त्यसै गरी मोसाको जीवनशैली, प्रार्थनाको जीवनशैली हेर्ने हो भने त झन् मोसा त प्रत्येक कदम कदममा परमेश्वरसँग प्रार्थना गर्थे र परमेश्वरकै सल्लाह अनुसार, यहाँसम्म कि म ठान्दछु उनले खाना खाने बेलामा पनि परमेश्वर म खाना खाऊ कि नखाऊ भनेर सोध्थे होलान्। यस्तो प्रकारको एउटा प्रार्थनाको सम्बन्ध त्यहाँ भएको हामी पाउन सक्छौं। श्रोता, हामीले व्यवस्थाको पुस्तकमा हेर्ने हो भनेदेखि अन्तिम खण्डमा जब मोसाको मृत्यु भयो त्यतिखेर त्यहाँ हामीले के पाउँछौ भने परमेश्वरले मोसालाई उनको नामैले चिन्न हुन्थ्यो भनेर उल्लेख गरेको हामी पाउँदछौ। आदरणीय श्रोता, परमेश्वरसँग त्यस्तो प्रकारको बिल्कुलै व्यक्तिगत पहिचान त्यो व्यक्तिले बनाउन सक्छ जसको प्रार्थनाको शैली, प्रार्थनाको जीवनशैली चाहिँ मानिसले परिभाषित गरेको आयाम भन्दा अझै परको पुर्याउन सक्दछ। प्रेस्वता, अब प्रार्थनाको आयामको त्यो एउटा अर्को चरण भनेको के हो? जब हामी प्रार्थना गर्न थाल्दछौ, प्रार्थनामा हामी अगाडि बढ्दै रहन्छौ, त्यसपछि के हुन्छ? नयाँ करारमा प्रेरित पावलले आत्मिक वरदानहरूको 12 सूचीलाई उनले सूचीकृत गर्दछन् पहिलो कुरन्थी 12 अध्याय, र त्यो मध्ये एउटा सूचीमा पर्ने एउटा वरदान छ जसलाई अन्य भाषाको वरदान भनेर भनिन्छ, जुन भाषा यस पृथ्वीभित्रकै पनि हुन सक्छ वा फेरि यस पृथ्वीभन्दा बाहिरका पनि हुन सक्छ। आदरणीय श्रोता, जब यो नयाँ करारमा अन्य भाषाको कुराहरू गरियो र अभ्यासहरू गर्न थालियो, भाषाविदहरूले यसलाई दुई प्रकारको भनेर भन्न थाले, जसलाई जेनियोलालिया र ग्लोसोलालिया भनेर परिभाषित गरिएको छ। जेनियोलालिया संसारका भाषाहरू जो एउटाले बोल्छ अर्कोले बुझ्न सक्छ, र त्यो चलन चल्तीका भाषाहरू जो जाति जातिका भाषाहरू हुन सक्छ, राष्ट्र राष्ट्रका राष्ट्रिय भाषाहरू हुन सक्छ, वा फेरि प्रत्येक देशको काम चलाउ अथवा प्रशासकीय भाषाहरू हुन्छन्, ती भाषालाई जेनियोलालिया भनेर परिभाषित गरियो भने अर्को ग्लोसोलालिया, जसलाई सुन्नेहरूले बुझ्न सक्दैनन् तर पवित्र आत्माको सहायताद्वारा विशेष वरदानद्वारा त्यसलाई डिकोड अर्थात उल्था गर्न सकिन्छ।
अनि यहाँ प्रेरित पावलले 14 अध्याय पहिलो कुरन्थी 14 अध्यायमा भन्दछन्, अन्य भाषा बोल्ने व्यक्तिले त्यसको उल्था गर्ने वरदान पनि मागोस्। हामीले 14 अध्यायको 13 पदमा हेर्यो भने लेखिएको छ, अन्य भाषा बोल्नेले त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्। त किन त्यसको अर्थ खोलिनु पर्छ? किनभने प्रेरित पावलले 14 अध्यायको 2 पदमा यसरी भन्छन्, किनकि अन्य भाषा बोल्नेले मानिसहरूसँग होइन तर परमेश्वरसँग बोल्दछ। उसले के बोल्दछ कसैले बुझ्दैन, तर पवित्र आत्मामा रहस्यका कुराहरू नै बोल्दछ। आदरणीय श्रोता, यदि यो भाषालाई कसैले डिकोड गर्न सक्यो भने हामी यो कुरामा विश्वस्त हुन सक्छौ कि बाइबलका प्रत्येक शब्दहरूमा लुकिएको रहस्यका कुराहरू थाहा गर्न सक्छौ। जसले हाम्रो बाइबलको गहिराईमा पुग्ने तृष्णालाई मेटाउन सक्छ र सृष्टिकर्ता परमेश्वरसँग अझै बलियो सम्बन्ध स्थापित गर्न तपाईँ र मलाई सहायता गर्न सक्छ। प्रेसलता र यो कार्य कसरी सम्भव हुन्छ? यो कार्य हाम्रो प्रार्थनाको जीवनशैलीद्वारा नै सम्भव हुन्छ। 14 अध्यायको 4 पदमा प्रेरित पावलले अझै यसो भन्दछन्, अन्य भाषामा बोल्नेहरूले आफ्नै आत्मिक वृद्धि गर्दछ तर अगमबाडी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गर्छ। 5 पद, तिमीहरू सबै अन्य भाषामा बोल भन्ने म चाहन्छु तर त्यसभन्दा अझ बढी तिमीहरू अगमबाडी बोलेको म चाहन्छु। प्रेसलता, अब हामी एकछिन यो विषयलाई अलिकति ध्यान गरौं। जब कोही अन्य भाषा बोल्दछ र उसँग त्यसको वरदानलाई भनौं त्यो उल्था गर्ने वरदानलाई प्राप्त गरेको छ भने, अब त्यो उल्था गरिएका शब्दहरू मण्डली र अरू मानिसहरूको निम्ति आत्मिक वृद्धि गर्ने अगमवाणीका शब्दहरू बन्न पुग्छ। जसले अन्य भाषा बोल्छ त्यो भाषालाई उल्था गर्ने वरदान पाएको छ, त्यो व्यक्तिले आफ्नो र आफ्नो श्रोताको भनौं मण्डलीको वृद्धिमा आत्मिक वृद्धिमा ठूलो काम गर्न सक्छ, किनभने उसले परमेश्वरको गहिरा र गुप्ता र रहस्यमय कुराहरूलाई उसले त्यहाँ प्रकट गर्न सक्दछ। र यसैलाई प्रार्थनाको अर्को एउटा आयाम भनेर भनिन्छ, जुन हामीले सामान्य रूपले प्रार्थनाको परिभाषा र हामीले गर्दै आएको अभ्यासभन्दा परको कुरा हो। तसर्थ आजको यो बसाईमा म तपाईँसँग प्रश्न सोध्न चाहन्छु, के तपाईँ तपाईँको आत्मिक जीवनको स्तरबारे जान्न चाहनुहुन्छ अथवा के तपाईँ आफ्नो अनन्त भविष्यको बारेमा के हो, परमेश्वरको योजना के हो भन्ने विषयमा बुझ्न चाहनुहुन्छ? बाइबलले तपाईँ भन्नुहोला अगाडि नै प्रकट गरिदिइसकेको छ, अब हामीले अरू किन बुझ्नु पर्यो? तर पख्नुहोस्, बाइबलले त सबै मानिसहरूको आत्मिक भविष्यको बारेमा बताइएको जसले यसलाई विश्वास गर्छ, तर तपाईँको व्यक्तिगत आत्मिक कुराहरू थाहा छ? तपाईँ स्वर्गको कुन कुनामा बस्नुहुनेछ? तपाईँले स्वर्गमा इनाम पाउनको लागि के कामहरू गर्नुभएको छ अथवा तपाईँले स्वर्गमा धन कति थुपार्नुभयो? यो कुरा त तपाईँलाई थाहा छैन। यो कुरा थाहा पाउनलाई यो चाहिँ तपाईँको निम्ति एउटा रहस्यको गर्भभित्र लुकेका कुरा हुन्। अझै तपाईँलाई यति भनौं कि तपाईँको आउने पुस्ताहरू जो छ ती कस्ता हुनेछन्, तिनीहरूले परमेश्वरको राज्यमा कस्ता काम गर्लान् अथवा नगर्लान्, के गर्न सक्छन् उनीहरूले भन्ने कुरा थाहा पाउन चाहनुहुन्छ? यी पनि भविष्यको गर्भमा लुकेका तपाईँ र मेरो निम्ति गहिरो र गुप्त कुरा हो, र त्यो कुराहरू जान्नको लागि हामीले के गर्नुपर्छ? त्यसो भए अब हामीले धेरै प्रार्थना गर्नु पर्यो र हामीले परिभाषा गरेको प्रार्थनाको
प्रार्थना सम्बन्धीको त्यो जुन परिभाषा छ त्यो आयामभन्दा परको आयाममा पुग्ने गरी हामी प्रार्थना गर्नु पर्यो, जसको लागि हामीले निरन्तर प्रार्थना गर्नुपर्ने हुन्छ। आदरणीय श्रोता, पहिलो थेसलोनिकी 5:19 भन्छ तिमीहरू निरन्तर प्रार्थना गरिरह, 5:18-19। प्रिय श्रोता, तपाई र मैले यदि आफ्नो भविष्य, आफ्नो आउने पुस्ताहरूको भविष्यका रहस्यका कुराहरू जान्नु छ, त्यो प्रकट गरियोस् भन्ने चाहनुहुन्छ, र यहाँसम्म कि स्वर्गमा तपाईँको स्थान कहाँ हो भन्ने कुरा जान्न चाहनुहुन्छ भने पनि हामीले प्रार्थना नै गर्नुपर्ने हुन्छ। प्रार्थना गर्दा गर्दै तपाईँले यी भाषाहरूको वरदानहरू, आत्मीय कुराहरू जान्ने बुझ्ने वरदानहरू पाउनुहुनेछ, र जसले तपाईँलाई र तपाईँको मण्डलीलाई र तपाईँको भविष्यलाई प्रकट गर्ने सामर्थ्य राख्दछ भन्दै अब पनि कार्यक्रम एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो अर्थपूर्ण भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर म छु तपाईसँग तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता जनाथन गिरी प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ श्रोता हामी कुराकानी गर्दैथ्यौ प्रार्थनाका अर्को आयामको बारेमा जसले हामीलाई भविष्यका रहस्यहरू प्रकट गर्न सक्दछ भन्ने विषयमा तादृश श्रोता हामीले उत्पत्ति 49 अध्यायमा हेर्यौं भने याकुबले आफ्नो 12 छोराहरूलाई आशीर्वाद दिएका छन् र ती आशीर्वादहरू हामीले हेर्छौं भने अब उपरान्त यसदेखि पछाडिको अध्यायहरूमा प्रकाशको पुस्तकसम्ममा नै यी आशीर्वादहरूले भनौं यी आशीर्वादमा बोलिएका शब्दहरू अक्षरशः रूपमा पूरा हुँदै गइरहेको हामी देख्न सक्दछौ श्रोता याकुब जो चाहिँ उनको नामको अर्थ नै छली हो र इसरायल उनको नामको अर्थ परमेश्वरसँग लडन त गर्ने व्यक्ति हो यसको अर्थ हामी के बुझ्न सक्छौ भने यस्ता व्यक्तिसँग परमेश्वरले पक्कै पनि आफ्नो असीम अनुग्रह राखिकन नै सम्बन्ध जोड्नु भयो नत्र भने छल गर्नु परमेश्वरसँग नै लडाई गर्नु भनेको पक्कै पनि यो व्यक्तिलाई सामान्य र असल व्यक्ति भनेर मान्न सकिँदैन फेरि पनि सृष्टिकर्ता परमेश्वरको अनुग्रहमा उनीसँग प्रार्थनाको जीवन थियो र उनलाई उनको सन्तानहरूलाई के हुनेछ भनेर परमेश्वरले अनन्त भविष्यको रहस्य उद्घाटन गरिदिनु भएको हामी पाउँदछौं उदाहरणको लागि 10 पदमा भनिएको छ यहुदाको हातबाट राजदण्ड हट्ने छैन राज्य चलाउनको लट्ठी त्यसको खुट्टाका बीचबाट हट्ने छैन जबसम्म त्यसका मालिक आउँदैनन् र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन् भनेर भविष्यवाणी गरे वास्तवमा यो आशिष अनुसार राजा दाऊद यहुदाका कुलका थिए अनि प्रभु येशू ख्रीष्ट जसलाई अब अनन्तको राजा पनि भनिन्छ मुक्तिदाता भनिन्छ तिनै यहुदाको कुलबाट आउनुभयो र आज अन्य कुलहरूभन्दा बढ़ी सम्बन्ध हाम्रो यहुदाको कुलबाट आउनुभएको येशू ख्रीष्टसँग छ र यो चाहिँ अब अनन्त अनन्तसम्म कायम रहिरहन्छ स्मरण रहोस् यहुदा शब्दको अर्थ हो म परमप्रभुको प्रशंसा गर्छु आदरणीय श्रोता परमप्रभुको प्रशंसा गर्छु भन्ने नाम पाएको कुलबाट प्रभु यीशु आउनुभयो र आज हामी अब उहाँका अनन्त प्रशंसक बनेका छौं श्रोता आजको बसाईमा हामी आजको यो यात्रालाई यही नै अन्त गर्न गइरहेका छौं समग्रमा तपाईँ यदि आफ्नो भविष्य जान्न चाहनुहुन्छ भने प्रार्थना नै गर्नुहोस् भन्दै अब भने कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म साथ दिनुभएको यहाँलाई धन्यवाद जनाउँदै प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीको साथ प्रस्तोता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् तबसम्म निरन्तर गुड न्युज एफएम सुन्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस् अवस्था जय मसीह

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz, सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू, जय मसीह। सदाको आइतबार चाहिँ आजको आइतबार बिहान पनि हामी तपाईँहरूको माझमा आएका छौं। आजको हाम्रो कार्यक्रम कुनै सामान्य विषयमा होइन, आज हामी कुरा गर्दैछौ आँखाले देखेका, आँखै अगाडि भएको विनाशको, मुटुले सहन नसकेको पीड़ाको, परिवार गुमाएका मानिसहरूको, घरबार गुमाएका नागरिकहरूको, हराइरहेका आफन्तहरूको, खबर कुरिरहेका परिवारहरूको, अनि अचानक आफ्नो संसार नै परिवर्तन भएको अनुभव गरिरहेका बाल बालिका अनि वृद्ध वृद्धाहरूको बारेमा आज हामी केही कुराहरू गर्न गइरहेका छौ। रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको भीषण बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। खोज तथा उद्धार, राहत र पुनर्स्थापनाको काम अहिले पनि जारी नै छ। तर एउटा कुरा हामीले बुझ्नुपर्छ, जीवन के नै रहेछ र होइन, बाढीको पानी घट्दैमा विपत्ति सकिने चाहिँ होइन रहेछ। पानी घट्छ, आज नघटे भोलि घट्ला होइन, नभए पर्सि घट्ला, तर मानिसमा बसेको त्यो मानिसको मनभित्र बसेको जुन डर छ त्यो तुरन्तै घट्दो रहेनछ। घर भत्किएको छ भने फेरि घर बनाउन सकिन्छ, पुल भत्किएको छ तर त्यो पुल पनि फेरि बनाउन सकिएला, सड़क बिग्रिएको छ भने त्यो पनि सड़क बनाउन सकिन्छ, तर आमा गुमाएको बच्चाको मन कसरी बनाउने, छोरा गुमाएका वृद्ध बाबुआमाको आँसु कसरी रोक्ने, आफ्नो श्रीमान वा श्रीमती हराएको परिवारलाई कसरी सम्झाउने, राति सुत्दा फेरि ठूलो आवाज आयो भने बाढी आउँछ कि भनेर डराउने मानिसलाई कसरी सुरक्षित महसुस गराउने। त्यसैले आज हामी बाढीलाई केवल प्राकृतिक विपत्तिका रूपमा होइन, मानवीय, स्वास्थ्य, सामाजिक र मनोवैज्ञानिक संकटका रूपमा बुझ्ने प्रयास गर्नेछौ। बाढीले मानिसको तीनवटा संसारलाई एकैचोटि हल्लाउँदो रहेछ। पहिलो त शरीर, चोट लाग्छ, रोग लाग्छ, खाना र पानीको समस्या हुन्छ, औषधि पाइँदैन। दोस्रो घर र जीविकाको कुरा छ। घर, पसल, खेत, पशु, कागज पत्र, कपडा, विद्यालय, काम गर्ने ठाउँ सबै नष्ट भएका छन्। तेस्रो छ मन, डर, चिन्ता, दुःख, शोक, निराशा अनि भविष्य पत्रीको अनिश्चितता बढ्दै गएको छ। त्यसैले मान्छेको एउटा सपना हुन्छ, जिन्दगीभरि दुःख गरेर एउटा बास बनाऊ, एउटा धाम पानी ओत्ने एउटा ठाउँ बनाऊ भन्ने हुन्छ। त्यो बनाउनलाई धेरै वसन्तहरू, धेरै हिउँदका दिनहरू, धेरै भोटोहरू फटाएर, विभिन्न ऋणहरू गरेर एउटा सपना बुनिएको हुन्छ। त्यो पनि एउटा बाढीको एउटा छालले भटाभुङ्ग बनाइदिन्छ, तहस नहस बनाइदिन्छ। अनि त्यो मनहरू कस्तो हुन्छ होला, त्यो सपना एकैचोटि टुक्दा कस्तो हुन्छ होला, न घर छ, न बार छ, न सन्तान छ, काम गरेर खाने ठाउँ छ, सबै कुरा एकैचोटि सकिँदा कस्तो हुन्छ होला। त्यसैले राहत भनेको केवल चामल र तिरपाल बाँड्नु मात्र होइन, राहत भनेको तिमी एक्लो छैनौ भनेर पीड़ितको हात सुमसुम्याउनु पनि होइन होला, तिम्रो बच्चा हामी खोज्छौ भनेर परिवारलाई आश्वासन दिनु पनि होला, तिमी एक्लो छैनौ भनेर एउटा ढाडस दिनु पनि होला, तिमीलाई औषधि चाहिन्छ भने हामी व्यवस्था गर्छौ भन्नु पनि होला, तिम्रो घर फेरि बनाउने प्रयास गर्छौ भनेर विश्वास जगाउनु पनि होला, र सबैभन्दा ठूलो कुरा तिम्रो जीवन सकिएको छैन, हामीसँगै मिलेर फेरि शुरू गर्न सक्छौ भन्नु पनि हो। आज यही कुराको खाँचो छ त्यहाँ भएका पीड़ितहरूलाई, यही आश्वासनको खाँचो छ, यही साथको खाँचो छ, यही भरोसाको खाँचो छ। बाढी आयो गयो, धेरै मान्छेहरू बाढीमा बगेर जानुभयो, कोही बाँच्नुभयो, कोही बाँच्न सक्नु भएन, र बाढीपछि स्वास्थ्यमा झनै खतराहरू देखिन्छ। अब हामी स्वास्थ्यको कुरा गरौँ। बाढीपछि पहिलो समस्या हुन्छ सफा पानी, मुहानहरू सबै दूषित छन्, मुहानहरूमा सबै पानी नभइकन हिलोको लेदो छ, त्यहाँबाट निकाल्ने एउटा गिलास पनि छैन, कसरी चिउने। दोस्रो हो सफा खाना, तेस्रो हो शौचालय र सरसफाई, चौथो औषधि र स्वास्थ्य सेवा, पाँचौं घाइते र दीर्घरोगी मानिसको उपचार, अनि सँगसँगै त्यो पानीमा त्यो भेलमा बगेका लासहरू, पशुहरू, उनीहरूबाट हुन सक्ने प्रदूषणहरू, पाडीको पानीमा ढल फोहोर, मरेका जनावर, विभिन्न प्रकारका प्रदूषक चिजहरू मिसिन सक्छन्। त्यसैले बाढीपछि झाडा पखाला, टाइफाइड, हैजा लगायत पानी तथा सरसफाइसँग सम्बन्धित रोगको जोखिम बढ्न सक्छ। त्यसैले सरकार र स्थानीय तहले राहत शिविरमा केवल खाना बाँडेर मात्र पुग्दैन, सुरक्षित खाने पानी अहिलेको अनिवार्य आवश्यकता हो। पानी उमालेर खाने व्यवस्था गर्नुपर्छ, त्यहाँ सम्भव भए क्लोरिन वा स्वास्थ्य कर्मीले सिफारिस गरेको पानी शुद्धिकरण विधि प्रयोग गर्नुपर्छ। खाना पकाउने र खाना खाने ठाउँ एकदमै सफा हुनुपर्छ। बालबालिकाले फोहोर पानीमा खेल्न नपाउने व्यवस्था गर्नुपर्छ। बाढीको पानीमा हिँड्दा घाउ वा चोट लागेको छ भने व्यवस्था गर्नु हुँदैन, किनभने सानो चोटको संक्रमणको कारण ठूलो समस्या हुन सक्छ। अनि अर्को महत्वपूर्ण कुरा छ, दीर्घ रोगी मानिसहरू, जो उमेरले वृद्ध भएकाहरू, समस्यामा रहेकाहरू, उहाँहरूका लागि हामीले चाहिँ धेरै कुराहरूमा ध्यान, जस्तै कसैलाई उच्च रक्तचापको औषधि चाहिन सक्छ, कसैलाई मधुमेह सुगरको औषधि चाहिन सक्छ, कसैलाई मुटुको औषधि चाहिन सक्छ, कसैलाई निर्गला रोगको औषधि चाहिन्छ, कसैलाई दमको औषधि चाहिन्छ, कसैलाई नियमित इन्सुलिन चाहिन्छ, कसैलाई मानसिक स्वास्थ्य सम्बन्धी औषधि चाहिन्छ। यस्ता मानिसको औषधि छुट्नु पनि एउटा गम्भीर स्वास्थ्य समस्या बन्न सक्छ। भोलि बाढीबाट बचेका मान्छेहरू यो औषधिहरू पाएनन् भने फेरि अर्को समस्या बन्न सक्छ। प्रत्येक राहत केन्द्रमा एउटा स्वास्थ्य चौकी या त्यस्तो कुनै एउटा निकाय हुन जरुरी देखिन्छ। अब हामी सबै मिलिकन एउटा स्वास्थ्य प्रणाली एउटा दर्ता गर्नुपर्ने हुन्छ। स्वास्थ्य सम्बन्धी कुनै शिविरहरू होला या के गर्न सक्छ सरकारले गर्ला, त्यसमा हामीले हातेमालो गर्नुपर्ने हुन्छ। कुन परिवारमा को बिरामी छ, कसलाई नियमित औषधि चाहिन्छ, कुन बच्चालाई विशेष उपचार चाहिन्छ, कुन महिला गर्भवती छिन्, कुन वृद्ध हेन्डल गर्न कठिन छ, कुन व्यक्तिलाई अपाङ्गता छ, यी सबैको विवरण हामीले राख्नुपर्छ। अनि अर्को महत्वपूर्ण कुरा, महिलाको स्वास्थ्य। अब राहत शिविरमा महिलालाई आवश्यक हुने महिनावारी सामग्री, व्यक्तिगत सरसफाइका सामग्री र गोपनीयता हामीले उपलब्ध गराउनु पर्दछ। आदरणीय श्रोताहरू, सुत्केरी र गर्भवती महिलालाई विशेष प्राथमिकताका साथ राख्नुपर्छ। बाल बालिकाहरूलाई अब खानपिनका कुराहरू छन्, पोषणमा हामीले ध्यान दिनुपर्ने हुन्छ। बाढीपछि बच्चालाई केवल पेट भर्ने खाना मात्र होइन, चाउचाउ बिस्कुट त्यस्तो कुरा मात्र होइन, अब हामीले पोषणयुक्त खाना दिनुपर्ने हुन्छ। अहिलेको अवस्थाबारे युनिसेफले बाढी प्रभावित क्षेत्रमा हजारौं बाल बालिका तत्काल मानवीय सहयोगको आवश्यकता रहेको र उनीहरू रोग, कुपोषण, हिंसा र शोषणको जोखिममा रहेको जनाएको छ। त्यसैले आदरणीय श्रोताहरू, बाढी पछिको स्वास्थ्य सेवा केही दिनको काम होइन, कम्तीमा धेरै महिनासम्म निरन्तर स्वास्थ्य निगरानी राख्नुपर्ने हुन्छ। यसकारण अबोध बच्चाहरूको पीड़ा हामीले बुझ्नुपर्छ। विशेष रूपमा बाल बालिकाहरूमा धेरै ध्यान दिनुपर्ने हुन्छ। हामी ठूलाहरूले आफ्नो दुःख बोल्न सक्छौ, भन्न सक्छौ, महसुस गर्न सक्छौ, तर बच्चाले आफ्नो मनको दुःख सधैँ शब्दमा भन्न सक्दैन। बाढी आएको बेला एउटा बच्चाले के देख्यो होला, उसको मनोविज्ञान कस्तो भयो होला, सँगसँगै रहेको आफ्नो आमा बाबु दाजुभाइ दिदी बहिनी बग्दा उसले कस्तो फिल गर्यो होला, आमा बाबु डराएको देख्यो होला, घर भत्किएको देख्यो होला, मानिसहरू चिच्याएको सुन्यो होला, पानीको ठूलो आवाज सुन्यो होला, कसैलाई बगाएको आफ्नै अगाडि देख्यो होला, आफ्नो खेलौना किताब विद्यालय घर सबै पानीमा बगेको देख्यो होला, सायद आफ्नै परिवारको सदस्य हराएको पनि देख्यो होला। त्यो बच्चोको मनमा के हुन्छ होला, उसले भन्न सक्छ मलाई डर लाग्यो, र उसले भन्न नसकेको कुरा पनि हुन सक्छ, अब हामी फेरि सुरक्षित हुन्छौँ कि हुँदैनौ, फेरि यस्तो बाढीले हामीलाई भगाउला कि नभगाउला, बुबा फेरि आउनुहुन्छ कि आउनु होला, आमा फेरि आउनुहुन्छ कि आउनु होला, हाम्रो घर फेरि हुन्छ कि हुँदैन होला, त्यो पीड़ा हामीले बुझ्नु पर्ने हुन्छ। म फेरि स्कुल जान पाउँछु कि पाउँदिन, आफ्नो आँखा अगाडि आफ्नो स्कुल बगेको देखेको छ उसले, आज राति फेरि बाढी आउँछ कि आउँदैन, हामी कसरी सुरक्षित हुने, बाबा मलाई डर लाग्यो, आमा डर लाग्यो, या कसैलाई भन्न सक्छ, यस्ता प्रश्न बच्चाको मनमा घुमिरहन सक्छन्। त्यसैले बाढी प्रभावित बाल बालिकालाई हामीले भन्नुपर्छ, तिमी सुरक्षित छौ, तिमी दोषी होइनौ, तिमीलाई डर लाग्नु स्वाभाविक हो, तिमी रुन सक्छौ, तिमी खेल्न सक्छौ, तिमी फेरि पढ्न पनि पाउनेछौ, बच्चा रोयो भने नरो पनि नभन्नुहोस्, बरु रो, तिमीलाई दुःख लागेको छ भने रो न भन्न सक्छौ, हामी तिमीसँगै छौ भन्नुपर्छ। बच्चालाई घटनाको बारेमा बारम्बार सोधेर तनाव नदिनुहोस्, उसलाई सुरक्षित वातावरण दिनुहोस्, उसको अभिभावक हराएछ भने परिवार खोजेर पुनर्मिलनलाई प्राथमिकता दिनुपर्छ। बच्चालाई अपरिचित व्यक्तिसँग एक्लै नछोडौं, राहत केन्द्रमा बाल संरक्षणको व्यवस्था हुनुपर्छ, किनभने विपत्तिको समयमा बाल बालिका हिंसा, बेचबिखन, शोषण र दुर्व्यवहारको थप जोखिममा पर्न सक्छ। युनिसेफले पनि बाढीपछि यस्ता जोखिम बढ्ने चेतावनी दिएको छ। विद्यालय पनि केवल पढाइको एउटा ठाउँ मात्र होइन, विद्यालय बच्चाको मानसिक उपचारको एउटा माध्यम पनि हो। त्यसैले अवस्था सामान्य भएपछि विद्यालय खोल्ने, बाल बालिकालाई खेल्ने ठाउँ दिने, शिक्षक मार्फत सामाजिक सहयोग दिने, हराएका बाल बालिकाको परिवार खोज्ने र विद्यालयका किताब कापी उपलब्ध गराउनेतिर हामीले ध्यान दिनुपर्ने हुन्छ। बच्चाको जीवनमा दिनचर्या फर्काउनु भनेको उसको मन प्रति पनि एउटा सुरक्षा दिनु, हामीले मनलाई सुरक्षातर्फ फर्काउनु पनि हो। त्यसकारण आदरणीय श्रोताहरू, यो कठिनको समयमा वृद्ध वृद्धा कमजोर मानिसको अवस्था पनि हामीले त्यत्तिकै गाह्रो देखेका छौं। विपत्तिमा सबैभन्दा पहिले हामीले सम्झनु पर्ने मानिस भन्दै वृद्ध वृद्धा पनि हुन्। एक वृद्ध मानिसलाई बाढीबाट भाग्न कति कठिन होला, खुट्टा कमजोर हुन सक्छ, लट्ठी चाहिन सक्छ, सुन्न कम सक्छ, देख्न कम सक्छ, हिँड्न नसक्ने हुन सक्छ, नियमित औषधि खानुपर्ने हुन सक्छ, कसैलाई मधुमेह होला, कसैलाई रक्तचाप होला, कसैलाई मुटुको समस्या होला, कसैलाई ह्विलचेयर चाहिन्छ होला। त्यसैले राहत वितरणमा जो पहिले पुग्यो उसले पहिलो पायो भन्ने होइन, कसलाई बढी आवश्यक छ, को बढी जोखिममा छ, उसले हामीले पहिले सहयोग गर्नुपर्छ भन्ने सिद्धान्त अप्नाउनु पर्छ। वृद्ध वृद्धालाई सुरक्षित बस्ने ठाउँ चाहिन सक्छ, चिसोबाट बस्ने व्यवस्था हुनुपर्छ, नियमित औषधि चाहिन्छ, पोसिलो खाना चाहिन्छ, शौचालय नजिक चाहिन्छ र सबैभन्दा ठूलो कुरा उसलाई बोल्ने साथी चाहिन्छ। त्यो वृद्ध वृद्धासँग भएका पीड़ाहरू साटासाट गर्ने एउटा कुरा गर्ने मान्छेहरू भयो भने उहाँहरूको मन हलुको हुन्छ। कहिलेकाहीँ वृद्ध मानिसलाई पैसा भन्दा पनि बढी आवश्यक हुन्छ उनीहरूको कुरा सुनिदिनु, कसैले हात समादिनु र कसैले भन्नु पूर्वा चिन्ता नगर्नुहोस् हामी छौ, आमा तपाईँले हामी एक्लो छोड्दैनौ। यही शब्दले पनि मानिसको मनलाई ठूलो शक्ति दिन सक्छ। त्यसै गरी अपाङ्गता भएका मानिस, एकल महिला, सुत्केरी महिला, गर्भवती महिला, दीर्घ रोगी र एक्लै बस्ने व्यक्तिलाई विशेष प्राथमिकतामा राख्नुपर्छ। विपद व्यवस्थापनमा एउटा महत्वपूर्ण सिद्धान्त हुनुपर्छ, सबैलाई समान तरिकाले होइन आवश्यकता अनुसार न्यायपूर्ण सहयोग गर्नुपर्छ। जसलाई बढी आवश्यकता छ उसलाई बढी प्राथमिकतामा राख्नुपर्छ। हामीले आदरणीय श्रोताहरू, शरीरको घाउ भन्दा मनको घाउ गहिरो हुन सक्छ। आदरणीय श्रोता, अब हामी एउटा गम्भीर विषयमा बोल्नेछौ, त्यो हो मनोवैज्ञानिक असर। बाढीबाट बाँचेको मानिस बाहिरबाट सामान्य देखिन सक्छ तर उसको भित्र ठूलो आँधी चलिरहेको हुन सक्छ। उसले बारम्बार एउटै घटना सम्झिन सक्छ, राति निन्द्रा नलाग्न सक्छ, उसलाई सानो आवाजमा पनि उतर्सिन सक्छ, पानीको आवाज सुन्दा डराउन सक्छ, अचानक मुटु ठुक ठुक गर्न सक्छ, बारम्बार रोन सक्छ, कसैसँग बोल्न मनमा लाग्न सक्छ, एक्लै बस्न चाहना हुन सक्छ, भोक हराउन सक्छ अथवा अत्याधिक खान पनि सक्छ, भविष्यप्रतिको एउटा आशा हराएर ऊ निराशामा पनि जान सक्छ, कसैलाई लाग्न सक्छ मेरो जीवन अब सकियो, मेरा सबैहरू गुमाए, मसँग केही पनि छैन। यस्तो अवस्थामा हामीले उसलाई बलियो बन भनेर मात्र पुग्दैन, उसको कुरा हामीले सुनिदिनुपर्छ। उसलाई दोष दिनु हुँदैन, तिमीले किन घर छोडेनौ, किन समयमा भागेनौ, किन त्यहाँ बस्यौ, यस्ता प्रश्नले पीड़ितलाई अझ दोषी महसुस गराउन सक्छ। बरु भन्नुपर्छ, तिमीले सकेचति गर्यौ, तिमी बाँचेका छौ, यो नै महत्वपूर्ण छ, हामी तिमीसँग छौ। मानसिक स्वास्थ्य सेवा र हातको हिस्सा हुनुपर्छ। प्रशिक्षित मनोसामाजिक कार्यकर्ता, स्वास्थ्य कर्मी, शिक्षक, महिला स्वयंसेवक, स्थानीय अगुवा, धार्मिक अगुवालाई पनि आधारभूत मनोसामाजिक सहयोगको तालिम हामीले दिन सक्नुपर्छ। तर हामीले एउटा याद गर्नै पर्ने कुरा छ, हरेक दुःख फेरि मानसिक रोग होइन। बाढीपछि रुनु, डराउनु, निद्रा बिग्रनु वा चिन्तित हुनु केही समयसम्म स्वाभाविक प्रतिक्रिया हुन सक्छ, तर यदि धेरै समयसम्म मानिस सामान्य जीवनमा फर्कन सकेन भने अत्याधिक उसमा डर रहिरह्यो, निद्रा अत्यन्तै बिग्रियो, आफूलाई बेकार ठान्न थाल्यो वा आफूलाई चोट पुर्याउने मर्ने या यस्तै केही कुरा गर्न थाल्यो भने तुरन्त मानसिक स्वास्थ्य विशेषज्ञ वा स्वास्थ्य संस्थामा पुर्याउनु पर्छ। यस्ता मानिसलाई हामीले एक्लै छोड्नु हुँदैन। यस्तो बेलामा उनीहरूमा धेरै आफूलाई हिंताबोधको भावना आउन सक्छ। यस्तो बेलामा उनलाई थप उत्साह, थप परामर्श र थप सहयोगको खाँचो पर्दछ। आदरणीय श्रोताहरू, सरकारले पनि अब धेरै कुराहरू गरिरहेको छ, तर पनि सरकारले अब के गर्नुपर्छ होला त प्रश्न उठ्न सक्छ। सरकारको काम राहत बाँडेर फोटो खिच्नु मात्र होइन, सरकारले खोज, उद्धार, राहत, उपचार, पुनस्थापना र पुननिर्माणलाई एउटै योजनामा राख्नुपर्छ। पहिलो खोज तथा उद्धार, अझै सम्पर्कविहीन व्यक्तिको खोजलाई प्राथमिकता दिनुपर्दछ। स्थल मार्ग सम्भव नभएको ठाउँमा हेलिकप्टर, ड्रोन, ढुङ्गा वा आवश्यक प्रविधि प्रयोग गर्नुपर्दछ तर उद्धार गर्ने व्यक्तिको सुरक्षा पनि सुनिश्चित गर्नुपर्दछ। दोस्रो, परिवार पुनर्मिलन, कुनै कुनै व्यक्तिहरू आज हराइरहेका हुन सक्छन्। अहिले मैले भर्खर एउटा न्यूज हेर्दै थिएँ, एउटा हराएको नानी भेटिएको थियो। हराएका व्यक्तिको नाम, फोटो र विवरण व्यवस्थित रूपमा संकलन गर्नुपर्छ, विशेष गरेर बालबालिकाको परिवार खोजेर पुनर्मिलनलाई प्राथमिकता साथ राख्नुपर्छ। अर्को भनेको सुरक्षित अस्थायी आवास, त्रिपाल राखिदिएर मात्र पुग्दैन, पानी, शौचालय, प्रकाश, सुरक्षा, महिला र बालबालिका गोपनीयता, स्वास्थ्य सेवा र खाना सबै चाहिन्छ। चौथो, स्वास्थ्य शिविर, मोबाइल स्वास्थ्य टोली यस्तो बेलामा प्रभावकारी हुन सक्छ। निरन्तर हामीले औषधि उपलब्ध गराइरहनुपर्छ। सुत्केरी, गर्भवती, वृद्ध, महिला, बालबालिका, दीर्घ रोगले हामीले प्राथमिकतामा राख्नुपर्दछ। स्वच्छ पानी र सरसफाईको व्यवस्था हुनुपर्छ, एकदमै महत्वपूर्ण कुरा हो। यदि पानी दूषित भयो भने दोस्रो स्वास्थ्य संकट हुन सक्छ, त्यसकारण उचित सफा पानीको व्यवस्था हुनुपर्छ। र मनोसामाजिक सेवा एकदमै जरुरी छ, राहत केन्द्रमा मनोसामाजिक सहयोग टोली राख्नुपर्दछ, मनोवैज्ञानिक परामर्शदाताहरूको त्यहाँ सहयोग जरुरी पर्दछ। त्यसकारण हामीले कागजातहरू, जसको उनीहरूको जन्म दर्ता होला, नागरिकता होला, शैक्षिक प्रमाणपत्र, ब्याङ्किङ कागजपत्र, जग्गाका कागज, विवाह कागजात, हराएका मानिसलाई पुनर्प्राप्तिको सरल व्यवस्था हामीले गर्नुपर्ने हुन्छ। अनि त्यसै गरेर सँगसँगै अर्को कुरा आउँछ उनीहरूको जीविकोपार्जनको कुरा। मान्छे भोकै त बस्न सक्दैन, मान्छेलाई सधैँ राहतमा निर्भर बनाउनु हुँदैन। किसानलाई बिउ चाहिन्छ, व्यवसायलाई पुँजी चाहिन्छ, मजदुरलाई काम चाहिन्छ, पशुपालनलाई पशु र दाना चाहिन्छ, सानो पसल गर्ने व्यक्तिलाई पुनः व्यवसाय सुरु गर्न सहायता चाहिन्छ। राहतले मानिसलाई बचाउँछ, रोजगारीले मानिसलाई फेरि उभ्याउँछ। यसकारण यी सबै कुराहरू मान्छेको रोजी रोटीसँग जोडिएका कुराहरूलाई सरकारले प्राथमिकतामा राख्नुपर्दछ। पारदर्शिता, कति राहत आयो, कहाँबाट आयो, कसलाई दियो, कति बाँकी छ, सबै सार्वजनिक गर्नुपर्छ। यस्तै भ्रष्टाचार र अविश्वासले रोक्दछ। त्यसकारण भविष्यप्रतिको सुरक्षा दिनुपर्दछ। हामीले आज घर बनाइदिएर त भोलि त्यही जोखिमपूर्ण ठाउँ फेरि घर बनाउन लगाउनु हुँदैन। जोखिम हामीले नक्साङ्कन गर्नुपर्दछ, नदी किनारको बस्तीमा अध्ययन गर्नुपर्दछ, बाढीको पूर्व सूचना प्रणाली हामीले बलियो बनाउनु पर्दछ, सामाजिक उनीहरूलाई व्यवस्था हामीले गर्नुपर्दछ, समाजमा फेरि हामीले पुनर्स्थापित गर्नुपर्दछ उनीहरूलाई। त्यसकारण नागरिक समाज, चर, संघ संस्था र हामी नागरिकले के गर्न सक्छौँ त्यस्तो आपद विपदको बेलामा? सरकार एक्लैले यो विपत्ति समाधान गर्न सक्दैन। समाज चाहिन्छ, नागरिक समाज चाहिन्छ, स्थानीय समुदाय चाहिन्छ, स्वयंसेवक चाहिन्छ, धार्मिक संस्था, चर्च, मन्दिर, मस्जिद, गुम्बा, सामाजिक संस्था र निजी क्षेत्रमा हामीले सबैले हातेमाल गर्नुपर्दछ। यो कुनै एक व्यक्ति विशेष एउटा घरको मात्र समस्या होइन, सम्पूर्ण राष्ट्रको समस्या हो। र सहयोग गर्दा एउटा कुरा हामीले अवश्य ध्यान दिनुपर्ने हुन्छ, राहत पनि व्यवस्थित हुनुपर्दछ। जसलाई चाहिएको छ उसलाई अनावश्यक सामान पठाउने र जसलाई चाहिएको छ उसले नपाउने अवस्था हुनु हुँदैन। स्थानीय प्रशासनसँग समन्वय गरेर सहयोग गर्नुपर्छ। खाना, पानी, औषधि, कपडा, कम्बल, स्वच्छता सामग्री, बालबालिकाका सामग्री, महिला स्वास्थ्य सामग्री र आवश्यक उपकरण प्राथमिकता अनुसार हामीले उपलब्ध गराउँदै जानुपर्छ। अर्को कुरा भनेको पीड़ितको फोटो खिच्ने सामाजिक सञ्जालमा राख्नु नै सहयोग होइन। कहिलेकाहीँ हाम्रो क्यामेराले अरूको पीड़ा प्रसार गरिरहेको हुन्छ। आदरणीय श्रोताहरू, सहयोग गर्दा पीड़ितको सम्मान र गोपनीयता हामीले जोगाउनु पर्दछ। विशेष गरेर बच्चाको फोटो र व्यक्तिगत विवरण सार्वजनिक गर्न अत्यन्त सावधानी अपनाउनु पर्दछ। नागरिक समाजले अर्को महत्वपूर्ण काम गर्न सक्छ, मनोसामाजिक सहयोग। कसैले खाना दिनुहोस्, कसैले घर सफा गरिदिनुहोस्, कसैको बालबालिकालाई विद्यालय फर्काउन सहयोग गर्नुहोस्, कसैको हराएको कागजपत्र बनाउन सहयोग गर्नुहोस्, कसैको कुरा सुन्नुहोस्, कसैलाई अस्पताल पुर्याउनुहोस्, कसैलाई रोजगारी खोज्न सहयोग गर्नुहोस्, कसैलाई फेरि आफ्नो खुट्टामा उभिन मद्दत गर्नुहोस्। यही हो वास्तविक सामाजिक सेवा। हामीले यो पनि बुझ्नुपर्दछ, विपद पीड़ित कमजोर होइन, आज उसलाई र हाम्रो सहयोग चाहिएको छ, भोलि उसैले अर्को मानिसलाई सहयोग गर्न सक्छ। त्यसैले पीड़ितलाई दयाको पात्र नै पुनर्निर्माणको साझेदार बनाउनु पर्दछ। अब हामी यस्तो अवस्था, जटिल अवस्थामा छौँ, यस्तो अवस्थामा हामी अब कसरी साधारण जीवनमा फर्किने, त्यो एउटा ठूलो चुनौतीको विषय तपाईँ हाम्रो बीचमा आएको छ, हाम्रो समाजमा आएको छ, जहाँ बाढी पीड़ितमा फँसेका मान्छेहरूको लागि आएको छ। अब कसरी सामान्य जीवनमा फर्कने त सबैभन्दा पहिले हामीले स्वीकार गर्नुपर्छ, पहिले जस्तो जीवन तुरन्तै फर्किँदैन अहिले, तर नयाँ जीवन सुरु गर्न सकिन्छ। यसलाई हामी केही पाँच चरणमा बाँड्नेछौँ। पहिलो भनेको सुरक्षा, मानिसलाई सुरक्षित ठाउँमा राखौँ, खाने पानी, स्वास्थ्य, औषधि, शौचालय, आवास सुनिश्चित गरौँ। दोस्रो परिवार, परिवारलाई पुनर्मिलन गरौँ, हराएका मानिस खोजौं, बच्चालाई सुरक्षित परिवारमा पुर्याउँ। तेस्रो भनेको स्वास्थ्य, शारीरिक र मानसिक स्वास्थ्य दुवैको उपचार हुन जरुरी छ। चौथो भनेको जीविकासँग जोडिएका कुराहरू, मानिसलाई काममा फर्काउँ, किसानलाई खेतमा फर्काउँ, व्यापारीलाई पसलमा फर्काउँ, विद्यार्थीलाई विद्यालयमा फर्काउँ। र पाँचौं आशा हामीलाई सबैभन्दा महत्वपूर्णको हो, मानिसले भन्न सक्नुपर्छ, मेरो सबै कुरा गयो तर मेरो जीवन अझै बाँकी छ, फेरि पनि सुरु गर्छु, मेरो परिवारसँग म फेरि उठ्छु, मेरो गाउँ फेरि बनाउँछौ, हाम्रो विद्यालय फेरि चल्छ, हाम्रो बाटो फेरि बन्छ, हाम्रो जीवन फेरि अगाडि बढ्छ। यस्ता पोजिटिभ कुराहरू हामीले गर्नुपर्ने हुन्छ। भविष्यका लागि हामीले अब के सिक्न सक्छौँ यस्तो पासवर्डबाट, यस्तो विपदको बेलामा? यसले पनि हामीलाई केही न केही लेसन सिकाएर गएको छ। विपद आएपछि मात्र तयारी गर्ने होइन, विपद आउनु अघि नै हामी तयारी अवस्थामा रहनुपर्छ, किनकि त्यहाँ पनि केही अगाडि सूचना आए तापनि मान्छेहरू घरबाट ननिस्किएको, घरमै बसिरहेको या सेल्फी लिइरहेको अवस्था हामी सुन्दछौँ। हरेक स्थानीय तहमा जोखिमको नक्सा गर्नुपर्छ, कस्तो ठाउँमा जोखिम छ हेर्नुपर्छ, नदीको पानीको स्तर मापन गर्ने प्रणाली हुनुपर्छ, मोबाइलमा तत्काल चेतावनी पुग्ने व्यवस्था हुनुपर्छ, विद्यालयमा बालबालिकालाई विपद अभ्यास गराउनु पर्दछ, समुदायमा उद्धार टोली तयार हुनुपर्छ, स्वास्थ्य संस्थामा आपतकालीन औषधि भण्डारण गर्नुपर्छ, सबैभन्दा महत्वपूर्ण नदी, खोला र जोखिममुक्त भूभागको सम्मान गर्नुपर्छ, प्रकृतिले दिएको संकेतलाई व्यवस्था गर्नु हुँदैन। प्रिय श्रोताहरू, आज रसियामा पीड़ा छ, नुवाकोटमा पीड़ा छ, धादिङमा पीड़ा छ, कसैको घर छैन, कसैको परिवार छैन, कसैको प्रियजनको खबर छैन, कसैको व्यापार छैन, कसैको खेत छैन, कसैको विद्यालय छैन अहिले, तर नेपाल अझै बाँकी छ, मानिसको माया अझै छ, समाजको सहयोग अझै छ, सरकारको जिम्मेवारी अझै छ, नागरिकको मानवता अझै छ, सबैभन्दा ठूलो कुरा आशा अझै बाँकी छ। जब आशा हामीसँग रहन्छ तब हामी जे पनि गर्न सक्छौ, आशाले हामीले बचाइ राख्नुपर्ने हुन्छ। हामीले आज एउटा प्रतिबद्धता गरौँ, बाढी पीड़ितलाई केही दिन सम्झेर बिर्सने छैनौँ, राहतको पहिलो चरण सकिएपछि पनि उनीहरूलाई सम्झिरहनेछौँ, उनीहरूको घर बनाउँदै साथ दिनेछौँ, उनीहरूको विद्यालय चलाउँदै साथ दिनेछौँ, उनीहरूको रोजगार फर्कुन्जेल साथ दिनेछौँ, उनीहरूको मनमा फेरि शान्ति नआउन्जेल साथ दिनेछौँ, किनकि विपद पीड़ितलाई सबैभन्दा ठूलो आवश्यकता कहिलेकाहीँ यही हुन जान्छ, म एक्लो छैन, तपाईँको साथमा अरू पनि हुन सक्छन्। आदरणीय श्रोताहरू, कार्यक्रमको अन्तिममा हामी परमेश्वरको वचनबाट केही सान्त्वनाको सन्देश लिनेछौ। भजन संग्रह 34:18 यहाँ लेखिएको छ, परमप्रभु भाँचिएको हृदय भएकाहरूका नजिक हुनुहुन्छ र आत्मामा कुचिएका मानिसहरूलाई उहाँले बोलाउनुभयो। यो पद आजको अवस्थामा अत्यन्तै अर्थपूर्ण छ। परमप्रभुले भाँचिएका हृदय भएकाहरूको नजिक हुनुहुन्छ, आत्मामा कुचिएका मानिसहरूलाई उहाँले बचाउनुहुन्छ। यो अत्यन्त अर्थपूर्ण छ। बाढीले घर पताएको मानिसको हृदय पनि भाँचिएको हुनसक्छ, आफन्त गुपाएको मानिसको हृदय भाँचिएको हुनसक्छ, यस्तो अवस्थामा आफ्नो बच्चाको खबर कुरिएको आमाको हृदय टुट्न सक्छ, सबै कुरा गुमाएको वृद्धको मन कुचिएको हुनसक्छ। तर परमेश्वरको वचनले भन्छ परमप्रभु भाँचिएका हृदय भएकाहरूका नजिकमा हुनुहुन्छ। यसको अर्थ यो हो कि पीड़ा भएको ठाउँमा परमेश्वर अनुपस्थित हुनुहुन्छ भन्ने होइन, बरु पीड़ाको समयमा उहाँ त नजिक हुनुहुन्छ भन्ने एउटा आशा हामीमा पलाएको छ। हामीले पनि यही शिक्षा लिनुपर्छ। यदि हाम्रो छिमेकी रोइरहेको छ भने हामी उसको नजिक जाउँ, एक वृद्ध एक्लै छन् भने हामी उनीहरूको नजिक जाउँ, यदि बच्चा डराएको छ भने उसको नजिक जाउँ, यदि परिवारले सबै गुमाएको छ भने हामी उनीहरूको नजिक पुगौं। कहिलेकाहीँ परमेश्वरको सान्त्वना हाम्रो हातबाट पुग्छ, हाम्रो सहयोगबाट पुग्छ, हाम्रो मायाबाट पुग्छ, हाम्रो शब्दबाट पुग्छ, हाम्रो सेवाबाट पुग्छ। र त्यसैले आज हामी प्रार्थना गरौं, हे परमेश्वर, बाढीमा जीवन गुमाएका परिवारलाई सान्त्वना दिनुहोस्, सम्पर्क विहीन मानिसहरू सुरक्षित हुन सकुन्, घाइतेहरूको उपचार होस्, बालबालिका र वृद्ध वृद्धाको रक्षा होस्, दुःखमा परेका मानिसको मन पर्छ, यदि हाम्रो छिमेकी रोइरहेको छ भने हामी उसको नजिक जाउँ, एक वृद्ध एक्लै छन् भने हामी उनीहरूको नजिक जाउँ, यदि बच्चा डराएको छ भने उसको नजिक जाउँ, यदि परिवारले सबै गुमाएको छ भने हामी उनीहरूको नजिक पुगौं। कहिलेकाहीँ

0: सेवकको उद्धार गर्नुलाई वृद्धि र शक्ति दिनुहोस्। आफ्नो देशलाई विपदबाट सुरक्षित राख्न सहायता गर्नुहोस् र हामी सबैलाई दुःखमा परेको मानिसको सेवा गर्ने एउटा हृदय दिनुहोस्। आदरणीय श्रोताहरू, बाढीले धेरै कुरा बगाएको छ, तर हाम्रो मानवता नबगोस्, हाम्रो एकता नबगोस्, हाम्रो आशा नबगोस्, हाम्रो विश्वास नबगोस् र सबैभन्दा ठूलो कुरा पीड़ित मानिसलाई कहिले एक्लो नछोड्नु। यही सन्देशको साथ आज हामी तपाईँहरू माझबाट विदा हुन्छौं। परमेश्वरले तपाईँहरूलाई प्रशस्त आशिष दिनुभएको होस्, यहाँहरूको जीवन आशिषमय बितेको होस्। परमेश्वरले सबै प्रभावित परिवारलाई शान्ति, सुरक्षा र शक्ति प्रदान गर्नुभएको छ। तिमीहरूलाई परमेश्वरले आशिष दिनुहुनेछ। परमेश्वरको अनुग्रह यहाँहरूमाथि बनिरहोस्। यहाँहरूको आउँदा दिन असल असल भएका हुन्। अब थप पीड़ा हामी माथि नपरेको होस्। यहाँहरू सबैलाई धन्यवाद। जय मसीह।
1: श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 83 98511030 83। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
3: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत छ कार्यक्रम क्रुसको यात्रा।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: सर्वप्रथम सृष्टिकर्ता परमेश्वरलाई धन्यवाद भएको होस्। आजको यो सभा तीनमा उपस्थित प्रभुका प्रियजनहरू सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। गएको हप्तादेखि हामीले बाइबलीय प्रार्थनाको अभ्यास भन्ने सिरिजको वचन सुन्दै आइरहेका छौं र आज हामी दोस्रो भागको वचन सुन्न गइरहेको छौं र आजको दोस्रो भागको विषय चाहिँ मैले निरन्तर प्रार्थना गरिरह भन्ने राखेको छु र यो विषय चाहिँ मैले अघि पढिएको वचन खण्ड पहिलो थिस्लोनिकी 5:17 लिएको हो र यो प्रार्थनाको विषयलाई चाहिँ आज हामी चार भागमा हेर्नेछौँ। पहिलो भागमा प्रार्थनाको प्रकार, दोस्रो भागमा प्रार्थनाको बाधक तत्त्वहरू, अनि तेस्रो भागमा प्रार्थना सुनाइका कदमहरू, अनि चौथो भागमा प्रार्थनाको उत्तर पाउने तरिकाहरू हामी हेर्नेछौँ। अनि बाइबलमा कति प्रकारको प्रार्थनाहरू छन्, आज हामी पहिलो भागमा तिनैको बारेमा हामी सिक्न गइरहेको छौँ र पहिलो भाग चाहिँ छ पश्चातापको प्रार्थना है। भजन सङ्ग्रह 51 चाहिँ एउटा सबैभन्दा राम्रो पश्चातापको प्रार्थनाको उदाहरण हो। धेरै हामी टेक्स्टहरू पाउँछौँ अनि प्रभु येशू ख्रीष्टले प्रचार गर्दाखेरि पहिलो शब्द के बोल्नुभयो होला? तपाईँले Matthew 4:17 हेर्नुभयो भने त्यहाँ पनि प्रभु येशूले पहिलो शब्द चाहिँ, प्रचारको पहिलो शब्द नै पश्चात्

0: पाप गर भन्ने शब्दबाट चाहिँ सुरुवात गर्नुभएको छ। अनि येशूको चेला यहोन्नाले पनि पश्चाताप गर भनेर पश्चातापको आह्वान गरेको छ। यदि तपाईँले पहिलो यहोन्ना एक अध्यायको 8 र 9 पढ्नुभयो भने त्यहाँ यहोन्नाले यसरी भन्दछ, यदि हामीले पाप छैन भन्छौ भने त आफैलाई धोका दिन्छौ, यदि हामीले आफ्ना पाप स्वीकार गर्यौं भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ। अब यसले पनि पहिलोचोटि प्रचार गर्दाखेरि फर्स्ट वाक्य नै उहाँले पश्चाताप गर भनेर सुरुवात गर्नुभयो भने पश्चातापको प्रार्थना कति महत्वपूर्ण छ। तर यहोन्ना र येशु ख्रीष्टले गर्नुभएको पश्चातापको आह्वान चाहिँ फरक छ। येशु ख्रीष्टले पश्चाताप गर भन्नुभएको चाहिँ अख्रिस्टियनहरूलाई हो, अविश्वासीहरूलाई हो। तर यहाँ यहोन्नाले हामी भनेर सम्बोधन गरेको चाहिँ अविश्वासी होइन, होइन येशु ख्रीष्टमा विश्वास गर्नेहरूलाई पश्चातापको आह्वान गरेको हो। अनि सबैभन्दा धेरै चाहिँ अख्रिस्टियनहरूलाई भन्दा पनि ख्रिस्टियनहरूलाई चाहिँ सबैभन्दा धेरै पश्चातापको जरुरी रहेछ। त्यही कारण यहोन्नाले चाहिँ हामीमा अधर्म छैन भनी भन्छौँ भने त आफैलाई झुट तुल्याउँछ। त्यस कारण पश्चाताप गऱ्यौँ भने प्रभुले हाम्रो सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ, हाम्रो सबै पाप क्षमा गर्नुहुन्छ। अनि यो चाहिँ शनिबार आएर पश्चाताप गर्छु भन्ने अथवा कुनै एल्डर डिकन पास्टरको अगाडि गएर पश्चाताप गर्छु होइन, जतिखेर पवित्र आत्माले यहाँभित्र कन्भिन्स गराउनुहुन्छ, तैँले गल्ती गरिस् बसमा चढ्दै गर्दाखेरि पनि हामीले पवित्र आत्माले भन्नुभयो भने हामी त्यतिखेर नै पश्चाताप गर्न सक्छौँ। बाटोमा हिँड्दै गर्दाखेरि घरमा बस्दाखेरि जतिखेर पनि जतिखेर प्रभुले हामीलाई चाहिँ यो भित्र मन हृदयमा चाहिँ तैँले यो गल्ती गरिस् भनेर पवित्र आत्मा बोल्नुहुन्छ, त्यो बेला नै हामी पश्चाताप गर्न सक्छौँ। यहोन्नाले चाहिँ त्यो भनेको। अनि सबै पाप मात्रै क्षमा होइन तर सबै अधर्मबाट उहाँले शुद्ध गर्नुहुन्छ। तपाईँले अन्जानमा गएरको तपाईँको बाउ बाजेदेखि आएको अधर्महरू ती अधर्मबाट पनि प्रभुले शुद्ध गर्नुहुन्छ। अनि विश्वासीहरूलाई चाहिँ प्रार्थनाको अति नै खाँचो छ। त्यसकारण यहोन्नाले चाहिँ पश्चातापको आह्वान गरेका छन्। तर अस्तिको वचनमा पनि हामीले सुन्यौँ ख्रिस्टियनहरूले सबैभन्दा थोरै गर्ने प्रार्थना भनेको नै पश्चातापको प्रार्थना रहेछ। अनि दोस्रो प्रकारको प्रार्थना भनेको चाहिँ धन्यवादको प्रार्थना हो, होइन? आज पढिएको वचन खण्ड पहिलो थिस्नलिकी 5:18 त्यहाँ वचनले भन्दछ, सबै परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। है, धन्यवादको प्रार्थना गर्दा चाहिँ माग्ने काम हुँदैन, होइन, धन्यवाद दिने काम मात्रै हुन्छ। अनि परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुभएको लागि हामीले धन्यवाद चढाउनुपर्छ, उहाँले भलाइ गर्नुभएको लागि धन्यवाद दिनुपर्छ, उहाँले हाम्रो खाँचोहरू जुटाउनु भएको लागि धन्यवाद दिनुपर्छ, उहाँले आशिष दिनुभएको जति पनि आशिष दिनुभएको छ ती सबै कुराहरूको लागि चाहिँ हामीले धन्यवाद दिनुपर्छ। अनि जब हामी कति हाम्रो ख्रिस्टियन जीवन असन्तुष्टले भरिएको हुन्छ प्रिय हो, याद गर्नुभएको छ, र जब हामी यो पुगेन त्यो पुगेन यो भएन त्यो भएन भनेर गनगनाउनको साटो परमेश्वरलाई धन्यवाद दिन थाल्छौँ नि, तब हाम्रो जीवन चाहिँ सन्तुष्टिले भरिन्छ प्रिय हो। हाम्रो गनगने जीवनको मुख्य कारण नै हामी परमेश्वरलाई धन्यवाद दिँदैनौँ, हामी त्यो कहिले पनि देख्दैनौँ। जब हामी प्रभुलाई धन्यवाद दिन थाल्छौँ हाम्रो जीवन सन्तुष्टिले भरिन्छ। र हामीले बाइबलमा भएको सबै किसिमको सबै प्रकारको प्रार्थनाहरूको अभ्यास गर्नुपर्छ, किनकि धन्यवादको बलिदानले चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्छ। उहाँले कुनै दैवेद चाहनुहुन्न, उहाँले कुनै मिठाई चाहनुहुन्न, कुनैले उहाँले कुनै एउटा मिठो फल उहाँले चाहनुहुन्न, त्यसको उहाँलाई केही पनि आवश्यकता छैन। तर यदि तपाईँ र मैले उहाँलाई धन्यवाद चढायौँ भने अनि यो धन्यवादको बलिमा चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्छ, अनि हामीले धन्यवाद चढाओस् भन्ने परमेश्वरको इच्छा यही हो, है? पहिलो थिस्सलुनीकी 5:18 भन्दछ। यसकारण हामी धन्यवादको प्रार्थना पनि निरन्तर गरिराख्नुपर्छ। अनि अर्को प्रकारको प्रार्थना भनेको चाहिँ प्रशंसाको प्रार्थना हो, होइन? प्रशंसाको प्रार्थना गर्दा चाहिँ परमेश्वरको गुणहरूलाई सम्झिनुपर्छ। धन्यवाद दिँदाखेरि चाहिँ उहाँले गर्नुभएको भलाइको लागि होइन उहाँले दिनुभएको हाम्रो प्रार्थनाको उत्तरको लागि भने प्रशंसा गर्छ है परमेश्वरको गुणहरूलाई सम्झिनुपर्छ, उहाँको चरित्रहरूलाई सम्झिनुपर्छ। उहाँ चाहिँ महान परमेश्वर हुनुहुन्छ अनि परमेश्वरको गुणहरू चरित्रहरू चाहिँ धेरै प्रकारको छ, तर मुख्य चाहिँ तीनवटा। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, परमेश्वर सर्वज्ञानी हुनुहुन्छ अनि परमेश्वर सर्वव्यापी हुनुहुन्छ। यो चाहिँ उहाँको मुख्य चरित्र हो, यो चाहिँ उहाँको मुख्य गुणहरू हो। यसको लागि हामीले परमेश्वरलाई प्रशंसा चढाउनुपर्छ। प्रभु तपाईँ कति महान हुनुहुन्छ, म प्रशंसा चढाउँदछु। परमेश्वर सर्वशक्तिमान भनेको उहाँले गर्न नसक्ने कुरा केही पनि छैन, उहाँको शक्तिदेखि बाहिर केही कुरा पनि छैन। परमेश्वरले हुँदैन भएका कुराहरूलाई पनि बोलाएर चाहिँ अस्तित्वमा ल्याउनुहुन्छ। होइन, यो पुलपिट बनाउनको लागि काठ चाहिन्छ, काँटी चाहिन्छ, रोखन चाहिन्छ, होइन काट्ने आरा चाहिन्छ, तर परमेश्वरलाई यो काठ काँटी रोखन केही पनि चाहिँदैन। उहाँले बोल्नु भयो भने मात्रै, पुलपिट बन्ने जा भन्नुभयो भने यो आफै अस्तित्वमा आउँछ। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। प्रभु तपाईँ जे पनि गर्न सक्नुहुन्छ, म तपाईँ प्रशंसा चढाउँछु। स्तुति प्रशंसा गर्दाखेरि हाम्रो परमेश्वरलाई प्रशंसा गर्ने शब्दहरू भेटिएन भने सम्झिनुहोस् परमेश्वरको गुणलाई। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। अर्को गुण भनेको परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। सर्वज्ञानी भनेको चाहिँ उहाँले नजानेको कुरा केही पनि छैन, उहाँको ज्ञानदेखि बाहिर केही कुरा पनि छैन। जब परमेश्वरले आकाशमा चन्द्रमा सूर्य ताराहरू बनाउनु भयो, उहाँले कसैसँग पनि सल्लाह लिनु भएन, त्यहाँ यसरी अडा भनेर कुनै इन्जिनियरले गएर सिकाएन पनि। परमेश्वरले आफ्नो ज्ञानले त्यो अडाउनु भएको छ। परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, उहाँलाई कसैले पनि सिकाउनु पर्दैन। प्रभु तपाईँ कति ज्ञानी हुनुहुन्छ, तपाईँको अथाह ज्ञानले मेरो जीवन सृष्टि गर्नुभएको छ, म अद्भुत रीतिले बनिएको छु, कसरी हेर्न सक्छु, कसरी बोल्न सक्छु, कसरी सोच्न सक्छु, मेरो मुटुले कसरी काम गर्छ, यहाँबाट खान्छ, धान्द्राले पचाउँछ, नराम्रो अचम्म रीतिले बनिएको छ। तपाईँको प्रशंसा गर्छु, परमेश्वरको प्रशंसा। परमेश्वर सर्वव्यापी पनि हुनुहुन्छ, सारा संसारको मानिसले संसारको सबै कुनामा एकैचोटि प्रार्थना गरून्, परमेश्वर एकैचोटि त्यहाँ प्रार्थना सुन्न हरेक ठाउँमा उपस्थित हुन सक्नुहुन्छ। परमेश्वर सर्वव्यापी हुनुहुन्छ। म तपाईँको स्तुति गर्छु, म तपाईँको प्रशंसा गर्छु। अनि हामीले प्रशंसाको प्रार्थना पनि गर्नुपर्छ। यो सबै प्रार्थनाहरू हामीले अभ्यास गर्नुपर्छ, यो बाइबलीय प्रार्थनाको अभ्यास। अनि अर्को प्रार्थना चाहिँ अर्जबिन्तीको प्रार्थना हो। यो अर्जबिन्तीको प्रार्थना भनेको चाहिँ आफ्नो लागि गरिने प्रार्थनालाई अर्जबिन्तीको प्रार्थना भनिन्छ। अब यसबारेमा त सिकाउनु पर्दैन, किनभने यो त सबैभन्दा धेरै गरिने प्रार्थना नै अर्जबिन्तीको प्रार्थना हो। यो त हामी सबैले गरिरहेको छौँ। अनि हाम्रो खाँचोहरू जे पनि छ, हामीले निर्धक्कसँग प्रभुको सामने प्रार्थनाद्वारा लैजान सक्छौँ। जुनै पनि समय परमेश्वर चाहिँ आपतकालीन अस्पताल जस्तो हो। आपत इमर्जेन्सी गयो भने त्यहाँ बन्द हुन्छ कि खुल्ला हुन्छ? इमर्जेन्सी हमेसा खुल्ला हुन्छ, होइन? हो, कहिले कहिले त नर्स चाहिँ हुन्छ। त्यही हो, तपाईँ जतिखेर पनि प्रार्थना गर्न लैजान सक्नुहुन्छ। तर ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भनेदेखि, परमेश्वर हाम्रो प्रार्थनाको उत्तर दिन बाध्य हुनुहुन्न। हामीले बाध्य पार्न सक्दैनौँ। परमेश्वरले प्रार्थनाको उत्तर आफ्नो इच्छा अनुसार, आफ्नो महिमाको लागि अनि आफ्नो समयमा दिनुहुन्छ। निराश नहुनुहोस्, अलि हामी चौथो र पाँचौँ भागमा सिक्नेछौँ अझै यसबारेमा। है, आज प्रार्थनाको विषय बहुत इन्ट्रेस्टिङ छ, तर परमेश्वरले आफ्नो समयमा र आफ्नो इच्छाअनुसार किन प्रार्थनाको उत्तर दिनुहुन्छ, अहिले चाहिँ अझै अगाडि तेस्रो र चौथो भागमा हामी राम्रो गरी सिक्नेछौँ। र एउटा प्रार्थना चाहिँ हो अर्जबिन्तीको प्रार्थना, अनि अर्को प्रार्थना भनेको चाहिँ मध्यस्थको प्रार्थना हो। मध्यस्थको प्रार्थना भनेको चाहिँ अरूको लागि गरिने प्रार्थनालाई मध्यस्थको प्रार्थना भनिन्छ। होइन, पहिलो तिमोथी दुई अध्यायको अनि एक र दुई पद त्यहाँ पढ्यौँ भने त्यहाँ कसरी प्रार्थना गर्नु भन्छ वचनले। पहिलो तिमोथी दुई अध्यायको एक र दुईले भन्छ, सबै मानिसहरूको लागि, राजाहरूको लागि, उच्च पदमा भएकाहरूको लागि प्रार्थना गर। है, यो चाहिँ मध्यस्थको प्रार्थना अरूको लागि। यो तपाईँले यहोन्ना सत्र अध्यायमा हेर्नुभयो भने यस ख्रिस्टले त्यो पुरै अध्याय प्रार्थना गर्नुभएको छ। यसको प्रार्थनाको रिकर्ड गरिएको छ। यहाँ चाहिँ यसु ख्रिस्टले आफ्नै लागि मात्रै प्रार्थना गर्नु भएन, आफ्नो लागि पनि प्रार्थना गर्नुभयो, अनि प्रेरितहरूको लागि प्रार्थना गर्नुभयो, अनि सारा विश्वभरिका विश्वासीहरूको लागि पनि उहाँले प्रार्थना गर्नुभयो, अनि चेलाहरूले पनि यसु ख्रिस्टलाई प्रार्थना गर्न सिकाउनुहोस् भनेर अनुरोध गरे। चेलाहरूले पहिले पनि प्रचार गर्न कसरी हो सिकाउनुहोस् भनेन, तर चेलाहरूले चाहिँ प्रार्थना गर्न सिकाइ मागे। अनि यसुले प्रार्थना गर्न सिकाउँदाखेरि है त्यहाँ आफ्नो लागि मात्रै सिकाउनु भएको छैन, प्रभु यसुले भन्नुभयो मेरो पाप र अपराध क्षमा गर्नुहोस् भनेर पश्चातापको प्रार्थना गर्न सिकाउनु भयो, अनि तपाईँको नाउँ पवित्र गरियोस् भनेर प्रशंसाको प्रार्थना गर्न सिकाउनु भयो, दिनभरिको भोजन जुटाइदिनुहोस् भनेर अर्जबिन्तीको प्रार्थना गर्न सिकाउनु भयो, तपाईँको राज्य यो पृथ्वीमा आओस् भनेर होइन उहाँले मध्यस्थको प्रार्थना गर्न सिकाउनु भयो। प्रभु यीशुले सिकाउनु भएको प्रार्थना हेऱ्यो भने त्यही प्रार्थना गरोस् भन्ने त प्रभुको चाहना थिएन, यही प्रार्थना गर त भनेको छैन, तर यसरी गर भनेर चाहिँ सिकाउनु भयो है। यीशुले यसरी भनेको मतलब सधैँ माग्ने अर्जबिन्ती मात्रै होइन, सबै प्रकारको प्रार्थना चाहिँ गरोस् भन्ने परमेश्वरको इच्छा हो। यसकारण हामीले पनि त्यसरी नै आफ्नो लागि मात्रै होइन तर बाइबलमा भएको सबै प्रकारको प्रार्थनाको अभ्यास गर्नुपर्छ। अनि यहाँ हामी सूचनामा हप्ताभरिको प्रार्थनाको परिवारको नाम चाहिँ फोटोसहित सूचना गर्छौँ, तपाईँले उहाँहरूको लागि फोन गरेर होइन तपाईँको लागि के प्रार्थना गरौँ भनेर सोध्न सक्नुहुन्छ। हप्ता दिनभरि तपाईँले बिहान बेलुका आफ्नो पारिवारिक सङ्गतिमा उहाँहरूको लागि पनि प्रार्थना गर्न सक्नुहुन्छ। अनि एनआरसीले 7 दिनको प्रार्थनाको लिस्ट बनाएको छ, कुन कुन प्रार्थना गर्ने भनेर, तपाईँले त्यो एनआरसीको लिस्ट अनुसार पनि हरेक दिनको लागि प्रार्थना गर्न सक्नुहुन्छ। र हामीले पहिलो भागमा प्रार्थनाको 5 प्रकारहरू चाहिँ हामी सिक्यौँ, अब हामी दोस्रो भागमा चाहिँ अब हामी प्रार्थनाका बाधक तत्त्वहरू हेर्नेछौँ। हाम्रो सबै प्रार्थनाको उत्तरहरू आउँदैन, हाम्रो प्रार्थनामा बाधा अवरोधहरू पनि आउँछ, ती बाधक तत्त्वहरू चाहिँ के हुन् त? पहिलो यस प्रकार छ, बेठिकसित मागिएको प्रार्थना। हामीले प्रार्थना गर्छौँ तर मागेको कुरो पाउँदैनौँ, अनि यसको मुख्य कारणहरू मध्ये एउटा चाहिँ बाइबलले भन्दछ बेठिकसित मागिएको प्रार्थना हो। याकुब 4:3 भन्छ तिमीहरू माग्छौ तर पाउँदैनौ, किन पाउँदैनौ त? उत्तर यस्तो छ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठिकसित माग्छौ। आफ्नो स्वार्थ आफ्नो अभिलाषा पूरा गर्नको लागि बेठिकसँग माग्यौं भने प्रार्थनाको उत्तर हामीले पाउँदैनौ। प्रार्थनाको बाधक तत्त्व रहेछ यो पनि। अनि प्रार्थनाको उत्तर नपाउनुको अर्को कारण बाइबलले भन्छ विश्वास बिना गरिएको प्रार्थना। है विश्वास बिना गरिएको प्रार्थनाको पनि उत्तर आउँदैन। त्यहाँ मैले वचन खण्ड लेखेको छु, तपाईँले पछि गएर पढ्न सक्नुहुन्छ, मत्ती 17:14-20। अनि यहाँ चाहिँ यस्तो खालको घटना छ, एकजना बुबाले चाहिँ आफ्नो भूत लागेको बिरामी छोरालाई चाहिँ चेलाहरूकोमा ल्याउँदछ, अनि चेलाहरूले निको पार्न सकेन, अनि फेरि उसले चाहिँ येशूको साथमा लैजान्छ, अनि येशूले चाहिँ भूतहरू निकाल्नु भयो, अनि त्यहाँ वरिपरिको मान्छेहरू सबै अचम्ममा परे, अनि येशूको चेलाहरू पनि चकित भए, आश्चर्य चाहिँ भए, अघि त निस्किएन सुमा त निस्क्यो। अनि उनीहरूले त्यहाँनिर प्रश्न गरे प्रभु येशू ख्रीष्टलाई, यदि तपाईँले मत्ती 17:19-20 पढ्नुभयो भने, चेलाहरूले चाहिँ यस्तो प्रश्न गरे, उनीहरूको मनभित्र साह्रै खुल्दुली भयो अनि प्रश्न गरिहाले। तब चेलाहरूले येशू कहाँ गुप्तमा आएर भने, त्यो अहिलेको घटना भइसकेपछि हामीले त निकाल्न सकेनौँ, येशूले त निकाल्नु भयो, साह्रै अचम्मित, गुप्तमा आएर भने, अब ठुलो भिडभाडमा भन्यो भने त बेइज्जती हुने भयो, तर सुरुक्कै गुप्तमा आएर भने, हामीहरूले त्यसलाई किन निकाल्न सकेनौँ, तब खुल्दुली भयो, हामीले किन निकाल्न सकेनौँ? अनि येशूले यसरी जवाफ दिनुभयो, तिमीहरूका अविश्वासको कारणले हो। है चेलाहरूको अविश्वासको कारणले प्रार्थनाको उत्तर आएन। यदि तपाईँले याकुब 1:6 पढ्नुभयो भने, त्यहाँनिर वचनले भन्छ शङ्का गर्दै प्रार्थना गर्नेहरू चाहिँ समुद्रको छालले उछाल पछाल पार्ने समान हुनेछ। मेरोको अर्थ ओमन दोमन हुँदै प्रार्थना गर्यो भने त्यो प्रार्थनाको उत्तर पनि आउँदैन, बाइबलले नै यसरी भन्छ। परमेश्वरको वचनले नै भन्छ बाधक तत्वहरू यिनै हुन्। अनि प्रार्थनाको उत्तर नपाउनुको अर्को कारण चाहिँ हो घमण्डले भरिएको प्रार्थना। त्यहाँ लुका 18 अध्यायको 9-14 पद मैले राखेको छु, त्यो लामो छ, तपाईँहरूले घरमा गएर पढ्न सक्नुहुन्छ। त्यहाँ चाहिँ यीशुले भन्नुभयो, दुईजना व्यक्ति चाहिँ मन्दिरमा प्रार्थना गर्न आए, एउटा फरिसी अनि अर्को चाहिँ कर उठाउने। अनि फरिसीले चाहिँ प्रार्थना गर्यो, परमेश्वर म हप्तामा 2 उपवास बस्छु अनि म दशांशहरू पनि सबै चढाउँदै आएको छु, यो कर उठाउने जस्तो म अत्याचारी पापी पनि छैन। उसको प्रार्थना चाहिँ तर कर उठाउने चाहिँ मन्दिरमा पनि आउन सकेन, उसको पापले गर्दाखेरि उसले टाउको पनि सिधा ठाडो गर्न सकेन, तर ऊ चाहिँ परै मन्दिरमा परै छेउमै बसेर है उसले चाहिँ प्रभु म पापीमाथि दया गर्नुहोस् है छाती पिटी पिटी हृदय उसले प्रार्थना गर्यो। अनि त्यहाँ यीशुले भन्नुभयो यो कर उठाउनेको चाहिँ प्रार्थना परमेश्वरले सुन्नुभयो र ऊ चाहिँ धर्मी भएर खुसी आनन्द साथ घर फर्केर गयो, तर फरिसीको प्रार्थना चाहिँ सुन्नु भएन। कारण किन त आफ्नै धर्ममा घमण्ड गरेर प्रार्थना गर्यो। प्रिय यदि तपाईँ र मैले पनि आफ्नै घमण्डमा आफ्नै धार्मिकताको घमण्डमा प्रार्थना गर्यो भने परमेश्वरले त्यो घमण्डले भरिएको प्रार्थना पनि सुन्नुहुने छैन। यो पनि एउटा प्रार्थनाको बाधक तत्त्व नै हो। अनि प्रार्थनाको उत्तर नपाउनुको अर्को कारण त्यहाँ हामीले हेऱ्यौँ भने बाइबलले भन्दछ पाप क्षमा नभएको प्रार्थना, पाप क्षमा नभएको प्रार्थना पनि परमेश्वरले सुन्नुहुने छैन। यसैया 1:15 पदमा परमेश्वर यसरी भन्नुहुन्छ तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु, तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्ने छैन। किन सुन्नुहुने छैन? परमेश्वर भन्नुहुन्छ तिमीहरूका हात रगतले भरिएका छन्, पाप क्षमा नभएको प्रार्थना पनि सुनाइ हुँदैन। अन्त संसार सबै पापी नै हो, तर हामी क्रिस्चियनहरू पनि पापी नै हो, के अरे हाम्रो चाहिँ पाप क्षमा भएछ, हामी चाहिँ पश्चाताप गर्छौँ। अनि पाप क्षमा भएको छैन भने है परमेश्वरदेखि लुकाइराखेको छौँ भने परमेश्वरले भन्नुहुन्छ तिमीहरूको प्रार्थना सुन्ने छैन। अब त्यसो भए प्रार्थनाको सुनाइ चाहिँ कसरी हुन्छ? यसको उत्तर हामी तेस्रो भागमा हेर्न गइरहेको छौँ, प्रार्थना सुनाइका 3 कदमहरू। प्रार्थनाको सुनाइ कसरी हुन्छ त 2 इतिहास 7:14 पद अनुसार है त्यहाँबाट 3 कदमहरू दिइएको छ। 2 इतिहास 7:14 परमेश्वरले भन्नुभयो यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूका पाप क्षमा गर्नेछु। यहाँ चाहिँ परमेश्वरले तब प्रार्थना सुन्नेछु भन्नुहुन्छ। तब सुन्नेछु भने मतलब त्योभन्दा अगाडि 3 कदमहरू पुरा गर्नुपर्नेछ। त्यो 3 कदमहरू के हो त परमेश्वरले भन्नुहुन्छ भने यदि मेरो प्रजाले आफैलाई विनम्र पार्छ भने, पहिलो कदम हो आफैलाई विनम्र पार्ने। हामी फरिसीले जस्तो प्रार्थना गर्न हुँदैन, प्रभु म त हप्तामा 2 उपवास बस्छु, दशांश दिन्छु, अन्याय पनि गरेको छैन, अत्याचारी पनि छैन, म त एकदम निर्दोष छु, अब मेरो उन्नति गर्नुहोस्, मलाई फलिभाव गर्नुहोस्। अब यस्तो खालको प्रार्थना चाहिँ के भयो? घमण्डको प्रार्थना भयो, आफ्नै धर्म कर्मको घमण्ड भयो। त्यसैले पहिलो कदम भनेको आफैलाई विनम्र पार्ने परमेश्वरले भन्नुभयो, अनि दोस्रो कदम पश्चाताप गर्ने। परमेश्वरले आफैलाई नम्र पारेर प्रार्थना गर्छ भन्नुभयो है, पहिला आफैलाई नम्र पारेर प्रार्थना गर्छ भने त्यो चाहिँ पश्चातापको प्रार्थना हो, किनकि अलिक तलतिर हामीले हेऱ्यौँ भने म तिनीहरूको पाप क्षमा गर्नेछु भन्नुभयो, र चाहिँ पश्चातापको प्रार्थना हो। अनि तेस्रो कदम पापबाट फर्कने। परमेश्वरले आफैलाई विनम्र पारेर पश्चाताप गर मात्र भन्नुभएन, दुष्ट चालबाट फर्कन्छ भन्नुभयो। जब मेरो प्रजाले आफैलाई विनम्र पारेर पश्चाताप गर्छ र दुष्ट चालबाट फर्कन्छ, होइन पश्चातापको खास अर्थ मुख्य अर्थ चाहिँ फर्कनु हो, पापबाट फर्कनु। हामी जुन पापको बाटोमा हिँडिरहेको थियौँ त्यहाँबाट चाहिँ 180 पक्क फर्किने। अनि जब हामी यसरी आफैलाई विनम्र पारेर पश्चाताप गर्छौँ, दुष्ट चालबाट अर्थात् पापबाट फर्कछौँ, परमेश्वरले भन्नुभयो तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु। प्रार्थना सुनाएका तीन कदमहरूलाई हामी यही राखौँ। अब चौथो भागमा म जानेछु। अनि चौथो भाग चाहिँ रहेको छ प्रार्थनाको उत्तर पाउने तरिकाहरू। चौथो भागमा चाहिँ प्रार्थनाको उत्तर पाउने तरिकाहरू, परमेश्वरले प्रार्थनाको उत्तर तीन तरिकाले दिनुहुन्छ। पहिलो तरिका चाहिँ हुन्छ परमेश्वरको इच्छा अनुसार जे मागे पनि उहाँले हुन्छ भन्नुहुन्छ। पहिलो तरिका चाहिँ हुन्छ। यदि हामीले पहिलो यहोन्ना 5:14 पढ्यौँ भने त्यहाँनिर वचनले भन्दछ, परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। है, ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने प्राय प्रचारकहरूले चाहिँ जे मागे पनि दिनुहुन्छ भनेर मात्रै वचन सुनाउँछ, तर अगाडिको भाग चाहिँ कहिले पनि भन्दैन। अगाडिको वाक्य चाहिँ छ परमेश्वरको इच्छा बमोजिम। तर प्राय हामी युट्युबमा सुनेको छ प्रभुले दिनुहुन्छ, हो प्रभुले दिनुहुन्छ, तर यहाँ अगाडिको वाक्य चाहिँ छ परमेश्वरको इच्छा अनुसार जे मागे तापनि उहाँले सधैँ यस भन्नुहुन्छ, उहाँले सधैँ हुन्छ भन्नुहुन्छ। परमेश्वरले पहिलो प्रार्थनाको उत्तर दिने तरिका चाहिँ हुन्छ। अनि परमेश्वरले प्रार्थनाको उत्तर दिने दोस्रो तरिका चाहिँ हुँदैन, है, हामीलाई हानि पुर्याउने कुराहरू प्रभुले हुँदैन भन्नुहुन्छ। यदि हामीले मर्कुस 10:35-38 पद त्यहाँ पढ्यो भने चाहिँ याकुब र योहन्नाले चाहिँ येशूको दाहिने र देब्रेतिर बस्ने उच्च पद मागे, तर येशूले तिमीहरू के माग्छौ सो जान्दैनौ भनेर तिनीहरूको माग इन्कार गर्नुभयो। याकुब र योहन्नाले चाहिँ त्यो मागे, तपाईँको देब्रेपट्टि एउटालाई र अर्कोलाई दाहिनेपट्टि बस्ने दिनुहोस्। तर उनीहरूको माग चाहिँ परमेश्वरले येशूले तिमीहरू के माग्दैछौ सो जान्दैनौ भनेर खारिज गरिदिनुभयो। त्यसै गरी कतिपय हाम्रो प्रार्थना पनि परमेश्वरले हुँदैन भन्नुहुन्छ, किनकि हामी पनि के माग्दैछौँ सो हामी जान्दैनौँ। हामीले मागेका कुराले भविष्यमा हामीलाई हानि पनि पुर्याउन सक्छ, त्यो हामी जान्दैन, परमेश्वर मात्रै जान्नुहुन्छ। मान्छेको इच्छा चाहना नै के हुन्छ, सुख पाऊँ, धेरै धन सम्पत्ति कमाऊँ, प्राप्त गर्न सकौँ। यदि हामीले चाहे जस्तै सम्पत्ति प्राप्त गरेमा के तपाईँ हामीले परमेश्वरको आवश्यकताको महसुस गर्थ्यौँ होला र? प्रभु येशूले भन्नुभएको कस्तो कडा शब्द छ, धनी मान्छेलाई स्वर्ग जानुभन्दा उठलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ। हामी पनि त्यही क्याटेगोरीमा पर्थ्यौँ होला, हामीले चाहे अनुसारको त्यो धन प्राप्त गरेको भए हामी पनि त्यही धनी मान्छे जस्तै कट्टर उठ्थ्यौँ होला, हामीले परमेश्वरलाई कहिले पनि खोज्दैन थियौँ होला। परमेश्वर जान्नुहुन्छ। तपाईँ र म चाहिँ यो जीवनको लागि मात्रै विचार गर्छौँ, यो जीवन ऐस आरामले बितोस् 60-70-80 हाम्रो बुद्धि त्यति नै हो। जसले तपाईँ र मलाई यो पृथ्वीमा ल्याउनु भयो उहाँले चाहिँ अनन्तसम्म हेर्नुहुन्छ, अनन्त। त्यसकारण तपाईँ र मैले चाहेको कुरा नदिएर परमेश्वरले गलत गर्नुभएर गर्नु भएन नि, किनभने हाम्रो जीवनको लागि के भलो छ, हाम्रो जीवनको लागि के असल छ, तपाईँ र मलाई भन्दा तपाईँ मैले पृथ्वीमा ल्याउने परमेश्वरलाई कयौँ गुणा धेरै थाहा छ, है, थाहा छ। यसकारण उहाँले हामीलाई हानि गर्ने कुराहरू छ भने परमेश्वरले हुँदैन भन्नुहुन्छ। तपाईँले सानो बालकले छुरा खेलाएको देख्नु भएको छ अनि हतार हतार आमाले खोज्छ, अनि त्यो कोही पछि नानी रुन्छ, लडीबुडी गर्छ, होइन, तर पनि आमाले दिँदैन नि, किन भन्नु त त्यो छुराले काट्छ अब त्यो नानीलाई, उसले के माग्दैछ त्यो नानीलाई थाहा हुँदैन, तर उसको आमाले त्यो नानीको भलाइको लागि नै नदिएको हो। ख्याल गर्नुहोस्, त्यहाँबाट हामीले शिक्षा लिनुपर्छ। प्रिय, हामी पनि परमेश्वरको छोराछोरी रहौँ, हामीले मागेको कुराहरूले हामीलाई पनि हानि गरिरहेको हुन्छ, यसकारण परमेश्वरलाई हानि हुने कुराहरू चाहिँ दिनुहुन्न, नो भन्नुहुन्छ। त्यसकारण उहाँले चाहिँ हुँदैन पनि भन्नुहुन्छ कति प्रार्थनाहरू। अनि परमेश्वरले प्रार्थना दिने तेस्रो तरिका हो पर्खी। परमेश्वरको उचित समय नआएसम्म पर्खी भन्नुहुन्छ। यदि हामीले उत्पत्ति 12:1-4 पढ्यौँ भने त्यहाँ थाहा लाग्छ कि परमेश्वरले चाहिँ अब्राहमलाई सन्तान दिन्छु भनेर प्रतिज्ञा गर्नुभयो, अनि त्यो बेला अब्राहम चाहिँ 75 वर्षका थिए। तर लामो समयसम्म पनि कुनै सन्तान नपाउँदाखेरि अब्राहम र उनको श्रीमती सारा चाहिँ एकदमै ज्यादै निराश भएको कुरा, खै प्रभु तपाईँले अहिलेसम्म सन्तान त दिनुभएको छैन, निराश भए। तर हामी उत्पत्ति 21 अध्यायको 5 पद पढ्यो भने थाहा लाग्छ परमेश्वरले इसाक छोरा दिनुभयो, अनि त्यो बेला अब्राहम चाहिँ 100 वर्ष पुगिसकेका थिए। परमेश्वरले अब्राहमलाई 25 वर्ष पर्खाउनु भयो, अनि यो 25 वर्षसम्म परमेश्वरले प्रतीक्षा गर्न लगाएर अब्राहमलाई धेरै कुराहरू सिकाउनु भयो, उहाँ धैर्य गर्न सिकाउनु भयो, अनि परमेश्वरमा भरोसा गर्न सिकाउनु भयो, अनि परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ उहाँ आफ्नो प्रतिज्ञा कहिले पनि भुल्नुहुन्न, उहाँले अवश्य पुरा गर्नुहुन्छ भन्ने त्यो लेसन, त्यो पाठ पनि परमेश्वरले अब्राहमलाई सिकाउनु भयो। के प्रियहरू, तपाईँको प्रार्थनामा परमेश्वरले पर्खी भन्नुहुन्छ? याद गर्नुहोस्, यदि परमेश्वरले अब्राहमले चाहनु बित्तिकै छोरा दिनुभएको भए त्यो आशिषको त्यति महत्त्व हुने थिएन, अक्सिजन जस्तो हुने थियो होला। भनेको मतलब तपाईँले बाँच्नको लागि सबैभन्दा धेरै चाहिने त अक्सिजन हावा हो नि, प्रत्येक सेकेन्ड नाकले चाहिँ अक्सिजन लिइरहेको छ। कुनै विश्वासीले प्रभु धन्यवाद भन्छ र अक्सिजन लिँदा, किनभने यो फ्रीमा जताततै त पाइन्छ, वास्तै छैन होइन, तर सबैभन्दा चाहिने त यही हो नि, यो फ्री छ, त्यति वास्त छैन। तर पर्खाएर प्रभुले दिनुभयो भने, प्रतीक्षा गरेर दिनुभयो भने होइन हामी कति महत्त्व गर्छौँ। सर परमेश्वरले अब्राहमलाई 25 वर्ष कुराउनु भयो। यदि तपाईँ र मेरो प्रार्थनाको उत्तरमा पनि परमेश्वरले पर्खी भन्नुभएको छ भने प्रिय हो, हामीलाई पनि परमेश्वरले यही कुरा सिकाउन चाहनुहुन्छ। परमेश्वरले प्रतीक्षाको समयमा हामीलाई सिकाउन चाहनु भएको कुरा यही हो। मैले त्यहाँ 3 कुराहरू राखेको छु। परमेश्वरले उहाँप्रतिको हाम्रो भरोसा बढाउन चाहनुहुन्छ। दोस्रो कुरा, परमेश्वर हाम्रो विश्वासमा अझ हामीलाई बलियो बनाउन चाहनुहुन्छ। त्यो प्रतीक्षाको समयभरि उहाँले हामीलाई तालिम दिनुहुन्छ, अनि जसरी हाम्रो तालिमले हाम्रो मसल्सहरू होइन बलियो हुन्छ, जसरी हामी जिम गर्दाखेरि हाम्रो मसलहरू, हाम्रो पेटहरू बलियो हुँदै आउँछ, परमेश्वरले नै हामीलाई तालिम दिँदै जाँदाखेरि हाम्रो विश्वासको मसलहरू चाहिँ बलियो हुँदै जान्छ। अब्राहमले चाख्यो परमेश्वर कति विश्वासयोग्य हुनुहुन्छ भने ती दौरानहरूमा, परमेश्वर यसरी नै हाम्रो विश्वासलाई बलियो बनाउन चाहनुहुन्छ। अनि तेस्रो कुरो, परमेश्वरले हामीलाई धैर्य धारण गर्न पनि सिकाउनुहुन्छ। अस्ति हामी हेर्दै थियौँ, अस्पतालमा गयो, मान्छेहरू छट्टाइरहेको छ, समाचार हेऱ्यो, अनि कालले मान्छेहरू बालुवा घाँसहरू खाइरहेछन्, सुकेर हड्डी हड्डी भइसक्यो, महामारी त्यस्तै छ, शरणार्थीको जीवन हेऱ्यो, अब त प्रभु आइदिए पनि हुन्थ्यो जस्तै लाग्छ कोही कोही बेला त। परमेश्वरले यी कुराहरूद्वारा हामीलाई धैर्य धारण गर्न, उहाँको प्रत्येक उहाँको समय नपाइन्जेलसम्म धैर्य धारण गर्न सिकाउनुहुन्छ। यसैले प्रिय हो हाम्रो प्रार्थनाको उत्तर तत्कालै नआउँदाखेरि निरन्तर प्रार्थना गर्नलाई निराश नहो। अब अन्तिममा सारांश बताउन चाहन्छु म, आजको वचनबाट सिकेको कुराको सारांश हामी सबैले पढौँ है। आउनुहोस् 1, 2, 3। यदि परमेश्वरले प्रार्थनाको उत्तर दिनुहुन्छ भने धन्यवाद दिउँ, दिनुहुन्न भने दुखी नहौ, किनकि हाम्रो जीवनको लागि के असल छ हामीलाई भन्दा परमेश्वरलाई धेरै थाहा छ। यदि पर्खी भन्नुहुन्छ भने हतार नगरी धैर्य धारण गरौँ, उहाँले जे गर्नुहुन्छ ठिक समयमा गर्नुहुन्छ र हाम्रो भलाइको लागि नै गर्नुहुन्छ, यसर्थ निरन्तर प्रार्थनामा लागिरहौँ। आमेन।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरको जीवित वचन तपाईँहरूको माझमा ल्याउन पाउँदा मलाई बडो आनन्द लागेको छ। श्रोता मित्र, आजको वचन तपाईँको जीवनको निम्ति एउटा पाठ हुनेछ भन्ने कुरामा मलाई आशा लागेको छ। र आजको पाठ मैले एउटा उखान भनेर तपाईँको निम्ति शुरू गर्न चाहन्छु। भारत देशको एउटा सहरमा एकपल्ट एउटा अज्ञात रोगको कारण धेरैजना मानिसहरूले जीवन गुमाए। केही दिन भित्रै धेरैजना मानिसहरू त्यो रोगले संक्रमित भए अनि त्यो कुन रोग हो भनी खुट्याउन नपाई नै धेरैले ज्यान गुमाए। बाल बच्चा, युवा युवती, वृद्ध वृद्धा सबै नै त्यो अज्ञात रोगद्वारा संक्रमित भए। त्यो सहरमा एक प्रकारको सन्त्रास र भय फैलियो। मानिसहरू आफ्नो घरबाट निस्कन छोडे। ठूलो सहर जन शून्य भयो। पसलहरू सबै बन्द रहे। यहाँसम्म कि मानिसहरू उपचारको निम्ति डाक्टर कहाँ जान समेत डराएर घरै भित्र लुकेर बसे। रेडियो टेलिभिजनहरूले मानिसहरूलाई सल्लाह सुझाव खबर र जानकारीहरू दिइरहेका थिए। त्यस बेला केही व्यक्तिहरूलाई पुलिसले रेलको स्टेशनबाट गिरफ्तार गर्यो। गिरफ्तार हुने ती व्यक्तिहरू को थिए? तिनीहरू डाक्टर थिए, जुन डाक्टरहरू आफ्नो पसल र स्वास्थ्य केन्द्रहरू बन्द गरी आफ्नो परिवारको साथमा त्यो सहरबाट भाग्न लागेका थिए। जुन बेला त्यो सहरमा मानिसहरूलाई तिनीहरूको ठूलो खाँचो थियो, त्यो बेला तिनीहरू त्यहाँबाट भाग्न लागेका थिए। यो कुरा सुनेर धेरैजना मानिसहरू निराश भए। कतिजना त ती डाक्टरसँग रिसाए पनि। ती डाक्टरहरूलाई त्यो सहरमा पेसा चलाउन दिनु हुँदैन समेत मानिसहरूले भने। र महामारी फैलिएको कारण तिनीहरू भाग्न लागेका थिए। हो श्रोता मित्र, यो कुरा सुनेर सायद तपाईँले मनमा कस्ता स्वार्थी डाक्टर रहेछन् भनेर सोचिरहनु भएको होला। मानिस यस्तै हुन्छ मित्र, यो मानिसमा हुने स्वभाव हो। हरेक मानिसमा स्वार्थ हुन्छ, किनभने हरेक मानिसले पहिले आफ्नो स्वार्थ, आफ्नो सुविधा अनि आफ्नो फाइदा हेर्छ। अरूको निम्ति आफूलाई अर्पण गर्न मानिसलाई धेरै गाह्रो पर्छ। यो संसारमा अहिलेसम्म जिएको प्रत्येक मानिस त्यस्तै भएर आएको छ। स्वार्थीपन पापको फल हो। प्रत्येक मानिस पापको वशमा परेको हुन्छ। केवल एक व्यक्तिले मात्र सिद्ध, निष्पाप र निस्वार्थ जीवन जिउनुभयो, अनि उहाँ प्रभु येशु ख्रीष्ट हुनुहुन्छ, जो पापको वशमा परेका मानिसहरूलाई बचाउन यस संसारमा आउनुभयो। हो श्रोता मित्र, साँच्ची नै येशु ख्रीष्टले मात्रै पापमा मरिरहेका मानिसहरूलाई छुटकारा दिन सक्नुहुन्छ। येशूले भन्नुभयो, म असल गोठालो हुँ। असल गोठालोले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छे चाहिँ भेडाहरूको आफ्नै गोठालो जस्तो होइन। त्यसले त भुवासालाई आएको देखेर भेडाहरूलाई छोडी त्यो भाग्छ। भुवासाले भेडाहरूलाई गाजी लैजान्छ र तितर बितर पारिदिन्छ। त्यो भाग्छ किनभने त्यो भाडाको मान्छे हो। त्यसले भेडाको केही वास्ता गर्दैन। म असल गोठालो हुँ, म आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्। यसरी पिताले मलाई चिन्नुहुन्छ र म पितालाई चिन्छु अनि म भेडाहरूका लागि आफ्नो प्राण अर्पण गर्छु। मेरा अरू भेडाहरू छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरू एउटै बगाल हुनेछन् र एउटै गोठालो हुनेछन्। पिताले मलाई यस कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्दछु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफै आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु। यूहन्ना 10 अध्यायको 11-18 पदसम्म यी कुराहरू पढ्न सकिन्छ। गोठालो गर्नु भनेको के हो त्यो हामी मध्ये धेरैलाई थाहा छ मित्र। गोठालो काम एक सम्माननीय कार्य हो। यो इज्जतदार पेसा होइन। तर प्रभु येशूले आफूलाई मानिसहरूको गोठालो भन्नुभयो। उहाँले मानिसलाई त्यो ब्वासोको हातबाट बचाउन चाहनुहुन्छ, जुन ब्वासोलाई हामी दुष्ट शैतान भन्दछौ। त्यसले मानिसको जीवनलाई नाश पारिरहेको छ। शैतानले मानिसलाई पापमा डुबाएर राखेको छ। श्रोता मित्र, धेरैजना मानिसहरू पापमा आनन्द मानेर जिइरहेका छन्। जुवा, तास, मद्यपान, मोज मजा, लडाई झगडा, स्वार्थी कार्यहरू, दुश्मनी, गैर कानूनी कार्यहरू, मादक औषधि सेवन, यी सबै ब्वासाहरू हुन् जसले मानिसहरूलाई गाजी रहेको छ। यो ब्वासोले
आफ्नो प्रभाव चारैतिर फैलाएको छ, मानिसहरूलाई आफ्नो पासोमा पारेको छ, मानिसलाई बचाउने कोही पनि छैन, मानिस असहाय भएर जिउन परेको छ, मानिसले भय असुरक्षा र अशान्तिको बीचमा जीवन बिताउन परिरहेको छ, किनकि ब्वासा रूपी शैतानले तिनीहरूलाई गाजेको छ, लुछेको छ। आदरणीय श्रोता मित्र, आज संसारमा शैतानले आफ्नो जालो फ्याँकेको छ र संसारका धेरै मानिसहरू त्यही जालोमा फसिरहेका छन्, त्यही जालोमा अल्झिरहेका छन्, त्यहाँबाट उम्कने अर्को कुनै बाटो छैन। तर येशूले भन्नुहुन्छ, म असल गोठालो हुँ। उहाँले यो कुरा 3 पल्ट भन्नुभएको छ। येशूले भन्नुभयो कि उहाँका भेडाहरूलाई बचाउनका निम्ति उहाँ मर्न समेत तयार हुनुहुन्छ। मित्र, प्रभु येशूले आफ्नो वचन पूरा गर्नुभयो, उहाँले आफ्नो प्राण तपाईँ र मेरो निम्ति अर्पण गर्नुभयो। त्यो सहरका डाक्टरहरू मानिसहरूको सेवामा समर्पित थिएनन्, तिनीहरू त्यहाँ पेसा चलाउन आएका थिए, येशूले भन्नुभएको भाडाको मान्छे जस्तो। यो संसारमा यस्ता मानिसहरू धेरै छन्, यस्ताहरू मध्ये कतिलाई त उच्च सम्मान र स्थान पनि दिइएको छ, तर मानिसहरू प्रति आफैलाई समर्पण गर्नेहरू भने कोही पनि भेटिँदैन। केवल प्रभु येशूले मानिसहरूको पाप क्षमा गर्न, मानिसहरूलाई विनाशबाट बचाउन आफ्नो प्राण सुम्पिदिनु भएको छ। प्रभु येशू तपाईँको निम्ति संसारमा आउनु भएको हो भने के तपाईँले विश्वास गर्नुहुन्छ? प्रभु येशूले तपाईँको पापबाट तपाईँलाई छुटकारा गर्नको लागि यो संसारमा आउनु भएको हो भन्ने कुरा तपाईँले थाहा गर्नु भएको छ? तपाईँलाई त्यो पापको जालोबाट येशूले निकाल्नको लागि उहाँ यो संसारमा आउनु भएको हो भन्ने कुरा तपाईँले जान्नु भएको छ? उहाँको स्वर तपाईँले सुन्नु भएको छ कि त? उहाँले तपाईँलाई चिन्नुहुन्छ मित्र। तपाईँको योग्यता, तपाईँको बल, तपाईँका गुणहरू अनि अवगुणहरू, कमजोरीहरू, दुःखहरू सबै कुरा उहाँले जान्नुहुन्छ। उहाँ तपाईँको असल गोठालो बनेर तपाईँलाई सुरक्षा र सफलतातिर डोर्याउन चाहनुहुन्छ। प्रभु येशूले क्रूसमा मानिसको निम्ति आफूलाई बलिदान गर्नुभयो, वास्तवमा तपाईँको निम्ति हो। श्रोता मित्र, तपाईँको निम्ति येशूले आफूलाई क्रूसमा बलिदान दिनुभएको हो। तपाईँ ब्वासो रूपी शैतानको पासोमा पर्नु भएको छ भने अहिले नै प्रभु येशूको चरणमा आउनुहोस्। तपाईँको जीवन नाश नहोस् भन्ने उहाँले इच्छा गर्नुहुन्छ। असल गोठालो येशू मात्र हुनुहुन्छ। के तपाईँ उहाँलाई आफ्नो जीवनको गोठालो बनाएर उहाँको पछि लाग्न चाहनुहुन्छ? उहाँले आफ्नो वचनद्वारा, उहाँको आत्माद्वारा तपाईँलाई डोर्याउनु हुनेछ। उहाँको उपस्थिति तपाईँको जीवनमा सधैँ रहनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन् अनि कृपा गरून्। म प्रार्थना गर्छु श्रोता मित्र, तपाईँको निम्ति कि तपाईँको जीवनको असल गोठालो तपाईँले येशूलाई बनाउनुहोस् र उहाँले मात्रै तपाईँलाई तपाईँको जीवनमा ठिक प्रकारले डोर्याउनु हुनेछ र तपाईँको सुरक्षा गर्नुहुनेछ, जसरी एउटा असल गोठालोले आफ्नो भेडाहरूको वास्ता गर्छ, सुरक्षा गर्छ। त्यसैले आउनुहोस्, आज नै येशूमा विश्वास गर्नुहोस् र उहाँलाई नै असल गोठालो भनेर आफ्नो जीवन सुम्पिदिनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। सधैँ हँसिलो मुहारको मानिस अहिले मुस्कुराउन छोडेको छ, याद गर्नुभयो? उजालो अनुहारमा उदासीको बादल लागेको छ। जीवनका खुशी र आनन्दहरू कुन कुराले खोसेर लैजान्छ? सोच्नुहोस् त, आज यही महत्वपूर्ण प्रश्नमाथि हामी कुराकानी गर्नेछौ, विचार गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदि निमित्त यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, नेपाली आवाज नेपाली प्रयास, र यो सबै सम्भव तपाईँको प्रेम, तपाईँको प्रार्थना र तपाईँको सहयोगद्वारा सम्भव भएको छ। कृपया यस कार्यक्रम बारे मलाई अवश्य नै तपाईँका विचारहरू जानकारी गराउनुहोस् र तपाईँको मनभित्र केही कुराहरू छन् भने मसित बातचित पनि गर्न सक्नुहुनेछ। तपाईँको आफ्नो नाम र टेलिफोन नम्बर व्हाट्सएप मार्फत मलाई यस कार्यक्रममा पठाउन सक्नुहुनेछ, अवश्य नै म समय मिलाएर तपाईँसित बातचित गर्नेछु। कुनै ठूलो कुरा नै छैन, सबै कुराहरू सम्भव छन्। तर यति लामो समयदेखि तपाईँले मेरो साथ दिनुभयो, यस कार्यक्रमलाई तपाईँले ठाउँ ठाउँमा पुर्याउनु भएको छ, र तपाईँलाई यो पनि जानकारी गराउँछु कि यो कार्यक्रम तपाईँले धेरै धेरै आफ्ना मित्रहरूसित बाँड्नु पनि सक्नुहुन्छ, प्रयोग गर्न सक्नुहुनेछ, र धेरैले आफ्नो घरेलु संगतिमा र विभिन्न आफ्नो जमघटमा यो कार्यक्रमहरूलाई आशिषको रूपमा लिएका छन्। म तपाईँ प्रति कृतज्ञ छु। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

कसैको हृदयमा तितोपन कटुता छ भनेर हामी कसरी थाहा पाउन सक्छौ? सायद तपाईँले यही कुरा सोचिरहनु भएको होला, मबाट केही यस विषयमा तपाईँले प्रकाश खोजिराख्नु भएको होला, स्पष्टीकरण खोजिराख्नु भएको होला। कुनै व्यक्तिको हृदयमा कटुता वा तितोपन छ भने हामी कसरी थाहा पाउन सक्छौ? कसैको हृदयमा तितोपन छ भने त्यसको बाहिरी लक्षणहरू के हुन्छन्? तितोपन बोकेको व्यक्तिलाई हामी कसरी चिन्न सक्छौ? मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, कसैले कटुताको अनुभव गरेको छ, त्यो समस्याले उग्रसित छ भन्ने जानेर पनि त्यसको कारण पत्ता लाउन धेरै मानिस असमर्थ हुन्छन्। यदि त्यसको कारण पत्ता लगाउन सकियो भने समाधान पनि पाउन सकिन्छ। आगो बिनाको त धुवाको मुस्लो त हुँदैनन् त, होइन त? जे हुन्छ त्यसको कुनै न कुनै कारण हुन्छ। कारण पत्ता लगाउन सकियो भने जस्तै समस्या पनि समाधान गर्न सकिन्छ। हृदयको तितोपनको विषयमा पनि यस्तै हुन्छ। तितोपनले त्यस व्यक्तिको जीवनलाई मात्र नाश नपारेर उसित सम्बन्धित मानिसहरू साथै समाजलाई नै त्यसले असर पार्दछ। तितोपनको जरा समाजमा फैलिँदै जान्छ। के तपाईँले जीवनमा कुनै बेला तितोपनको अनुभव गर्नुभएको छ? कि अहिले हृदयमा तितोपन बोकेर तपाईँ बाँचिराख्नु भएको छ? यदि त्यस्तो भने आजको सन्देशले तपाईँलाई अवश्य नै सहायता गर्न सक्छ। हाम्रो जीवनमा विभिन्न अनुभवहरू हुन्छन्। कुनैले धेरै खुसी ल्याउँछ, कुनै कुनै अनुभवले दुःख र पीड़ा ल्याउँछ। खुसी र आनन्दले मानिसलाई चाहिँ जिउने प्रेरणा दिन्छ, तर दुःख र पीड़ाले हाम्रो जीवनलाई जिउनु गाह्रो बनाइदिन्छ। तापनि सुख दुःख हर्ष अमर्ष यी कुराहरू मिलेर नै त जीवन बन्छन्, होइन त? बिस्तारै तपाईँले मेरो कुरा सुनेर आफ्नो टाउको हल्लाइरहेको मैले महसुस गरिरहेको छु। हामी जीवनमा अरू मानिसहरूबाट आशा राख्दछौ। ठूल्ठूला कुराहरूको होइन, सानो र सहज कुराहरूको आशा गरिन्छ। तर जसमाथि आशा राखिन्छ उसले हाम्रो आशा पूरा गरिदिँदैनन्। यस्तो हुँदा मन डङ्ग दुख्छ, मनमा चोट लाग्छ, दुःख लाग्छ, पीड़ा हुन्छ। त्यति मात्र होइन, मन तितोपनमा डुब्छ, त्यस व्यक्ति प्रति घृणा उत्पन्न हुन्छ। यदि त्यस्तो तितोपन र घृणालाई मनबाट नहटाए त्यसले अझ गहिराईमा जरा गाड्दछ, त्यो बढ्दै जान्छ, एउटा ठूलो समस्या बन्छ, अनि जीवन समस्यामा चुर्लुम्मै डुब्छ, जीवन नष्ट हुन्छ। तितोपनले ल्याउने भावनात्मक समस्याहरू पनि धेरै खतरनाक हुन्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, हुनसक्छ तपाईँको समस्या अर्कै केही होला। तपाईँले दिन रात पाठ घोक्नुभयो, राम्ररी अध्ययन गर्नुभयो, परीक्षामा उत्तर पत्रमा राम्रोसँग लेख्नुभयो, तापनि तपाईँ फेल हुनुभयो। यो कुरा कसैले बुझ्न सक्दैन, तपाईँको परिश्रम कसैले देख्न सक्दैन। यो कुरा सोचेर ल्याउँदा तपाईँको मन तितोपनले भरिन्छ, तपाईँको मनमा शिक्षक प्रति कटुता भरिन्छ। वा हुनसक्छ तपाईँ जागिरको खोजीमा हुनुहुन्थ्यो, तपाईँले जागिर पाउनुहुनेछ भन्ने ठूलो आशा थियो, सबै कुरा ठिक हुनेछ भन्ने तपाईँले आशा राख्नु भएको थियो, तर नतिजा ठिक उल्टो भयो। तपाईँले जागिर पाउनु भएन, तपाईँ निराश हुनुभयो, तपाईँको मनमा तितोपन भरियो। वा हुनसक्छ तपाईँको विवाह हुने कुरा चलिरहेको थियो, कुरा पनि चलेको थियो, कुरा अघि बढ़िरहेको थियो, तर कुरा अघि बढ्दा बढ्दै माझमा रोकियो, तपाईँको मन निराशामा डुब्यो, तितोपनले तपाईँको हृदय भरियो, वा तपाईँको आमा बुवाले जबरजस्ती कसैसँग तपाईँको विवाह गराइदिए, मद्य पिउने लतमा परेको व्यक्तिसँग तपाईँको विवाह भयो, पतिले मद्य पिएर आई तपाईँलाई नाना भाँतीका कुराहरू भन्छ, गाली गर्छ, अपमान गर्छ, तपाईँको मनमा आमा बुवा प्रति अप्रसन्नता छ, उनीहरूको जबरजस्तीले गर्दा तपाईँको जीवन नरक जस्तो बनेको छ, तपाईँको हृदयमा कटुता भरिएको छ, तपाईँको जीवन तपाईँले सोचेको जस्तो भएन, मतवाला व्यक्तिले तपाईँको जीवनलाई कष्टमय बनाइदिएको छ, कसले बुझ्ने, कसले जानेको छ तपाईँको अवस्था? यस्तो स्थितिमा तपाईँको मन तितोपनले भरिन्छ। जब हाम्रा आशाहरू पूरा हुँदैनन्, असन्तुष्टताले हामीलाई छोपेको हुन्छ, जब चारैतिर असफलता र पराजय मात्र देखिन्छ, तब यसै पनि हाम्रो मनमा तितोपन भरिन्छ।
निराशा र कटुता उत्पन्न हुन्छ। कुन व्यक्ति प्रति कटुता उत्पन्न हुन्छ? परिस्थिति प्रति, पति प्रति, पत्नी प्रति, तपाईँको जाँचको उत्तर पत्र हेर्ने शिक्षक प्रति, जागिर मिलाइदिन्छु भनेर धोका दिने त्यो व्यक्ति प्रति, जान वा अनजान व्यक्ति प्रति कटुताको भावना उत्पन्न हुन्छ। हिजो आज यसरी एकले अर्कोलाई धोका दिएका घटनाहरू घरिघरि सुनिन्छ वा कतिले त निरन्तर अनुभव गरिरहेका छन्। कसैले पैसा खाइदिएको घटना, कसै कसैको कागज पत्रको गलत प्रयोग गरेको घटना, कसैले जमिन खाइदिएको घटना, धोका दिएका यस्ता घटनाहरूले कसैको मनमा घृणा र तिरस्कारको भावना उत्पन्न गराउँछ। यो गहिरो हुन्छ, हृदयमा तितोपन भरिन्छ। आफ्ना आशाहरू पूरा नहुँदा हृदयमा तितोपनको भावना उत्पन्न हुन्छ। तपाईँको आशा पूरा नभएकोले तपाईँको हृदयमा पनि त्यस्तै तितो विचारहरू भरिएका छन् कि? सोच्नुहोस्, प्रश्न गर्नुहोस् आफैलाई। आफ्नो मनलाई कठोर बनाउँदा पनि यस्तो तितोपन हटेर जाँदैन। कठोर मन छ भने कसैले आफूलाई भलाइ गरिदिँदा पनि हाम्रो व्यवहार राम्रो हुँदैन। प्यारो मित्र, तितोपनले सम्बन्धहरू टुटाउँछ। फेरि म भन्छु, तपाईँ मेरो मित्र हुनुहुन्छ। तितोपनले सम्बन्धहरू टुटाउँछ, तितोपनले मानसिक तनाव उत्पन्न गराउँछ। हामीले तितोपनबाट छुटकारा पाउनुपर्छ। यसको निम्ति हामीले के गर्नुपर्छ? प्रभु यीशुले भन्नुभएको छ, जसरी उहाँले हामीलाई क्षमा गर्नुभएको छ त्यसरी हामीले पनि अरूहरूलाई क्षमा गर्नुपर्छ। यो के गाह्रो छ? जसरी उहाँले हामीलाई क्षमा गर्नुभयो त्यसरी नै हामीले पनि अरूलाई क्षमा गर्नुपर्छ। जब हामी क्षमा गर्दछौ, जब हामी अरूले हाम्रो विरुद्धमा गरेका गल्तीहरूलाई भुलिदिन्छौ, क्षमा गरिदिन्छौ, तब आफैलाई ठूलो सहायता पुर्याइरहेका हुन्छौ। क्षमा नगरेर आफ्नो हृदय कठोर पार्नु आफैलाई दुःखमा होमिदिनु हो, आफ्नै खुट्टामा बन्चारो हान्नु हो। क्षमा दिनु भनेको बन्धनका साङ्लाहरू खोल्नु हो, तपाईँ खैद खानाबाट बाहिर निस्कनु हो। क्षमा दिनु भनेको हामीले फर्केर आफ्नो जीवनलाई हेर्नुपर्छ। जे भइसकेको छ त्यो फेरिँदैन, त्यसलाई बदलाउन सकिँदैन, त्यो परिस्थिति बितिसक्यो। अब त्यसको विषयमा मनमा तितोपन राखेर कुनै फाइदा छैन। जुन व्यक्तिप्रति घृणा उत्पन्न भएको छ त्यसका निम्ति हामीले के गर्न सक्छौ? हामीले त्यो कुरा परमेश्वरको हातमा राखिदिन सक्छौ। परमेश्वरको प्रेमले हामीलाई कटुता र तितोपनमाथि विजय पाउन सहायता गर्दछ। हामी परमेश्वरसँग प्रार्थना गर्न सक्छौ, विन्ती गर्न सक्छौ, पश्चाताप गर्न सक्दछौ, उहाँको दया कृपा र अनुग्रहको माग गर्न सक्दछौ। हामी यसो भन्न सक्छौ, हे परमेश्वर, मेरो हृदयको तितोपनलाई हटाइदिनुहोस्, मलाई सहायता गर्नुहोस्। त्यस व्यक्तिले मसँग जस्तो व्यवहार गर्यो त्यसका निम्ति उसलाई क्षमा गर्न मलाई सहायता गर्नुहोस्। त्यो घटनाले मेरो मनमा परेको चोट भुल्नलाई मलाई सहायता गर्नुहोस्। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, तपाईँको कुरा म बुझ्न सक्छु। अलिअलि तपाईँको हृदय कटुता र तितोपनले भरिएको छ भने आज नै प्रेमिलो परमेश्वरको चरणमा आउनुहोस्। उहाँले बोलाउँदै हुनुहुन्छ, भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। तितोपन र कटुताले तपाईँको आफ्नै हानि गर्नेछ, तर तपाईँले त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई छुटकारा दिन सक्नुहुन्छ। उहाँमा सबै कुराको समाधान छ। उहाँ जीवित हुनुहुन्छ, उहाँसित सहायता माग्नुहोस्। तपाईँको जीवनलाई परमेश्वरको हातमा समर्पण गर्नुहोस्। याद गर्नुहोस्, यो जीवन तपाईँको आफ्नै हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि हिँड्ने र गरौं बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। तितोपन र कटुताले तपाईँको आफ्नै हानि गर्नेछ, तर तपाईँले त्यसबाट छुटकारा पाउ

कुराकानी गर्दा गर्दै समयले बिदाइदिएको छ। तपाईँहरू म आफैले बनाएको कैद खानामा कैदी होइन, तर परमेश्वरको कृपा र अनुग्रह पाएर त्यो कैद खानाबाट हामी स्वतन्त्र बन्न सकौं। मेरो आशिष र मेरो प्रार्थना तपाईँको निम्ति छ, परमेश्वरले निरन्तर तपाईँको जीवनलाई उन्नतिको बाटोमा, स्वतन्त्रताको बाटोमा, आशिषको बाटोमा अगाडि बढाउनु।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: क्षमा माग्ने तरिका सिक्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 30 यहाँहरूलाई स्वागत छ। हामी सबै गल्ती गर्छौं। जब हाम्रो कार्यले अरू कसैलाई चोट पुर्याउँछ, पीड़ा दिन्छ, रिसाउँछ वा निराश बनाउँछ, यी क्षणहरूमा हामीसँग एउटा विकल्प छ। हामी या त गर्वले भरिने छनौट गर्न सक्छौ, हामीले केही गल्ती नगरेको बहाना गर्न सक्छौ र हाम्रो व्यवहारको बचाव गर्न सक्छौ, वा हामी आफूलाई नम्र बनाउने छनौट गर्न सक्छौ। हाम्रो गल्तीबाट प्रभावित व्यक्तिलाई स्वीकार गर्नुहोस् र तिनीहरूको क्षमा माग्नुहोस्। धेरै अगुवाहरूले गल्ती स्वीकार गर्नुलाई कमजोरी ठान्छन्। उनीहरूले मानिसहरूलाई आफूले गर्ने निर्णय र आफूले गर्ने कार्यमा पूर्ण छन् भन्ने धारणा दिन आवश्यक महसुस गर्छन्। उनीहरू सोच्छन् कि यदि अरूले आफूलाई कमजोरी भएको थाहा पाए भने उनीहरूले अगुवाको रूपमा सम्मान गुमाउनेछन्। प्रिय श्रोता, सत्य के हो भने यदि कुनै व्यक्तिले आफूलाई नम्र बनाउने र आफूले गरेको गल्ती स्वीकार गर्ने छनौट गर्छ भने मानिसहरूले उसलाई धेरै सम्मान गर्नेछ। हामीले अरूबाट सम्मान गुमाउने छैनौ, यसले वास्तवमा त्यो सम्मानलाई बलियो बनाउनेछ। मानिसहरू गल्ती नगर्ने अगुवा खोजिरहेका छैनन्, तिनीहरू इमान्दार र वास्तविक नेतृत्व गर्ने व्यक्ति खोजिरहेका छन्। हितोपदेशको पुस्तक 18:13, आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँछ। गल्ती नगर्नेहरू महान अगुवा होइनन्, बरु ती हुन् जो आफ्ना गल्तीहरू स्वीकार गर्न नम्र हुन्छन् र जसले भविष्यमा आफ्नो जीवनका ती क्षेत्रहरूलाई सच्याउन इमान्दार प्रयास गर्छन् जहाँ तिनीहरू अपेक्षाहरू पूरा गर्न असफल हुन्छन्।

0: को पुस्तक पाँच अध्यायको सोह्र पद, यस कारण तिमीहरू एकले अर्कासँग आआफ्ना पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। ध्यान दिनुहोस्, यो एकअर्काप्रति गरेका गलत कामहरू स्वीकार गर्नु हो, त्यसपछिको अर्को कार्य एकअर्काको लागि प्रार्थना गर्नु हो। जब हामी यस क्रममा काम गर्छौ, हामी परमेश्वरको लागि हामीलाई निको पानी ढोका खोल्छौ। प्रिय श्रोता, कहिले काहीँ अरू कसैको गल्तीको लागि क्षमा माग्नु आवश्यक पर्न सक्छ। अभिगेलले आफ्नो पति नाबालको लागि यही गरिन्। दाउदले आफ्ना मानिसहरूलाई नाबाल कहाँ पठाए ताकि उनी र उनका मानिसहरूले आफ्नो भेडाहरूको हेरचाह गर्दा गरेको सेवाको लागि केही खाद्यान्न क्षतिपूर्ति पाउन सकुन्। पहिलो सामुएलको पुस्तक 25 अध्यायको 10 11 पद, नाबालले दाउदका जवानहरूलाई यो उत्तर दियो, दाउद को हो? यो इसाईको छोरो को हो? हिजो आज धेरै कमाराहरू आफ्ना मालिकदेखि भागेर जान्छन्। मेरो खानेकुरा, मेरो दाख मात्र मेरा उन कत्रनीहरूका लागि जुटाउनुका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु? नाबाल लोभी थियो र आफ्नो प्रशस्तता बार्न चाहँदैनथ्यो। दाउदका सेवकहरूलाई केही नदिनको लागि नाबालले दाउदको अपमान गर्ने छनौट गरे र उनका सेवकहरूलाई आफ्नो मालिकप्रति अवफतार भएको आरोप पनि लगाए। यो दाउद र उनका सेवकहरूको निष्ठामा क्रूर आक्रमण थियो। यो खबर सुनेपछि दाउद अत्यन्तै रिसले चुर भए। उनले आफ्नो तरवार समातेर लगभग 400 जना मानिसहरूलाई आफूसँगै आउन आदेश दिए। उनको योजना नाबाललाई र सबै पुरुष सहयोगीहरूलाई माने थियो। अभिगेलले दाउदलाई रोकिन्। नाबाललाई दोष दिनुको सट्टा उनले भएको गल्तीको स्वामित्व लिइन्। उनले नम्रतापूर्वक दाउदलाई त्यो गल्तीको लागि माफी मागिन् र उनलाई र उनका मानिसहरूलाई खानको लागि प्रशस्त खाना ल्याइन्। यसो गरेर उनले आफ्नो पति र सबै सहयोगीहरूको जीवन बचाइन्। क्षमा माग्नु धेरै महत्वपूर्ण छ। जब तपाईँ गल्ती गर्नुहुन्छ, त्यसबाट प्रभावित व्यक्तिहरूको अगाडि यसलाई स्वीकार गर्न छिटो हुनुहोस्। यसरी तपाईँले अरूसँगको आफ्नो सम्बन्ध बलियो बनाउनुहुनेछ र तपाईँ इमान्दारी र विश्वासमा निर्माण हुनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: अच्छी निना दी कुदो निछिया आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। परमेश्वर याद छिगु प्रबन्धक देका दिस जयमसी जोजलोपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवनया छेन श्रृंखला भाग 20 के छि सकसितन लसकु छ। फुक्क दर्शनया त उकिया लक्ष्य पुवंकेत स्रोत ओ साधनमा योगको मनुदेश परमेश्वर पाखिने दर्शनकाय तर अनि इमगु उबो दर्शने ज्या मयागु ले छादासा इमसँग थगु लक्ष्य पुवंकेत स्रोत साधन गन वै धका मुस्यु छि तथे जुइके पिमते फिलिपी पेङ्गु अध्यायु झिन्छगु पत्के धातगुदो मदेक मगना ला जी थथे दयागु मखु छादासा न्योने न्यागु हे जुसा लुडंगा चुने त सेना कयागु दु परमेश्वर चित छु याना चोङ्गु दु उकि सत्य ख कि असत्य ख यदि जिस झिगु नुगले ताथे हे विश्वास याना कि परमेश्वर थो प्रतिज्ञा सत्य ख अले जिस अवश्य न झिगु दर्शन काया त मागु विश्वास या ज याइगु याई ठुकिया सफलता यानी ती परमेश्वर स्रोत साधन जुटेया कि धका सिकी बाइबले छगु बाखु गन पत्रुस चक्षी न्या लाना छुन अले वमन न्या जोनी मफत कनेया सुथ नापा हे यशु समुद्र या सिठे दना दिल वेकल पत्रुस या त न्या लानाला धका निन पत्रुस वेक या त मरु धाल युहुन्ना नि छगु अध्याय खुगु पटके तगुदु अले वेकल धया दिल नाचा यागु जौ पाखे जा ला अले न्या केनी वेकल धया दि थे इम्स जा ला त यक्कु न्या केनी गुनी इम्स जा साल ला क्या त तक्क न मफत थगु पाखे झिस निगु अजु चा ए पुगु पाठ सेके फै नापा परमेश्वर या वचन क्या त झिगु पाखे ज्या यायमा झि अझ न स्पष्ट जीवले झिस परमेश्वर झित मागु ज्या याई धका आशा या फै मुखो झिस झिगु दर्शन या त तस्क उत्साह जोस न्याकेमा लिपा झिस सिके फैकी झिगु सफलता झिगु थगु क्षमता व शक्ति निर्भर जुई मुखो बरु झिगु व्यवस्था यागु परमेश्वरिया क्षमता जक्क जुई पत्रुस चक्षियङ्क न्याला त थगु शक्ति छेल ती पक्का ख कि पत्रुस न्या लाइगु व्यवसाय यागु ख यक्कु हेसु वेकए वयागु व्यापारिया यक्कु अनुभव दुगु ख एसान व छुहे जोने मफत अले व यशु यागु स न्येन अक्क झका ठुली न्या लात कि इम्स जाल तक्क साली मफत निगु कोरन्थी गुगु अध्याय च्यागु पत्के धाटकुदु अले परमेश्वर छिम्त फुक्क कथया आशिष अझ अपहे बियादी छिम्स गुप्स मगा मचा जुई मुखो अले भिङ्गु ज्या यायतन छिम्के यक्कुदै यपि निनुमिपी झिस परमेश्वर या चमत्कार याए परमेश्वरी ख अले वेक या त माबले वेकल झिगु जीवने चमत्कार याना दि भविष्य छिगु लक्ष्य प्राप्त याए त छिके मागु फुक्क दु कि मधु धका सोयादि परमेश्वर छिगु नीति वयागु नाम भिङ्गु ज्या याते याइगु त धङ्गु मतिदु अले वो पुङ्के त वेकल फुक्क स्रोत साधन बियादि यक्कु धन्य जी बाइबल कलेजे बुना सुनुगु ख जिमी माबु गरिब जुगुनी जिगु बुनेको थि ट्युसन पुले देवा मफुत खनु जी त बुनेको छिया ज्याकु थि सतल वेकल वया लिपताक $100 ट्युसन पुलेमा म खुसा बुनेको छि टोते माली धका धाल जिके छु मनु त दु गुमेसा ले पत्तिक जित ट्युसन फी गुहारी याए त ठेबा गुहालिया नाचुङ्गु ख इम्स $25 $30 सायद $50 ले छोया चुङ्गु ख तर जित अप्प झेबा मागुदु यपि नेनुमेपी झी प्रार्थना याना वेकया त दया परमेश्वर जी थगु थनदु झारासा झी छित छिगु बचने सेके त थगु बाइबल कलेजे छोया दिल आज छित विश्वास याना चुना कि जीगु शिक्षा या व्यवस्था याना दिस उखी जी मुयाफै जी थो आवश्यकता बारे मेमी सुया त न मदया यक्कु हि नि लिपा जित हुलाके छगु पौ वल जी चाके बोले अन प्याछी $100 या चेक दुगु ख जित थो देवा छोया हमेसा वया त प्रेरित यागु धका व्याख्या याना तगु छगु छिचा धङ्गु नोट न दुनी तया तगु खनी यपि नियनमेपि परमेश्वर छिगु नीति देखुगु योजना या त छि पालना या त भाषा परमेश्वर छिगु जीवने न अथे ज्या याई भविष्य या लक्ष्य पुङ्के त थगु क्षमता व स्रोत साधन सोयागु पल्सा थगु मिखालोना परमेश्वर या त थगु प्रदायक जुई धका भलसा याना दिस थमे वचन निना दिगुने छिट परमेश्वर सुव्याबीमा जयमसी नमिपी छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमखया बिउ बारे ठिकै छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।

0: जयमिश्री तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
2: जयमसी तथा नमस्कार, सीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
3: के परमेश्वरले सबै कुरा माफ गर्नुहुन्छ? हे परमप्रभु, तपाईले पापको लेखा लिनुभयो भने त हे प्रभु, को खडा हुन सक्छ र? तर तपाईमा क्षमा छ र नै तपाईँको भय मानिन्छ। भजन संग्रह 130:3-4। सिगमन्ड फ्रोइडले भन्नुभएको छ, मानिसले आफ्नो शत्रुहरूलाई माफ गर्नै पर्छ तर उनीहरूलाई फाँसी दिनु अघि होइन। कस्तो निर्दयी मन है! यस्तो मनोवृत्ति अपनाउने व्यक्ति आफू कहिले कसैको शत्रु हुन नपरोस् भन्ने कुरामा सजग हुनुपर्छ होला, किनकि क्षमा गर्न नसक्ने व्यक्तिले जुन पुल भत्काउँछ त्यो पुल उसले कुनै दिन अवश्य पार गर्नुपर्नेछ। केही कुराहरू साह्रै कठिन हुन्छन्। परमेश्वरको सहायता बिना ती कुराहरूको लागि कसैलाई क्षमा गर्न लगभग असम्भव छ, तर विश्वास गर्नुहोस्, परमेश्वर तपाईँलाई मदत गर्न तत्पर हुनुहुन्छ। यदि परमेश्वरले हामी प्रति पनि त्यस्तै मनोवृत्ति अपनाउनु भयो भने त्यसको नतिजा के हुन्छ भनेर तपाईँले कहिले सोच्नु भएको छ? सिगमन्ड फ्रोइडले जस्तै हामी पनि सोच्छौ, म यो कहिले बिर्सने छैन र मरिन्जेलसम्म पनि त्यो मानिसलाई माफ गर्ने छैन, अनि हामी त्यस्तै गर्छौ पनि। यही कारण हो कि कोही कोही मानिसहरू इमानदारी साथ परमेश्वरले उनीहरूलाई कहिले माफ गर्नुहुन्न भन्ने विश्वास गर्छन्। उनीहरू यो कुरामा विश्वस्त छन् कि परमेश्वरले हामीसँग त्यस्तै व्यवहार गर्नुहुन्छ जस्तो हामी एक अर्कालाई व्यवहार गर्छौ। खास कुरा के हो त? के उहाँले साँच्चै त्यसो गर्नुहुन्छ? वा के भजन संग्रहका लेखक यो पदको बारेमा सही छन्? हे परम प्रभु, तपाईँले पापको लेखा लिनुभयो भने त हे प्रभु, को खडा हुन सक्छ र? तर तपाईँमा क्षमा छ र नै तपाईँको भय मानिन्छ। भजन संग्रह 130:3-4 पद। के परमेश्वरले सबै थोक माफ गर्नुहुनेछ? मेरो मतलब, के कुनै त्यस्तो ठूलो पाप छ जसको विषयमा परमेश्वरले भन्नुभएको छ कि म तिमीहरूलाई कहिले माफ गर्ने छैन? यस कुरालाई विचार गरिरहँदा तीनवटा शब्दहरूलाई हेरौं जुन पाप र गलत कार्यको विभिन्न चरण र प्रकृतिसँग सम्बन्धित छन्। पुरानो करारमा धेरै शब्दहरू प्रयोग गरिएको थियो जसले मानवीय असफलताहरूलाई वा गल्तीहरूलाई वर्णन गर्दछ। पहिलो शब्द अपराध, जसले गलत काम गर्ने मनसाय र उद्देश्यसँग सम्बन्ध राख्छ। गलत काम गर्ने निर्णय सामान्यतया पूर्व नियोजित हुन्छ। उदाहरणको लागि चोरी, हत्या, आफ्नो छिमेकीको पत्नीसँगको अनैतिक सम्बन्ध र उल्लङ्घन शब्दले अख्तियार विरुद्ध विद्रोहको संकेत गर्दछ। जे सही छ त्यो कुराको सीमाभित्र बस्नको लागि गरिने इन्कार नै पापको स्वभाव हो। यो आफूले गरिरहेको काम गलत हो भन्ने जानी जानी गरिने गल्तीको प्रतिबिम्ब हो। दोस्रो शब्द अधर्म, यसले स्वयं पापको कार्यलाई बुझाउँछ। अधर्म शब्दको आधारभूत अर्थले घुमाउरो, बाङ्गो वा असत्य भन्ने बुझाउँछ। गलत मनोवृत्तिहरू अन्तत गलत कार्यहरूमा गएर पोखिन्छन्। प्रत्येक अन्याय, हरेक पापपूर्ण कार्य एक विचारबाट सुरु हुन्छ। त्यही विचारले अन्तत कार्यमा मूर्त रूप प्राप्त गर्छ, अनि तपाईँ त्यो गलत कार्यलाई न्यायचित ठहर्याउन प्रयास गर्नुहुन्छ। तेस्रो शब्द पाप हो, जुन पुरानो करारमा प्राय प्रयोग गरिएको छ। यो शब्दको अर्थ निशानामा पुग्नबाट चुकेको बाण, जो निशानामा पुग्नु केही क्षण अगाडि तल खसेको छ, त्यो बाणको रूपमा वर्णन गर्न सकिन्छ। पाप शब्दको अर्थ सही मार्गबाट विचलित हुनु हो। जसरी एक व्यक्ति सड़कमा सवारी चलाइरहँदा अचानक, जसरी कुनै मानिस सड़कमा सवारी चलाइरहँदा अनिश्चितताको साथ हिचकिचाउँछ र गलत मोड लिन्छ। यो एक निर्दोष गल्ती हुन सक्छ, तर कुनै पनि औचित्यले यो तथ्यलाई माफ गर्न सक्दैन कि ऊ अब गलत बाटोतिर मोडिएको छ। के तपाईँलाई याद छ कि कसरी दाउद धेरै शक्तिशाली राजा हुनुहुन्थ्यो? उहाँले आफ्नो गल्तीलाई जाहेज ठहर्याउनु भयो र बेतसेबालाई अपनाउनु भयो, जबकि उनी अरू कसैकी पत्नी थिइन्। दाउदले आफूले गरेको कामको वर्णन गर्न तीनवटै शब्दहरू प्रयोग गर्नुभएको छ, अपराध, अधर्म र पाप। उहाँले खुलेर र प्रष्ट रूपमा आफ्नो नैतिक असफलता या नैतिक भूललाई स्वीकार गर्नुभयो र त्यसपछि परमेश्वरको क्षमाको लागि पुकार्नुभयो र क्षमा पाउनुभयो। के कुनै पाप छ जुन परमेश्वरले क्षमा गर्नुहुन्न? दाऊद राजा हत्या, व्यभिचार र अख्तियार दुरूपयोगको दोषी हुनुहुन्थ्यो, तैपनि परमेश्वरले उहाँलाई क्षमा गर्नुभयो। दाऊद आफैले भजन संग्रह 86:5 भन्नुभएको छ, हे परमप्रभु, तपाईँ भला र क्षमाशील हुनुहुन्छ र तपाईँलाई पुकारा गर्नेहरू सबैलाई तपाईँको प्रेम प्रशस्त रहन्छ। परमेश्वरलाई धन्यवाद कि उहाँ क्षमा दिने कुरामा हामी मानिसहरू भन्दा धेरै दयालु हुनुहुन्छ। प्रिय मित्र, यसको बारेमा विचार गर्नुहोस् है।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई SMS तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: जयमसी, नमस्कार। म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
3: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
4: साना कुराहरूका प्रभु। नमस्कार, म जोनी एरिक्सन टाडा। आज म सम्झन लायक एउटा महत्वपूर्ण कुरा साझा गर्न चाहन्छु। वास्तवमा मैले यो कुरा जन डगबर्थबाट सिकेकी हुँ। उहाँले परमेश्वर साना साना कुराहरूमा, अत्यन्तै साना कुराहरूमा समेत कति चासो राख्नुहुन्छ र तिनबाट कति प्रभावित हुनुहुन्छ भन्ने कुरा देखाउनु भएको छ। जस्तै विधवाको सानो सिक्का, कसैको खुट्टा धोइदिनु, माटो र थुकबाट बनाएको लेप, एउटा हराएको सानो भेडाको पाठो जसलाई खोज्न उहाँले अरू 900 भेडालाई छोडेर जानुहुन्छ। त्यस्तै एउटा सानो बालकले आफ्ना रोटी र माछाको भोजन समेत समर्पण गर्नु। अहो, परमेश्वरले साना कुराहरूलाई पनि कति ठूलो महत्व दिनुहुन्छ। कहिलेकाहीँ प्रभुले हामीलाई पहाड़हरू नै हटाउन बोलाउन सक्नुहुन्छ, तर बाँकी धेरै जसो समयमा उहाँले हामीलाई सामना गर्नुपर्ने सानातिना थुङका डाँडाहरू नै दिनुहुन्छ। सायद उहाँ हामीबाट किताब लेख्नुभन्दा बढ़ी प्रोत्साहनका लागि, साना सन्देशहरू पठाएको, प्रवचन गर्नुभन्दा बढ़ी, अरूसँग स्याण्डविच बाँडेको र ठूला भवनहरू निर्माण गर्नुभन्दा बढ़ी घाउमा मलमपट्टी लगाएको चाहनुहुन्छ। उदाहरणका लागि, केही दिन अघि म आफ्नो टेबलमा बसेर सकेसम्म छिटो कामहरू भ्याउने प्रयास गरिरहेकी थिएँ। मैले बिहानभरि एकपटक पनि विश्राम लिएकी थिइन र लगातार 3 घण्टासम्म कम्प्युटर अगाडि बसेकी थिएँ। जब एकछिन शौचालय जानका लागि उठेर आफ्नो डेस्कमा फर्किए, कम्प्युटरको अगाडि मेरो डेस्कमा एउटा सानो चकलेट बार राखिएको रहेछ। त्यसको माथि एउटा सानो कागजमा लेखिएको थियो, परमप्रभु तिम्रा परमेश्वर तिम्रो शक्ति र ढाल हुनुहुन्छ। र तपाईँलाई थाहा छ, त्यो हातले लेखिएको बाइबल पद देख्ने बित्तिकै मेरा आँखा रसाए। त्यो त्यहाँ कसले राखिदिएको हो भन्ने मलाई थाहै थिएन, तर त्यो सहकर्मी जो भए पनि उसलाई म चकलेट निकै मन पराउँछु भन्ने थाहा रहेछ। त्यसैले मैले बिरलै गर्ने एउटा काम गरे, कामबाट केही मिनट विश्राम लिए र त्यो स्वादिष्ट सानो चकलेटमा भएको चकलेट, बदाम र क्यारामेलको स्वाद आनन्दपूर्वक लिए। मैले त्यसलाई निकै विस्तारै खाए, त्यो क्षणको आनन्दलाई महसुस गर्दै, जबसम्म सबै चकलेट मेरा मुखमा पग्लिएर सकिएन। त्यो रमाइलो थियो, आरामदायी थियो, अनि त्यसपछि म फेरि आफ्नो काममा फर्कन सके, किनकि पवित्र आत्माले मलाई एउटा सानो तर ताजा उत्साह दिनुभएको थियो। उहाँले मलाई सम्झाउनु भयो कि मेरा परमेश्वर प्रभु नै मेरो शक्ति हुनुहुन्छ, यी सबै कामहरू सामना गर्दा उहाँले मलाई सहायता गर्नुहुनेछ। अब तपाईँ भन्नुहोला, एउटा चकलेटले यति धेरै गर्न सक्छ र? हेर्नुहोस्, त्यो सानो चकलेटको टुक्रा एउटा उपहार थियो, त्यो मेरो सहकर्मीले गरेको एउटा सानो माया र वास्ताको संकेत थियो, अनि त्यही कुराले मेरो हृदय छोयो। त्यो सानो उपहारले मानव भनिरहेको थियो, म तिम्रो वास्ता गर्छु। तपाईँलाई थाहा छ, मेरो श्रीमान केनले सधैँ यस्ता साना कुराहरू गर्नुहुन्छ। अघिल्लो दिन एउटा मरमत गर्ने मानिस हाम्रो नयाँ ओभन जडान गर्न आएको थियो र उसले आफूसँग 2 मेक्सिकन कामदारहरू ल्याएको थियो। ती 3 मेरो श्रीमानले ठूलो मुस्कानका साथ चिसो कोका कोलाका क्यानहरू दिनुभयो र त्यो मात्र होइन, उनीहरूको काम र परिवारको बारेमा केही प्रश्नहरू पनि सोध्नुभयो। ती मानिसहरू सुसमाचारका पुस्तिका र एकजना क्रिस्चियन कस्तो देखिन्छ भन्ने कुराको साँचो प्रशंसाका साथ हाम्रो घरबाट बाहिरिए। कोकको एउटा क्यान र मुस्कान धेरै ठूलो कुरा होइन, तर जब येशूको नाममा दिइन्छ त्यो धेरै ठूलो हुन्छ। जकरिया 4 भन्छ, प्रभुको वचन यो हो, शक्तिले होइन न त बलले, तर मेरो आत्माद्वारा सर्वशक्तिमान प्रभु भन्नुहुन्छ। अनि त्यसपछि लगभग कतैबाट नआएको जस्तै यसको विपरीत जकरियाले थप्छन्, यी साना कुराहरूलाई तुच्छ नठान, कहिलेकाहीँ परमेश्वरको शक्ति सबैभन्दा साना कुराहरूमा धेरै सुन्दर रूपमा प्रदर्शित हुन्छ र काम गर्नका लागि साना कुराहरू मात्र भएका जो कोहीका लागि यो वास्तवमै धेरै राम्रो खबर हो। जस्तै एक कप पानी वा घरमा बनाएको कुकिजको एउटा प्लेट वा टिपिएका केही फूलहरू वा यति सानो शब्द वा काम जुन पाउनेले बाहेक अरू कसैले सम्झन पनि सक्दैन, जसले त्यसलाई कहिले बिर्सेने छैन। त्यसैले साना कुराहरू दिनलाई तुच्छ नठान्न, होसियार हुनुहोस्। जोन डकवर्थले भने जस्तै, जब परमेश्वर त्यसमा हुनुहुन्छ भने सानो कुरा पनि धेरै हुन्छ। अनि मित्र, आज जोनी र साथीहरू सुनिदिनु भएकोमा धन्यवाद, र म आशा गर्छु कि तपाईँले यो सानो सन्देशलाई हृदयमा लिनुहुनेछ। परमेश्वरले तपाईँलाई आशिष दिउन् र अर्को पटक भेटौला। आज जोनी र साथीहरू सुनिदिनु भएकोमा धन्यवाद।
3: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसी।
5: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज FM 105.1 MHz।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा

0: मुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रागिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। कार्यक्रम शुरूआत सुन्न नभुल्नुहोला, प्रत्येक आइतबार 4 बजेदेखि 4:30 सम्म, प्रस्तुता श्याम काजीको साथमा।
1: यसैले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ट्ज।

0: के को हल्ला खल्ला हो यो?
1: के हुनु डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।
6: जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर म ज्ञानो हामी उपस्थित भइसकेका छौं। सुजन जी हुनुहुन्छ आजको टेक्निशियन, र लगभग अबको एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। गुड न्यूज एफएमबाट प्रसारण हुने कार्यक्रम हो यो, हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म प्रसारण हुँदै आइरहेको छ। जसले सुनिरहनु भएको छ तपाईँहरूलाई त थाहा नै छ होला, हामी नारी आवाजमा चाहिँ नारीसँग सम्बन्धित रहेर कुराकानी गर्ने गर्दछौ, र गुड न्यूज एफएमको प्रसारणलाई तपाईँहरूले 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट रेडियोको तरंग मार्फत सुनेर साथ दिन सक्नुहुनेछ। फेसबुक लाइभ पनि छौ हामी, फेसबुक पेज पनि छ हाम्रो गुड न्यूज एफएम 105.1 MHz। गर्नुभयो भने तपाईँहरूले फुर्सदको समयमा पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ, र अनलाइन मार्फत सुन्ने श्रोताहरू www.goodnewsfm.com.np गर्नुभयो भने संसारको जुन सुकै ठाउँमा हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणलाई तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। नारी आवाजमा हुनुहुन्छ, नारीहरूको आवाज नै हामी दिने गर्दछौं, तर त्यसको मतलब चाहिँ पुरूषहरूले सुन्नुहुन्न भन्ने छैन। मैले यो कार्यक्रममा निरन्तर भन्दै आइरहेकी छु, यो नारी पुरूष दुवैजनाको लागि हो, किन भन्दाखेरि चाहिँ परमेश्वरले नर र नारी गरेर नै सृष्टि गर्नुभएको छ। पुरूष नारीसँग सम्बन्धित हुनुहुन्छ, नारी पुरूषसँग सम्बन्धित हुनुहुन्छ, यो सृष्टिदेखि नै शुरूआत भएको कुरा हो। र विभिन्न व्यक्तित्वहरू, विभिन्न नारीहरूसँग कुराकानी गर्दै आइरहेकी छु म। आज पनि एकजना पाहुना हुनुहुन्छ मसँग, पक्कै पनि तपाईँहरूले सुनेर साथ दिनुहुनेछ, एक घण्टाको अवधिलाई आशिषमय बन्नुहुनेछ भन्ने मैले आशा लिएकी छु। ढिला नगरिकन आजको पाहुनालाई म स्वागत गर्न चाहन्छु। थोरै उहाँको विषयमा म बताउन चाहन्छु, उहाँ चाहिँ तनुजा घलेज्यू हुनुहुन्छ, तपाईँहरूले सुन्ने पनि रहनु भएको छ होला पहिला पहिलाको कार्यक्रमहरूमा, र उहाँ चाहिँ न्यू क्रिएसन सलुनको ओनर पनि हुनुहुन्छ, झम्सी खेलमा पर्दछ यो, र न्यू लाइफ काठमाडौँ चर्चको सदस्य पनि हुनुहुन्छ, र उहाँसँगै अबको एक घण्टाको अवधि फरिरहेर कुराकानी गर्नेछ। स्वागत छ तनुजाजी हजुरलाई।
7: जय मसी, धन्यवाद तपाईँहरूको निमन्त्रणाको लागि, यो मौकाको लागि परमेश्वरलाई धन्यवाद।
6: हजुर, मैले भनिसकेकी छु सलोन छ हजुरको होइन, ब्युटी पार्लर छ, त्यो भनेको एकदमै व्यस्त व्यवसाय हो, त्यसको बावजुद पनि, व्यस्तताको बावजुद पनि निमन्त्रणालाई स्वीकारेर आइदिनु भएको छ, फेरि पनि एकदमै धेरै धन्यवाद, स्वागत पनि भन्न चाहन्छु।
7: एकदम धेरै धन्यवाद तपाईँहरूलाई।
6: हजुर आरामै हुनुहुन्छ?
7: एकदम सन्चै छु।
6: हजुर अहिलेको समयमा केमा व्यस्त हुनुहुन्छ भन्दा नि पार्लरमै व्यस्त हुनुहुन्छ होला?
7: म विशेष गरिकन मेरो दुईटा भूमिका छ, म एउटा व्यवसायको ओनर पनि, व्यवस्थापक पनि, व्यवस्थापक पनि मैले गर्छु, प्लस अलिकति सेवकाईको क्षेत्रमा पनि म आबद्ध छु।
6: हजुर, अलिकति यो न्यू क्रिएसन सलुन हामीले टाइम टाइममा यहाँबाट विज्ञापन पनि बजाएको छौँ, धेरैजना नारीहरूले सुन्नुहुन्छ, यो चाहिँ नारीहरूलाई मनपर्ने विषय हो कि, सौन्दर्य भन्ने बित्तिकै एकदमै मनपर्छ, थोरै हजुरको यो न्यू क्रिएसन सलुनको विषयमा बताइदिनुहोस् न।
7: यो न्यू क्रिएसन सलुन चाहिँ 2008 एकजना अमेरिकन मिसनरीबाट चाहिँ स्टार्ट भएको हो। यो चाहिँ विशुद्ध सेवकाईको क्षेत्रमा नै आफूलाई आबद्ध गर्ने भन्ने हिसाबले चाहिँ सुरु भएको हो। अनि हामीले चाहिँ विशेष गरिकन न्यू क्रिएसन सेलुन भन्ने बित्तिकै यो चाहिँ बाइबलको पदमा आधारित छ, जस्तो दोस्रो कोरन्थी 5:17 भनेको जस्तै होइन, नयाँ सृष्टि भनेर चाहिँ हामी गर्छौँ। अनि हाम्रो न्यू क्रिएसन सेलुनको चाहिँ एउटा थिम छ के, त्यो चाहिँ इङ्ग्लिसमा भन्छु म त्यसलाई, रिचिङ वान लाइफ एट अ टाइम थ्रु द टच अफ ब्युटी, एउटा जीवन यो सौन्दर्यको छुवाईबाट छुने भन्ने एउटा स्लोगनको साथमा स्टार्ट भएको हो। अनि न्यू क्रिएसन सेलुन 70% चाहिँ बिजनेसमा छ, 30% मिनिस्ट्रीमा छ, किनभने हामी बाँच्नु पनि पर्छ। अनि त्यो कारणले गर्दाखेरि चाहिँ अहिले हामीले 2008 लिएर 2013 चाहिँ हाम्रो पूरा रूपमा नै सेवकाईकै क्षेत्रमा ट्रेनिङ दिने अनि जब प्लेसमेन्ट गर्ने, त्यसपछि आएर सेवकाईकै क्षेत्रमा हामी समर्पित भयौँ। र 2013 चाहिँ आजसम्मको मितिमा चाहिँ हामी पुरै व्यापारमा हामी निर्भर छौँ, तर व्यापार भन्दैमा एकदम 100% चाहिँ होइन, तर यसमा चाहिँ हाम्रो सेवकाईको क्षेत्रमा पनि हामीले खुट्टा हालेका छौँ। अब बिजनेस नै व्यापार नै सेवकाई हो होइन, किनभने मान्छेलाई छुनु, मान्छेको सेवा होइन, सेवा गर्नु, उनीहरूको फेसमा चाहिँ हाँसो ल्याउनु, त्यो नै एउटा सेवकाईको क्षेत्र हो। अनि प्लस हामीले चाहिँ के गर्छौँ भने महिनामा एकपल्ट हामी आउटरिच पनि जान्छौँ विभिन्न क्षेत्रमा होइन, दिदी बहिनीहरूसँग हामी भेट्ने, कुराकानी गर्ने, सेवाहरू दिने हामी त्यो पनि गर्छौँ।
6: थुप्रै नारीहरूलाई सुन्दरी बनाउनु भएको छ
7: हजुर, किनभने नारी एउटा नारी महिला होइन, केटी मान्छे, स्त्री जाति, जे नामले हामी पुकार्छौ, एउटा स्त्री जाति भन्ने बित्तिकै त्यो सौन्दर्यको पर्याय हो के। अनि स्त्री जातिले चाहिँ असल देखिनु, सुन्दरी देखिनु होइन, राम्री देखिनु डिजर्भ गर्छ क्या, परमेश्वरले त्यही हिसाबले नै बनाउनु भएको हो नि होइन,
6: पक्कै पनि। र हजुरले भन्नुभयो कि हजुरहरूको यो सलोनमा चाहिँ बिजनेस मात्र नभइकन हामीले सेवा पनि गरिरहेछौँ होइन, जस्तो कस्तो प्रकारले गरिरहनु भएको छ, जस्तो त्यहाँ आउनेहरूलाई डिस्काउन्टमा गरेर हो अथवा सुसमाचार सुनाएर हो अथवा तपाईँहरू त्यहाँ पनि हुनुहुन्छ र बाहिर सेवकाई पनि गर्नुहुन्छ, कस्तो प्रकारले?
7: यस्तो हुन्छ, अब एउटा व्यापारको उद्देश्यले हेर्ने भने त डिस्काउन्ट भयो, केही सहुलियत हुन्छ, प्याकेज सिस्टमहरू हुन्छ, त्यो आफ्नो ठाउँमा छ। तर हामीले सेवा पुर्याउने भनेको मतलब चाहिँ उहाँहरूको कुराहरू सुनिदिने मेन, अर्को चाहिँ भनेको चाहिँ उहाँहरूलाई थाहा हुँदैन कि हामीले प्रार्थना गरिरहेको हुन्छ, किनभने मेरो स्टाफहरू पनि त्यही प्रकारले ट्रेन हुनुभएको छ, उहाँहरू यति परमेश्वरमा यति समर्पित हुनुहुन्छ, उहाँहरूले मानिसहरूलाई चाहिँ भिन्नै प्रकारले त्यो प्रेम दिनुहुन्छ कि। मेरो मेरो बहिनीहरू जो हुनुहुन्छ, म चाहिँ एकदमै बहिनीहरूको प्रेज गर्छु, उनीहरूले यति साह्रो समर्पित भएर काम गरिरहेको छ, त्यो मान्छेहरूलाई थाहा हुँदैन कि यो क्रिस्चियन हो यसले मेरो निम्ति प्रार्थना गरिरहेको छ भन्ने कुराको थाहै हुँदैन, तर त्यो मान्छेले कुनै न कुनै रूपबाट यति साह्रो टच्ड हुन्छ होइन। अनि मेरो ठाउँमा चाहिँ जो पनि आउनुहुन्छ, आउने बित्तिकै मलाई एकदम शान्ति फिल भयो, कस्तो रमाइलो होइन, आनन्द लाग्यो भन्नुहुन्छ, त्यो चाहिँ परमेश्वरको उपस्थिति हो नि त, मान्छेको उसले त त्यो हुँदै हुँदैन।
6: पक्कै पनि बिजनेसलाई मात्रै हेरेर गरेको भए त्यहाँनिर त्यो अनुभव उहाँहरूले पाउनु हुँदैन थियो, हजुरहरूको सर्भिसबाट पनि मानिसहरू एकदमै प्रभावित हुनुभएको छ, त्यसरी पनि सेवा गरिरहनु भएको छ। अलिकति नारी आवाजमा छौँ हामी, त्यो कारणले गर्दा हुन त हामी नारीको कुराहरू छोइसकेका छौँ, हजुरलाई नारी भन्ने बित्तिकै को हुन् अथवा के हो जस्तो लाग्छ?
7: यो यसलाई व्यक्त गर्नको निम्ति नारीको परिभाषा दिनु, एउटा कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने महासागरमा हाम फाल्नु जस्तो भनेको मतलब चाहिँ धेरै रूप छ नि त, तर म के भन्छु भने नारी जाति, स्त्री जाति भन्ने बित्तिकै परमेश्वरको एउटा सुन्दर सृष्टि, जुन चाहिँ परमेश्वरले एउटा असल प्रकारले सृष्टि गर्नुभएको होइन, सुन्दरी हुनको निम्ति अनि सहयोग लोग्ने मान्छेहरूको सहयोगीको निम्ति होइन बनाउनु भएको हो। अनि स्त्री जातिलाई चाहिँ परमेश्वरले एउटा भिन्दै प्रकारको दान र वरदान पनि दिनुभएको छ क्या, जुन चाहिँ छोरा मान्छेहरूमा छैन. नारी एउटा सहनशीलताको प्रतीक हो, धैर्यको धैर्यताको प्रतीक हो, नम्रताको प्रतीक हो. सुन्दरी त अभियसली होइन, नारी त अब त्यतिकै सुन्दरी पनि छँदै नै छ होइन. त्यो नारी भन्ने बित्तिकै चाहिँ म चाहिँ के बुझ्छु भने सुन्दरताको पर्याय, नम्रताको पर्याय, धैर्यताको पर्याय भन्ने बुझ्छु.
6: एकदमै मिठो परिभाषा होइन. नारी साँच्चैकै एउटा सुन्दर प्रकारले सृष्टि भएको नै छौ हामी. र यसो भन्दै गर्दा हामीले पुरुषहरूलाई तपाईँहरू सुन्दर प्रकारले सृष्टि हुनुभएको छैन भनेका छौँ. हामीले नारीसँग सम्बन्धित कुराकानी गरिरहेका छौँ. र जसरी अब हजुरहरूले यो सलोनमा 2008 भन्नुभयो, सुरुवातदेखि नै हुनुहुन्छ हजुर यसमा.
7: म चाहिँ 2008 मेरो मिसिनरी साथी, उहाँको नाम पनि म लिन चाहन्छु, उहाँको नाम चाहिँ लिसा के पेरी, अनि उहाँहरूको प्रार्थनाको साथमा उहाँहरूले हाम्रो एकजना यो अर्को एकजना पनि हुनुहुन्छ, उहाँलाई चाहिँ म मेरो स्पिरिचुअल मेन्टर स्पिरिचुअल लिडर पनि भन्छु. उहाँको नाम चाहिँ ब्रायन लियोनार्ड, उहाँको पनि आफ्नै सेवकै छ. उहाँहरूको बीचमा एउटा प्रार्थना छलफलको साथमा सुरु भएको हो. म चाहिँ 2008 चाहिँ एज अ स्टुडेन्ट एउटा लर्नरको रूपमा चाहिँ म त्यहाँ गएको थिएँ.
6: अहिले पनि तपाईँहरूको त्यहाँ स्टुडेन्टहरू आएर सिक्ने त्यस्तो छ?
7: अहिले अहिले चाहिँ नै छैन, हाम्रो अहिले चाहिँ छैन. हामीले विशुद्ध रूपमा व्यापार नै, व्यापारद्वारा नै सेवकाई गर्ने भन्ने हिसाबले हामीले गर्छौँ. तर हामी प्रार्थनामा छौँ छिटै नै एउटा असल प्रकारको एउटा स्कुल सुरु गरौँ.
6: पहिला हजुरले सिक्दा चाहिँ त्यहाँ यो सिकाउने,
7: हजुर सिकाउने मात्रै, त्यो चाहिँ विशेष त मैले अघि नै मेन्सन गरेँ कि 2008 लिएर 2013 डिसेम्बरसम्म चाहिँ हाम्रो पूर्ण रूपमा ट्रेनिङमा नै समर्पित.
6: धेरै व्यक्तिहरू उत्पादन हुनुभयो होला त्यहाँबाट?
7: करिबन 70 जति चाहिँ हुनुभयो होला. मैले पनि ठ्याक्कै नम्बर चाहिँ मैले याद गरिनँ होइन, इन्क्लुडिङ मी, म लगायत.
6: स्टुडेन्टको रूपमा आउनुभयो त्यहाँ र त्यस पछाडि तपाईँको जर्नी सुरु भयो.
7: हजुर,
6: स्टाफको रूपमा जानुभयो तपाईँ.
7: यस्तो हो, म एउटा हजुरले यो कुरा भन्दै गर्दाखेरि म सानो एउटा ब्याकग्राउन्ड म भन्न चाहन्छु. ल, म चाहिँ 1996 ताका म डोटीमा काम गर्थेँ एज अ टिचर है, एउटा मिसनरी स्कुलमा. त्यहाँ चाहिँ म स्कुलमा शनिबार शनिबार बच्चाहरूलाई कपाल काट्ने काम गर्थेँ क्या, मण्डली जानुभन्दा अगाडि कपाल काट्ने काम गर्थे. अनि त्यतिखेर चाहिँ मलाई सायद यो कामको निम्ति परमेश्वरले मलाई डक्टर गाउनु भएको रहेछ होइन. त्यसपछि म उताबाट फर्केर आइसकेपछि म जब काठमाडौँमा सिफ्ट भएँ नि, त्यसपछि मैले धेरै ठाउँमा कामको निम्ति ट्राई गरेँ, कोसिस गरेँ, तर नभइसकिसकेपछि चाहिँ अनि अब के गर्ने त भन्दाखेरि होइन, अब पार्लर सिक्छु अनि दुबई जान्छु पैसा कमाउने भन्ने हिसाबमा. तर मलाई परमेश्वरको यो बोलावट छ भन्ने कुरा चाहिँ थाहा थियो. जबकि परमेश्वरले मलाई 1996 नै त्यो मलाई परमेश्वरले मलाई आवाज दिनुभएको रहेछ होइन. अनि त्यसपछि मैले मण्डलीमा, पहिला त म अर्कै मण्डली जान्थेँ, त्यहाँ मण्डलीमा चाहिँ मैले पास्टरनी आमालाई भने म यस्तो सिक्न चाहन्छु भन्दाखेरि विदिन अ विक, एक घण्टाको यसरी एक हप्ताको अन्तरालमा चाहिँ न्युक्रेसन सेलुनमा चाहिँ यस्तो यस्तो ट्रेनिङ छ है, यदि तिमी सिक्छौ भने चाहिँ जाऊ भन्नुभयो पास्टरनी आमाले. उहाँको नाम चाहिँ द्रौपदी रोकाय, म उहाँको नाम एकदम आदरणीय आदरपूर्वक म लिन चाहन्छु. उहाँले चाहिँ मलाई त्यहाँ पठाउनु भयो अनि म त्यहाँनिर गएँ. त्यहाँनिर जाँदाखेरि चाहिँ एकदम त्यो मेरो, म उहाँलाई साथीको रूपमा भन्छु जो संस्थापक हुनुहुन्छ, उहाँले चाहिँ मलाई टक्क अङ्गालो मार्नुभयो अनि युआर द वान टु हुम आई एम लुकिङ, आई एम सर्चिङ फर भनेर उहाँले भन्नुभयो होइन. त्यसो भन्दाखेरि चाहिँ मलाई जीवनमा कसैले पनि त्यति प्रेमपूर्वक अङ्गालो मारेर माया गरेको चाहिँ मलाई थिएन है. अनि त्यो भइसकिसकेपछि आई वाज सक्ड क्या, मान्छेले यति प्रेम पनि गर्दो रहेछ भन्ने भयो मलाई होइन. अनि त्यसपछि चाहिँ मेरो जीवनमा केही परिवर्तनहरू आउनु थाल्यो. त्यसपछि चाहिँ म अब पूरा रूपमा चाहिँ एउटा स्टुडेन्ट, एउटा विद्यार्थी, त्यसपछि आएर इन्टर्न, त्यसपछि आएर त्यहाँको लिडर हुँदा हुँदै चाहिँ परमेश्वरले मलाई एउटा व्यवसायको चाहिँ ओनरको रूपमा चाहिँ मलाई परमेश्वरले स्थापित गर्नुभएको. अनि मलाई जहाँसम्म लाग्छ यो चाहिँ मेरो कलिङ हो.
8: र त्यो अङ्गालो चाहिँ परमेश्वरको अङ्गालो रहेछ होइन
7: त्यो चाहिँ उहाँले हामी दुईजना कहिले पनि भेटेको थिएन क्या कहिले पनि भेटेको थिएन अनि उहाँले के भन्नुभयो भने उहाँले तिमी असाध्य सुन्दरी छौ तिम्रो हृदय अनि तिम्रो अनुहारमा परमेश्वरको सुन्दरता झल्किन्छ भन्नुभयो क्या त्यसो भन्दाखेरि त म एक मनले भित्र रुइरहेको थिएँ क्या किनभने जिन्दगीमा राम्रो शब्द कसैबाट नसुनेको मान्छेले त्यो एक्कासी त्यस्तो शब्दहरू सुन्दाखेरि ओहो यस्तो पनि हुँदो रहेछ त्यो फिल भयो क्या अनि त्यो वर्डहरू चाहिँ हुन्छ नि त्यो उहाँले जुन बोल्नु भएको वर्डलाई चाहिँ म कहिले पनि बिर्सिन सक्दिनँ त्यो फर्स्ट भेट
8: जे होस् परमेश्वर तपाईँलाई त्यसरी त्यो ठाउँमा डराउनु भयो
7: हजुर
8: अलिकति अगाडि जान चाहे म हजुरले भन्दै गर्दा हजुरले यो पार्लर सुरु गर्दा पनि हजुर विश्वासी नै हुनुहुन्छ हजुर बर्थ क्रिस्चियन हो अथवा
7: होइन होइन होइन मेरो परिवार चाहिँ एकदमै कट्टर हिन्दू होइन मेरो बाबा मेरो दाईहरू पहिले एकदमै कट्टर हिन्दू हुनुहुन्थ्यो अनि मेरो परिवारमा चाहिँ मेरो साइली दिदी जो चाहिँ 2045 सालमा हुनुपर्छ त्यो म भर्खर सात क्लासमा पढ्थे सात आठमा पढ्थे होला मेरो दिदी चाहिँ सबभन्दा पहिले विश्वासी हुनुभयो धरान पवित्र चर्चको
8: हजुरको जन्मस्थान चाहिँ धरान
7: धनकुटा
8: धनकुटा
7: तर धरानबाट चाहिँ जानुभएको थियो अनि उहाँ विश्वासी भइसकेपछि संगतिहरू हुने होइन घरेलु संगतिहरू हुने त्यो प्रकारको थियो अनि त्यसरी चाहिँ मैले ख्रिस्टलाई ख्रिसको नाम सुनेको तर म पछि चाहिँ अब अलिकति स्कुलमा हुँदा कलेजमा हुँदा अलिकति राजनीति पनि गरेको भएको भएर म अलिकति कम्युनिस्ट राजनीतिमा थिएँ अनि त्यो कारणले गर्दाखेरि चाहिँ म अलिकति भनौँ न ख्रिसको विरोधीको रूपमा चाहिँ म थिएँ अनि मेरो दिदी जसले असाध्यै हामीलाई प्रेम गर्नुभयो उहाँले चाहिँ कहिले पनि हामीलाई त्यो मैले सायद तिनपल्ट जस्तो मैले बाइबल च्यापेको हो है अनि दिदीलाई घरबाट निकाल्ने भूमिका खेल्ने पनि मै हो झनै चार महिना जति मेरो दिदी घर बाहिर बस्नुभयो नजिकैको छिमेकीको घरमा होइन र पनि उहाँले चाहिँ कहिले पनि त्यो हुन्छ नि मलाई तिमीले यस्तो गर्यो त्यो कहिले पनि भन्नु भएन उहाँको अनुहारमा सधैँ हाँसो थियो होइन एउटा आमाले जति पीडाहरू खपेर पनि हाँस्छ नि होइन त्यो हुँदाखेरि पनि उहाँले कहिले पनि भन्नु भएन क्या अनि त्यो देख्दाखेरि चाहिँ मलाई कस्तो लाग्यो भने क्रिस्चियनहरू यस्तो हुन्छ होइन अनि त्यो प्रकारको थियो मनमा अनि एक दिन चाहिँ के भयो भने धरान पवित्र चर्चबाट चाहिँ घरेलु संगतिको लागि जानुभएको थियो अनि छिमेकीको घरमा संगति हुँदै थियो अनि त्यतिखेर चाहिँ उहाँहरूले एउटा गीत गाउनु भयो क्या यसो बोलाउँछन् सबलाई भन्ने जुन त्यो भजनहरू गाउन थालिसकेपछि चाहिँ मेरो हृदय यति रोयो नि है त्यो हृदयले त्यो गीतले चाहिँ मेरो हृदयलाई असाध्यै छोयो अनि त्यो गीत सुनिसकेपछि चाहिँ मेरो मस्तिष्कमा र मेरो हृदयमा अन्तर्द्वन्द हुन थाल्यो चाहिँ यो चाहिँ के सत्य नै हो त होइन अनि त्यसपछि चाहिँ मैले चर्च जानुपर्छ कि भन्ने एउटा निदो गर्न थालेँ त्यसपछि चाहिँ मैले एसएलसी अब अहिले त एसई हुन्छ त्यो बेलामा हाम्रो पालामा एसएलसी थियो एसएलसी दिइसकेपछि चाहिँ म चर्च जानु थालेँ धनकुटा ब्याप्टिस्ट चर्चमा जानु थालेँ त्यसपछि हुँदा हुँदै अनि मेरो चाहिँ खुट्टा दुईतिर थियो एउटा खुट्टा मण्डलीमा थियो एउटा खुट्टा चाहिँ राजनीतिमा थियो म असाध्य बदमास मान्छे असाध्य बदमास अनि त्यसो हुँदा हुँदै चाहिँ म चर्च पनि जानु थालेँ रमाइलो लाग्नु थाल्यो होम कन्सर्नको कोर्सहरू गर्नु थालेँ होइन अनि परमेश्वरको विषयमा चाहिँ अझ स्पष्ट रूपमा बुझ्दै गए त्यसपछि चाहिँ मलाई जब अफर आएर म पश्चिम गएको अनि मैले प्रभु पनि त्यहीँ नै पाएको मैले बत्तीसमा पनि त्यहीँ नै प्रभु त मैले धनकुटामै पाएको हो मैले त्यो जतिखेर त्यो गीत सुने मैले त्यतिखेर नै मैले यीशु ख्रीष्टलाई चाहिँ मेरो मुक्तिदाता भनेर मैले स्वीकारे ग्रहण पनि गरे होइन अनि म उता पश्चिम गइसकेपछि चाहिँ मैले त्यही नै बप्तिस्मा लिएँ अहिले हाम्रो गर्वलाल तामाङ हुनुहुन्छ अनि शिलवानस भण्डारी हुनुहुन्थ्यो त्यहाँ जानुभएको थियो होइन अनि त्यसपछि अहिले चाहिँ गर्वलाल तामाङ आशिष चर्च डोटीको पास्टर हुनुहुन्छ उहाँबाट चाहिँ मैले बप्तिस्मा लिएँ
8: हजुर आजभन्दा कति वर्ष अगाडि
7: त्यो 1996 मार्च 12
8: हजुर बाइबल च्यातेको तनुजाजी पछि चाहिँ परिवर्तन भएर परमेश्वरमा आउनुभयो. यति धेरै ठुलो योजना रहेछ परमेश्वरको होइन. अहिले फर्केर हेर्दा कस्तो लाग्छ त्यो समयलाई र अहिलेको समयसम्म?
7: एउटा यस्तो सपना जस्तो लाग्छ.
8: हजुर
7: सपना जस्तो लाग्छ. किन सपना जस्तो लाग्छ भने मैले मेरो जीवन यो रूपमा कल्पना गरेकै थिइनँ. अनि कहिलेकाहीँ चाहिँ हुन्छ नि हामी ललिपप देखेर भुलिन्छौँ तर चकलेटको प्याकेटलाई चाहिँ वास्ता गर्दिनँ. अनि त्यो बेलामा चाहिँ मेरो जीवन ललिपपमै म भुलिएको थिएँ. परमेश्वरले यति धेरै चकलेटको प्याकेटहरू मेरो जीवनमा राखिदिनु भएको थिएछ. यदि मैले परमेश्वरलाई ग्रहण गरेको थिएन भने सायद तनुजा आज तपाईँको अगाडि बसेर यसरी आफ्नो कथा सुनाइराखेको पनि हुँदैन थियो.
8: पक्कै पनि परमेश्वरको योजना तपाईँको जीवनमा महान छ, थियो पनि र हुने पनि छ होइन. र एकदमै खुसी लाग्यो. र त्यो समयमा जुन समयमा तपाईँको दिदीले प्रभुलाई पाउँदा फेरि त खासै मानिसहरूले प्रभुलाई पाएको समय थिएन होइन. हजुरले त्यो समय विरोध गर्न तपाईँले पाइसकेपछि तपाईँको परिवारमा केही विरोधहरू समाजमा केही त्यस्तो कुराहरू खेप्नु पर्यो?
7: यस्तो मेरो परिवार चाहिँ एकदमै लिबरल परिवार हो, एकदम स्वतन्त्र. मेरो बाबा त अहिले त हुनुहुन्न होइन. मेरो बाबा जो हुनुहुन्थ्यो उहाँ चाहिँ त्यो जमानाको 9 क्लास पढेको एउटा असाध्यै स्वतन्त्र विचारधाराको हुनुहुन्थ्यो. मेरो बाबाले मेरो परिवारमा इभन मेरो दाजुहरूले मेरो दिदी बहिनीहरू कसैले पनि तिमीले यो यस्तै गर्नुपर्छ भने हामीले रोकटोक थिएन. यदि मेरो बाबाले त के भन्नुहुन्थ्यो भने तिमी क्रिस्चियन भएर तिमीलाई राम्रो हुन्छ भने मलाई समस्या छैन भन्नुहुन्थ्यो. कहिले पनि त्यो हामीलाई अवरोध आएन, विरोध आएन, कहिले पनि आएन.
8: र तपाईँ राजनीतिमा हुनुहुन्थ्यो नि, त्यो कुराले त केही न केही कुराहरू ल्यायो होला.
7: त्यो अलिकति विरोधाभासको कुरा त जहाँ पनि हुन्छ होइन, तर त्यसलाई चाहिँ इग्नोर गरे हो.
8: तपाईँले राजनीति पछि छोड्नु भयो कि?
7: मैले पूर्ण रूपमा छोडे
8: प्रभु पाइसके पछाडि.
7: मैले पूर्ण रूपमा त्यो छोडे. त्यो मेरो निम्ति चाहिँ होइन भन्ने मलाई आफूलाई फिल भयो. यद्यपि म केही व्यक्तिहरूसँग सम्बन्धमा छु भन्नाले सम्पर्कमा छु होइन, सँगै रान्ति गरेको साथीहरूकोसँग सम्पर्कमा त छु, तर त्यो नै मेरो निम्ति हो भनेर चाहिँ 100% चाहिँ छैन. किनभने परमेश्वरको बोलाट अर्कै छ अनि त्यो बाटो अलिकति फरक जस्तो लाग्यो. त्यो कारणले म अहिले चाहिँ छैन.
8: फरक प्रकारले बसेर पनि हामीले राजनीतिमा सहायता गर्न सक्छौँ
7: भन्ने कुरा चाहिँ मैले महसुस गरेँ होइन. 100% झन्डै बोकेर हिँड्नुपर्छ भन्ने चाहिँ
8: छैन. जस्तो तनुजाजी हजुरले भन्नुभयो कि जुन ठाउँमा हजुर जबको लागि जानुभएको थियो त्यहाँको स्टुडेन्टहरूको कपाल काट्थे म भन्नुभयो होइन. हजुरलाई पहिल्यैदेखि नै यो श्रृङ्गारमा यो हुन्छ नि मानिसहरूलाई चटक्क बनाउनेमा त्यो रहर थियो अथवा कसैले यो गर्नुपर्छ भन्ने थियो? त्यो समयमा त पार्लर अथवा भनौँ यो सलोनहरूको त्यति धेरै उ त थिएन होला.
7: यो यस्तो हो, कस्तो भने हजुरको अब यो सौन्दर्य उसमा पनि दुईटा विधा हुन्छन् होइन. एउटा चाहिँ पूरा रूपमा ब्युटिसियन भन्ने बुझिन्छ, अर्को चाहिँ हेयर ड्रेसर भन्ने बुझिन्छ. मलाई चाहिँ कस्तो छ भने मेरो बाबाले कपडा सिलाउने, उहाँले लुगा काट्ने होइन, अनि त्यो काट्दाखेरि त कैची चलाएको देखेर मलाई पनि चलम चलम लाग्ने क्या. अनि त्यसो हुँदाखेरि चाहिँ मैले त्यो मेरो बाबाको कपडा काट्ने कैचीले चाहिँ म त्यहाँ छिमेकी बहिनीहरूको कपाल काट्थे क्या. सानो
8: हजुरले चाहिँ कपडा नकाटिकन कपाल काट्थे,
7: कपाल काट्थे. तर उता गइसकेपछि पनि त्यसरी कपाल काट्थे म नसिकिकन पनि. अनि यस्तो अब त्यो बेला र अहिलेकोमा त धेरै अन्तर छ, एकदमै अन्तर छ. त्यतिखेर छिटो फिटो थियो होइन. अनि अब जस्तै अब मैले जति बेला मैले सिकेँ त्यतिखेर पनि परिवारबाट त के सिकेको होला, यो के गरे होला भन्ने थियो. मतलब यो व्यवसायलाई त्यति राम्रो दृष्टिकोणले हेरिँदैन थियो होइन. आए त्यो कपाल काटेर कहाँ जीविका चल्छ, पार्लर चलाएर कहाँ जीविका चल्छ र भन्ने एउटा थियो. तर अब अहिले त धेरै एडभान्स भइसक्यो नि त होइन. अब हरेकको हातमा एउटा सिप छ. त्यो बेलाको र अहिलेमा त धेरै आकाश जमिनकै फरक देख्छु म त
8: छ पनि होइन. पहिलाको समय र अहिलेको समयमा यो ब्युटिसियनहरूलाई अथवा भनौँ यो पार्लरहरूलाई हेर्ने दृष्टिकोण पनि फरक छ. र हजुरको चाहिँ यो सम्बन्धित जोस त्यसरी काट्दा काट्दै नै म चाहिँ गर्न सक्छु यो पेसा भन्ने लाग्यो. हुन त हरेक नारीलाई एउटा सुन्दरी चटक्क पर्न त मन लाग्छ, तर अब यो व्यवसाय नै म छान्छु भन्ने एउटा कुनै
7: होइन नि, यो चाहिँ मेरो योजना नै थिएन, मैले अघि नै भनिहालेँ नि होइन, यो चाहिँ मेरो कुनै योजना होइन, म एउटा हेयर ड्रेसरै बन्छु, पार्लरै चलाएर बस्छु भन्ने योजना नै होइन मेरो, त्यो एकदमै मेरो आफ्नै योजना र परमेश्वरको योजनामा एकदमै फरक थियो त्यो मेरो यो चाहिँ एउटा भनौँ न म कहिलेकाहीँ भन्ने गर्छु, यो चाहिँ मेरो अप्सनको रूपमा आएको कुरा हो भन्छु।
8: हजुरलाई चाहिँ के भन्नु भन्थ्यो त्यो टाइममा, म के बन्छु भन्ने एउटा कुनै लक्ष्य?
7: मेरो चाहिँ यस्तो थियो, मेरो चाहिँ लयर बन्ने इच्छा थियो, अनि मैले आइएल पनि पढेँ, आइएल पनि पढेँ, तर अब धेरै कुराहरू भए जीवनमा, तर आफूले सोचेको जस्तो
8: परमेश्वरको योजना यता थियो
7: त्यो त हुँदैन नि त, त्यो भएन,
8: परमेश्वरको योजना जता थियो तपाईँ त्यही नै सफल हुनुहुन्छ।
7: हजुर
8: तनुजाजी पहिला चाहिँ कतिको आफू चटक्क परेर हिँड्नुहुन्थ्यो कतिको?
7: म एकदमै यो सौन्दर्यमा ध्यान नदिने मान्छे, म अहिले पनि त्यति साह्रो म दिदिनँ होइन, त्यति साह्रो एकदमै मेकअपै गर्नुपर्छ भन्ने प्रकारको मान्छे होइन, त्यति म अहिले पनि म त्यति साह्रो हुँदिनँ, प्रेजेन्टेबल चाहिँ हुनुपर्छ है भन्ने चाहिँ मलाई लाग्छ।
8: पहिलाको आमा दिदी बहिनीहरू नारीहरूमा होइन त्यो सुन्दरताप्रतिको चासो जुन प्रकारको हुन्छ नि गर्नुपर्छ भन्ने चेतना कतिको थियो र अहिलेको नारीहरूमा के पाउनुहुन्छ?
7: यस्तो हो, चेतनै नभएको त होइन हाम्रो आमा दिदी बहिनीहरूको बीचमा होइन, जस्तै अब त्यतिखेर पनि त कपालमा तोरीको तेल लाउनु पर्छ, तेल लगाएर कपाल राम्रो हुन्छ भन्ने त चेतना नभएको त त्यो हुँदैन नि त, चेतना त थियो,
8: तरिका
7: प्रविधि फरक थियो, प्लस उहाँहरूले समय पनि त पाउनुहुन्थेन नि त, यतिको धेरै एजुकेसन पनि त थिएन नि होइन, अब त्यो बेलामा
8: सुरक्षा पनि थिएन,
7: किनभने तपाईँको मैले नै अनुभव गर्दाखेरि तपाईँको बाहिर निस्केर हिँड्नु भनेको चाहिँ अलिकति कठिन होइन, घरको काम भयो, अब विद्यालय त समयमा जान पाउँदैन थियो हाम्रा दिदी बहिनीहरू भनेदेखि, त्यो मेकअप गर्ने कपाल गर्ने त्यो त समय हुन्थेन, तर म के भन्छु भने सुन्दर हुनु भनेको लाली पाउडरै घस्नुपर्छ भन्ने होइन, सुन्दर हुनु भनेको चाहिँ आफूलाई सफा सुग्घर राख्नु हो, किनभने परमेश्वरले अघिबाटै नै हामीलाई सुन्दर तरिकाले बनाउनु भएको छ, त्यो परमेश्वरले दिनुभएको सुन्दरतालाई हामीले निरन्तरता दिने मात्रै हो।
8: जो बाइबलमा पनि धेरैवटा ठाउँहरूमा नारीहरूलाई चाहिँ होइन, जस्तो रेबिकालाई भयो, सारालाई भयो, एकदमै सुन्दरी थिइन्, एकदमै सुन्दर छिन् भनेर नारीहरूलाई त त्यसरी प्रेजेन्ट गरेको हामी देख्छौँ होइन, तर यो सौन्दर्यसँग सम्बन्धित कुरा चाहिँ कहाँ चाहिँ गएर रिलेट गर्नुहुन्छ तपाईँ, कुन चाहिँ खण्डमा कुन चाहिँ नारीमा गएर रिलेट?
7: म चाहिँ यो सौन्दर्यताको कुरालाई चाहिँ नि बहादुरीसँग पनि म ताँच्छु, सौन्दर्यताको कुरालाई कन्फिडेन्टको कुराहरूसँग पनि म ताँच्छु, सौन्दर्यताको कुरालाई एउटा के भन्छ आत्मविश्वासको रूपमा पनि मैले हेर्छु, किनभने जस्तै एस्तरको कुरा गर्दाखेरि होइन, हिजो मात्रै हामीले चर्चमा त्यो सुन्दै थियौँ भने एस्तरको कथाको विषयमा होइन, एस्तरले चाहिँ आफूले आफूलाई कसरी कन्फिडेन्ट गर्यो होइन, एउटा आफूलाई रानी भएर पनि होइन उसले कसरी उपवास बसेर होइन राजाको निम्ति खडा भएर चाहिँ त्यहाँनिर काम गरेको हामी एस्तरको पुस्तकमा हामी
8: सौन्दर्यताको विषयमा नै थुप्रै लेखेको छ, राजाकोमा जानुभन्दा अगाडि उसको सौन्दर्य पनि,
7: हजुर हजुर, आफू कति सुन्दरी एस्तर कति हामी कल्पना गरौँ एस्तर कति सुन्दरी थियो होला, सारा कति सुन्दरी थियो होला होइन, अहिले अब भिडियोहरूमा हेर्ने त त्यो त काल्पनिक हो नि त
8: होइन,
7: तर म चाहिँ त्यसरी हेर्छु, के भन्छ सौन्दर्यता आफैमा नराम्रो कुरा होइन, सौन्दर्यताले कुनै प्रकारको विकृति ल्याउने कुरा होइन, तर यसलाई हामीले कसरी पक्रिराखेको छौँ, कसरी अपनाइराखेको छौँ भन्ने कुरा चाहिँ प्रमुख कुरा हो जस्तो लाग्छ मलाई,
8: एकदमै राम्रो कुरा। र अर्को कुरा चाहिँ नि तनुजाजी, जस्तो हामी इसाई नारीहरू होइन, हाम्रो मण्डलीहरूमा श्रृङ्गारै गर्नुहुन्न भन्ने शिक्षा त होइन, तर यो बाहिरी सुन्दरतालाई भन्दा भित्री सुन्दरतालाई बढी महत्व दिनुपर्छ, बाहिरी सुन्दरता त यो भन्ने किसिमको कुराहरू हुन्छ, हजुरले चाहिँ कसरी हेर्नुहुन्छ यो कुरालाई?
7: यो अलिकति गहन प्रश्न हो, मैले अघि बाटोमा आउँदै गर्दाखेरि पनि मलाई यो प्रश्न अवश्य आउँछ भन्ने मलाई लागेको थियो, तर म चाहिँ के भन्छु भने बाहिरी सुन्दरता छिडीको हो, बाहिर सुन्दरता भनेको बिलै जाने एउटा कुरा हो, सर्टेन एजमा गएर त्यसको अन्त्य पनि हुन्छ, तर भित्री सुन्दरता जो चाहिँ परमेश्वरले हामीलाई दिनुभएको छ नि त्यो चाहिँ कहिले पनि नष्ट हुन्न के। तपाईँले जे क्यारी गर्नुहुन्छ नि त्यो कसैबाट चोरेर कसैले चोरेर लाने कुरा होइन नि, होइन भित्री सुन्दरता भनेको चाहिँ त्यो तपाईँको हृदय सफा हुनु पर्यो, तपाईँको हृदय राम्रो हुनु पर्यो, यो सब कसो हृदयको कुरालाई कसैले पनि देख्न सक्दैन जाँच्न सक्दैन, तर तपाईँको हृदय सफा छ भने तपाईँको अनुहारमा त्यतिकै सुन्दरता आउँछ कि, त्यसलाई हामीले लिपपोत गर्नुपर्ने आवश्यकता नै हुँदैन। त्यो भन्नुको मतलब चाहिँ हामी चाहिँ होइन मुखै नदिकन बाहिर निस्किनु पर्छ होइन भन्ने कुरा चाहिँ होइन है। फेरि
8: र बाइबलले बाहिरी सुन्दरता गर्दै नगर्नु पनि त
7: भनेको छैन, त्यसमा कुनै रोकटोक पनि छ,
8: एउटा उदाहरण मात्रै हो कि जसरी तिमीहरू बाहिरी सुन्दरतामा सुन्दरी देखिनको लागि मेहनत गर्छौ त्यसरी नै आत्मिक रूपमा पनि गर, छेडी कुराको लागि त तिमीहरू यति धेरै मेहनत गर्छौ भन्ने त्यो अनन्तताको लागि हुने सुन्दरतामा अझै बढी गर भनेर एउटा उदाहरण मात्रै दिएको जस्तो लाग्छ।
7: त्यो चाहिँ बाइबलमा जुन कुराहरू लेखेको छ नि त्यस अकाट्य छ, त्यसलाई हामीले काट्नै सकिँदैन, बाइबलको कुरालाई हामीले त्यसको विरुद्धमा खडा हुनै हुँदैन। तर मैले अघि नै पनि भने नि बाहिरी सुन्दरता त छेडेको छ, भित्री सुन्दरता जुन परमेश्वरले दिनुभएको छ त्यो चाहिँ कसैले चोरेर लाने कसैले नष्ट गर्ने कुरा चाहिँ हुँदैन
8: पक्कै पनि पक्कै पनि। र परमेश्वरले पनि यो कुरालाई एकदमै जोड दिनु भएको छ, तर कति धेरै आमा दिदी बहिनीहरूमा चाहिँ यो के छ भन्दा फेरि चाहिँ हामी चाहिँ बाहिरी सुन्दरता नै गर्नु हुँदैन, हामीले बाहिरी श्रृङ्गारै गर्नु हुँदैन, हामीले होइन यो लिपस्टिक लाउनु हुँदैन, हामीले क्रिमहरू लाउनु हुँदैन भन्ने यो गलत प्रकारको ऊ पनि छ। त्यसलाई लाउन मन छैन भने त जस्तो तनुजाजी आफै पनि सलुनमा काम गर्ने व्यक्तिले नै भनिसक्नु भएको छ कि तपाईँहरूले लाउनै पर्छ भन्ने छैन, तर लाए पनि त त्यो पाप होइन नि त होइन।
7: यस्तो परमेश्वरले मानिसहरूलाई विभिन्न प्रकारको एउटा सिप दिनुभएको छ, त्यो जति पनि सिपहरू छ त्यो परमेश्वरबाट आएको कुरा हो, किनभने उहाँ आफै सृष्टिकर्ता होइन, उहाँले नयाँ नयाँ आइडियाहरू इनोभेसन पनि गर्नुहुन्छ। हाम्रो परमेश्वर त्यस्तो परमेश्वर हुनुहुन्छ, तर म के भन्छु भने लाउनै हुँदैन, यो लायो भने चाहिँ यस्तो हुन्छ भन्ने कुरा होइन। जसरी बाइबलमा लेखिएको छ कि खानेले नखानेलाई चाहिँ हे प्रकारले नहेरोस् भनेर, परमेश्वर आफैले त कसैको जज गर्नु भएन भने हामी को हौ र जज गर्ने होइन, फलाना यस्तो भन्ने कुरा हुँदैन। यदि लाउने इच्छा छ श्रृङ्गार गर्ने इच्छा छ भने गर्दा राम्रो नि, गर्दा राम्रो नि, किनभने बाटोमा फालिएको एउटा ढुङ्गालाई टिपेर ल्याएर हामीले एउटा धोई पखाली गरेर होइन जब पलिस गर्छौ नि त्यो ढुङ्गामा भिन्दै प्रकारको सुन्दरता आउँछ, तर त्यो ढुङ्गालाई हामीले त्यतिकै फालिदियो भनेदेखि त्यो ढुङ्गाको सुन्दरता त हुँदैन नि होइन। हाम्रो म चाहिँ त्यही भन्छु हामीले हामीलाई अप टु डेट राख्नु पर्यो होइन, आफ्नो पर्सनालिटीमा ध्यान दिनु पर्यो र प्रेजेन्टेबल हुनु पर्यो, त्यही नै हो सुन्दरता भनेको
8: पक्कै पनि। र अहिलेको समयमा त अब त्यस्तो खालको खासै देखिँदैन, मण्डलीको आमा दिदी बहिनीहरू पनि अलिकति चटक्क परेर हिँड्ने कुरा हामी देख्छौँ होइन, त्यो खालको देखिँदैन। अघि हजुरले भनेको जस्तो जसले आफूलाई एउटा चिटिक्क बनाउनुहुन्छ, चिटिक्क नबन्नेहरूले अथवा भनौँ त्यसो त्यो मेकअप नगर्नेहरूले चाहिँ त्यो छदृष्टले चाहिँ हेर्नु भएन। अहिलेको समयमा नारीहरूलाई कतिको सचेत देख्नुहुन्छ यो जुस आफूलाई सिंगार्ने कुराहरूमा आफूलाई बनाउने कुराहरूमा कतिको आउनुहुन्छ हजुरकोमा चाहिँ भनौँ न के एउटा के लिएर आउनुहुन्छ, के उद्देश्य लिएर आउनुहुन्छ? हुन त पार्लरमा आउँदा सुन्दरी हुन नै आउने हो होइन, पहिलाको समयमा चाहिँ देख्दाखेरि चटक्क पर्ने एउटा वाउ भन्ने हिसाबले मात्रै आउनुहुन्थ्यो भने अहिले चाहिँ कतिको सचेत हुनुहुन्छ आफ्नो स्किनदेखि लिएर होइन, यो चाहिँ हेल्दी पनि हुनुपर्छ, यो राम्रो पनि हुनुपर्छ, यो अलिकति क्वालिटी हुनुपर्छ भन्ने कुरा कतिको सचेत हुनुहुन्छ आमा दिदी बहिनीहरू?
7: यो प्रश्न एकदम राम्रो प्रश्न गर्नुभयो तपाईँले। म चाहिँ के भन्छु भने अहिलेको अहिले हाम्रो जुन समयमा हामी छौँ, जुन दौड़मा हामी छौँ नि, यो दौड़ यो समय भनेको चाहिँ यति साह्रो एडभान्समेन्टको समय हो नि होइन। यो चाहिँ टेक्निसियनलाई भन्दाखेरि पनि हाम्रो के भन्छ ग्राहकहरूलाई थाहा छ क्या, यो प्रोडक्ट यस्तो हो, यो सर्भिसमा यस्तो हुन्छ, उहाँहरूलाई थाहा छ। अहिलेको समय चाहिँ त्यस्तो, तपाईँको आजभन्दा 5 वर्ष अगाडिको समय र अहिलेको समयमा धेरै फरक छ, एकदम धेरै चेतना छ, एकदमै धेरै चेतना छ फेसनप्रति, सुन्दरताको प्रति एकदमै चेतना छ उहाँहरूलाई, सचेत हुनुहुन्छ उहाँहरू।
8: जस्तो पहिलाको समयमा चाहिँ जुनसुकै गरिदिनुहोस् तर मलाई राम्री बनाइदिनुहोस् भन्ने खालको होइन,
7: त्यो भन्दाखेरि पनि यस्तो थियो, अब कतिलाई चाहिँ अब त्यति साह्रो नलेज हुँदैन होइन, तर अहिले त एकदमै धेरै नलेज छ, किनभने अब तपाईँको इन्टरनेटको जमाना छ नि त, अब जो कोहीले पनि फेसबुक चलाइराखेको हुन्छ, जो कोहीले पनि युट्युबहरू हेरिराखेको हुन्छ, उहाँहरू धेरै सचेत हुनुहुन्छ, जुन चाहिँ राम्रो कुरा पनि हो क्या, किनभने हामी टेक्निसियनहरूलाई चाहिँ नयाँ कुराहरू सिक्ने मौका हुन्छ क्या,
8: मौका हुन्छ हजुर। त्यसरी पनि अगाडि जो उहाँहरूसँग चाहिँ त्यो गर्नको लागि सजिलो पनि भयो होइन, म चाहिँ हजुरकोमा जस्तो उदाहरणको लागि म आएँ भने मेरो स्किन चाहिँ यस्तो टाइपको छ, मलाई यो खालको गरिदिनुहोस् अथवा म स्किन ग्लोको लागि आएको अथवा योको लागि आएको अथवा त्यो भनिदियो भने चाहिँ हजुरहरूलाई पनि सजिलो हुने हो।
7: त्यो भन्दाखेरि पनि यस्तो हो, जस्तो तपाईँ आउनुभयो होइन, तपाईँ कुनै एउटा स्किन ट्रिटमेन्टको लागि आउनुभयो या त हेयर ट्रिटमेन्टको लागि आउनुभयो भनेदेखि तपाईँको कुराहरू हामीले सुन्नुपर्ने हुन्छ, तपाईँको समस्या के हो, तपाईँ कस्तो खालको प्रडक्टहरू युज गर्नुहुन्छ होइन, अनि तपाईँले अहिले के गरिराख्नु भएको छ, त्यो कुराहरू हामीले सुन्ने हो, त्यसपछि हामीले हाम्रो कुराहरू भन्छौ, अनि तपाईँको कुरा र हाम्रो कुरालाई मिश्रण गरेर चाहिँ समाधानको बाटो निकाल्छौ हामीले, किनभने यो चाहिँ यस्तो हो, जस्तो हस्पिटलमा जाँदाखेरि अहिले हामीले विशुद्ध यो पार्लरकै कुरामा मात्रै हामी गरिरहेको छौँ, जस्तो हस्पिटलमा जाँदाखेरि तपाईँको समस्या जे छ त्यही कुरा तपाईँले डक्टरलाई भन्नुहुन्छ, अनि डक्टरले चाहिँ उपायहरू बताइदिनुहुन्छ नि त, तपाईँले यस्तो गर्नुपर्छ यस्तो, अनि पार्लरमा पनि त्यही हो, जस्तो तपाईँको कपालको समस्या छ भने तपाईँको कपालमा धेरै झर्ने अथवा चायाहरू पर्ने होइन त्यस्तो छ भने, ड्राई हुने त्यस्तो छ भने, पहिले तपाईँको कुरा सुन्नु पर्यो, सरी तपाईँले के प्रडक्टहरू युज गरिराख्नु भएको छ, तपाईँले नियमित के गर्नुहुन्छ भन्ने कुराहरू चाहिँ पहिले सुन्नु पर्यो, त्यसपछि चाहिँ हामी हाम्रो कुराहरू बताउँछौँ।
8: पहिला चाहिँ आउनु भएको क्लाइन्टहरूको समस्याहरूलाई सुनेर त्यस पछाडि समाधान गर्नुहुन्छ। निकै लामो समयदेखि नै तपाईँहरूकोमा नियमित क्लाइन्टहरू आइ नै रहनु भएको छ, पुरानोहरू एकदमै लामो समय रेगुलरली आइरहनुहुन्छ अथवा आउने जाने त्यो नै भइरहेको छ,
7: यस्तो हुन्छ केही केही मेरो हाम्रो क्लाइन्टहरू नियमित रूपमा आउने पनि हुनुहुन्छ, केही नयाँ पनि हुनुहुन्छ होइन, केही अब देश छोडेर पनि जानुभएको छ, त्यो त्यस्तो छ।
8: र तपाईँहरूको जुन सलोन छ, यो न्यू क्रिएसन सलोन चम्सी खेलको कुन ठाउँमा ठ्याक्कै?
7: यो हाम्रो चाहिँ ठ्याक्कै ठाडो ढुङ्गामा छ,
8: ठाडो ढुङ्गामा छ। त्यहाँ चाहिँ के गर्नुहुन्छ तपाईँहरूले? जस्तो अहिले हामीले कुराकानी पनि यो सौन्दर्यसँग गरिरहेका छौँ होइन, यति धेरै कुराकानी गरिसक्यौँ, अब हाम्रो श्रोताहरूलाई लाग्न सक्छ न्यू क्रिएसन सलोनले के गर्छ त, कतिजना त त्यहीको एरियाको पनि हुन सक्नुहुन्छ होइन, त्यो कारणले के गर्नुहुन्छ त्यहाँ, तपाईँहरूको सर्भिस कस्तो छ होइन, कसरी त्यहाँ आउन सकिन्छ, के छ तपाईँहरूको पेज छ, के छ?
7: हाम्रो यस्तो छ, न्यू क्रिएसन सेलुन झम्सीखेलको ठाडो ढुङ्गामा छ, हामीले त्यहाँनिर साधारण थ्रेडिङदेखि लिएर बडीको सर्भिसहरू हामी सबै गर्छौँ, हेयरको त भइहाल्यो होइन, फेसियलहरू, मेनिक्योर पेडिक्योर, मेकअपहरू हामी गर्छौँ। आउने भनेको चाहिँ फोनको मार्फतबाट, हाम्रो फेसबुक इन्स्टाग्रामको मार्फतबाट, अनि गुगल म्याप हेरेर हाम्रो रिभ्यूलाई हेरेर,
8: न्यू क्रिएसन सलोन नै छ
7: हजुर, न्यू क्रिएसन नेपाल भनेर इन्स्टाग्राम र फेसबुकमा छ, त्यहाँनिर चाहिँ यहाँहरूले एउटा बटरफ्लाईको पिक्चर देख्नुहुन्छ, त्यो चाहिँ हाम्रो लोगो हो, त्यो बटरफ्लाईको चाहिँ एउटा मिनिङ पनि छ, जसरी एउटा पुतली चाहिँ होइन स्वतन्त्र भएर उड्न सक्छ नि, हामी स्त्री जातिहरू पनि स्वतन्त्र भएर उड्न चाहन्छौँ र परमेश्वरको आराधना गर्न सक्छौ भनेर त्यो एउटा लोगोको अर्थ राखिएको छ, यहाँहरूले हाम्रो पेजमा गएर भिजिट गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, यहाँहरूको सुझाव पनि दिन सक्नुहुन्छ
8: है, यदि आउन चाहनु भने बुक पनि गर्नु,
7: यदि आउन चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 5454268 त्यहाँ फोन गरेर पनि आउन सक्नुहुन्छ, पेजमा म्यासेज गरेर अथवा इमेल गरेर पनि आउन सक्नुहुन्छ।
8: समयसँगै अहिलेको समयमा हजुरले भनेको जस्तो सलोनहरूमा पनि एडभान्सहरू हुँदैछ, पेजका कुराहरूले, सोसियल मिडियाको कुराहरूले पनि सहजता पक्कै पनि भएको छ हजुरहरूलाई। र जस्तो अब हजुर चाहिँ यो पार्लरमा मात्र नभइकन एउटा व्यवसायी नारी हुनुहुन्छ, हजुर एउटा परिवार पनि छ होइन, परिवारमा हुनुहुन्छ, मण्डलीको सेवकाई छ, यो सबै कुरालाई चाहिँ कसरी म्यानेज गरिरहनु भएको छ? पार्लर त बिहानदेखि बेलुकासम्म खोल्यो भने पनि व्यस्त हुने ठाउँ हो नि त होइन?
7: यस्तो व्यस्तताको बावजुद पनि समय व्यवस्थापन गर्न चाहिँ हामीले सिक्नुपर्छ, त्यो एउटा हजुर नारीको एउटा गुण पनि हो, किनभने नारी नारी मात्र हुँदैन, एउटा श्रीमती आमा बुहारी होइन को भूमिका हामीले निभाउनुपर्छ, त्यसको हुँदाखेरि पनि हामीले समयलाई चाहिँ व्यवस्थापन गर्न जान्नुपर्छ र त्यो मैले गरेको छु जस्तो मलाई लाग्छ।
8: र हजुर अब कसैको श्रीमती हुनुहुन्छ होइन, आमा हुनुहुन्छ, एउटा मण्डलीको सदस्य हुनुहुन्छ, पार्लरको त एउटा सलोनको त ओनरै हुनुहुन्छ होइन, थुप्रै तपाईँको अन्डरमा रहेर काम गर्ने दिदी बहिनीहरू त्यहाँ हुनुहुन्छ होइन, यो सबै कुराहरू गरिरहँदा फेरि होइन जस्तो एउटा नारीले चाहिँ आफूलाई सक्षम बनाउनको निम्ति सबल बनाउनको निम्ति एउटा व्यवसाय अथवा बाहिर काम पनि गर्नुपर्दो रहेछ भन्ने लाग्छ। कतिजना त घरमै हुनुहुन्छ नि त होइन, आमा भइसके म श्रीमती भइसके म सेवकाई छ, अब बाहिर किन जानु परेर मैले किन आर्थिक रूपमा आर्जन गर्नु परेर भन्नेहरू पनि हुनुहुन्छ होइन।
7: म तपाईँको प्रश्नमा एउटा कुरा चाहिँ के भन्नु मन लाग्यो भने मेरो स्टाफहरू जो हुनुहुन्छ नि उहाँहरू मेरो अन्डरमा हुनुहुन्न, हामी सहकर्मी है, म त्यसरी कति राम्रो हुन्छ। अनि अर्को कुरा तपाईँको प्रश्नमा चाहिँ म के भन्न चाहन्छु भने हामी विवाह गर्दैमा हाम्रो करियर सकिँदैन कि सकिँदैन, हामी कसैको बुहारी हुँदैमा हाम्रो करियर को एन्ड हुँदैन, आमा हुँदैमा हाम्रो करियरको एन्ड हुँदैन, किनभने जति हामीले आफूले आफूलाई म्यानेज गर्न सके नि त्यति नै हामी निखारिन्छौँ क्या। सुन पनि त आगोमा नराखिकन टल्किँदैन नि होइन, स्त्री जाति भनेको चाहिँ हामी स्पेसली होइन, हामी चाहिँ जति सङ्घर्षमा हामी हुन्छौँ, जति हामीले सङ्घर्ष गरिरहेछौँ हामी त्यति खारिन्छौँ क्या, हाम्रो जिम्मेवारीमा निखारपन आउँछ, हाम्रो काममा निखारपन आउँछ, जब च्यालेन्जलाई होइन चुनौतीलाई हामी स्वीकार गर्न सक्छौ नि त्यो चुनौतीले चाहिँ हामीलाई निखार्छ कि नयाँ कुराहरू सिक्छौ। म चाहिँ के भन्छु भने घर घरभित्रको जिम्मेवारी सँगसँगै बाहिरले बाहिर आफूले आफूलाई चाहिँ प्रस्तुत गर्न सक्यो भने त्यो चाहिँ असाध्यै राम्रो। तर मैले अघि नै भने नि विवाह गर्दैमा हाम्रो करियरको अन्त्य हुँदैन, आमा हुँदैमा करियरको अन्त्य हुँदैन। जस्तो मैले पार्लर सिक्दाखेरि मेरो छोरा चार पाँच वर्षको थियो,
8: नारीमा एउटा इच्छा हुनु पर्यो,
7: इच्छा हुनु पर्यो, अनि त्यसपछि आएर तपाईँको परिवारको सहयोग र सपोर्ट हुनु पर्यो, अनि त्यसपछि आएर घर परिवारले पनि बुझिदिनु पर्यो। त्यो भन्दैमा फेरि यदि इच्छा छैन भने त त्यो हुँदैन, तर सबभन्दा पहिले त आफू तृषित हुनु पर्यो, भोको हुनु पर्यो, र म के गर्न सक्छु, ममा के गुण छ भन्ने कुराको आत्मविश्वास पनि हुन पर्यो।
8: र कतिपटक हाम्रो आमा दिदी बहिनीहरूमा चाहिँ के देखिन्छ भन्दाखेरि चाहिँ अब मलाई ऊ भएन, मसँग यो खुबी त थियो अथवा ममा यो रहर त थियो, तर अब परिवारले सपोर्ट गर्दैन अथवा समाजले के भनेर हेर्छ भन्ने कुराहरू होइन, मेरो श्रीमानले कमाइरहनु भएको छ, मलाई पुगिरहेको छ होस् भनेर आफ्नो यत्तिकै कुराहरू राख्नुहुन्छ नि त होइन। अघि हामीले शुरूआतमा कुराकानी गरेका थियौँ एउटा श्रीमती अथवा एउटा नारी चाहिँ सहयोगी पनि हो भनेर होइन, यो चाहिँ सहयोगीको रूपमा चाहिँ हेर्नुपर्दा चाहिँ आर्थिक रूपमा पनि त सहयोगी बन्न सकिन्छ नि त होइन?
7: हजुर हजुर, यो यस्तो जस्तै अब यहाँले अघि भन्नुभयो नि जुन कुरा यहाँले उल्लेख गर्नुभयो मैले त्यसलाई नै जोड्न चाहे, अब पहिला हाम्रो आमाहरूको पालामा जुन एउटा सोसियल एउटा प्रकारको भ्यालुज थियो होइन, त्योभन्दा त हाम्रो अहिले त धेरै एडभान्स भइसकेको छ नि त। जस्तै एकजना क भन्ने स्त्री जातिसँग एउटा कुनै के काम गर्ने एउटा क्षमता छ भने उसले आफ्नो कुरालाई प्रष्ट गर्ने क्षमता पनि हुनु पर्यो, भन्नु पर्यो होइन, अनि त्यसपछि मात्रै जब उनले एक स्टेप लिन्छन् नि दसवटा स्टेपहरू चाहिँ थपिँदै आउँछ कि, अनि म के मैले यसमा चाहिँ के जोड्न चाहेँ भनेदेखि भौतिक रूपमा होइन पारिवारिक कुराहरूमा मात्रै होइन एउटा महिलाले चाहिँ घर पनि चलाउन सक्छ. अहिले त अब जमाना धेरै फरक भइसक्यो नि होइन, घर मात्रै होइन उसले त एउटा राष्ट्र नै चलाउन सक्ने क्षमता भएको छ नि त. सहयोगी भन्ने बित्तिकै सबै कुरामा सहयोगी हुन सक्छ नि. 50-50 को जमाना आइसक्यो, अहिले त 33% त होइन नि त होइन. अनि अर्को कुरा चाहिँ म केमा जोड दिन चाहन्छु भने हरेक नारी जाति इन्डिभिजुअल चाहिँ आर्थिक रूपमा सबल हुनुपर्छ, शैक्षिक रूपमा त सबल हुनुपर्छ नै पर्छ, प्लस आर्थिक रूपमा सबल हुनुपर्छ. जब एउटा नारी आर्थिक रूपमा सबल हुन्छन् नि तिनले सबै कुराहरूको सामना गर्न सक्छन् क्या. जब उनलाई 100 रुपियाँ चाहिँदाखेरि श्रीमानसँग हात फैलाउनु पर्दैन, परिवारसँग हात फैलाउनु पर्दैन, पर्दैन, त्यहाँबाटै उनको विकासको सुरुवात हुन्छ. जब एउटा नारी चाहिँ शैक्षिक रूपमा, सामाजिक रूपमा, आर्थिक रूपमा सबल हुन्छन्, परिवार नै सबल हुन्छ
8: एकदमै. र अर्को कुरा चाहिँ तनुजाजी चाहिँ नारी भएर पनि यहाँसम्म यति धेरै काम गर्नुभएको छ होइन, परिवारलाई म्यानेज गर्नुभएको छ मण्डलीमा, सेवकाईमा होइन, प्लस यो न्यू क्रिएसन सलुनलाई खड़ा गरेर यहाँसम्म एउटा भनौँ न महत्वपूर्ण जिम्मेवारीको ठाउँमा आउनु भएको छ र नारी भएरै गरिरहनु भएको छ नि त. कहिले भनौँ न कहिले काहीँ म नारी नभएर पुरुष भइदिएको भए म अझै गर्न सक्थे भन्ने छ कि हजुरलाई होइन म नारी भएर नै गर्न सके भन्ने लाग्छ.
7: पहिलो कुरा त माया मैले धेरै गरेको छैन, काम गर्न सुरुवात मात्र गरिरहेको छु, सिक्दैछु अझै होइन.
8: हामीले हेर्दा चाहिँ धेरै नै गरेको देख्छौँ हामी,
7: सिक्दैछु होइन. तर मलाई कहिले पनि मलाई लाग्दैन म छोरी नभएर छोरा भइदिएको भए हुन्थ्यो भन्ने मलाई लाग्दैन. मलाई कहिले
8: कहिले नारी भएको कारणले गर्दा केही त्यस्ता नारी भएको मात्रै भएको कारणले गर्दा चुनौती
7: चुनौती त अवश्य हुन्छ, छोरा मान्छेहरू पनि त छ नि त चुनौती त अवश्य छ. तर मैले चाहिँ त्यो चुनौतीलाई म एउटा के कुरामा चाहिँ एकदमै गर्व गर्छु भने मलाई परमेश्वरले छोरीको रूपमा बनाउनु भयो, मलाई परमेश्वरले भिन्दै प्रकारको दान र वरदानहरू दिनुभएको छ. त्योभन्दा पनि ठूलो कुरो चाहिँ हरेक संघर्षहरूमा अडिक भएर स्थिर रहने क्षमता चाहिँ मलाई परमेश्वरले दिनुभएको छ. त्यो कारणले मात्रै हो म अहिलेसम्म मैले जे गर्दैछु परमेश्वरको डर र भयमा गरिरहेको छु जस्तो मलाई लाग्छ.
8: र सफल पनि हुनु भइरहेको छ.
7: सफल त म भन्दिनँ होइन, अब के कुरालाई सफल मान्ने के कुरालाई असफल मान्ने, तर एउटा मैले देखेको सफलता भनेको चाहिँ चुनौतीहरूको सामना गर्दै हरेक परिस्थितिमा परमेश्वरसँग स्थिर रहनु त्यो चाहिँ म सफल मान्छु.
8: आशिषित त मान्नुहुन्छ?
7: म एकदमै आशिषित छु, एकदमै आशिषित छु, र मैले जे गरिराखेको छु त्यसमा गर्व पनि म गर्छु.
8: एउटा नारीले गर्नुपर्ने एकदम महत्वपूर्ण कुरा पनि यही नै हो होइन. हामीले कुराकानी गर्दै गर्दा चाहिँ हजुरको चाहिँ परिवारमा पनि एउटा सपोर्ट छ, जुन ठाउँमा काम गरिरहनु भएको छ त्यहाँ त हजुर आफै ओनर हुनुहुन्छ. यही पार्लरको विषयमा पनि लिएर हामी कार्यक्रमको अन्ततिर छौँ र पनि अलिकति कुराकानी गर्न मन लाग्यो. अहिलेसम्म पार्लरलाई यहाँसम्म लिएरै पुर्याउँदाखेरि केही त्यस्ता चुनौतीहरू केही त्यस्ता कुराहरू त भयो होला र पनि केही चुनौतीका कुराहरू चाहिँ हजुरले अहिले भन्न सक्नुहुन्छ कस्ता कस्ता चुनौतीहरूलाई सामना गर्नुभयो भनेर.
7: चुनौती भनेको चाहिँ कस्तो भने अहिले चाहिँ अब नम्बर एक चाहिँ एकदमै धेरै कम्पिटिसन छ, अनि दोस्रो कुरा चाहिँ बजार अस्वस्थ छ आर्थिक रूपमा होइन, बजार अस्वस्थ छ, त्यसको बावजुद पनि हामीले काम गर्छ. चुनौती भनेको त्यही नै हो हाम्रो होइन. अनि अर्को कतिवटा कुराहरू चाहिँ हामीले अब भनेको कुराहरू ठ्याक्क हामी गर्न सक्दैनौँ, हामीलाई चाहिने कुराहरू बजारमा नपाइन सक्छ होइन, त्यही नै हो
8: चुनौती छ. र अर्को कुरा चाहिँ अब जस्तो हजुर अब यो सलोनमा हुनुहुन्छ, ब्युटी पार्लरको तिर हुनुहुन्छ होइन, जस्तो यसलाई तपाईँ परमेश्वरको वरदान भन्नुहुन्छ कि भन्नुहुन्न? हुन त हामीले यति जस्तोमा कुराकानी गरिसक्यौँ हजुरले परमेश्वरकै कलिङ रहेछ र म यहाँ आएँ भनेर होइन. धेरै नारीहरू सुनिरहनु भएको छ जसको छोरीहरू पनि हुनुहोला, घरमा बुहारी हुनुहोला, आमा आफै पनि पार्लरमा जाने कि नजाने अथवा मलाई एकदम मन छ, अब यसमा चाहिँ मानिसहरूले के भन्नुहुन्छ होला भन्ने व्यक्तिको लागि तपाईँ धेरै ठुलो उदाहरण हुनुहुन्छ होइन. एउटा ब्युटिसियन पनि परमेश्वरले दिनुभएको वरदान हो भनेर भन्न सक्नुहुन्छ हजुर?
7: म चाहिँ यसलाई के भन्छु भने जब परमेश्वरले आदम र हवालाई सृष्टि गर्नुभयो नि त्यतिखेर परमेश्वरले आफ्नो स्वरूपमा हवालाई जुन प्रकारको एउटा भिन्दै प्रकारको क्षमता दिएर सृष्टि गर्नुभएको थियो नि हामी त्यतिखेरैदेखि सुन्दर छौँ कि हामी सुन्दर छौँ होइन तर त्यो सुन्दरतालाई परिमार्जन गर्ने मात्रै हो हाम्रो जुन सिप छ त्यो परमेश्वरले दिनुभएको सुन्दरतालाई हामीले परिमार्जन मात्र गरेको त्यसलाई बदल्न चाहिँ हामी सक्दैनौँ है सक्दैनौँ फेरि
8: र यो चाहिँ परमेश्वरको आशिष पनि हो
7: एकदमै आशिष हो यसलाई म परमेश्वरले दिनुभएको आशिष
8: र वरदान पनि हो
7: वरदान पनि
8: र जुन कुरा चाहिँ तपाईँको जीवनमा देखिन्छ पनि होइन जुन काम गरेर हामी एकदमै सन्तुष्ट हुन्छौँ जहाँबाट हामीले परमेश्वरको महिमा गर्न सक्छौँ पक्कै पनि त्यो एउटा वरदान
7: हजुर
8: एकदमै खुसी लाग्यो एक घण्टाको अवधिभरि जति पनि कुराकानी गर्यौँ एकदमै छोटो लाग्यो अझै धेरै कुराकानी गर्ने मन थियो तर समयको एउटा पाबन्दी छ समय मिल्यो भने पछिको दिनहरूमा यो हामी निरन्तरता पक्कै पनि दिने नै
7: छौँ
8: व्यस्तताको बावजुद पनि आइदिनु भयो एकदमै महत्वपूर्ण कुरा र हामीले चाहेको कुरा होइन हाम्रो आमा दिदी बहिनीहरूले चाहेको कुरा सुन्न मन गरेको कुरा आज तपाईँबाट हामीले सुन्न पाएका छौँ परमेश्वरले तपाईँको यो न्यू क्रिएसन सलोनमा लगायत तपाईँको परिवारमा तपाईँको सेवकाईमा तपाईँको टिममा धेरै आशिष दिनु भएको होस् धेरै धेरै धन्यवाद हजुरलाई
7: गुड न्यूज एफएमलाई पनि म व्यक्तिगत रूपमा र मेरो व्यवसायको तर्फबाट धेरै नै धन्यवाद अनि आभार टक्राउन चाहन्छु अनि यहाँहरूले मसँग कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ मैले कन्ट्याक्ट नम्बर पनि दिइसकेको छु
8: यहाँ
7: हाम्रो सम्पर्क नम्बर चाहिँ 54 26 218 रहेको छ यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ र यहाँहरू अवश्य एकपल्ट आउनुहोला भ्रमण गर्नुहोला
8: र हामी पनि यही नै भन्न चाहन्छौँ तपाईँहरूलाई थप जानकारी चाहियो भने गुड न्युज एफएममा पनि तपाईँहरूले फोन गर्न सक्नुहुनेछ र अब भने हामी कार्यक्रमको अन्तमा आएका छौँ धेरै धन्यवाद दिन चाहन्छु श्रोता तपाईँहरूले एक घण्टा अवधिभरि सुनेर साथ दिनुभयो आगामी दिनमा पनि पक्कै पनि यस्तै आशिषमय कुराकानी लिएर आउने नै छौ सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्र सुजनजीलाई पनि र फेरि पनि तनुजाजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु जय मसी नमस्कार

0: गुड न्यूज एफएम 105.1।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर,
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
7: हामी छौ तपाईँको साथ, तपाईँ हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
8: सुन्नु न बजे कोटा,
9: सामान नभेटेर बेपत्ता।
8: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
9: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
8: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छ नि।
9: कहाँ छ यो?
8: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामान

0: सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
1: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
0: र फोन नम्बर 01513010 छ। 01513010 छ।
1: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ LRI स्कूलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
1: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।
3: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
4: जय मसी, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ।
5: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्त राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा। आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ लिएर प्राविधिक मित्र सन्ध्या र म प्रम उपस्थित भइसकेका छौं र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न म राख्ने गर्छु र आजको पहिलो प्रश्न रहेको छ, इजरायलीहरू मिश्रमा कति वर्ष दासत्वको रूपमा जीवन बिताउन बाध्य भएका थिए? इजरायलीहरू मिश्रमा कति वर्षसम्म दासत्वको जीवन बिताउन बाध्य भएका थिए? यो पहिलो प्रश्न। येशूलाई हेर्न भनी जक्कै भनिने पुड्को मानिस के को रूपमा चढ़ेको थिए? येशूलाई हेर्नु भनी जक्कै भनिने पुड्को मानिस के को रूपमा चढ़ेका थिए? र तेस्रो प्रश्न, गोलियत कति अग्ला थिए? गोलियत कति अग्ला थिए? हजुर, कार्यक्रममा तीनवटा प्रश्न मैले राखिरहेको छु र यो कार्यक्रमलाई गिफ्ट ह्याम्प प्रायोजन गरेको छ सालो मीडिया होमले। र श्रोता, यतिखेर भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

0: कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा भने यतिखेर कोही मित्र फोन लाइनमा आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो
0: जय मसी पम्फाजी, आराम हुनुहुन्छ? हजुर एकदमै ठिकठाक, तपाईँ कस्तो हुनुहुन्छ? पम्फाजी कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: म सुन्दैछु हजुर।
0: प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
1: प्रश्न राखेपछि उत्तर दिने प्रयास गर्नेछु हजुर।
0: इजरायलीहरू मिश्रमा कति वर्ष दासत्वको रूपमा बसेका थिए?
1: 430 वर्ष भन्छु।
0: इजरायल यसुलाई हेर्न भनी जक्कै भनिने पुड्को मानिस के को रूखमा चढेको थिए?
1: अन्जिरको रूखमा।
0: गोलियत कति अग्ला थिए?
1: 9 फिट भन्दा अग्लो थियो।
0: धन्यवाद, साथ दिनुभयो, कार्यक्रम सुन्दै रहनु होला पम्फाजी, अहिलेलाई छुटौ।
1: जय
0: मसी। पम्फा रोक्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646। हजुर कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ। प्रत्येक आइतबार 11 बजेदेखि 12 बजेसम्म म तपाईँको साथमा रहनेछु। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब रहेको छ र यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो। ओके, कोही मित्र त हुनुहुन्थ्यो, मैले बाहिरको जानकारी पाइसकेको छु। अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यस कार्यक्रमलाई गीत झ्याम्पर प्रायोजन गरेको छ। सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम मोबाइल 9840768602, 9840768602 र 9818251240, 9818251240।
1: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ र उहाँलाई स्वागत गरौं। हेलो,
3: हजुर,
2: जय मसी। उत्तमजी आरामै हुनुहुन्छ?
3: हजुर, म आरामै छु, तपाईँलाई कस्तो छ?
2: हामी पनि एकदमै ठिकठाक छौँ हजुर। अनि हजुरको खाना भयो?
3: म खाना खाँदैछु, धादिङमा पानी परिरहेछ।
2: ए, अहिले धादिङतिरै हुनुहुन्छ?
3: हजुर, आज फर्केन।
2: अनि त्यहाँको अवस्था कस्तो छ अहिले?
3: गाडीहरू म यहाँ नजिकै हो, खानीखोला नजिकै हो।
2: हजुर हजुर।
3: अनि तलतिर हेर्दाखेरि त्यो राजमार्गमा गाडीहरू एकदम ठप्पै चलेको देखिँदैन।
2: हजुर हजुर।
3: आउने जाने गाडीहरू बन्द छ, उतातिर पुलहरू भनेको छैन होला।
2: अनि तपाईँको आसपास त त्यस्तो समस्या भएन?
3: छैन छैन, यो त धेरै हाइटमा हो। यहाँ उता गल्छीबाट उता मात्रै हो त्यो नदी चाहिँ, अब त्रिशुली नदी उता गल्छीमा मिसिन्छ नि त,
2: हजुर,
3: र उताबाट माथिबाट आएको।
2: हजुर हजुर।
3: त्यहाँभन्दा माथि चाहिँ लगातार छैन।
2: ओके, ठिक छ,
3: प्रार्थना गरिदिनुपर्छ।
2: एकदम एकदम, हामीले एकअर्का अब नेपाली भन्ने बित्तिकै हाम्रो परिवारमा कोही छ भन्ने हुँदैन, हामी सबै एउटा परिवार हौ, नेपाली भन्ने शब्द नै एउटा परिवार हो होइन, त्यही भएर एकअर्काको निम्ति
3: पनि अब समवेदना दिएको छ। गुड न्युज पनि राम्रो छ, धेरै धन्यवाद।
2: हजुर हजुर हजुर, धन्यवाद हजुर। अनि उत्तमजी, यतिखेर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
3: प्रश्न राख्दै जानु त।
2: इजरायलहरू मिश्रमा कति वर्ष दासत्वको जीवन बिताउनु परेको थियो? इजरायलीहरूलाई हेर्न भनी, येशूलाई हेर्न भनी जक्कै भनिने पुड्को मानिस के को रूखमा चढेर आएका थिए?
3: अन्जीरको रूखमा।
2: गोलियत कति अग्ला थिए?
3: गोलियत 9 फिट जति।
2: हुन्छ, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
3: हजुर, धेरै धन्यवाद।
2: हस्, उहाँ हुनुहुन्थ्यो उत्तम सेवाकोटीजी, हामी धादिङबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। श्रोता, हाम्रो फोन नम्बर रहेको छ 6847754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म बडीखेलबाट पुष्प कुमार पहरी।
2: पुष्पजी, कस्तो हुनुहुन्छ?
4: एकदम आरामै छ सर।
2: अनि खाना भयो हजुरको?
4: हजुर
2: हजुरको खाना भयो?
4: हजुर भयो।
2: पुष्पजी, हामी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ हजुर?
4: राख्ने जान्छ सर, म एफएम भर्खर ट्युन गरेको थियो।
2: इजरायलहरू मिश्रमा कति वर्ष दासत्वमा प्रवासी जीवन बिताउनु परेको थियो?
4: 430 वर्ष।
2: येशूलाई हेर्नु भनी जक्कै भनिने पुड्को मानिस के को रूखमा चढेका थिए?
4: अन्जीर।
2: गोलियत कति अग्ला थिए?
4: 9 फिट जति।
2: धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई हामी छुटौं। जयमसी। पुष्प कुमार पहाडीजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ। र यो कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होमले, र विशेष गरिकन यो कार्यक्रमको एउटै उद्देश्य हो, कसैले पनि तपाईँलाई प्रश्न सोधेको बेला त्यसको जवाब दिन सकेन भने हामी अप्ठ्यारोमा पर्छौं र त्यो परिस्थिति नआओस् भन्नकै लागि पनि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
5: हेलो, जय मसी हजुर।
2: जय मसी। चन्द्रमायाजी आरामै हुनुहुन्छ?
5: हजुर सर, आरामै भन्नुपर्छ, त्यो घटनाले गर्दा चाहिँ कस्तो सपना भइसकेको छ कि।
2: हो नि, त्यसले त अब हामीलाई त्यति धेरै रुवाएको छ होइन, म पनि कति भिडियोहरू हेर्दा हेर्दै रोएको छु किनभने त्यो समस्या भनेको हाम्रै नेपाली दाजुभाइको समस्या हो होइन, त्यस्तो चाहिँ कसैलाई नहोस् होइन, तर अब यस्तो हो कतिले अब भाग्न पनि पाउनु भएन, त्यो आपत यसरी आइलाग्यो नि आँखाको एक निमेषसम्म भने जस्तै नै भयो क्या, मान्छेले भाग्न पाउनु भएन, आफ्ना प्रियजनहरूलाई बचाउन सक्नु भएन होइन, आफ्नो कति बहुमूल्य कुराहरू थियो होला त्यसलाई सेभ गर्नै पाउनु भएन होइन, अब कति बच्चाहरू स्कुल गएको थियो, स्कुलबाट फर्किँदा घर छैन, आमा छैन, बुवा छैन होइन,
5: बच्चाहरू लिइराखे त त्यहाँ, अनि त्यो बच्चाहरूलाई खोज्नु गएन, त्यो आमा बाउ नै छैन कि है
2: सब हो नि, दृश्यहरू धेरै काली लाग्दो दृश्यहरू छ, परमेश्वरले चाँडो भन्दा चाँडो मलमपट्टि लगाउनु भएको होस्, मान्छेको घाँस पास कपास केही छैन, सरकारले चाहिँ सरकार चाहिँ छ भन्ने महसुस गराओस्, हामी सबैले यही प्रार्थना गर्नुपर्छ जस्तो लाग्छ,
5: गरिराखेको छ नि
2: सकेसम्म होइन, अब गरेको देख्नु पनि पर्छ क्या, मान्छेले अब रात दिन नभनिकन खटिरहेको छ, आफ्नो ज्यान जोखिममा राखेर रा। उनीहरू पनि हामी जस्तै त हुने, उनीहरूलाई पनि ज्यानको माया हुन्छ, परिवार हुन्छ, कति टेन्सन लिएर पनि उनीहरूले काम गरिरहेको हुन्छन्, तर मान्छे जस दिँदैनन् क्या, यो चाहिँ अलिक गाह्रो अवस्था छ,
5: अनि उहाँहरूको लागि चाहिँ धेरै प्रार्थना गर्नुपर्छ, कति खटिरहनु भएको छ बिचरा है, उहाँहरूलाई पनि त ज्ञानको माया लागेको छ होला है,
2: हो नि हो नि, एकदमै माया लाग्छ नि, परिवार हुन्छ, परिवारको माया लाग्छ, छोरा होला छोरी होला, बाबा जोगेर काम गर्नु भनिरहेको होला, कति त्यो पीडा छ नि, सबैलाई छ नि पीडा होइन, तपाईँ हामीलाई त पीडा छ, अब अरू त कुरै छ,
5: त्यो त्यहाँ झन् के भयो होला, त्यो परिवार गुमाउनेहरू कतिको त बच्चा मात्रै छ होला, कतिको बाबामा मात्रै छ होला, हे प्रभु
2: प्रार्थना गरौँ, अब हामीले प्रार्थना बाहेकहरू के गर्न सक्छौँ र, अब सकेको सहायता पनि अब गर्दैछौँ सबैले होइन, गर्नु पनि पर्छ यो बेलामा, भन्नुहोस् हजुर प्रश्न राख्नु कि जवाब दिनुहुन्छ,
5: प्रश्न राख्नु न सर,
2: इजरायलहरू मिश्रमा कति वर्ष दासत्वमा प्रवासी जीवन बिताएका थिए,
5: 430 वर्ष भन्न चाहन्छु,
2: यसुलाई हेर्नु भनी जक्कै भनिने पुर्को मानिस के को रूखमा चढेका थिए,
5: अञ्जीरको रूखमा,
2: गोलियत कति अग्ला थिए,
5: 9 फिट भन्दा अग्लो थियो भनेर,
2: हजुर धन्यवाद हजुर, साथ दिनुभयो खुसी लाग्यो, अलिअलि हामी छुटौ, जय मसी, चरणमाया मगरजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ, हेलो हेलो,
6: जय
2: मसी, जय मसी, नैनाजी आरामै हुनुहुन्छ,
6: जय मसी,
2: जय मसी,
6: म आरामै छु, हजुरहरू कस्तो हुनुहुन्छ, हेलो,
2: हामी एकदमै ठिकठाक छौ, नैनाजी हजुर कस्तो हुनुहुन्छ,
6: म ठिकै छु हजुर,
2: खाना भयो नैनाजीको,
6: मैले खाइसके हजुरले खानुभयो,
2: हजुर हामीले पनि एकदमै खाइसक्यौँ नैनाजी, अनि नैनाजी यतिखेर प्रश्न राख्नु कि जवाब दिनुहुन्छ,
6: प्रश्न राख्नुहोस् न म जवाब दिनेछु,
2: ओके, इजरायलहरू मिश्रमा कति वर्षसम्म दासत्वको रूपमा बसेका थिए,
6: 430 वर्ष भन्न चाहन्छु,
2: यसुलाई हेर्नु भने जक्कै भनिने पुर्को मानिस के को रूपमा चढेर आएका थिए,
6: अञ्जीरको रूखमा,
2: गोलियत कति अग्ला थिए,
6: 9 फिट अग्ला थिए,
2: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो खुसी लाग्यो, अहिलेलाई छुटौ,
6: हजुर हस् धन्यवाद, जय मसी,
2: जय मसी, नैना थापाजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, हाम्रो फोन नम्बर रहेको छ 4770754 र कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौँ, हेलो,
7: हेलो, जय मसी,
2: जय मसी, अमिताजी आरामै हुनुहुन्छ,
7: एकदम,
2: म पनि एकदमै ठिकठाक छु अमिताजी, अनि हजुरको खाना भयो,
7: खाना भइसक्यो हजुर,
2: अमिताजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ,
7: प्रश्न एक नम्बरमा 430 वर्ष, तिन नम्बरमा अन्जिरको रुख,
2: हजुर,
7: तिन नम्बरमा 9 फिट भन्दा अग्लो।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
7: हुन्छ, धन्यवाद। जय मसी।
2: अमिता महर्जनजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन, हाम्रो वाट्सएप नम्बर एकदमै खुला रहेको जानकार मैले तपाईँलाई गराइसकेको छु। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, हजुर, जय मसी। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोही मित्र त हुनुहुन्थ्यो तर उहाँको आवाजलाई मैले सुन्न सकिनँ, र श्रोता तपाईँ फेरि पनि हामीसँग जोडिन सक्नुहुनेछ। र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, हजुर, जय मसी।
8: खाना भयो हजुरको?
2: हजुर हजुर, मेरो खाना भयो भनेपछि शर्मिलाजी
8: है,
2: सावित्रीजी खड्का, सावित्रीजी अस्ति अब भेटघाटमै तपाईँले भनिसक्नु भएको छ होइन, त्यो भएर मैले कोसिस गर्नुपर्ने हुन्छ तपाईँलाई जसरी पनि पत्ता लगाउन। अनि खाना खाइसक्नु भयो?
8: अब कार्यक्रममा फोन गरिसकेपछि खानु।
2: ओके, ठिक छ, ल भन्नुहोस् हजुर, यतिखेर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
8: प्रश्न राख्नुहोस् न, जवाब दिनलाई अनि कोसिस गर्नेछु म पनि।
2: के इजरायलीहरू मिश्रमा कति वर्ष दासत्वको रूपमा बिताएका थिए?
8: 130 वर्ष।
2: यसुलाई हेर्नु भनी जक्कै भनिने पुर्को मानिस के को रूपमा चढेका थिए?
8: अन्जिर अनि नेवारा पनि भनिन्छ है?
2: हजुर हजुर हो। गोलियत कति अग्ला थिए?
8: गोलियत 9 फिट भन्दा भन्छ।
2: धन्यवाद, साथ दिनुभयो सावित्रीजी, खुसी लाग्यो। अहिलेलाई छुटौं।
7: जय मसी।
2: सावित्री खड्काजी हुनुहुन्थ्यो, हामीसँग जोडिनु भएको थियो, र यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
9: जय मसी।
2: जय मसी सङ्गीताजी, आरामै हुनुहुन्छ?
9: हजुर, आराम। हजुर,
2: अनि खाना भयो हजुरको?
9: हजुरको खाना भएको छैन, अब एकछिनपछि हुन्छ।
2: हजुर हजुर, सङ्गीताजी प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
9: म एउटा पनि परेछ, यो माटोमा परे, हाम्रो मामाको छोरो चाहिँ भेटाएन, आज 5 दिन भयो।
2: हजुर,
9: अनि त्यहाँबाट दिदीको छोरो चाहिँ अहिले आइसियुबाट वार्डमा राखेको छ।
2: हजुर,
9: उहाँको मामाको छोरा चाहिँ भेटोस् भनेर जयराम घिमरे हो, भेटोस् भनेर प्रार्थना गर्दैछौँ। अनि
2: ए भनेपछि तपाईँको आफन्तहरू पनि पढ्नु भयो?
9: पढ्यो, के गर्नु, पाउला त मेरो कान्छो ज्वरो नि, त्यो ठाउँमा हाउजी त्यो पर्यटकको त्यो गाडी लिएर हाकिमहरू लिएर जाने कान्छो दिदीको ज्वरो गएको।
2: हजुर,
9: अनि भित्र सुरुङ धागेर आएछ, यहाँ प्रार्थना गरेको थियो मैले त्योभन्दा अगाडि, हप्ताभन्दा अगाडि मेरो छोराहरूले त को रहेछ धेरै देखेको, त्यो अन्धकार देखिरहेको, अनि त्यहाँबाट हो मेरो कान्छो छोरो पनि पर्यो आँखाको निमिसमा भन्दो रहेछ प्रभात। अनि मैले गुरुबालाई पनि भने थिएँ, गुरुबा यो के देखेको, मेरो बाबुहरू रहेनछ अरे भनेर देख्यो, के देख्यो, धेरै मान्छेहरू हराएको देख्यो। अनि मैले होइन होइन छोराहरू प्रार्थना गर्नु न, तपाईँलाई प्रार्थना गर्न देखा प्रभुले भन्नुभएको थियो, त्यसको 15 दिन त्यस्तो भयो नि त। अनि मामाको छोरो छैन, डब्बा लिएर गाडीमा अब त्यो ऊहरू भन्सारको तिरेर आफ्नै डब्बा छ त्यसको, अनि भन्सार सामानको भन्सार तिरेर आएको रे, अब अहिलेसम्म सम्पर्कमा छैन, मरे बाँदै थाहा छैन।
2: हजुर हो नि हो नि। सङ्गीताजी प्रश्न राखेँ है त मैले, इजरायलहरू मिश्रमा कति वर्ष दासत्वमा बसेका थिए?
9: 430 वर्ष भन्न जान्छ।
2: यसोलाई हेर्नु भनी जक्कै भनिने पुर्को मानिस के को रूखमा चढेका थिए? गोलियत कति अग्ला थिए?
9: 900 फिट
2: अग्लो भन्दा पनि
9: 9 फिट
2: अग्लो र त म त 900 भन्दा त
9: 9 फिट अग्लो भनेको मैले
2: त हजुर हजुर ठिक छ हजुर सच्याउनु भयो खुसी लाग्यो अहिलेलाई छुट होइन
9: होइन मलाई साँच्चै त्यो 900 फिट भने त्यसको उतै भनेछु कि मैले मलाई
2: हजुर
9: 930 वर्ष बाँधेको याद
2: आयो हजुर हजुर धन्यवाद हुन्छ धेरै धेरै धन्यवाद साथ दिनुभयो खुसी लाग्यो अहिले हामी छुटौँ
9: धन्यवाद
2: अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण भजन पछि भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब तपाईँ देखेर सुन्दै हुनुहुन्छ र उहाँलाई स्वागत गरौं। कोही मित्र हुनुहुन्छ, हेलो।
1: जय
0: मसी। हाम्रो जेसवाल जी
1: हजुर,
0: कस्तो हुनुहुन्छ?
1: एकदम ठिकै छु, प्रभुको अनुग्रहले बाँचेकै छु।
0: अनि खाना भयो हजुरको?
1: खाना अभी भए छैन, भर्खरै आएको।
0: हजुर हजुर, जेसवालजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
1: प्रश्न राख्नु न, म सुन्नु भए छैन।
0: इजरायलीहरू मिश्रमा कति वर्ष दासत्वमा बसेका थिए?
1: बन्धनमा?
0: हजुर, दासत्वको बन्धनमा कति वर्ष बसेका थिए?
1: 430 वर्ष।
0: येशूलाई हेर्न भनी जक्कै भनिने पुर्को मानिस के को रूखमा चढेको थियो?
1: अजीरको रूखमा।
0: गोलियत कति अग्ला थिए?
1: 9 फिट भन्दा ज्यादा नै थियो।
0: जे साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जय मसी। जेसवालजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ र अझै पनि हामीसँग समय छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र हाम्रो पहिलो प्रश्न रहेको छ, इजरायलीहरू मिश्रमा कति वर्ष दासत्वमा प्रवासी जीवन बिताउन बाध्य भएका थिए भने यो पहिलो प्रश्न हो। दोस्रो प्रश्न रहेको छ, येशूलाई हेर्न भने जक्कै भनिने पुड्को मानिस के को रूखमा चढेको थियो, यो दोस्रो प्रश्न। र तेस्रो प्रश्न, गोलियत कति अग्ला थिए? गोलियत कति अग्ला थिए? हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यस कार्यक्रमलाई गीत झाम्पर प्रायोजन गरेको छ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9840687602, 9840687602 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।

0: आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ हुनुहुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न मैले राखिरहेको छु र हामीसँग थोरै समय बाँकी छ। यदि तपाईँ हामीलाई फोन गर्न चाहनुहुन्छ भने तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। र पहिलो प्रश्न थियो, इजरायलीहरू मिश्रमा कति वर्ष दासत्वमा प्रवासी जीवन बिताउन बाध्य भएका थिए? यो पहिलो प्रश्न थियो भने येशूलाई हेर्नु भनी जक्कै भनिने पुर्खो मानिस के को रूपमा चढ़ेको थियो? यो दोस्रो प्रश्न र तेस्रो प्रश्न थियो, गोलियत कति अग्ला थिए? र यतिखेर हामीसँग अन्तिम श्रोता हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्न चाहन्छु। हेलो,
1: अन्तिममा भए पनि सहभागी बन्छु म, प्रश्न राख्नु पर्दैन उत्तर भन्छु म। जयमसी सर।
0: रश्मिलाजी, रसिलो कविता सहित कार्यक्रमलाई ओपनिङ गर्नुभयो, यसको लागि धन्यवाद। रश्मिलाजी, प्रश्न राख्नु पर्दैन भनिसक्नु भएको छ।
1: हजुर सुने, मैले दुई तिन पटक भर्खर भर्खर रेडियो खोले अनि म भन्छु है।
0: हुन्छ हजुर।
1: पहिलो प्रश्न चार सय तीस वर्ष भन्छु, दोस्रो प्रश्न अन्जिरको रुख अथवा नेभाराको रुख, अनि तेस्रो प्रश्न भन्छु नौ फिट जति अग्लो।
0: हुन्छ, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जय मसी। रश्मिला बोहराजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र अब भने हामी फोन कल लिने छैनौ, अब भने एउटा गीत राख्न चाहन्छु, त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु।

आदरणीय श्रोता, अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर नै आइसकेका छौं र हाम्रो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ हुनुहुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा मैले पनि आफ्नो जवाब तपाईँलाई दिनुपर्ने हुन्छ। इजरायलहरू मिश्रमा कति वर्षसम्म दासत्वमा बसेका थिए भन्दाखेरि 430 वर्षै हो। प्रस्थान 12:40-41 हामी पाउन सक्छौ। यसोलाई हेर्नु भने जक्कै भनिने पुड्को मानिस के को रूपमा चढ़ेको थियो? अंजीर अथवा नेवाराको रूखमा। लुक्का 19:2-4 2-4 हामी पाउन सक्छौ। गोलियत कति अग्ला थिए? लगभग 9 फिट भन्दा ज्यादा थिए। पहिलो सामेल 17:4 हामी पाउन सक्छौ र हामीलाई 10 श्रोताले फोन गरेर साथ दिनुभयो। 10 जनालाई त विजेता बनाउन सकिन्न, त्यो तपाईँलाई थाहा छ, तर आज एकजना विजेताको नाम रहेको छ। आजको विजेता हुनुहुन्छ पुष्पा कुमार पहरी। पुष्प कुमार पहरीजी, तपाईँको मोबाइल नम्बर चाहिँ हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि म अनुरोध गर्न चाहन्छु र जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै र सालोम मिडिया होमलाई पनि धन्यवाद दिँदै र आजका विजय अथवा आजको विजेता पुष्प कुमार पहरीजीलाई पनि धन्यवाद दिँदै म प्रस्तुत कुमार अब्राहम बनेलीलाई विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: क्षमा माग्ने तरिका सिक्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 30 यहाँहरूलाई स्वागत छ। हामी सबै गल्ती गर्छौं। जब हाम्रो कार्यले अरू कसैलाई चोट पुर्याउँछ, पीड़ा दिन्छ, रिसाउँछ वा निराश बनाउँछ, यी क्षणहरूमा हामीसँग एउटा विकल्प छ। हामी या त गर्वले भरिने छनौट गर्न सक्छौ, हामीले केही गल्ती नगरेको बहाना गर्न सक्छौ र हाम्रो व्यवहारको बचाव गर्न सक्छौ, वा हामी आफूलाई नम्र बनाउने छनौट गर्न सक्छौ। हाम्रो गल्तीबाट प्रभावित व्यक्तिलाई स्वीकार गर्नुहोस् र तिनीहरूको क्षमा माग्नुहोस्। धेरै अगुवाहरूले गल्ती स्वीकार गर्नुलाई कमजोरी ठान्छन्। उनीहरूले मानिसहरूलाई आफूले गर्ने निर्णय र आफूले गर्ने कार्यमा पूर्ण छन् भन्ने धारणा दिन आवश्यक महसुस गर्छन्। उनीहरू सोच्छन् कि यदि अरूले आफूलाई कमजोरी भएको थाहा पाए भने उनीहरूले अगुवाको रूपमा सम्मान गुमाउनेछन्। प्रिय श्रोता, सत्य के हो भने यदि कुनै व्यक्तिले आफूलाई नम्र बनाउने र आफूले गरेको गल्ती स्वीकार गर्ने छनौट गर्छ भने मानिसहरूले उसलाई धेरै सम्मान गर्नेछ। हामीले अरूबाट सम्मान गुमाउने छैनौ, यसले वास्तवमा त्यो सम्मानलाई बलियो बनाउनेछ। मानिसहरू गल्ती नगर्ने अगुवा खोजिरहेका छैनन्, तिनीहरू इमान्दार र वास्तविक नेतृत्व गर्ने व्यक्ति खोजिरहेका छन्। हितोपदेशको पुस्तक 18:13, आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँछ। गल्ती नगर्नेहरू महान अगुवा होइनन्, बरु ती हुन् जो आफ्ना गल्तीहरू स्वीकार गर्न नम्र हुन्छन् र जसले भविष्यमा आफ्नो जीवनका ती क्षेत्रहरूलाई सच्याउन इमान्दार प्रयास गर्छन् जहाँ तिनीहरू अपेक्षाहरू पूरा गर्न असफल हुन्छन्। याकूबको पुस्तक 5:16, यसकारण तिमीहरू एकले अर्कासँग आआफ्ना पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। ध्यान दिनुहोस्, यो एकअर्काप्रति गरेका गलत कामहरू स्वीकार गर्नु हो, त्यसपछिको अर्को कार्य एकअर्काको लागि प्रार्थना गर्नु हो। जब हामी यस क्रममा काम गर्छौं, हामी परमेश्वरको लागि हामीलाई निको पार्ने ढोका खोल्छौं। प्रिय श्रोता, कहिले काहीँ अरू कसैको गल्तीको लागि क्षमा माग्नु आवश्यक पर्न सक्छ। अभिज्ञले आफ्नो पति नाबालको लागि यही गरिन्। दाउदले आफ्ना मानिसहरूलाई नाबाल कहाँ पठाए ताकि उनी र उनका मानिसहरूले आफ्नो भेडाहरूको हेरचाह गर्दा गरेको सेवाको लागि केही खाद्य र क्षतिपूर्ति पाउन सकुन्। पहिलो सामुएलको पुस्तक 25:10-11। नाबालले दाउदका जवानहरूलाई यो उत्तर दियो, दाउद को हो? यो इसईको छोरो को हो? हिजो आज धेरै कमाराहरू आफ्ना मालिकदेखि भागेर जान्छन्। मेरो खानेकुरा, मेरो दाग मात्र, मेरा उन कत्रनीहरूका लागि जुटाउनुका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु? नाबाल लोभी थियो र आफ्नो प्रशस्तता बार्न चाहँदैनथ्यो। दाउदका सेवकहरूलाई केही नदिनको लागि नाबालले दाउदको अपमान गर्ने छनौट गरे र उनका सेवकहरूलाई आफ्नो मालिकप्रति अवफतार भएको आरोप पनि लगाए। यो दाउद र उनका सेवकहरूको निष्ठामा क्रूर आक्रमण

0: थियो। यो खबर सुनेपछि दाउद अत्यन्तै रिसले चुर भए। उनले आफ्नो तरवार समातेर लगभग 400 जना मानिसहरूलाई आफूसँगै आउन आदेश दिए। उनको योजना नाबाललाई र सबै पुरुष सहयोगीहरूलाई माने थियो। अभिगेलले दाउदलाई रोकिन्। नाबाललाई दोष दिनुको सट्टा उनले भएको गल्तीको स्वामित्व लिइन्। उनले नम्रतापूर्वक दाउदलाई त्यो गल्तीको लागि माफी मागिन् र उनलाई र उनका मानिसहरूलाई खानको लागि प्रशस्त खाना ल्याइन्। यसो गरेर उनले आफ्नो पति र सबै सहयोगीहरूको जीवन बचाइन्। क्षमा माग्नु धेरै महत्वपूर्ण छ। जब तपाईँ गल्ती गर्नुहुन्छ त्यसबाट प्रभावित व्यक्तिहरूको अगाडि यसलाई स्वीकार गर्न छिटो हुनुहोस्। यसरी तपाईँले अरूसँगको आफ्नो सम्बन्ध बलियो बनाउनुहुनेछ र तपाईँ इमानदारी र विश्वासमा निर्माण हुनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अछि नेनादीको दोनी छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। परमेश्वर यादव शिवु प्रबन्धक देका दिश जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवन या छेण श्रृंखला भाग 20 के छि सकसित न लसकुस फुक्ख दर्शन या त उकिया लक्ष्य पुवंकेत स्रोत हो साधनमा योगको मनुदेश परमेश्वर पाखिने दर्शनकाय तर अनली इमगु उगु दर्शने ज्या मयागु ले छादासा इमसँग थगु लक्ष्य पुवंकेत स्रोत साधन गन वै धका मस्यु छित थथिरे जुइके पिमते फिलिपी पेङ्गु अध्यायु झिन्छगु पत्के धातगुदो मदेक मगना ला जी थथे दयागु मखु छादासा न्योने यागु हे जुसा लुडंगा चुने त सेना कयागु दु परमेश्वर छित छु याना चङ्गु दु उकि सत्य ख कि असत्य ख यदि जिस झिगु नुगले धाथे हे विश्वास याना कि परमेश्वर ठो प्रतिज्ञा सत्य ख अले जिस अवश्य न झिगु दर्शन काय त मागु विश्वास या ज याइगु याई ठुकिया सफलता या नीति परमेश्वर स्रोत साधन जुटे या कि धका सिकी बाइबले छगु बाखु गन पत्रुस चछि न्या लाना चुन अले व छमन न्या जोनी मफ्त गने या सुथ नापा हे यशु समुद्र या सिठे दना दिल वेकल पत्रुस या त न्या लानाला धका निन पत्रुस वेक या त मरु धाल युहुन्ना नी छगो अध्याय खुगु पत्के तगुदो अले वेकल धया दिल नाचा यागु जौ पाखे जा ला अले न्याके नि वेकल धया दिथे इम्स जा ला त यक्कु न्या केनी गुनी इम्स जा साल ला क्या त तक्क न मफत थगु पाखे जिस निगु अजु चा ए पुगु पाठ सेके फै नापा परमेश्वर या वचन क्याट झिगु पाख्ने ज्या यायमा झि अझ न स्पष्ट जीवले झिस परमेश्वर झि त मागु ज्या याई धका आशा या फै मुहु झिस झिगु दर्शन या त तस्क उत्साह जोस न्याकेमा लिपा झिस सिके फैकी झिगु सफलता झिगु थगु क्षमता व शक्ति निर्भर जुई मुहु बरु झिगु व्यवस्था यागु परमेश्वर या क्षमता जक्क जुई पत्रुस चछिङ्क न्या ला त थगु शक्ति छेल कि पक्का ख कि पत्रुस न्या लाइगु व्यवसाय यागु ख यक्कु हेसु वेकए वयागु व्यापारिया युगको अनुभव दुगुख ऐसा न छुहे जोने मफत अले व यशु यागु स निएन अक्क झका ठुली न्या लाटकी इमसँग जाल तक्क साली मफत निगु करन्थी गुगु अध्याय च्यागु पत्के धाटकुदो अले परमेश्वर छिम्त फुक्क कथया आशिष अझ अपहे बियादी छिम्स गुप्स मगा मचा जुई मखो अले भिङ्गु ज्या याहेत न छिम्के यक्कुदय यपि निलमिपि झिस परमेश्वर या चमत्कार याए परमेश्वरीय ख अले वेक या त माबले वेकल झिगु जीवने चमत्कार याना दि भविष्य छिगु लक्ष्य प्राप्त याए त छिके मागु फुक्क दु कि मधु धका सोयादी परमेश्वर छिगु नीति वयागु नाम भिङ्गु ज्या याते याइगु त धङ्गु मतिदु अले वो पुङ्के त वेकल फुक्क स्रोत साधन ब्यादी यक्कु दन्य जी बाइबल कलेजे बुना सुनुगु ख जिमी माबु गरीब जुगुनी जिगु बुनेको थिए ट्युसन पुले देवा मफुत खनु जित बुनेको छिया ज्याकु थि सतल वेकल वया लिपताक $100 ट्युसन पुलेमा म खुसा बुनेको छि तोते माली धका धाल जिके छु मनु त दु गुमेसा ले पतिक जित ट्युसन फी गुहारी याएट केवा गुहालियाना चुङ्गुख इम्स $25 $30 सायद $50 ले छोया चुङ्गुख तर जित अप झेबा मागुदु यपि न्यानुमेपि जी प्रार्थना याना वेकयाट दया परमेश्वर जी थगु थनदु झारासा जी छित छिगु बचने सेकित थगु बाइबल कलेजे छोया दिल आज छित विश्वास याना चुना कि जीगु शिक्षा या व्यवस्था याना दिस उही जी मुयाफै जी थो अवस आवश्यकता बारे मेमी सुया त न मदया यकुही नि लिपा जित हुलाके छगु पौवल जी चाके बोले अन प्याछि नेस डलर या चेक दुगु ख जित थो देवा छोया हमेसा वया त प्रेरित यागु धका व्याख्या याना तगु छगु छिचा धङ्गु नोट न दुनी तया तगु खनि यपि नियनमेपि परमेश्वर छिगु नीति देखुगु योजना या त छि पालना या त धासा परमेश्वर छिगु जीवने न अथे ज्या याई भविष्य या लक्ष्य पुङ्के त थगु क्षमता व स्रोत साधन सोयागु पल्सा थगु मिखालोना परमेश्वर या त थगु प्रदायित दुई धका भलासायना दिस थौ वचन नेना दिगुने छित परमेश्वर सुव्याबीमा जयमसी नियनमिपि छिम्स नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइफेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै तिर्सुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9841 87 68 02, 9841 87 68 02
6: र 9818 25 12 40, 9818 25

0: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइनी रिपार्टन चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: भजन संग्रह 34। हर बखत म परमप्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। पारख गरेर हेर कि परमप्रभु कस्तो भलो हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो।

0: गुड न्यूज एफएम 105.1 पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौं।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554402 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कार्यक्रम पिताको इच्छा हरेक आइतबार साँझ 8 बजेदेखि 8:30 बजेसम्म पास्टर साजन न्यौपानेज्यूको साथमा सुन्न नभुल्नुहोला।
6: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशू ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

0: जय मसीह, म गायिका मेरिना तामाङ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
3: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 98-13-18-91-65, 98-13-18-91-65।
4: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार हामी 1 बजेदेखि 2 बजेसम्म तपाईँलाई साथी दिइरहेको छौं, जहाँ हामी अन्ताक्षरी खेल्छौं र भजन गीतहरू गाउँछौ, गुनगुनाउँछौं र हामी जे पनि गर्छौं परमेश्वरको महिमाको लागि गर्दै आइरहेको छौं। आज भजन गीतहरू गाउँदैछौ प्रभुको महिमाको लागि नै, हामी उहाँको नाउँलाई उचाल्नेछौ, कारण सबै कुराहरू भन्दा पनि माथि हाम्रो परमेश्वरलाई हामी प्रशंसा चढाउनु जस्तो सुन्दर कुराहरू केही पनि छैन। हामी भजन गीतहरू गाउँदै हाम्रो परमेश्वरको नाउँलाई उचाल्ने गर्दछौ र कार्यक्रममा तपाईँ सहभागी हुन सक्नुहुनेछ। केही नियमहरू छन्, तपाईँको भागमा जुन अक्षर पर्छ त्यही अक्षरबाट शुरू हुने भजन गीतहरू गाएर तपाईँले हामीलाई साथ दिनुपर्ने हुनेछ। एकजना श्रोताले 2 चोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र सबभर तपाईँले एउटा कोरस र अन्तरासम्म गाइदिनु भयो भने अरू श्रोताले पनि कार्यक्रममा सहभागिता जनाउनको लागि समय प्राप्त गर्न सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई कार्यक्रमको अन्तिममा हामी लकी ड्र मार्फत विजेता बनाउँछौ र उहाँले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र त्यसको लागि चाहिँ अवश्य पनि फोन गरेर हामीलाई साथ दिनुहोला। र रिचार्ज कार्ड चाहिँ राइजिङ फ्रुट सेन्टरले चाहिँ स्पोन्सर गर्नुभएको छ कार्यक्रममा। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु र यही गीतबाट तपाईँलाई म एउटा अक्षर पनि दिने भएको कारणले गर्दा फोन गर्न तयार भएर बस्नुहोला र गीतपछि म उपस्थित हुने नै छु।

0: जहाँबाट चम्किएर छरिनु छ देशभरि साह्रै अर्थपूर्ण गीत तपाईँको लागि राख्यौं र अक्षर र तपाईँको लागि लिएर हामी आइसकेको छौं र अब र अक्षरबाट शुरू हुने भजन गीत तपाईँले गाएर साथ दिन सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोत आइसक्नु भएको छ उहाँलाई स्वागत गर्न चाहन्छु म. हेलो
1: गीत भजन गाउँदै परमेश्वरको महिमा गरौं कि भनी अन्तर्सीको ढोका ढकढक आए हस्टेलमा पम्फा रोका पनि
0: वा पम्फाजी वा एकदमै राम्रो कविता र एकदमै जयमसी एकदमै एकदमै आरामै पनि छौ र हाम्रो तर्फबाट पनि तपाईँलाई जयमसी अभिवादन. पम्फाजी तपाईँ कस्तो हुनुहुन्छ?
1: म पनि एकदम ठिकठाक छु हजुर, एकदमै आशीर्वाद छु, घरमै छु, अब काममा जान पाइन.
0: अहिले कस्तो छ तपाईँ र तपाईँको श्रीमान?
1: मेरो श्रीमानले ठिक त छ, खानेकुरा खानुहुन्छ, अनि त्यो बिर्सिने याद नहुने कुराहरू या ऊ त्यो गर्नुहुन्छ क्या, अनि त्यस्तो छोड्नै नहुने भइरहेछ.
0: हजुर, एकदमै प्रार्थनामा सम्झिन्छौ पम्फाजी, तपाईँलाई प्रभुले धेरै आशिष दिनुभएको होस् है, र हामी प्रभुको महिमा गर्न तर्फ र भजन गीत गाउन तर्फ नै अगाडि बढौं. र अक्षर छ तपाईँको भागमा, तपाईँ तयार हुनुहुन्छ?
1: हजुर तयार छु हजुर, धन्यवाद हजुर.
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ.

0: हजुर, एकदमै धेरै धन्यवाद पम्पाजी, प्रभु धेरै आशिष दिनुभएको शैला छोटो हामी जय मसी। हजुर, पम्पा रोकाजी हुनुहुन्थ्यो र उहाँले चाहिँ ऊ अक्षर छोड्नु भएको छ, ऊ कालीको ऊ र ऊ अक्षरबाट शुरू हुने भजन गीतहरू अब तपाईँले गाएर हामीलाई साथ दिन सक्नुहुनेछ र हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 र 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो वाट्सएप कलमा चाहिँ कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो हेलो
1: हेलो
0: हजुर, जय मसी, जय मसी सावित्रीजी, कस्तो हुनुहुन्छ?
1: आराम छु, सुन्दैछु प्रभुको महिना गरेको धन्यवाद रोका दिदीलाई।
0: र सावित्रीजी, आज तपाईँले पनि अब भजन गीतहरू एकदमै मिठो गाउनुहुन्छ र भजन गीत गाउँदै प्रभुको महिमा गर्न ऊ अक्षरबाट है तयार हुनुहुन्छ,
1: फुर्कै फुर्काइदिनुहुन्छ
0: र यो वास्तविकता पनि हो एकदमै।
1: प्रभुलाई धन्यवाद भएको सुन्छ म प्रभुको महिमा थिए, त्यति त आउँदैन फेरि है, लय नमिल्ला, मिलाएर सुन्नु होला।
0: हुन्छ सावित्रीजी, सुरु गर्नुहोस्।

0: चौडाई मानेरै चौडाई। सरी है, मलाई त त्यति आएन फेरि।
1: हुन्छ हुन्छ, फेरि प्रयास गर्नुहोस्।
0: उचाइमा धेरै उचाइ,

0: प्रेमै सुखको यस्तो छ। प्रभुलाई धन्यवाद, यति नै गर्छु है।
1: हुन्छ हुन्छ, केही छैन, राम्रो प्रयास गर्नुभयो सावित्रीजी, र छ अक्षर छोड्नु भएको छ, यसलाई छिटौँ हामी है। हुन्छ हुन्छ हुन्छ, सेमेसी राम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो, उचाइमा धेरै उचाइ बोलको छोटो मिठो उहाँले जति चाहिँ याद गर्नुभयो त्यति गाउनु भएको छ, र छ अक्षर तपाईँको लागि छोड्नु भएको छ। छबाट थुप्रै भजनहरू छ र तपाईँ यसरी नै प्रभुको महिमा गर्न सक्नुहुनेछ, भजन गीतहरू गाउन सक्नुहुनेछ। हामी मिलेर कार्यक्रम गुड न्यूज अन्ताक्षरी मार्फत भजन गीतहरूद्वारा परमेश्वरको नाउँलाई उचालिरहेको छौं, र छ अक्षर रहेको छ, तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ। कोही श्रोता आइसक्नु भएको छ र उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसीह जो जलपा हजुर।
1: जय मसीह जो जलपा अमिताजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम ठिक छु।
1: प्रभुलाई धन्यवाद भएको होस्, खुसी लाग्यो। र छ अक्षरबाट भजन गीत गाउन तपाईँ तयार हुनुहुन्छ?
2: आमेन
1: आमेन। हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: छैन भरोसा यो जिन्दगीको, छैन भरोसा यो जिन्दगीको, गर बजाब यीशु ज्यूको, गर बजाब यीशु ज्यूको। कस्तो गाडी चप्प बस्यो।
1: ओहो, केही छैन केही छैन अमिताजी, तपाईँले फेरि प्रयास गर्नुहोस् घाँटे गरेर।
2: कस्तो गाह्रो भएको,
1: केही छैन, फेरि पनि ट्राई गर्न सक्नुहुन्छ। अहिले यो मौसमहरूले गर्दा पनि अलिकति हामीलाई है
2: घाँटीहरूमा गाह्रो,
1: तर पनि हामी प्रयास गर्नेछौ, हामी प्रयास गर्नेछौ अमिताजी, यीशुको नाउँमा हामी प्रयास गर्नेछौ। हुन्छ, तपाईँ सहज हुनुहुन्छ?
2: हुन्छ, म अर्कै गाइदिउँ।
1: हुन्छ हुन्छ अमिताजी, हुन्छ।
2: तिन सय एघार नम्बरको कोरस गाउनेछु।
1: हुन्छ।

भाई बलिदान हुनेको हो, यीशु पाप क्षमा गर्नेको हुन्।

0: आमेन आमेन। राम्रो प्रयास गर्नुभयो अमिताजी, प्रभुले धेरै आशिष दिनुभएको
1: हो। गादीमा छप्पै बस्यो नि,
0: कहिले काहीँ है हामीलाई ठ्याक्कै रिक्सा हुन्छ गाउने बेलामा, तर पनि राम्रो गाउनु भयो, धन्यवाद। केही छैन अमिताजी, र यसलाई चाहिँ छिटो हामी जय मसी
1: जय मसी।
0: हजुर, हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र उहाँले ह अक्षर तपाईँको लागि छोड्नु भएको छ, हाले लुयाको ह। र ह अक्षरबाट थुप्रै भजन गीतहरू छन्, कुनै पनि एउटा भजन तपाईँले गाउन सक्नुहुनेछ, प्रभुको महिमा गर्न सक्नुहुनेछ। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
0: जय मसी। हजुर जय मसी, हाम्रो पुष्प कुमार पहरीजी बोल्दै हुनुहुन्छ।
2: हजुर
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम सन्तोष छु।
0: र परिवार सबै आरामै हुनुहुन्छ?
2: हजुर आरामै छ
0: म्याम। हामी प्रभुलाई धन्यवाद। र ह अक्षरबाट भजन गीत गाउन तपाईँ तयार हुनुहुन्छ?
2: प्रयास गर्छु म्याम, यसो थोरै गुनगुनार।
0: एकदम एकदम सुरु गर्न सक्नुहुनेछ।
2: हालेलुया मिली हामी भजौ भजन प्रभुजुको, हालेलुया मिली हामी भजौ भजन।

0: बिहानी भाजौ भजन प्रभुज्यूको।
1: भजन प्रभु ज्यूको राम्रो प्रयास गर्नुभयो पुष्पजी, धेरै धेरै धन्यवाद तपाईँलाई। अहिले छुटौँ हामी चाहिँ हजुर पुष्प कुमार पहरजी हुनुहुन्थ्यो र क अक्षर उहाँले छोड्नु भएको छ र अक्षर कबाट अब तपाईँले भजन गीत गाउनु पर्ने हुनेछ। हामीसँग भजन गीतहरूको अभाव छैन, हामी थुप्रै भजन गीतहरू गाउँदै प्रभुको महिमा गर्ने हामी प्रभुका जनहरू हौं र यो समयमा तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। व्हाट्सएप कलमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म। हेलो
2: हेलो, जय मसी।
1: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु, हजुरलाई कस्तो छ?
1: हजुर हामी पनि एकदमै आरामै छौँ र अक्षर कबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
2: आमेन, म गाउन तयार छु।
1: आमेन, सुरु गर्न सक्नुहुनेछ।

जसको निम्ति जिउ दिन प्रभु न त जिउ छु आफ्नै निम्ति सक्दिन मर्बन गरी छोटो जीवन

0: धेरै धेरै धन्यवाद नैनाजी, आमा छोरी भएर एकदमै प्रभुको महिमा गर्नुभएको छ भजन गीतहरू गाउँदै, धेरै धेरै धन्यवाद छ। र अहिलेलाई छुटौँ हामी, जय मसी। र नैना थापाजी हुनुहुन्थ्यो, छ अक्षर तपाईँको लागि छोड्नु भएको छ, अघि छैन भरोसा भनेर हाम्रो सावित्रीजीले गाउनु भइसकेको छ। अन्य भजनहरू पनि छन् हामीसँग छ अक्षरबाट, र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हाम्रो साराजी बोल्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ तपाईँ? आरामै हुनुहुन्छ?
1: एकदमै ठिक ठाक छु, प्रभुको अनुग्रहले, हजुरहरूको प्रार्थना।
0: आमेन आमेन, प्रभुलाई धन्यवाद भएको। र छ अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ साराजी?
1: छ अक्षर हो आज?
0: हजुर हजुर, छ अक्षर परेको छ तपाईँको भागमा।
1: एउटा त्यो पहिले गइसक्यो होला सायद,
0: हजुर छैन भरोसा, गाइसक्नु भएको छ। त्योभन्दा बाहेक पनि छ साराजी, तपाईँले एकदम प्रयास गर्न सक्नुहुन्छ। हुन्छ हुन्छ, एकदम हाम्रो साराजी जोसिलो हुनुहुन्छ, भजन गीतहरू एकदम मिठो गाउनुहुन्छ। र साराजी तयार हुनुहुन्छ?
1: आमेन
0: आमेन, सुरु गर्न सक्नुहुनेछ।

0: साह्रै मिठो भजन गीत गाउनु भयो साराजी, प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई छुटाउँ जय मसी। हजुर, हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो छारीमा बसेर यीशुको गीत गाएर भनेर उहाँले प्रभुको महिमा गरेर जानुभएको छ र अक्षर तपाईँको लागि छोडेर जानुभएको छ र तपाईँले फोन गर्न सक्नुहुनेछ अक्षर रबाट शुरू हुने भजन गीतको साथ तपाईँले दिन सक्नुहुनेछ। व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी लक्ष्मीजी। आरामै हुनुहुन्छ तपाईँ?
1: आरामै छु। हजुर कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ र र अक्षर तपाईँको भागमा परेको छ, तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन?
1: तयार छु।
0: आमेन। सुरु गर्न सक्नुहुनेछ।

0: यो भन्दा सेतो पारेर पारेर मेरो यसो प्रभुको बलिदान, मेरो यसो प्रभुको बलिदान।
1: मेरो यसु प्रभुको उत्तम बलिदान न अक्षर छोड्नु भयो लक्ष्मीजी, धन्यवाद तपाईँलाई पनि। आई लाइक पिटाउ जय मसी। राम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र रगतले मलाई धुन्छ बोलको साह्रै अर्थपूर्ण कोरस गाएर जानुभएको छ। न अक्षर तपाईँको लागि छोड्नु भएको छ। नबाट नयाँ हुन्छ, नबाट नौलो पनि हुन्छ, नबाट थुप्रै कुराहरू हुन्छ र थुप्रै भजन गीतहरू पनि छन् है। तपाईँले कुनै पनि एउटा भजन गीत जुन न अक्षरबाट शुरू हुन्छ तपाईँले गाएर साथ दिन सक्नुहुनेछ। व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी। फेरि पनि
1: जय मसी, फेरि पनि स्वागत छ अमिताजी कार्यक्रममा तपाईँलाई। र अब चाहिँ घाँटी ठिक छ नि होइन? अब चाहिँ तपाईँले यस्तो जोस र उत्साह सहित गाउनु हुनेछ भनेर हामीले विश्वास लिएको छौ। अक्षर न छ,
2: आमेन आमेन
1: आमेन। र न अक्षर
2: 315 नम्बरको भजन गाउनेछु।
1: हजुर, हुन्छ, सुरु गर्नु।

अनुग्रहमलाई गर्यौ उलाडालीले सामान गर्दा सित चेला सबात भए।

छैन परदेशी छुमा संसारमा चार मेरो यहाँ कोही छैन तिमी नै मेरो सार भने दोर्याइदेऊ दिन दिन फलमा

0: आमेन आमेन। धेरै धेरै धन्यवाद अमिताजी, र अहिलेलाई चाहिँ छुटौ हामी। जय मसी।
1: धन्यवाद, जय मसी।
0: हजुर, अमिता महर्जनजी हुनुहुन्थ्यो र ऊ अक्षर तपाईँको लागि छोड्नु भएको छ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
0: जय मसी। फेरि पनि स्वागत छ पम्पाजी कार्यक्रममा।
2: धन्यवाद,
0: हजुर
2: धन्यवाद।
0: हजुर, ऊ अक्षर छोड्नु भएको छ हाम्रो अमिताजीले। तपाईँ तयार हुनुहुन्छ?
2: आमेन।
0: सुरु गर्न सक्नुहुनेछ।
2: उचाइमा धेरै उचाइ

0: तपाईँलाई म प्रेम गर्छु, तपाईँलाई म प्रेम गर्छु, तपाईँलाई म प्रेम गर्छु।
1: आमेन आमेन पम्बाजी, आमेन। हजुर हजुर, धन्यवाद। यसलाई छुटाउँछ मेसी। र हाम्रो पम्पा प्रकाशजी हुनुहुन्थ्यो, उहाँले छ अक्षर छोड्नु भएको छ भने व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ अक्षर छबाट भजन गीत गाउनको लागि, र उहाँलाई स्वागत गर्छु म। हेलो हेलो हेलो हेलो। र कोही श्रोता हुनुहुन्थ्यो उहाँसँग कुराकानी गर्न हामी अलिकति असमर्थ भएको छौं, र केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र अक्षर छबाट शुरू हुने भजन गीत गाउन सक्नुहुनेछ। र छैन भरोसा बोलको गीतहरू अलरेडी गाइसक्नु भएको छ, र छबाट अझै थुप्रै भजन गीतहरू छ, त्यही भएर हामी नयाँ नयाँ भजन गीतहरू गाउने प्रयास गरौं न है कार्यक्रम मार्फत। र कोही हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो
2: हेलो।
1: हजुर, जय मसी लक्ष्मीजी।
2: जय मसी,
1: फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
2: धन्यवाद फेरि पनि।
1: हजुर, र छ अक्षर छ तपाईँको भागमा, भजन गीत गाउन तयार हुनुहुन्छ?
2: तयार छु, म नेवारीमा गाउँछु है। यो एक बारको जुनी यो लानु त के छ र भन्ने चाहिँ,
1: हजुर हजुर,
2: म नेवारीमा गाउँछु है।
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: चाहे मिले जिगुखा, चाहे मिले जिगुखा। धन्यवाद।
1: खक शेर छोडिदिनु भएन त लक्ष्मीजी, धेरै धेरै धन्यवाद तपाईँलाई। रहिलाई छुट्टौँ हामी, जय मसी,
0: जय मसी।
1: हजुर, लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो। एक पारको जुनी यो लानु त के छ र मरेर जाने हो, बोलको भजन गीत नेवारी भाषामा उहाँले गाएर साथ दिनुभएको छ। र व्हाट्सएप कलमा कोही श्रोता आउनु भएको छ र उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो, हेलो,
2: हेलो,
1: हजुर, जय मसी सावित्रीजी, स्वागत छ कार्यक्रममा फेरि पनि तपाईँलाई। हजुर, अब चाहिँ ख अक्षर तपाईँको भागमा छ, तपाईँ भजन गीत गाउन तयार हुनुहुन्छ? हजुर, ख ख्रिस्टको ख, हजुर, र तपाईँ तयार हुनुहुन्छ भने हजुर सुरु गर्न सक्नुहुनेछ।
2: जति आउँछ त्यति गाउँछु है अहिले पनि।
1: एकदमै सावित्रीजी, सुरु गर्नुहोस्।
2: हालेलुया, प्रभुको महिमाको निम्ति हो नि होइन?
1: हजुर, एकदमै
2: धन्यवाद भएको होस्।

0: पश्चाताप गर सुरतनगर, यो पनि राम्रो त आएन है मलाई।
1: ट्राई गर्नु सावित्रीजी, ट्राई गर्नुहोस्, तपाईँले राम्रो गाइरहनु भएको छ।

0: बस यति नै दिन अनि
1: हुन्छ, धेरै धेरै धन्यवाद सावित्रीजी,
0: धन्यवाद भएको होस् मलाई पनि खोइ
1: हुन्छ, केही छैन, प्रभुको महिमा गर्नु भएको छ, हुन्छ अहिलेलाई छुटौँ हामी, जय मसी। हजुर सावित्री खड्काजी हुनुहुन्थ्यो र श्रोता, अब चाहिँ भने यो समयमा हामी एउटा गीतको साथ तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 9813-1895 9813-1895
2: निकै अर्थपूर्ण गीत तपाईँको लागि राख्यौं र श्रोता अब जब हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं तपाईँको फोन कल लिन असमर्थ छौं र आज हामीलाई थुप्रै श्रोताले फोन गरेर साथ दिनुभएको छ। मुख्य कुरा भजन गीतहरू गाउँदै हामीले प्रभुको महिमा गरेको छौं, आफ्नो तर्फबाट आफ्नो हृदयबाट हामीले भजन गीतहरू गाएको छौं र आज मैले दुईजना श्रोतालाई विजेता बनाएको छु र दुईजना श्रोताले चाहिँ आज रिचार्ज कार्ड प्राप्त गर्न गइरहनु भएको छ र लकी ड्रबाट प्राप्त दुईवटा नाम यस प्रकार रहेको छ। पहिलो नाम रहेको छ सारा तामाङ, र दोस्रो नाम रहेको छ जसले रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ अमिता महर्जन। र सारा तामाङजी र अमिता महर्जनजी तपाईँहरू दुवैजनालाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभएर हाम्रो प्राविधिक मित्रलाई तपाईँले फोन नम्बर टिपाइदिनु हुनुको लागि अनुरोध गर्न चाहन्छु र आज फोन गरेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु र राइजिङ फ्रुट सेन्टरलाई पनि धेरै धेरै धन्यवाद हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको लागि। र अब मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज अन्ताक्षरीबाट यो समय प्राविधिक मित्र विजयजी र म पुनम हामी विदा हुन चाहन्छौ। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
2: 40225444 40225744।
5: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवन बारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्टाफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री
1: यसले भन्नुभयो आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।

0: म गायिका धनु सागरले तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र सन्ध्या र म प्रम उपस्थित भइसकेका छौं र तपाईँले अब हामीलाई एक घण्टाभरि सुनेर साथ दिन सक्नुहुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु म यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र सबैभन्दा महत्वपूर्ण कुरो यो दुःखको घडी छ नेपालीहरू त्यही नभए पनि जहाँ जहाँ छन् नेपालीहरू उनीहरू यतिखेर रुएको अवस्थाहरू छ आफ्नै मान्छे नभए पनि मानिसहरू रुएको अवस्था छ र यो समयमा हामीले निरन्तर उहाँहरूको लागि सकेको सहायता होइन के सकिन्छ घरमै बसेर पनि प्रार्थना त गर्न सकिन्छ नि होइन प्रियजनहरूले आफन्त गुमाउनु भएको छ एकदमै लास भेटेको अवस्था पनि छैन होइन नभेटिन्जेलसम्म निकै गाह्रो हुन्छ मान्छेलाई मान्छेले भन्छ नि होइन सास सुन्जेलसम्म आश हुन्छ भनेर त्यो भएर कतै प्रियजनहरू जीवितै छन् कि भनेर कुरिरहेको अवस्थाहरू छ र यति धेरै मानिसहरू हराएको अवस्था छ भेटिएको अवस्था छैन सरकारले तनमनदेखि काम गरिरहेको अवस्था छ र कति पीड़ित पक्षले मेरा आफन्त खोजिदेऊ भनेर विभिन्न मिडिया सरकारलाई गुहारिरहेको अवस्था छ सरकारले एउटा सरकारले कता के गर्ने भन्ने अवस्था पनि छ लगभग लगभग अब उद्धारका कार्यक्रमहरू भइ नै रहेको छ उद्धार भइ नै रहेको छ ठाउँ ठाउँमा गर्ने कामहरू गरि नै रहेको छ अब त्यो सरकारले एकदमै व्यवस्थित ठाउँमा एउटा होइन सुरक्षित ठाउँमा राम्रो बस्तीहरू बनाउनुपर्छ धेरै धेरैले भन्नुभएको छ म 20 घर बनाइदिन्छु कसैले म 500 घर बनाइदिन्छु यो जस्तो ठूलो कुरो के हुन सक्छ तर सरकारले अब उचित ठाउँमा उनीहरूलाई जग्गा दिनु पर्यो होइन किनभने आफ्नो देशको जमिन आफ्नो जनतालाई दिँदा त्यस्तो गाह्रो साह्रो केही हुँदैन तर यस्तो ठाउँ हुनु पर्यो त्यहाँ बाढीको कुनै पनि जोखिम नहोस् होइन पहिरोको जोखिम नहोस् भोलि फेरि पनि त्यहाँबाट भाग्नु नपरोस् त्यो प्रकारको स्थानमा सरकारले अब आफ्नो जनतालाई बास दिनुपर्छ अब चाहिँ भने खोलाको किनारमा हामी बस्नु हुँदैन भन्ने ठूलो एउटा संकेत पनि हो यो कुरा एकदमै महत्वपूर्ण कुरा छ र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही अर्थपूर्ण कुराहरू नै बताइरहेको छु। र अब अहिले हामीले जब हेर्छौं, जब अब यो जुन ठाउँमा बाढी पहिरो गयो, बस्ती बगायो, मान्छे बगायो, घर बगायो, विभिन्न कुराहरू बगायो र त्यहाँनिर चाहिँ कति मान्छेहरू जब हामी देखिरहेका छौँ, सुनिरहेका छौँ, त्यहाँ रमितेहरू चाहिँ एकदमै धेरै मात्रामा देखियो होइन। तर त्यहाँ गाह्रो चाहिँ के भयो भने काम गर्ने मान्छे भन्दा पनि रमिता हेर्ने मान्छेको भिड बढी देख्यो र मान्छे यसरी गइराख्नु पर्दैन क्या, हामी विभिन्न माध्यमबाट हेर्न सक्छौँ। तर त्यहाँ गएर भिड गरेर मान्छेलाई धेरै गाह्रो छ नि, मान्छे अब वारीको पारी, पारीको वारी अवस्था छ त्यो ठाउँमा। कि त हामी साथ दिनु पर्यो होइन, कि त हात दिनु पर्यो होइन, कि त त्यहाँ जानु भएन, त्यतिकै गएर भिड गरेर मान्छेलाई काम गर्न पनि बाधा भइरहेको कुराहरू हामीले सुनिरहेका छौँ र जानुपर्छ। यतिखेर हामीले साथ सपोर्ट पनि गर्नुपर्छ मान्छेलाई। त्यहाँ गएर तपाईँले होइन यति लेदोहरू छ, त्यो लेदोलाई गरिदिनुहोस्, कति घरमा होइन घरका मान्छेहरू एकदमै डिप्रेसनमा गइरहेको अवस्था छ, त्यहाँ गएर सान्त्वना दिने, कति ठाउँ अब ओड्ने ओछ्याउने छैन, बस्ने ठाउँ छैन, के गर्न सकिन्छ त होइन, पानी छैन, कसरी जान सकिन्छ भन्ने कुरा पनि हामीले सोच्नु पर्दछ क्या। त्यो पूर्व होस् या पश्चिमको नेपाली होस् या उत्तरको होस् या दक्षिणको होस्, हामी एउटै घरभित्र रहेका मानिसहरू हौँ र एउटालाई पर्दा अर्कोलाई हामीले सहायता पुर्याउन सक्नुपर्छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ र गीतले भन्छ मेरो देशलाई सम्हाल यीशु, बोलको गीतले पनि निकै नै धेरै उत्साह दिँदछ र हामी प्रभुसँग पनि प्रार्थना गर्नुपर्दछ। देश रोइरहेको अवस्था छ, प्रत्येक नेपालीको मन रोइरहेको अवस्था छ, कतिलाई कैयौं दिन भइसक्यो निन्द्रा लागेको छैन भन्नुभएको अवस्थाहरू छ होइन। त्यो भएर यो देशलाई चाहिँ प्रभु तपाईँले सम्हाल्नुहोस्, अब कुनै पनि यस्तो विपत्तिहरू हामीले भोग्नु नपरेको होस्, हामीलाई थाहा थिएन होइन यस्तो प्रकारको विपत्ति नेपालीहरूले भोग्नुपर्छ भनेर, तर परमेश्वरले जति पनि परिवारहरू छन् उनीहरूलाई सहने शक्ति दिनुभएको होस्।

0: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
4: गल्कुपाका 29 ठमेल काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444 40225444
1: र 40225572 40225572।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सुन्नु न बजे कोटा,
12: सामान नभेटेर बेपत्ता।
11: होइन सामान चाहिँ के चारो ल्याएको?
12: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
11: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
12: कहाँ छ यो?
11: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
13: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
14: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
13: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855074236 9855074236
14: र फोन नम्बर 01513010 छ। 01513010 छ।
13: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
12: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुराहरू नै हामीले राखिरहेको छौँ र परमेश्वरको वचनले पनि भन्छ यो समयमा एकअर्कालाई उत्साह देऊ र परमेश्वरको व्यवस्था पूरा गर र एकअर्काको भार पनि हामीले उठाउनुपर्छ क्या कतिचोटि र जसरी मैले सुन्दै थिएँ दुईजना व्यक्तिको नाम चाहिँ नभनौँ तर त्यो कुराले मलाई एकदमै उत्साह दियो क्या झन् जति पनि त्यो ठाउँमा पीडित परिवारहरू हुनुहुन्छ उहाँले भन्दै हुनुहुन्थ्यो म 20 घर बनाइदिन्छु एकजनाले भन्दै हुनुहुन्थ्यो म 500 घर बनाइदिन्छु हेर्नुहोस् त कति ठुलो मन होइन जब हामी अरूको लागि दिन्छौँ नि त्यहीँबाट थाहा हुन्छ कि ऊ कति चाहिँ त्यो मानिसहरूप्रति उसको मन छ भन्ने कुरा चाहिँ त्यहाँबाट थाहा हुन्छ त्यो भएर तपाईँ र म एकदमै ती मानिसहरूप्रति समर्पित अथवा त्यो मानिसहरूप्रति होइन हामी चिन्तित पनि हुनुपर्दछ अब हामीले कसरी सहायता गर्ने कसरी मुठी खोल्ने भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ मानिसहरूले अलिअलि गर्दै जति सकिन्छ त्यति सहायता गरिराख्नु भएको छ कति ठाउँ त विभिन्न ठाउँमा होइन पैसा पनि उठाइराख्नु भएको छ कसरी सहायता गर्ने कसरी सपोर्ट गर्ने भनेर यो कुरा पनि एकदमै अर्थपूर्ण कुरा छ किनभने परिस्थिति नै त्यस्तो छ होइन कति ठाउँ भनेको जस्तो झगडा परेको पनि देखिरहेको थियो 3 भइसक्यो राहत पठाएको अझैसम्म पनि बाँडेको छैन भनेर त्यहाँ झगडा परिरहेको अवस्था पनि थियो र अब तपाईँ र मैले त्यहाँ देख्न सक्छौँ जाने ठाउँ छैन पुल छैन कयौँ पुलहरू बगाएको छ होइन पुल बगाएको छ बाटो छैन कति ठाउँ त पुग्नै नसक्ने अवस्था पनि छ जो वास्तविक पीडितहरू हुन् त्यो ठाउँमा अझैसम्म पनि राहत नपुगेको अवस्थाहरू पनि बताइरहेको सुनिरहेको अवस्थाहरू छ तर अब हामीले कसरी गर्न सक्छौँ त सबैजना मिल्यो भने त सबै कुरा सम्भव छ होइन पुलहरू बनाउन सकेला होइन मान्छेहरूलाई भेटघाट गर्न सकेला उत्साह दिन सकेला कतिलाई औषधिको खाँचो होला कतिलाई पानीको खाँचो होला होइन विभिन्न प्रकारका खाँचाहरू छन् कति बिरामी हुनुहुन्छ होला ती कुराहरूमा पनि तपाईँ र मैले चाहिँ ध्यान दिनुपर्छ सरकारले पनि यसमा सूक्ष्म तरिकाले निगरानी राख्नुपर्छ ध्यान दिनुपर्छ अझै कति ठाउँ मानिसहरू फँसिरहेको कुराहरू सुनिरहेको छ उद्धारका कामहरू भइरहेको छ पुलिस प्रशासनले आफूलाई जोखिममा राखेर खटिराख्नु भएको छ होइन तर यतिखेर चाहिँ एकअर्कालाई दोष दिने यो भएन त्यो भएन भन्दा पनि हामी एक ठाउँमा बसेर यो भएन त्यो भएन भन्छौँ तर जब स्थलमा जान्छौँ नि जुन ठाउँमा जुन घटना घटिरहेको छौँ नि त्यो ठाउँमा गएपछि तपाईँ र मेरो सोच तपाईँ र मेरो होइन जुन उद्देश्यको साथ गएको हुन्छ हामी त्यो सबै कुराहरू बदलिन्छ क्या त्यस्ता भयानक दृश्यहरू तपाईँ र मैले देख्न सक्छौँ त्यो भएर तपाईँ र म यतिखेर होइन काम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई अरूलाई एकअर्कालाई आरोप एकअर्कालाई प्रतिआरोप गर्नुभन्दा पनि काम गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण होला जस्तो लाग्छ मलाई र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण संगीतपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा जुन कुराहरू नै हामीले राखिरहेका छौं र विशेष गरिकन जुन यो 10 गते जुन विनाशकारी बाढ़ी पहिरोले जुन ठूलो जनधनको क्षति गर्यो त्यसले चाहिँ अझैसम्म पनि मान्छेहरू जस आफ्नो दिमागबाट त्यो दृश्यहरू हट्न सकेको छैन क्या. मान्छेलाई यति धेरै तनाव छ, आफ्नो घरसम्म पनि अहिलेसम्म पुग्ने अवस्था छैन मानिसहरू. अब जस्तै भए पनि नभए पनि आफ्नो घरसम्म त पुग्न मन लाग्छ नि त होइन. वरिपरि लेदोहरू छ, आफूलाई नै डुबाउने लेदोहरू छ, त्यहाँ जान सकिने अवस्थाहरू छैन होइन. जुन घरसँग धेरै कुराहरू जोडिएको हुन्छ क्या मान्छेको. त्यो भएर अहिले हामी एउटा कुरा चाहिँ मेरो मनमा के लाग्यो भने प्रत्येक घटनाले एउटा पाठ सिकाएर जान्छ होइन. यो घटनाले पनि ठूलो पाठ सिकायो. अब हामी खोलाको छेउछाउ बस्नु हुँदैन है. खोलाले जुनै पनि बेला हामीलाई ठूलो होइन समस्यामा लान्छ भन्ने कुरा चाहिँ धेरै ठूलो पाठ सिकेको छौँ हामीले. तर यस्तो थियो कि मानिसलाई यति ठूलो यस्तो अचम्म र उद्वेगको तरिकाले चाहिँ आउँदैन भन्ने नै थियो क्या. गएको वर्ष पनि सरकारले यसरी नै सूचना गरेको थियो अरे, तर आयो तर ठूलो आएन. यस्तै त होला भन्ने भयो नि त मान्छेलाई. तर नसोचेको कयौं गुणा ठूलो होइन त्यो 3-4 तला घर माथि होइन घर पुर्देका कयौं घटनाहरू हामी देख्न सक्छौ. त्यो भएर हामी सचेत चाहिँ रहनुपर्छ. अब जे भयो भयो, अबको दिनमा चाहिँ हामीले घरहरू बाढी नजाने ठाउँमा पहिरो नजाने ठाउँमा बनाउनु पर्ने रहेछ क्या. घर भन्ने कुरा त एकचोटि त हुने होइन र बारम्बार बनाउन सकिँदैन. त्यो भएर अबको सरकारले पनि यो जनतालाई यस्तो ठाउँमा राखोस् उनीहरूले त्यो पीड़ा बिर्सन सकुन्. सरकारले यति राम्रो घर बनाइदियोस् होइन, आफ्नो जस्तै बनाइदियोस्, उनीहरू त्यहाँ आरामले बस्न सकुन्, दुःख सुख बाँड्न सकुन्. यी कुराहरू त एकदम महत्वपूर्ण कुरा छ नि त. अब कसैको घर छैन, अब त्यहाँ गएर बस्ने अवस्था पनि छैन, कसरी बस्न सक्ने मान्छे होइन, तर गाह्रो छ. त्यो भएर अब चाहिँ सरकारले एउटा अभिभावक भएर आफ्नो भूमिका निभाउने एउटा मौका पाएको छ र सहायता पनि त्यो आइरहेको छ. सोचेभन्दा राम्रो सहायताहरू पनि आइरहेको छ. त्यो भएर अब चाहिँ अबको दिनमा चाहिँ हामीले कहिले पनि खोलाको किनारमा घर, स्कूल, हस्पिटल होइन यस्ता महत्वपूर्ण कुराहरू बनाउनु हुँदैन रहेछ भन्ने कुरा सिकाएर गएको छ. र तपाईँ र मलाई सरकारले पनि लामो समयदेखि यी कुराहरूमा जोड़ दिँदै आएको थियो नि त. हामी अरू देशको पनि कयौं घटनाहरू हेर्न सक्छौ नि. आसाममा पनि देख्यौं हामीले होइन, भर्खरै कति ठूलो बाढ़ी गएको थियो आसाममा होइन. विभिन्न ठाउँमा जब खोलाको किनारमा हेर्यौं भने दृश्य नै त्यो हेरिन सक्नु होइन. कतिले त भन्दै हुनुहुन्थ्यो म त मोबाइलै हेर्दिनँ भनेर भन्दै हुनुहुन्थ्यो. त्यो सहनै नसक्ने दृश्यहरू देख्न सकिन्छ क्या हाम्रो जीवनमा. त्यो भएर तपाईँ र म अबको दिनमा होइन, अब जे भयो भयो होइन, तर अबको दिनमा चाहिँ तपाईँ र म सही ठाउँमा बस्नुपर्छ. चिन्तामा घर बनाउने होइन क्या, बगाउने ठाउँमा घर बनाउने होइन, हामीले पहिरो जाने ठाउँमा घर बनाउने होइन, चारैतिरबाट सुरक्षित ठाउँमा घर बनाउनुपर्छ क्या. जस्तो सुकै बाढी आओस् तर हामीलाई नछोस् त्यो ठाउँमा चाहिँ हामीले घर बनाउनु पर्ने रहेछ भन्ने कुरा. अनि जग्गा किन्ने कुरामा पनि हामी होसियारी हुनुपर्छ. कस्तो प्रकारको जग्गा छ, भोलि लगातार पानी आयो भने बगाउने खालमा छ कि. कति ठाउँ त बगाएको घटना पनि हामीले देखेका छौँ, सुनेका छौँ. त्यस्तो पनि नहोस् होइन, सही ठाउँमा घरहरू बनाउनुपर्छ जस्तो लाग्छ. यो घटनाले चाहिँ हामीलाई ठूलो पाठ सिकाएको छ र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा.

आदरणीय श्रोता, अब भने लगभग समयले हामीलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टी अभिवादन। जय मसीह। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको माझमा लिएर आएका छौं। हामीले विगतका दिनहरू जस्तै आज पनि एपीसीको पुस्तकबाटै तपाईहरूलाई परमेश्वरको वचन सुनाउँदै अध्ययन गर्दै उत्साह दिन गइरहेका छौं। आउनुहोस्, हामी अध्ययनतर्फ अगाडि बढ्नेछौ। हामी एपीसीको पुस्तक अध्याय 5 आज यो वचनको भागलाई अगाडि बढाउँदैछौ। यहाँ 5 हामी 21 पढ्दै जानेछौ। प्रेरित पावलले यो पुस्तक चाहिँ जेलखानामा रहँदाखेरि, रोमीको कैदमा रहँदाखेरि उनले एपीसीको मण्डलीको लागि लेखेका हुन्। यो पत्र ईस्वी सम्वत 60-61 ताका लेखिएको हो र विशेष गरी एपीसीको मण्डलीमा रहेका विश्वासीहरूको लागि, मण्डलीका लागि यो पत्र लेखिएको हो। तर पनि त्यति बेला लेखिएको यो पुस्तकले अहिले पनि तपाईँ र मेरो जीवनमा पक्कै पनि नयाँ ऊर्जा, सकारात्मक विचारहरू अवश्य पनि दिएका छन् र हामीलाई उत्साहित गरिरहेको छ कि यो पुस्तकले हामी ख्रिस्टमा अझै बलियो भएर अगाडि बढ्दै जाउँ। आउनुहोस्, हामी पाठ गर्दै अगाडि बढ्नेछौ। 5:1 यसरी लेखिएको छ, यसकारण प्रियहरू, प्रिय बालकहरू झैं परमेश्वरको देखासेकी गर्नेहरू हौ, तिमीहरू प्रेममा चल जसरी ख्रिस्टले पनि तिमीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर उहाँलाई हाम्रा निम्ति अर्पण गर्नुभयो। तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँ समेत नलियोस्, जो सन्तहरूको बीचमा हुन सुहाउँदैन। कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाको ठट्यौली नगर्नु, यी सुहाउने कुरा होइनन्, तर बरू धन्यवाद दिने काम होस्। किनकि यो त तिमीहरू निश्चय नै जान कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई, जो मूर्ति पूजक हो, ख्रिस्ट र परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदियोस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्दछ। यसकारण तिमीहरूसँग सहभागी नहो, किनकि एकपल्ट तिमीहरू अन्धकार थियो, तर अब प्रभुमा तिमीहरू उज्यालो भयो। ज्योतिका सन्तान झै हिडुल गर, किनकि सबै भलाई, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोशिश गर। अन्धकारका निष्फल कार्यहरूमा भाग नलियो, बरु तिनलाई प्रकट गरिदियो, किनकि तिनीहरूले गुप्तमा गरेका कुराहरूका विषयमा भन्नु पनि शर्मको कुरो हो। तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ, त्यो कुरा जो प्रष्टै देखिन्छ त्यो ज्योति हो। यसैले यसो भनिएको छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ र ख्रिस्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिसहरू जस्तो होइन तर बुद्धिमान जस्तो, समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। यसै कारण मूर्ख नहो, तर प्रभुको इच्छा के छ सो बुझ। दाग मध्यले नमातियो, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण हो। एउटाले अर्कोसँग भजन गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ। ख्रिस्टको श्रद्धामा एक अर्काको अधीनमा बस। हालेलुया। प्रियहरू, हामीले यहाँ

0: पाठ गरेको खण्ड चाहिँ एपिसीको पुस्तक 5 अध्यायको 1-21 पदसम्म रहेको छ। प्रेरित पावलले एपिसीको मण्डलीका विश्वासीहरूको लागि यो पत्र लेख्नुभएको हो। विशेष गरी मण्डलीमा विभिन्न किसिमका समस्याहरू त्यति बेला आएको थियो। मण्डलीमा को ठूलो को सानो भन्ने समस्या थियो। मण्डलीमा को अन्य जाति को यहुदी भन्ने समस्या पनि थियो, जसले मण्डलीमा भएका विश्वासीहरू बीच बेमेल ल्याएको थियो। मण्डलीमा एकता पनि आवश्यक थियो र त्यो सँगसँगै मण्डलीमा जुन पहिले जीवनयापन गरिरहेका मानिसहरू थिए, जुन अन्य जातिहरूले संसारमा रहँदाखेरि जुन जीवनयापन गरिरहेका थिए, त्यही जीवनयापन उनीहरूले अझै पनि येशूलाई पाइसक्दा पनि गरिराखेको देखेको कारणले गर्दाखेरि पावलले अब पुरानो जीवन, पुरानो स्वभावहरू, सबै कुराहरूलाई त्यागेर अब धार्मिकताको जीवनमा जिउनु पर्छ भनेर पावलले यो पत्र लेखेका छन्। अनि मुक्ति र उद्धार हाम्रो जीवनशैलीले प्राप्त गर्ने होइन, मुक्ति र उद्धार त परमेश्वरको अपार अनुग्रहबाट र विश्वासद्वारा हामीले मुक्ति र उद्धार पाएका छौं। तर अब मुक्ति र उद्धार पाएका छौं भन्दैमा हाम्रो जीवन चाहिँ अस्त व्यस्त, हाम्रो जीवन चाहिँ पहिलेको जस्तै अपरिवर्तित, हाम्रो पुरानो स्वभावमा नै हामी जीराख्ने भन्ने खालको चाहिँ हुँदैन। पावलले त्यही कुरालाई चाहिँ जोड़ दिएका छन्। हो, हाम्रो व्यवहारले, हाम्रो कामले, हाम्रो धार्मिकताका कारणले गर्दाखेरि हामीले मुक्ति र उद्धार पाएका होइनौ, तर पनि प्रियहरू, परमेश्वरको अनुग्रह र येशु ख्रीष्टद्वारा हामीले उहाँमाथिको विश्वासद्वारा मुक्ति र उद्धार पाएका हौं भने अब हामी परमेश्वरप्रति एउटा धन्यवादी भएर आफ्नो जीवनलाई अब आगामी दिनमा अन्धकारमा होइन तर ज्योतिमा, पापमय स्वभावमा होइन तर धार्मिक र पवित्र निष्कलङ्क जीवन तपाईँ र हामीले जिउन सक्नुपर्छ। त्यो नै एउटा धार्मिकताको जीवन हो, त्यो नै एउटा साँचो ईश्वर भक्ति हो भनेर बाइबलमा यहाँ प्रेरित पावलले सिकाएका छन्। अहिले पढेको खण्डको मुख्य आशय नै प्रियहरू यही हो कि विश्वासी जीवन संसारमा मानिसहरूको लागि एउटा ज्योति झै चम्किने खालको जीवन हुनुपर्दछ। तपाईँ र मबाट येशु प्रभु झल्किनु पर्दछ, तपाईँ र मबाट परमेश्वरको सत्यता र ज्ञान झल्किनु पर्दछ। कसैले तपाईँ र मलाई तुच्छ नठानोस्, तपाईँ र मेरो व्यवहारका कारणले गर्दाखेरि तपाईँ र मेरो स्वर्गमा बस्नुहुने परमेश्वरलाई मानिसहरूले तुच्छ नभनुन्। प्रेरित पावलले यही कुरा मण्डलीलाई सिकाउँदैछन्। प्रियहरू, पद एकमा चाहिँ पावलले मण्डलीलाई एउटा बालक झैं सम्बोधन गरेका छन्, किनभने पावलले भन्दछन् कि तिमीहरूको जीवन चाहिँ एउटा बालक झैं हुनुपर्दछ। एउटा बालकले के गर्छ प्रियहरू? आमा बुवाहरूले जे गर्यो त्यही बालकले सिक्दछ, देखासेखी गर्दछ। पावलले पनि भन्दछन् कि तिमीहरू चाहिँ एउटा बालकहरू झैं परमेश्वरको देखासेखी गर्ने हो। हो, पक्कै पनि विश्वासीहरू देखासेखी गर्ने एउटा बालक झैं हुनुपर्दछ। दुधे बालकमा के कुरा हुन्छ तपाईँ हामीले देखेका छौं। उनीहरू निकै निर्दोष हुन्छन्। उनीहरूले आमा बुवाहरूको देखासेखी गर्दछन्, आफ्नो वरिपरि भएका मानिसहरूको देखासेखी गर्दछन्। प्रियहरू, विश्वासीहरूलाई यहाँ पावलले भन्दछन् कि तिमीहरू बालक झैं परमेश्वरको देखासेखी गर्ने हो। तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो। प्रियहरू, आजको यो खण्डले पनि विशेष गरी तपाईँ र हाम्रो जीवनमा येशु प्रभुको जस्तो प्रेम हुनुपर्दछ भन्ने कुरा सिकाउँदछ। येशु प्रभुले तपाईँ र मलाई यति धेरै प्रेम गर्नुभयो कि प्रियहरू, उहाँले आफ्नो जीवनलाई नै उहाँले क्रूसमा बलिदान गर्नुभयो। उहाँद्वारा तपाईँ र हामी अनन्त जीवन हामीले प्राप्त गरौं, हाम्रो पापको क्षमा होस् भनेर येशु प्रभु आजभन्दा 2000 वर्ष पहिले कलवरी क्रूसमा उहाँलाई मारियो। उहाँ मर्नको लागि तयार हुनुभयो। उहाँ क्रूसमा एउटा निकै नै दर्दनाक मृत्यु उहाँले सहनुभयो। किन भन्दा प्रियहरू, उहाँले मानिसलाई धेरै नै प्रेम गर्नुहुन्थ्यो। परमेश्वरले आफ्नो प्रेम यसैमा देखाउनुभयो कि हामी पापी छँदै ख्रीष्ट येशु हाम्रो निम्ति मर्नुभयो। प्रियहरू, पावलले यही कुरा यहाँ बताउँदछन् कि तिमीहरूमा यस्तो प्रेम होस् कि जो येशु ख्रीष्टमा थियो, जसले मण्डलीको लागि उहाँले बलिदान दिनुभयो। त्यो बलिदान एउटा यस्तो बलिदान हो जो कोहीले दिन सक्दैन। संसारको पाप उठाई लैजानको लागि क्रूसमा आफ्नो प्राण अर्पण गर्ने येशु ख्रीष्ट मात्रै हुनुहुन्छ, अनि उहाँद्वारा मात्रै पाप क्षमा छ, अनि उहाँद्वारा मात्रै मुक्ति र उद्धार छ। यहाँ त्यही भनिएको छ, जसरी ख्रीष्टले आफू एउटा बलिदानी भएर प्रेम हामीमा देखाउनु भयो, हामीमा पनि त्यही किसिमको प्रेम हुनुपर्दछ भनेर पावलले बताएका छन्। तीन पदमा तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँ समेत नलियोस् जो सन्तहरूका बीचमा हुन सुहाउँदैन। प्रियहरू, जब तपाईँ हामीले येशूलाई विश्वास गर्छौं, उहाँलाई पछ्याउँछौ, हामी बीचमा पक्कै पनि पहिलेको जीवनमा विभिन्न किसिमका लालचहरू, लोभहरू, विभिन्न किसिमका अशुद्धताहरू, व्यभिचार पक्कै पनि थियो होला। तर अब उहाँलाई पछ्याउने व्यक्तिको जीवनमा पक्कै पनि यी कुराहरू सुहाउँदैन भनेर यहाँ भनिएको छ। कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाका ठट्टेउली नगर्नु यी सुहाउने कुरा होइनन्। यहाँ सुहाउने र नसुहाउने कुरा पावलले बताएका छन्। हामीले कुनै कुराहरू पहिरन्छौ हाम्रो जीवनमा, हामी कुनै बिहेमा जाँदाखेरि हामी राम्रो कपड़ा कोट लगाउँछौ, हामीसँग जे छ एकदमै राम्रो कुराहरू हामी लगाउँदछौ, हामी मण्डली आउँदा अलिकति राम्रो कपड़ाहरू हामीले खोजेर लगाउँदछौ, जसले हामीलाई राम्रो शोभा दिन्छ भने हामी ठान्दछौ। तर तपाईँ विचार गर्नुहोस्, कुनै शोकको घरमा कुनै मानिसको मृत्यु भइरहेको छ अनि त्यहाँ मानिसहरू शोकमा डुबेका छन्, त्यहाँ तपाईँ एकदमै राम्रो सुट बुट लाएर निकै सजिएर तपाईँ जानुभयो भने के हुन्छ प्रियहरू? पक्कै पनि त्यो कुराले तपाईँलाई शोभा दिँदैन। यहाँनिर के कुरा सुहाउने र के कुरा नसुहाउने भनेर भनिएको छ। पक्कै पनि विश्वासी जीवनमा अब विभिन्न किसिमका पापमय स्वभावका कुराहरू सुहाउँदैनन्, किनभने तपाईँ र हामी एक समय त्यस्तै जीवनयापन गरेका थियौं, तर अब ज्योतिको सन्तान हामी भइसकेपछि हामी बीच यी सबै कुराहरू हुनुहुँदैन भनेर पावलले बताएका छन्। कुनै पनि किसिमका मूर्ख बातचित पनि तपाईँ हामीले गर्न हुँदैन प्रियहरू। कुनै पनि ठट्टेउली कुराहरू जसको कुनै अर्थ छैन, हामीले योभन्दा अगाडि हेर्यौं कि तपाईँले बोलेको हरेक शब्दले मानिसलाई उत्साह दिने, मानिसलाई अनुग्रह मिल्ने मिठो वचन तपाईँ र हाम्रो हुनुपर्दछ। तर धेरै समय हामी बोल्ने कुरालाई हामी ख्याल ठट्टा, ठट्टेउली, रमाइलो र बेफाइदाका कुराहरू हामी गर्दछौ। त्यो कुरा चाहिँ प्रियहरू एउटा विश्वासीको जीवनमा नसुहाउने कुरा हो भनेर पावलले बताएका छन्। किनकि यो त तिमीहरू निश्चय नै जान कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई जो मूर्ति पूजक हो, ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। प्रियहरू, यहाँ पावलले स्पष्टसँग बताएका छन् कि कुनै पनि किसिमको व्यभिचार, अशुद्ध क्रियाकलाप गर्ने मानिस अथवा लोभी, यी सबै कुराहरू चाहिँ एउटा मूर्ति पूजा हो। प्रियहरू, हामीले मूर्ति पूजा भनेर कुनै एउटा आइडललाई, एउटा ढुङ्गालाई अथवा काठ कुनै कुरालाई पूजेकोलाई मात्रै हामीले मूर्ति पूजा सम्झिन्छौ भने त्यो गलत हो। पावलले स्पष्टसँग बताएका छन् कि जति पनि पापमय स्वभावहरू हाम्रो जीवनमा यदि हामीले गर्छौं भने ती सबै मूर्ति पूजा हो। यदि हामी ती कुराहरू अझै पनि हाम्रो जीवनमा हामीले गरिरहन्छौ, पावलले स्पष्टसँग बताएका छन् कि परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। त्यस्तो स्वभाव यदि हामीमा छ भने पनि प्रियहरू, अन्तिमको दिनमा हामी न्याय आसनमा हामी बस्नै पर्छ, न्याय आसनमा हामी परमेश्वरको सामु हामी उभिनै पर्छ, अनि परमेश्वरले अधार्मिक मानिसहरू, मूर्ति पूजकहरू अनि अन्य थुप्रै व्यक्तिहरूलाई छुट्याउनु भए जसरी परमेश्वरले इन्साफ गर्नुहुन्छ। त्यसकारण पनि पावलले मण्डलीलाई चेतावनी दिँदै हुनुहुन्छ कि यी सबै कुराबाट हामी होसियार रहनु पर्दछ। छ पदमा कसैले कसैलाई खोक्रा कुराले धोका नदियोस्, किनकि ती कुराको कारणले अनाज्ञाकारितामाथि, अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्दछ। यसकारण तिनीहरूसँग सहभागी नहो, किनकि एकपल्ट तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयो, ज्योतिका सन्तान चाहिँ हिडुल गर। प्रियहरू, यहाँ पावलले मण्डलीमा रहेका विश्वासीहरूलाई उहाँको वचन, परमेश्वरमाथि विश्वास गर्नेहरूलाई के भन्दै हुनुहुन्छ भने, तिमीहरूको संगत पनि असल बनाओ। संगत निकै महत्वपूर्ण छ प्रियहरू। हामी थाहा पाउँदछौ कि एउटा टोकरीमा 10 राम्रो स्याउ र एउटा सडेको स्याउ हामीले राख्यौं भने केही समयपछि त्यो सडेको स्याउले अरू सबै राम्रो स्याउलाई पनि सडाइदिन्छ, बिगारदिन्छ। संगतको निकै महत्वपूर्ण हुन्छ भन्ने कुरा त्यसैबाट पनि हामीले थाहा पाउँदछौ कि तपाईँ र हाम्रो संगत कोसँग छ, तपाईँ र हाम्रो दिनचर्या कोसँग बितिरहेको छ। विश्वासी जीवनमा हामीले यदि साँच्चीकै हाम्रो सहभागिता परमेश्वरको भय मान्ने, परमेश्वरको धार्मिकताको जीवन जिउने व्यक्तिसँग छैन, तर संसारकै जीवनयापन गर्ने मूर्ति पूजकसँग मात्रै हाम्रो सम्बन्ध छ भने त्यसबाट प्रियहरू साँच्चीकै हामीलाई फाइदा गर्दैन। पावलले स्पष्टसँग भनेका छन् कि तिनीहरूसँग सहभागी नहौ, किनकि एकपल्ट तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयो, ज्योतिका सन्तान चाहिँ हिडुल गर। प्रियहरू, आज तपाईँ र हामी ज्योतिका सन्तान चाहिँ हिडुल गर्नु आवश्यक छ। ज्योति झैं चम्किनु आवश्यक छ। डाँडामा बसालिएको घर झैं हामीलाई थाहा छ डाँडामा बसालिएको घर जति बेला राति हुन्छ तब उज्यालो त्यहाँ बत्ती बल्छ। सारा बेसीका मानिसहरूले वरिपरिका मानिसहरूले त्यसलाई देख्दछन्। कति सुन्दर हुन्छ, कति असल हुन्छ। प्रियहरू, बाइबलले स्पष्टसँग बताएका छन् जब तपाईँ र हामी प्रभुलाई विश्वास गर्दछौं तपाईँ र मेरो जीवन चाहिँ एउटा ज्योतिको सन्तान झैं हिँड्नु आवश्यक छ। ज्योतिको सन्तान झैं मानिसहरूको लागि एउटा मार्गदर्शन गर्ने, अन्धकारमा हिडुल गरिरहेका मानिसहरूको लागि एउटा ज्योति र मानिसहरूलाई उत्साह दिने, उनीहरूको पाप र अधर्मबाट फर्किएर एउटा ज्योतितर्फ अगाडि बढ्ने खालको उत्साह दिने जीवन तपाईँ र हाम्रो हुनुपर्दछ। नौ पदमा यहाँ पावलले भनेका छन्, किनकि सबै भलाई धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ र प्रभुमा मन पर्ने के हो सो सिक्ने कोशिश गर। अन्धकारका निष्फल कार्यहरूमा भाग नलियो, बरु तिनलाई प्रकट गरिदियो, किनकि तिनीहरूले गुप्तमा गरेका कामका विषयमा भन्नु पनि शर्मको कुरो हो, तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिदा त्यो प्रष्टै देखिन्छ। त्यो कुरा जो प्रष्टै देखिन्छ जो ज्योति हो, यसैले यस्तो भनिएको छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ र ख्रिस्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। यो कुराले के देखाउँदछ भने प्रियहरू, जसले गुप्तमा भए पनि आफूले परमेश्वरले देखेको छैन, परमेश्वरको नजरबाट म टाढा छु भनेर मैले जे गरे पनि हुन्छ भन्ने यदि कसैले सोचेर पाप र त्यो पुरानो जीवन हामीले जिइरहेका छौं भने हामीले अब आफ्नो जीवनलाई परमेश्वरको सामु ल्याउन आवश्यक छ, किनभने उहाँ ज्योति हुनुहुन्छ, उहाँबाट केही कुरा पनि लुक्न सक्दैन। परमेश्वर सर्वव्यापी परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामीले सम्झिनु पर्दछ। उहाँबाट केही कुरा पनि लुक्न सक्दैन। गुप्तमा भएका सबै कुराहरू प्रकट गरिउन् भनेर यहाँ वचनमा बताइएको छ। यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो, समयको पूरा सदुपयोग गर किनकि दिन खराब छ। प्रियहरू, पावलले दिएको यो वाणी, पावलले दिएको यो वचन पक्कै पनि पवित्र आत्माको प्रेरणाबाट प्राप्त भएको तपाईँ र मेरो लागि निकै लाभदायक छ। प्रियहरू, आज हामी धेरै समयको ख्याल गर्दैनौ, समयको पूरा सदुपयोग गर भनेर पावलले बताएका छन्, अनि दिन चाहिँ खराब छ। हामीलाई थाहा छ संसारमा विभिन्न किसिमका खराबी छन्, संसारका सबै कुराहरूबाट हामी सचेत रहनु पर्दछ, समयको पनि हामीले ख्याल गर्नु पर्दछ भनेर पावलले यहाँ सिकाएका छन्। पावलले फेरि भनेका छन्, मूर्ख नहो तर प्रभुको इच्छा के छ त्यो बुझ, दाकमध्येले नमात्यो कारण त्यो विलासिता हो तर पवित्र आत्माले भरिपूर्ण हो। एउटाले अर्कोसँग भजन गीत आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ। ख्रिस्टको श्रद्धामा एक अर्काको अधीनमा बस। प्रियहरू, आजको यो वचन स्पष्ट छ, यसमा धेरै हामीले वर्णन गरिराख्नुपर्ने आवश्यक छैन, तर मलाई विश्वास छ तपाईँले आज यो वचनले दिएका कुराहरू हामी सबैका लागि एउटा चेतावनी पनि हो, मण्डलीका लागि एउटा उत्साह हो र हामीले हाम्रो जीवन एउटा ज्योति झैं अगाडि बढ्नुपर्ने कुरा पुनः स्मरण गर्ने कुरा पनि आजको वचनले बताएको छ। मलाई विश्वास छ आजको वचन हामीले अध्ययन गर्दै गर्दा, पाठ गर्दै गर्दा तपाईँले परमेश्वर तर्फबाटको बोलावट, उहाँको शब्द तपाईँले सुन्नु भएको छ। मलाई विश्वास छ कि आजको हामीले वचन अध्ययन गर्दै गर्दा हामीले आफूले आफूलाई एकपटक फेरि निहाल्ने समय परमेश्वरले दिनुभएको छ। हामी आफूले आफूलाई एकपटक निहालौं प्रियहरू, हाम्रो जीवन कस्तो छ? हो, हामीले उद्धार पाएका छौं, उद्धार पाएर हामीले आफ्नो जीवनलाई अस्तव्यस्त ढंगले जिइरहेका छौं, अथवा त्यो सित्तैमा पाएको उद्धार मुक्तिलाई हामीले मनन गर्दै परमेश्वरलाई धन्यवादी भएर उहाँले चाहेको जस्तो जीवन हामीले जिइरहेका छौं? हाम्रो संगत कोसँग छ भन्ने कुरा पनि महत्वपूर्ण रहन्छ भन्ने कुरा आजको वचनबाट हामीले बुझेका छौं। प्रियहरू, म यही उत्साह दिन चाहन्छु कि अन्तिम पद यहाँ जसरी लेखिएको छ, ख्रिस्टको श्रद्धामा एक अर्काको अधीनमा बस। ख्रिस्टको श्रद्धा गर्दै हामी विश्वासीहरूको बीचमा, उहाँका जनहरूको बीचमा, सन्तहरूको बीचमा एक अर्काका अधीनमा रहेर हामी केवल उहाँकै मात्रै गीत र उहाँको मात्रै धुनहरू भजनहरू गाउँदै हामी परमेश्वरमा दिन प्रतिदिन रमाउँदै अगाडि बढ्न सकौं। प्रियहरू, म यही उत्साह दिन चाहन्छु, विश्वासीहरू तपाईँलाई प्रभुले आजको यो वचनबाट पक्कै पनि नयाँ उत्साह, एउटा चेतावनी र प्रेरणा दिनुभएको छ भन्ने मैले विश्वास गरेको छु। तपाईँलाई परमेश्वरले धेरै आशिष अनुग्रह दिनुभएको होस्। हवस् त,
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तोता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो समुएलको पुस्तक अध्याय 11 साउलले अम्मोनीहरूको हातबाट याबेस गिलाद मुक्त गरेका। अम्मोनी नाहासले याबेस गिलादलाई आक्रमण गरेर त्यसलाई घेरे। याबेसका मानिसहरूले नाहासलाई भने, हामीसँग सन्धि गर्नुहोस् र हामी तपाईँको प्रजा हुनेछौ। तर नाहासले तिनीहरूलाई जवाफ दिए, एउटै शर्तमा मात्र म तिमीहरूसँग सन्धि गर्नेछु। म तिमीहरू मध्ये हरेक मानिसको दाहिने आँखा निकालिदिनेछु र त्यसले इजरायलको बेइज्जत हुनेछ। तब याबेस गिलादका धर्मगुरूहरूले भने, इजरायल भरि समाचार पठाउनलाई हामीलाई 7 दिनको म्याद दिनुहोस्, अनि त्यसपछि हामीलाई कसैले पनि मुक्त गरेनन् भने हामी तपाईँ कहाँ आत्मसमर्पण गर्नेछौ। जब समाचार ल्याउनेहरू साउलको गिवामा आएर आफ्नो समाचार दिए, तब सबै मानिसहरू विलाप गर्न लागे। त्यसै बेला साउल खेतबाट गोरु धपाउँदै आइरहेका थिए र मानिसहरूलाई के भयो, किन विलाप गरिरहेका छन् भने उनले सोधे। अनि याबेस गिलादका मानिसहरूले भनेका कुरा तिनीहरूले दोहोऱ्याएर उनलाई भनिदिए, साउलले यो कुरा सुन्दा परमप्रभुको आत्मा शक्तिसित उनीमाथि आउनुभयो र उनी रिसले जले। तब उनले एक जोडा गोरु लिएर ती टुक्रा टुक्रा गरी काटे र समाचार दिने मानिसहरूलाई ती टुक्रा दिएर इजरायलका सबैतिर यसो भने पठाए, जो मानिस युद्धको निम्ति साउल र समुएलको पछि आउँदैन, त्यसको गोरुहरूको पनि यही दशा हुनेछ। तब मानिसहरूमा परमप्रभुको भय छायो र तिनीहरू एउटै मानिस जस्ता भई निस्केर आए। साउलले तिनीहरूलाई लडाईको निम्ति बेजेकमा भेला गरे। त्यहाँ इजरायलका मानिसहरू 3,00,000 र योद्धाका 30,000 थिए। तिनीहरूले समाचार ल्याउने मानिसहरूलाई भने, याबेस गिलादका मानिसहरूलाई यसो भन, भोलि मध्याहभित्रै तिमीहरूको उद्धार हुनेछ। याबेस गिलादका मानिसहरूले जब समाचार ल्याउनेहरूको खबर सुने, तब साहस गरे। तिनीहरूले अम्मोनीलाई भने, भोलि हामी तपाईँका हातमा समर्पण गर्नेछौ र तपाईँलाई जे ठिक लाग्छ हामीसँग गर्नुहोस्। भोलिपल्ट साउलले आफ्नो मानिसहरूको 3 दल बनाए। बिहानी पख तिनीहरू अम्मोनीहरूको छाउनीभित्र पसे र मध्याहसम्म उनीहरूको संहार गरे। त्यसपछि बाँचेकाहरू 2 जना एकसाथ नहुने गरी तितर बितर भए। तब मानिसहरूले समुएललाई भने, साउलले हामीमाथि राज्य नगरोस् भन्ने को हो? उनीहरूलाई मार्नलाई हाम्रो हातमा सुम्पिदिनुहोस्। तर साउलले भने, होइन, परमप्रभुले इजरायलमा यस्तो विजय गराउनु भएको दिनमा कोही पनि मारिने छैन। तब समुएलले मानिसहरूलाई भने, हामी गिलगालमा गएर त्यहाँ यस राजसत्ताप्रति हाम्रो भक्ति फेरि पनि स्वीकार गरौं। यसरी तिनीहरू सबै गिलगालमा गएर परमप्रभुको सामु मेल बलि चढाएर परमप्रभुकै उपस्थितिमा साउललाई राजा घोषणा गरे। साउल र सबै इजरायलीहरूले ठूलो हर्षमा त्यो उत्सव मनाए।

पहिलो समुएल 12 अध्याय। समुएलले इसरायलबाट विदा लिएका। तब समुएलले भेला भएका इसरायलीहरूलाई यसो भने, मैले तिमीहरूले भनेका सबै कुरा सुने र तिमीहरूमाथि राज्य गर्नलाई राजा नियुक्त गरे। अब यिनै राजा तिमीहरूको अगुवा भएका छन्। म चाहिँ वृद्ध भएको छु र मेरो कपाल फुलिसकेको छ। मेरा छोराहरू तिमीहरूसँग छन्। म त मेरो बालक कालदेखि नै तिमीहरूका अगुवा भएर आएको छु। म यही छु। मेरो विरूद्धमा तिमीहरूको केही भन्नु छ भने, यहाँ परमप्रभु र उहाँको अभिषिक्त जनको उपस्थितिमा उजुर गर। कसको गोरु मैले लिएको छु? कसको गदा मैले लिएको छु? मैले कसलाई ठगेको छु? मैले कसमाथि अत्याचार गरे? मैले कसको कसुर लुकाउनलाई घुस लिए? मलाई भन, र म त्यसको क्षतिपूर्ति गरिदिनेछु। तिनीहरूले जवाफ दिए, तपाईँले हामीलाई ठग्नु भएको छैन। तपाईँले हामीमाथि केही अत्याचार गर्नुभएको छैन। तपाईँले कुनै मानिसबाट केही लिनुभएको छैन। तब समुएलले तिनीहरूलाई भने, मेरो हातमा तिमीहरूले केही भेटाएनौ भने, आजको दिन परमप्रभु तिमीहरूको विरूद्धमा साक्षी हुनुहुन्छ र उहाँका अभिषिक्त जन पनि साक्षी छन्। तिनीहरूले भने, उहाँ साक्षी हुनुहुन्छ। समुएलले मानिसहरूलाई भने, परमप्रभुले नै तिमीहरूलाई मोसा र हारून दिनुभयो र तिमीहरूको पिता पुर्खाहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो। अब यहाँ खडा हो, किनकि परमप्रभुको उपस्थितिमा तिमीहरूको अघि म तर्क पेश गर्नेछु र तिमीहरूका निम्ति र तिमीहरूका पिता पुर्खाहरूको निम्ति उहाँले गर्नुभएको सबै धार्मिक कार्यहरू म सुनाउनेछु। याकुब मिश्र देशमा प्रवेश गरेपछि तिनले सहायताको निम्ति परमप्रभुलाई पुकारे, अनि उहाँले मोसा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूको पिता पुर्खाहरूलाई मिश्र देशबाट निकालेर ल्याए र यस ठाउँमा बसाए। तर तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र उहाँले तिनीहरूलाई त्यागेर हासोरका सेनापति सिसरा तथा पलिस्तीहरू र मोआबका राजाका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूको विरूद्धमा लड़ाई गरे। तिमीहरूको पिता पुर्खाहरूले सहायताको निम्ति यसो भनेर परमप्रभुलाई पुकारे, हामीले पाप गर्यौं, हामीले परमप्रभुलाई त्याग्यौं अनि बाल देवता र अस्तोरेत देवताहरूलाई पुज्यौं, तर अब हामीलाई हाम्रो शत्रुहरूबाट छुटकारा दिनुहोस् र हामी तपाईँको सेवा गर्नेछौ। तब परमप्रभुले यरूब्बाल र बाराक इप्ता र समुएललाई तिमीहरूको चारैतिरका शत्रुबाट छुटकारा दिनलाई पठाउनुभयो, अनि तिमीहरू शान्ति र कुशलसित बस्न लाग्यो। तर त्यसपछि जब अम्मोनीहरूको राजा नाहासलाई तिमीहरूको विरूद्धमा आइरहेको तिमीहरूले देख्यौ, तब परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका राजा हुनुभए तापनि तिमीहरूले मलाई भन्यौ, होइन, हामीमाथि शासन गर्नलाई हामीलाई राजा चाहिन्छ। अब तिमीहरूले मागेका राजा यहाँ छन्। तिमीहरूले उनलाई चुन्यौ र परमप्रभुले एकजना राजा तिमीहरूमाथि नियुक्त गर्नुभयो। यदि तिमीहरूले परमप्रभुलाई श्रद्धा गर्यौ र भक्तिसित उहाँको सेवा गर्यौ भने, र यदि तिमीहरू उहाँको आज्ञाको विरूद्धमा बागी भएनौ भने, अनि यदि तिमीहरू र तिमीहरूको राजा परमप्रभु परमेश्वरप्रति विश्वासी भयो भने बेसे होस्। तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ र तिमीहरू उहाँको आज्ञाप्रति बाघी भयो भने, उहाँ तिमीहरूको विरूद्धमा खड़ा हुनुहुनेछ जसरी उहाँ तिमीहरूको पुर्खाहरूको विरूद्धमा हुनुहुन्थ्यो। अब चुपचाप खड़ा हौ र परमप्रभुले तिमीहरूकै नजरको सामुन्य गर्नुहुने बडो अचम्मको कामलाई हेर। अहिले गहुँको कटनीको समय छ, होइन? म परमप्रभुलाई पुकार्नेछु अनि उहाँले गर्जन र वृष्टि पठाउनुहुनेछ। तब तिमीहरूले देख्नेछौ र जान्नेछौ कि राजा मागेर तिमीहरूले परमप्रभुको दृष्टिमा कस्तो खराबी गरेका रहेछौ। तब समयले परमप्रभुलाई पुकारे र उहाँले त्यसै दिन गर्जन र वृष्टि पठाउनुभयो। सबै मानिसहरू परमप्रभु र समयको अघि भयभीत भए। तिनीहरूले समयलाई भने, मृत्युदेखि बाँचौं भनेर परमप्रभु तपाईँका परमेश्वरसँग हामी तपाईँका सेवकहरूको निम्ति प्रार्थना गरिदिनुहोस्, किनभने हामीले हाम्रो पापमाथि राजा मागेर यो ठूलो खराबी थपेका छौ। समयले मानिसहरूलाई भने, नडराओ, तिमीहरू यस्तो दुष्ट भए तापनि परमप्रभुको आराधना गर्न नछोड, तर आफ्नो पूरा हृदयले उहाँको सेवा गर। व्यर्थका देवताहरू पछि नलाग, जसले न त सहायता गर्न सक्छ न बचाउन सक्छ, किनभने तिनीहरू व्यर्थ हुन्। आफ्नो महान नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्याग्नु हुने छैन, किनभने उहाँले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउने निश्चय गर्नुभएको छ। तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको अघि पाप गर्ने दिन चाहिँ मबाट परेर होस्। जे ठिक र असल छ सो म तिमीहरूलाई देखाउनेछु। तिमीहरूले परमप्रभुको श्रद्धा गर र तिमीहरूको पूरा हृदयले इमानदारीसित उहाँको सेवा गर। तिमीहरूको निम्ति उहाँले कस्तो ठूलो काम गर्नुभएको छ सो विचार गर। तर तिमीहरूले खराबी नै गरिरह्यौ भने तिमीहरू र तिमीहरूका राजा नष्ट हुनेछौ।

0: पहिलो समुएलको पुस्तक अध्याय 13 समुएलले साउललाई हप्काएका। साउल राजा हुँदा 30 वर्षका थिए। उनले इजरायलमा 42 वर्ष राज्य गरे। साउलले इजरायलका 3,000 मानिसहरूलाई चुने, 2,000 उनीसँग मिक मासमा र बेथेलको पहाड़ी देशमा थिए र 1,000 जोनाथनसँग बेन्यामिनको गिवामा थिए। बाँकी मानिसहरूलाई चाहिँ उनले घरमा पठाइदिए। जोनाथनले गिवामा भएको पलिस्ती चौकीमाथि आक्रमण गरे र त्यसको खबर पलिस्तीहरूको बीचमा फैलियो। साउलले सबै हिब्रूहरूले सुनुन् भनेर देशको चारैतिर तुरै पुग्न लगाए। यसैले साउलले पलिस्ती चौकीमाथि आक्रमण गरेछन् र अब पलिस्तीहरूले इजरायललाई घृणा गर्छन् भनी सारा इजरायलीहरूले सुने। तब उनको आह्वानलाई सुनेर तिनीहरू गिलगालमा साउल कहाँ भेला भए। पलिस्तीहरू इजरायललाई आक्रमण गर्न जम्मा भए। उनीहरूसित 3,000 रथ र 6,000 रथ चालक तथा समुद्रको किनारमा बालुवा जत्तिकै अनगिन्ती पैदल सिपाहीहरू थिए। उनीहरूले उक्लेर बेथ आवनको पूर्वतिर मिक मासमा छाउनी हाले। इजरायलीहरू घोर संकष्टमा परे किनभने तिनीहरू साह्रै पेलिए। यसैले तिनीहरू ओडार झाडीहरूमा चट्टानका बीच बीचमा र खाडलहरू र इनारहरूमा लुके। कोही हिब्रूहरू यर्दन नदी पार गरेर गाद र गिलातका जिल्लाहरूमा पनि भागे। तर साउल चाहिँ गिलगालमा नै बसिरहे र उनका पछि लागेका सबै मानिसहरू डरले काम्न लागे। समुएलले ठहराए अनुसार साउल 7 दिनसम्म पर्खिरहे तर समुएल गिलगालमा आएनन्। मानिसहरू साउलदेखि हट्न लागे। यसकारण उनले भने, होम बलि र मेल बलिहरू यहाँ म कहाँ ल्याऊ। तब उनले नै होम बलि चढाए। साउलले बलिदान चढाइसकेका मात्र थिए तब समुएल आइपुगे। साउल तिनलाई भेट गर्नलाई गए। समुएलले भने, यो तपाईँले के गर्नुभयो। साउलले जवाफ दिए, मानिसहरू मबाट हटिरहेको मैले देखे र तपाईँले प्रतिज्ञा गर्नुभएको समयमा तपाईँ पनि आउनु भएन र पलिस्तीहरू मिक मासमा जम्मा हुँदै थिए। अनि मैले यही विचार गरे कि पलिस्तीहरू मेरो विरूद्धमा गिलगालमा आउनेछन् र मैले परमप्रभुको निगाहको निम्ति विन्ती गरेको छैन। यसैले म आफैले यो होम बलि चढाउन बाध्य भएको अनुभव गरे। समुएलले साउललाई भने, तपाईँले मूर्ख काम गर्नुभयो। परमप्रभु तपाईँको परमेश्वरले तपाईँलाई दिनुभएको आज्ञा तपाईँले पालन गर्नु भएन। यदि तपाईँले पालन गर्नुभएको भए त उहाँले तपाईँको राज्य इजरायलमाथि सधैँको निम्ति स्थिर गराउनुहुने थियो। तर अब तपाईँको राज्य निरन्तर रहने छैन। परमप्रभुले आफैले रुचाउनु भएको एकजना मानिस खोज्नु भएको छ र तिनलाई नै आफ्नो प्रजाका अगुवा हुनलाई नियुक्त गर्नुभएको छ किनभने तपाईँले परमप्रभुको आज्ञा पालन गर्नु भएन। तब समुएल उठे र गिलगाल छोडेर बेन्यामिनको गिबातिर गए। अनि साउलले आफूसित भएका मानिसहरूको गन्ती गरे। तिनीहरू प्राय 600 जति थिए, हतियार नभएको इजरायल। साउल उनका छोरा जोनाथन र उनीहरूसँग भएका मानिसहरू बेन्यामिनको गिबामा रहे। पलिस्तीहरू चाहिँ मिक मासमा डेरा हालेर बसे। पलिस्तीहरूको छाउनीबाट लुट्नेहरूको 3 दल आए। एक दल सुवालको जिल्लामा भएको प्रातिर लाग्यो, अर्को दल बेत होरनतिर लाग्यो अनि तेस्रो दल चाहिँ सबोइमको बेसी र उजाड स्थानको सामुका डाँडाहरूको श्रेणीतिर लाग्यो। त्यस बेला इजरायल भरि नै कुनै लोहार पाइँदैन थियो किनभने पलिस्तीहरूले हिब्रूहरूलाई तरवार र भाला बनाउन नदिने निश्चय गरेका थिए। आफ्नो फाली, कोदालो, बञ्चरो र हँसिया पनि इजरायलीहरूले पलिस्तीहरू कहाँ उध्याउन जानुपर्थ्यो। एउटा फाली वा कोदालो उध्याउने दाम सेकेलको 2/3 र गोरु धपाउने अंकुशे मिलाउन र बञ्चरो उध्याउनलाई सेकेलको 1/3 लाग्थ्यो। यसैले जब युद्ध शुरू भयो तब साउल र जोनाथनको पछि लाग्ने कुनै मानिसको पनि तरवार वा भाला थिएन। केवल साउल र जोनाथनसित मात्र हतियार थिए। त्यस बेला मिकमासको घाटी रोक्नलाई पलिस्तीहरूको एक दल सिपाही निस्केर गएको थियो।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
3: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: वसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, वसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा फुलेको कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन जयमसी नमस्ते लासोफुलाजोले सेवारो। श्रोताबिन हामी सुन्दैछौ कार्यक्रम शुरूआत, कथा संघर्ष र सफलताको, र हरेक आइतबार 105.1 MHz गुड न्यूज एफएमबाट तपाईँ यो कार्यक्रम सुन्दै आउनु भएको छ, र हामी फरक व्यक्तित्वसँग फरक आशिषका कुरा, अनुभवका कुरा र प्रेरणाका कुरा तपाईँहरूको माझमा निरन्तर म प्रस्तुत श्यामकाजीको हातमा राखिरहेको छु। आजलाई भने हामीले अलिकति फरक भोगाई, फरक आशिषका कुरा, अनुभवका कुरा लिएर आएका छौं, र आजको दिनमा तपाईँहरूको माझमा लिएर आएको छु आशिष, अनुभव र लामो समयको जीवनका अनुभवहरू, भोगाईहरू, जुन चाहिँ तपाईँको बीचमा लिएर आएको छु कथा, जीवनको यात्रा, भोगाई विश्वाससँग फरक आशिषका कुरा, अनुभवका कुरा र प्रेरणाका कुरा तपाईँको माझमा निरन्तर म प्रस्तुत श्यामकाजीको हातमा राखिरहेको छु। आजलाई भने हामीले अलिकति फरक भोगाई, फरक आशिषका कुरा, अनुभवका

0: जित बहादुर गजमेरजी जो चाहिँ लामो समय एउटा दैवी शक्तिमा काम गर्नुभयो र आफूलाई परिवर्तित जीवनमा एउटा नयाँ व्यक्तित्वको रूपमा पाउनु भएको छ र उहाँ हुनुहुन्छ बुढाङकण्ठ निवासी र सिलाम विष्णुमती चर्चका अगुवा। उहाँलाई हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा स्वागत गर्दछौ। जित बहादुरजी, उहाँलाई कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा स्वागत गर्दछौ।
1: धन्यवाद।
0: जयमसी।
1: जयमसी। मलाई यो मेरो जीवनको कहानी भन्न पर्दाखेरि
0: हामी उहाँको भोगाई सुन्नुभन्दा अगाडि एउटा साँच्चीकै आशिषमय एउटा गीत तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेको छु। अहिलेलाई भने यो आशिषमय गीतबाट भजनबाट तपाईँलाई हामी मनोरञ्जन दिनेछौ, सुन्नुहोला।

0: प्रिय श्रोताबिन, पुनः स्वागत छ कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा। साँच्चीकै यीशुको पछि महिना लागे यो निकै नै आनन्दमय भजनद्वारा हामीलाई तपाईँले आशिषित हुनुभएको छ। र आज हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा जीवनको यात्राको भोगाईहरू जुन विश्वास र परिवर्तनले सम्भव छ भन्ने कुरा हाम्रो माझमा अतिथि हुनुहुन्छ जित बहादुर कजमेरजी, जो लामो समय एउटा दैवी शक्तिमा रहेर काम गर्नुभयो र त्यस पश्चात उहाँले जुन विश्वासमा आफूलाई परिवर्तन गराउनुभयो त्यसका भोगाईहरूको विषयमा हामी कुरा गर्नेछौ। पुनः स्वागत छ जित बहादुर, कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा।
1: धन्यवाद।
0: कुरा शुरु गरौं, मानिसको जीवन एउटा बाल्यकाल बचपनादेखि शुरू हुन्छ होइन। तपाईँको बाल्यकाल हुन त सामान्य हामी नेपालीहरूको बाल्यकाल दुःखमय अलि संघर्षमय नै बितिरहेको हुन्छ। तपाईँको बाल्यकाल र पारिवारिक पृष्ठभूमि अलिकति बाल्यकाल कसरी बित्यो, जीवनको शुरूआती चरणहरू बताइदिनुहोस् न।
1: मेरो चाहिँ बाल्यकालको भन्न पर्दाखेरि म 2014 साल चार महिनामा जन्मेको नकोट जिल्ला एक नम्बर क्षेत्रमा लिखु सिरिममा जन्म भएको। म बाल्यकालमा म परिवार एउटा भनौँ पारिवारिक ठिक हाम्रो सौदो परिवारबाट म हुर्केको। मेरो परिवारहरू
0: अनुभवहरू छन्
1: हुनु। अब अहिले म सानैदेखि एउटा कृषिको परिवारबाट हुर्केको
0: कृषक परिवारबाट
1: हुर्केको मैले चाहिँ जीवनमा

0: भएको कुराहरू भन्न पर्दाखेरि मैले हरेक कुरा गाउँ घरमा सबैको मैले यो तान्त्रिक एउटा मैले कति भने 18 वर्षको उमेरमा मैले यो तान्त्रिक झाँगरी काम मैले लिएँ देवी शक्तिबाट मैले यो झाँक्री भनेर मैले 3 वर्ष चाहिँ म कामेर हिँडेँ हिँड्दाखेरि अब देवी शक्ति चढेको यस्तो हरेक कुरा भन्ने जान्ने अब गाउँमा त्यही हो हरेक कुरा झाँक्री धामी लगाएर हरेक कुरा गरिए त्यहाँबाट अनि पछि लास्टमा आएर ल देवी शक्ति नै हो तिमी भने ल अब हामी तपाईँको हामी सेवा गर्छौ र तपाईँले गुरु थापेर यो सबैको भनौँ गाउँ घरमा चिन्ता उपाय झारफुक गर्नलाई सबै मजा सहयोग पुग्नेछ तपाईँबाट भनेर गुरुहरूले
1: बालपनबाट नै त्यो खालको शुरूआती
0: मलाई उमेर चाहिँ मेरो 18 वर्षको थियो 18 वर्षको उमेरदेखि चाहिँ मैले त्यो जान्ने झारफुक धामी काम गरे गाउँदेखि त्यहाँबाट मैले सबैको बाल बच्चा वस्तु भावको उपचार गर्ने देवी शक्तिबाटै हरेक कुरा गर्दै आएँ अनि मेरो अब 2040 सालमा चाहिँ म बुढालिङ्ग कण्ठमा म त्यहाँ घरबाट आएँ यता आएपछि मेरो अब कहानी भन्दाखेरि पहिलाको मेरो छोरा थियो जेठो छोरा त्यो गाउँमै जान्ने यस्तै धामी लगाउँदा त्यसको एउटा भनौँ घटना भयो 1 वर्षकोमा घटना भयो त्यहाँबाट मैले पनि अब यो जान्ने काम लिएर केही गर्न सक्छु भन्ने मैले त्यसमा अप्न्याएर मैले त्यो जान्ने कामहरू गर्दा गर्दा 18 वर्षको उमेरदेखि मैले त्यो गर्दा गर्दा आज म 2040 सालमा बुढामिल्ने कण्ठमा आएर पनि मैले हरेक ठाउँको पूर्व पश्चिम सबैको लाई जान्ने काम गरेर मैले एउटा सानो भनौँ पसल एउटा गरेर त्यहाँ अफिस सञ्चालन गरेर मैले सबैको एउटा विदेशबाट पनि आउनुहुन्थ्यो गाउँघरबाट नै आउनुहुन्थ्यो
1: यसरी लामो समय एउटा झाँक्री काम गरेर पनि बिताउनु भयो के थियो नुवाकोटदेखि काठमाडौँसम्मको एउटा यात्रा होइन नुवाकोटमा आफ्नो बालापन बिताएको अनि त्यसपछि थुप्रै भोगाएका कुराहरू पारिवारिक एउटा वातावरण चाहिँ कस्तो थियो बुवा आमा सँगै हुर्केको अनुभवहरू के कस्तो रहन्छ
0: म चाहिँ अब बाल्यकालमा चाहिँ भनौँ मेरो परिवार अब 8-10 जनाको परिवार थियो मेरा भाइहरू दुईजना भाइ म एकजना जेठो 3 जना थियौँ हामीले चाहिँ अब खेती किसान वस्तु पालन गरेर गाउँ घरमा हामी अब किसानी भएर काम गरिराखेको थियौँ त्यहाँ अनि हुँदा रहँदा बस्दा अब त्यहाँ अब अलिकति हाम्रो अब पढाइ लेखाइ छोराछोरीलाई अलिकति राम्रो काठमाडौँमा बसोबास गर्यो भने सुविधा पढाएको सबै सुविधा हुन्छ भनेर मैले त्यो गाउँको जग्गा पनि छ त्यहाँबाट हामी तिनै भाइ पहिला म आएँ त्यहाँबाट मेरो 2 भाइहरू सँगै आएर हामी एकै ठाउँ भनौँ छुट्टा छुट्टै अलग्गै बसे पनि हामी एउटै का मन एउटै सबै व्यवहार गरेर दाजुभाइहरू हामी मिलेर बस्यौँ
1: यो जुन 40 सालतिरको कुरा होइन यो त्यो समयमा तपाईँले स्थानीय रूपमा होइन उहाँबाट यहाँ आएर भोग्दै गर्दाखेरि जीवन बिताउँदै गर्दाखेरि गर्नु परेका समाज जुन समस्याका सामनाहरू के थिए के समस्याहरू सामना गरियो
0: त्यो चाहिँ मैले अब त्यहाँबाट आएर मैले हाम्रो परिवारमा एउटा भनौँ बसेर सबैको लागि गाउँ घर मेरो छरछिमेकी सबैको लागि विश्वास दिलाएर मैले यो तान्त्रिक झारफुक गर्ने मैले राति पनि गएर कसैलाई बिमारी छ भने गएर त्यहाँ फुक दिने त्यहाँ के हो कसो हो सबै मैले गरेर हो नि चाहिँ त्यहाँ गर्ने नहुने चाहिँ ल हस्पिटल जान सक्नुहुन्छ तपाईँहरू भनेर भन्ने त्यहाँ हरेक मैले औषधि उपचार गर्ने धेरैलाई मैले हन्डेलमा 75% मैले मैले विशेष राम्रो गराएर पनि विश्वास दिलाई मैले त्यहाँबाट विदेशबाट पनि आउनुभयो अनि मैले घरमाबाट पनि भएन भनेर मैले अफिस खोली चक्रपथमा एक वर्ष दुई वर्ष त्यहाँ बिताएँ त्यहाँ चक्रपथमा अलिकति बस्नलाई त्यहाँ गाडीहरूलाई रोक्न र राख्न समस्या भयो त्यहाँबाट अनि म उही बुढानीले कण्ठ मन्दिर माथेर मैले अफिस खोली दर्ता गरेर
1: गरेर त्यसरी अफिस पनि खोलेर गर्नुभयो तर पछिल्लो समय यो कुराहरू चाहिँ व्यर्थ रहेछन् है उपदेशको पुस्तकले भन्छ कि हरेक कुराको एउटा समय छ र समय पश्चात चाहिँ त्यो कुराहरू व्यर्थ रहन्छ भन्छन् है तपाईँले जुन प्रकारको 50 वर्ष लगभग आफ्नो जीवनको 50 वर्ष चाहिँ त्यो शक्तिमा बिताउनु भयो तर पछिल्लो समय यो कुरा चाहिँ सबै व्यर्थ रहेछन् भन्ने कुरा महसुस गर्छु।
0: अब मैले चाहिँ त्यो 50 वर्षसम्म तान्त्रिक झारफुक गरेर बिताएँ मैले नबुझ्नालेर छ तर गरेर अनि भयो पनि भन्ने कोही विश्वास दिलाउने भए अनि पछि मैले गर्दै लाँदाखेरि मेरो एउटा कहानी छ मैले 9 वर्ष चाहिँ त्यहाँ बुढानीले कण्ठमा अफिस खोलेर मैले तान्त्रिक झारफुक भनेर मैले सबै कुरो दर्ता गरेर बसेको थिएँ हुँदा हुँदा यो 2081 साल मङ्सिर 21 गते मेरो एउटा जेठो छोराको छोरा चाहिँ नकोटमा मामली नकोट छरे मामली गएको थियो त्यो गएको चाहिँ म पनि त्यहाँ गएको थिएँ त्यहाँ चाहिँ एउटा पास्नी उसको मामाको छोराको जहाँ छोरा जन्मेको पास्नी थियो भात खुवाई त्यहाँ हामी चाहिँ छोरा बुहारी नाति दुईटा नाति म सबै थियौं परिवारमा मेरो जनम श्रीमती चाहिँ घरमा बस्ने थिइन् अनि हामी थियौं अनि त्यस बेलाको घटना चाहिँ के हो त भनेदेखि त्यो लिखु खोलामा अब ऊ चाहिँ मेरो नाति अब जेठा छोराको छोरा चाहिँ रिजन भन्ने चाहिँ 19 वर्षको थियो ऊ 12 को जात दिँदै थियो पढ्दै थियो अनि साइली छोरीको छोरा न्युसन भन्ने पनि उनीहरू दुईटा साथी अब हामी चाहिँ लिखु खोलाको त्यहाँ माहलोपट्टि स्यालपिनीको दोभानेरी एउटा पोखरी छ हाम्रो त्यहाँ नुहाउन पनि जाने र पौडी खेल्ने पनि हुन्छ अनि टिकटक बनाउने भनेर गएछन्
1: अनि बच्चाहरू
0: भनौँ मेरो 19 वर्षको एउटा दुइटै 19 वर्षको हो महिनाको अब
1: फरक
0: फरक दुई तिन महिना चार महिनाको फरक त्यहाँबाट अनि त्यो घटनाले चाहिँ के गर्यो त भनेदेखि हामी चाहिँ त्यहाँ रमाइलो
1: घटना भन्नाले त्यहाँ उनीहरू पौडी खेल्दा खेल्दै एउटाले चाहिँ
0: अब त्यो चाहिँ हामी त्यहाँ अलमल ल्यौं अलि टाढै थियो घरबाट अनि पौडी खेलेर नुहाइधुवाइ गर्दा गर्दै एउटा छोरीको त्यो नुसान भन्ने छोरा चाहिँ ढुङ्गाबाट चिप्लिएर तल झर्यो तल झरेर ढुङ्गामै समातेर बस्नु पुगेछ ओहो ल दाई नुसान दाई त्यहाँ ढुङ्गामाबाट तल झर्यो भनेर उसलाई बचाउन जान्छु भनेर ऊ 81 त्यहाँ फाल हानेर जाँदाखेरि त्यो पोखरी घुमेको पोखरी रहेछ गहिरो रहेछ अनि ऊ चाहिँ अब त्यो झर्नी चाहिँ ढुङ्गामा समातेर बच्यो ऊ विश्वासी थियो साइली छोरीको छोरा थियो त्यो न्युसन चाहिँ रिजन भन्ने चाहिँ मेरो छोरा चाहिँ अब हिन्दी संस्कारमै बसेको अब ऊ हाम्रै अब परिवारको हिन्दी नै म त्यो बेला अब तान्त्रिक नै गर्थेँ झारफुक नै गर्ने भने अब त्यस्तो थियो त्यो चाहिँ उसलाई बचाउन जान्छु भन्दाखेरि उसको ज्यान त्यस्तो भयो
1: यसले गर्दा तपाईँको जीवनमा यो खालको एउटा टर्निङ पोइन्ट अथवा परिवर्तनको पोइन्ट आयो जसले गर्दा तपाईँले सबै कुरा त्यागेर चाहिँ ख्रिष्ट विश्वास गर्नुभयो
0: अनि मैले चाहिँ त्यो देख्दाखेरि चाहिँ एउटा विश्वासीले चाहिँ जीवन बत्नी र हामी यो तान्त्रिक गरेर संसारमै रहँदाखेरिको घटना घट्यो भने मैले यो तान्त्रिक गरेर मलाई केही पनि रहन्छ जीवनको एउटा कहानी मैले भन्नु पर्दाखेरि चाहिँ यो झारफुक तान्त्रिक भने चाहिँ एउटा मान्छेलाई एउटा भ्रम जस्तो पनि रहेछ र एउटा गरेर कुनैको विश्वास हुने कुनैलाई विश्वास दिलाउने त्यो त माध्यम मात्रै रहेछ तर प्रभुमा मैले चाहिँ कसरी चाहिँ विश्वास गरेँ भनेदेखि त्यस बेला घटना घट्यो 13 दिनसम्म मैले त्यो नातिको जुठो बाटेर बसेँ अनि त्यहाँ 45 दिनको समय आएपछि चाहिँ मेरो मन एकदम के भयो म 81 परिवर्तन भएँ. परिवर्तन हुँदाखेरि
1: परिवर्तनको
0: भएँ. अनि मलाई चाहिँ अब यो चाहिँ तान्त्रिक झारफुर कुनै देवदेवी यस्तो भने चाहिँ हामीलाई विश्वास गर्न चाहिँ नहुनेछ. यसले चाहिँ हाम्रो जीवनलाई कुनै घटनालाई यसले कुनै बचाउने त्यो उपाय रहन्छ भने अब म प्रभुमा चाहिँ विश्वास गर्छु भनेर मेरो छोरी जेठा ज्वाई साइली छोरी ज्वाईहरू सबै परिवारमा गइसकेको मेरो जेठो छोरा कान्छो छोरा पनि गइसकेको विश्वासीमा म र मेरो जेठो छोराको परिवार मेरो श्रीमती म चारजना थियौं. चारजनाको बीचमा अनि मैले चाहिँ त्यो दुःखको घडीले सम्झेर म अब चाहिँ म विश्वास गर्छु प्रभुमा. यो प्रभुमा जतिको चाहिँ विश्वास र प्रभुले दिनुभएको शक्ति जस्तो चाहिँ अरू यो देवी देवताको चाहिँ शक्ति रहन्छ भन्ने मैले त्यसमा पाएँ. अहिले मलाई मङ्सिरबाट त्यो कोर 81 मङ्सिरमा भएको घटनादेखि त्यहाँ मैले त्यो संसारको अब देवी देवतालाई मैले त्यागेँ. जो त मैले परिवारमा सबै कुरा विश्वास गरेर मैले परिवारमा बसेर सबैलाई यो यसो प्रभुमा विश्वास गरे भने धेरै आनन्द आउँदो रहेछ
1: जीवन पाएपछि. यो जीवनको भोगाई जुन आनन्द आउँदो रहेछ भन्ने कुरा चाहिँ अहिले कतिको भोगिरहनु भएको छ जीवनमा?
0: अहिले त मलाई प्रभु पाएदेखि चाहिँ धेरै खुसी छु. मैले आनन्द पनि लिएको छु. मैले अरू हाम्रो अब विष्णुमती सिलुवाल सिलुवाल चर्चमा मैले बाँसभरीबाट मैले यो शपथ ग्रहण गरेर बत्तीसा लिएँ. अनि जब त प्रभुलाई पाएदेखि धेरै मैले आनन्द मेरो मनमा शान्ति पनि छ र आनन्द पाएको छु. प्रभुलाई सबैले पाउन सकुन् सबैले विश्वास गरून्. मेरो परिवारमा अब दुईटा छोरा बुहारी दुईजना र अब माइली छोरीको दुईजना बाँकी छन्.
1: उहाँहरूको लागि पनि प्रार्थना गरिरहनु.
0: उहाँहरूको लागि मैले
1: उहाँले भन्नुभएको छ वचनमा बाइबलमा कि मैले तँलाई मेरो हत्केलामा खोपेको छु है. तपाईँलाई साँच्चीकै त्यो अनुभव हुन्छ साँच्चीकै उहाँले मलाई हत्केलामा खोप्नु भएको थियो. त्यो कारणले गर्दा मलाई म चाहिँ आज परिवर्तन भएँ र ख्रिस्टमा नयाँ जीवन पाएको छु भन्ने लाग्छ.
0: मलाई त धेरै नै धेरै खुसी लागेको छ. खोप्ने होइन, मेरो जीवनमै मलाई छाप लगाउनु भएको रहेछ प्रभुले भन्ने मलाई ठुलो आशिक प्रभुबाट पाएको छु. म धेरै विश्वास गर्छु प्रभुमा. विश्वास गरिकन मैले नयाँ जीवन पाएको अनुभव भएको छ मलाई.
1: त्यो सबै कुराहरू होइन, अब भनौँ नि एउटा दैवी शक्तिमा विश्वास गरेर काम गर्दै गर्दाखेरि आउने इन्कमहरूको कुरा आउनुहुन्छ होइन. त्यहाँनिर तपाईँको जुन अब भनौँ न झाँक्री गर्दै गर्दाखेरि त सबैले मान्ने त्यहाँ आर्थिक इन्कम हुने कुराहरू खानेकुराहरूमा त्यतिकै होइन त्यो हुन्छ. त्यो घुमाउनु पर्दाको पीड़ा छ कि अझ होइन, त्यो नहुँदाखेरि पनि अझ मलाई आशिष भएको छ भन्ने छ
0: मलाई. त्यो अरूको देख्दा पहिला चाहिँ त अब यसै मैले ओहो मैले धेरै प्रगति गरे जस्तो हुन्थ्यो. अब मैले त्यो जो त यो संसारको अब देवी देवता यता मान्ने भन्ने चाहिँ त्यागेदेखि चाहिँ धेरै मैले प्रगति गरेको छु र म प्रभु पाएर धेरै खुसी आनन्द पाएको छु भन्ने.
1: त्यो संसारिक कुरा होस् नहोस् तर हाम्रो आत्मिक जीवन र हाम्रो जुन आनन्द हामीले पाएका छौँ त्यो चाहिँ मूल्य त्यसको मूल्य काउन्टेबल छैन होइन
0: छैन. मलाई धेरै खुसी छु अहिले. मेरो परिवारले पनि अब मेरो जानले पनि धेरै खुसी लिएको छन्. छोरा बुहारीले पनि पहिला जस्तो होइन, अब प्रभुलाई चिन्यो भने तिमीहरू पनि विश्वास गर्यो भने तिमीहरूले पनि प्रभुले धेरै नै महिमा गर्नुहुन्छ. प्रभुको आशिकहरू पाइन्छ. भोलि हामी स्वर्गको बाटोमा स्वर्गको घरमा हामी पुग्न सकिन्छ भन्ने त्यो मैले विश्वास गवाईहरू सबैलाई दिइराखेको छु.
1: अनि त्यो छोड्दै गर्दाखेरि कतिपय अवस्थामा त्यो पुरानो कुराहरू छोड्नलाई गाह्रो हुन्छ, कहीँ कतैबाट विरोध पनि आउँछ होइन, त्यस्तो केही विरोधको महसुस गर्नुभयो?
0: त्यो त मलाई धेरै ठाउँबाट आयो, कसैले अब यत्रो 50 वर्षसम्म तपाईँ यत्रो तान्नी भएर तान्त्रिक गरेर सबैलाई विश्वास दिलाएको, आज किन तपाईँ परिवर्तन हुनुभयो, तपाईँहरूले यस्तो तपाईँ जस्तो महान व्यक्तिले यस्तो गरेर नहुने भन्ने त धेरैबाट आएको छ कुराहरू, फोनहरूमा पनि भन्नुहुन्छ तपाईँ यस्तो कसरी हुनुभयो भन्छन्। मलाई प्रभुले डोर्याउनु भयो, आज मैले नयाँ जीवन पाएँ भन्ने मलाई धेरै विश्वास मैले गरेको छु। अरूलाई पनि मैले विश्वास गर्नु, तपाईँहरू पनि भोलि हाम्रो किनभने जीवनमा हामीले प्रभु पायौ भनेदेखि भोलि मृत्युको जीवन भए पनि हामी स्वर्गको घर पाउनेछौँ,
1: शारीरिक मृत्यु भए
0: पनि
1: आत्मामा त स्वर्गीय
0: घर पाउनेछौँ भन्ने मैले त्यो विश्वास गरेको छु र अरूलाई पनि यो विश्वासहरू सुनाएको छु।
1: अब हिजोको जीवन एक प्रकारले भनौँ न होइन अन्धकारमा बित्यो, अब आज उज्यालोमा हुनुहुन्छ, अब अन्धकारमा भएकालाई डोर्याउने तपाईँको योजना चाहिँ के छ?
0: मैले भन्नुपर्दा चाहिँ म हिँडेको बाटो, मैले पाएको यो प्रभुबाट विश्वास जीवन, नयाँ जीवन पाएको छु, त्यस्तै गरी अरूले पनि त्यो मैले हिँडेको बाटोमा ल्याउन सकु र उहाँहरूलाई नै विश्वास दिलाएर प्रभुको योजना हो, प्रभुको मार्गमा हिँड्न सक्यो भने यो हाम्रो आनन्द जीवन पाउनेछौ भन्ने मैले सबैलाई यही गवाईहरू मैले सुनाएको छु।
1: सुनाइरहनु भएको छ है, ट्रेनिङहरू पनि लिँदै हुनुहुन्छ, डाइबल ट्रेनिङहरू?
0: मैले डाइबल ट्रेनिङ पनि लिएँ, हाम्रो कोरियाबाट गुरुहरू आउनु भएको थियो, गुरुहरूले मलाई ऊ पनि दिनु हो
1: सर्टिफिकेट
0: पनि मलाई दिनुभएको छ। मैले धेरै प्रभुमा मैले विश्वास गरेर म बिहान बेलुका दिनमा दुई पटक चाहिँ प्रभुको त्यो उनीहरू लिएर पुस्तकहरू लिएर प्रभुको वचनहरू
1: बाइबलबाट
0: म पढ्छु, ज्ञानहरू लिन्छु, अरूलाई नै सुनाउँछु म
1: है। पुरानो जीवनलाई र अहिले पाएको नयाँ जीवनमा फरक महसुस गर्नुभएको छ भने त्यो के छ, के फरक महसुस गर्नुभएको?
0: मलाई पुरानो जीवन भन्दा त अहिले त धेरै फरक छ, म नयाँ जीवन पाएँ, मैले यो नयाँ नै भएर आएँ जस्तो मलाई धेरै मेरो मनमा आनन्द पनि छ र मैले परिवर्तन धेरै पाएको मैले अनुभव गरेको छु।
1: जसरी एउटा चिसो पानी, गर्मीमा चिसो पानी पिउनुको मजा त्यो पिउने व्यक्तिलाई हुन्छ, देख्ने व्यक्तिलाई नहुन सक्छ होइन, त्यो कारणले गर्दा जुन अनुभव तपाईँले आजको जीवनबाट गर्दै हुनुहुन्छ, उहाँहरूले पनि यो जीवन अनुभव गर्नुको लागि के गर्नुपर्छ भन्ने सल्लाह दिनुहुन्छ?
0: यो चाहिँ अब मैले पाएको यो प्रभुको वचन, यो चिसो एकदम हृदय नै ठण्डा आनन्द आउने, यो चिसो पानी हामी गर्मीबाट आउँदाखेरि त्यो पानी पिउँदा कति हामीलाई आनन्द र भित्र हृदय नै शीतल हुन्छ, त्यस्तै गरी प्रभु पाउनेले चाहिँ यो आनन्द हृदय शीतल भएर महसुस यो ऊ हुनेछ, आनन्द आउनेछ भन्ने मैले त्यही महसुस
1: गरेको। अन्त्यमा हामी जाँदा जाँदै तपाईँलाई एउटा सानो होइन रमाइलो कुरा, हामी यो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा एउटा फरक अनुभवका कुरा गर्छौं, जसमा चाहिँ तपाईँले कुनै कुराको शुरूआत गर्नुभएको छ होइन जीवनमा, जुन चाहिँ हुन त भर्खरै नयाँ जीवन शुरू गर्नुभएको पनि यो नै शुरूआत हो होइन, जसले चाहिँ जीवनभरि आज पनि यो कुरा वाउ, यो कुराले चाहिँ मलाई यति वाउ अझै पनि सम्झना ताजा हुने, केही छन् त्यस्ता कुराहरू जुन कुरा शुरूआत गर्नुभएका कुरा?
0: अब मैले शुरूआत गरेको कुराहरू चाहिँ अब जीवनमा भोग्यो, पहिला जे भोग्नु, दुःख दुःख भनेर खाना लाउनको दुःख होइन, एउटा हामीले पारिवारिक जीवनमा परिवारमा भएको घटनाहरूमा धेरै दुःख सङ्घर्ष गरेर यो आश्रम आइपुग्यो, तर त्यस बेला हामीले प्रभुलाई चिन्न सकिन, पाउन सकिन, आज आएर हाम्रो अब या मेरो भाइ छोराहरू सबैले प्रभुलाई विश्वास गरे हेर्नुभयो,
1: नयाँ जीवन
0: पाउनुभयो, शुरूआतमा उहाँहरूले गरेको शुरूआतबाट मैले पनि यो नयाँ जीवन पाएँ, अरूले पनि मैले जस्तै गरी प्रभुलाई पाउन सकेदेखि आनन्द आजको जीवन नयाँ जीवन हुनेछ भनेर म यसमै
1: भन्न चाहन्छु। अन्तिममा जाँदा जाँदै केही हाम्रो श्रोताहरूको लागि केही राख्नुहुन्छ भने यो समय तपाईँलाई दिनेछु, छोटो समय तपाईँ।
0: अब यो मैले भनेको सबै हाम्रो नेपाल अधिराज्यभरि देश विदेशमा बस्ने आफन्तहरूले सबैले यो प्रभुको विश्वास भनेको हाम्रो नयाँ जीवन पाउनु हो, प्रभुलाई सबैले विश्वास गर्नुहोस्, नयाँ जीवन पाउनुहोस्। यो किनभने दुई दिनको हाम्रो प्रभुले तैले भन म सुन्छु, तैले ढकढकिया म खोल्छु, तैले बोलेको मैले सुनिसकेको छु भन्नुभएको छ। त्यस्तै गरी हाम्रो प्रभुलाई सबैले चिन्न सकुन्, हाम्रो आफन्त सबै, हाम्रो दाजुभाइ मात्रै होइन, हाम्रो घर गाउँ, हाम्रो देश विदेशमा बस्ने हाम्रो नेपालका सबै दाजुभाइ, हाम्रा छोरा भतिजा दिदी बहिनी, सबै आफन्त इष्टमित्र सबैले चिन्न सक्नुहोस्, विश्वास गर्नुहोस्। यो विश्वास गरेर नयाँ जीवन तपाईँहरूले जिउनुहोस् भन्न म यही चाहन्छु। म धेरै खुसी छु प्रभुलाई पाएर, म जस्तो खुसी अरू पनि खुसी हुनुहोस्
1: श्रोताबिनहरू फेसमा छ नयाँ अगाडि जन्मिएको छ भने भाइले भन्दछ। र आज भने हाम्रो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको हामी अन्तिम समयको पाबन्दीले अन्तिम अन्तिममा आइसकेका छौं। र आज हाम्रो बीचमा हुनुहुन्थ्यो जित बाजिर गजमेर, जसले लामो समय झाँक्रीको जीवन बिताउनु भयो, काम गर्नुभयो, दुःख समाजका दुःख सुखसँग नजिकबाट बुझ्नुभयो र अहिले ख्रिस्टलाई चिनेर उहाँ चाहिँ नयाँ जीवनमा जिइरहनु भएको छ। श्रोताबिनहरू, साँच्चैकै जीवनका भोगाईहरू र जीवनका कुराहरू आज हामीले गरेका छौं र जीवनका भोगाई र परिवर्तनका कुराहरू हामीले गरेका छौं। तपाईँको जीवनमा पनि त्यस्ता कुनै बन्धनहरू छन् भने त्यो तोडिनेछन्, तर प्रयास तपाईँले गर्नुपर्नेछ, शुरूआत तपाईँले गर्नुपर्नेछ। कार्यक्रम शुरूआतबाट म प्रस्तुता श्यामकाजी र प्राविधिक मित्र सन्ध्यालाई पनि बिदा दिनुहोस् र आजलाई पनि कार्यक्रम शुरूआत कथा संघर्ष सफलता हामी यहीँ राख्नेछौ र अर्को हप्ता कार्यक्रम शुरूआतमा नयाँ फरक व्यक्ति र फरक आशिष अनुभवका प्रेरणाका कुरा हामी लिएर आउनेछौ। त्यति नेटसम्मलाई गुड इज एफएम सुन्दै गर्नुहोला। जेएमएससी यहाँको दिन शुभ रहोस्।
2: Good News FM, 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।
4: जयमसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी विधिवश स्टोन चर्च बुढा निलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी, परमेश्वरको वचनबाट उत्साह, नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवारज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
5: पिता पुत्र पवित्र आत्मा जीवित अनि एक साँचो परमेश्वरको नाममा यहाँहरू सबैजनालाई जय मसीह। आदरणीय श्रोताहरू, यहाँहरूलाई वचनको यो समयमा हार्दिक स्वागत गर्न चाहन्छु। आज यहाँहरूको बीचमा मैले परमेश्वरको जीवित वचन मानव जीवनको महत्वको बारेमा लिएर आएको छु। जीवन एउटा रहस्य हो र यो परमेश्वरको एउटा असाधारण वरदान हो। जीवनको उद्देश्यले नै संसारलाई जीवन्त बनाउँदछ। मानव जीवन पवित्र छ र परमेश्वरको सम्बन्धमा यो सदा सर्वदा त्यस्तै रहन्छ। परमेश्वर सृष्टिकर्ता हुनुभएकाले कुनै पनि अवस्थामा कसैले पनि मानव जीवनलाई नाश गर्न सक्दैन। जीवनको एकमात्र स्रोत र अन्त परमेश्वर नै हुनुहुन्छ। हामीले जीवनको विशालता र साँचो मूल्य बुझ्नु जरुरी छ। यसरी सबैले परमेश्वरले दिनुभएको जीवनलाई महत्व दिनु र त्यसको सुरक्षा गर्नु सक्नेछ। जीवन परमेश्वरले दिनुभएको आशिष हो, जुन समाज संस्कृतिले जीवनको महत्व र सुरक्षालाई प्रोत्साहन दिँदै त्यो त स्वयं जीवन नै निम्ति खतरा हुन्छ। परमेश्वरले सृष्टि गर्नुभएका सारा प्राणीहरूको अस्तित्वमा रहने र त्यसको पूर्णतामा बढ्ने अधिकार सबैलाई छ। पुरुष र स्त्रीको एउटा विशिष्टता। मानव जीवन अति नै विशिष्ट र पवित्र छ। उत्पत्ति 2:27 भन्दछ, परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो। मानिस चाहिँ सृष्टिको मुकुट हो। मानव जीवन पृथ्वीका अरू जीवन भन्दा भिन्न छ। परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। उत्पत्ति 1:26-27। मानिस अविनाशी आत्मा प्राण सहित सृष्टि गरिएको थियो, जुन मानिसको शरीरको मृत्यु पछि पनि जीवित रहँदछ। भजनसँग 139:13-16। स्त्री जो पुरुषको करणबाट सृष्टि गरिएकी हुनाले उत्पत्ति 2:22 अनुसार पुरुष र स्त्री दुवैलाई ईश्वरीय जीवनमा सहभागी हुने सम्मान र पवित्रता दिइएको छ। पशुहरूसँग पनि जीवन छ, तर तिनीहरूसँग आत्मा हुँदैन। तिनीहरूसँग विवेक वा सोच्ने शक्ति हुँदैन। तापनि तिनीहरू दया र सम्मानका साथ व्यवहार गरिन योग्यका हुन्छन्। तर मानव जीवनमा जीवन र आत्मा दुवै हुन्छ। परमेश्वरले प्रत्येक व्यक्तिलाई प्रेम गर्नुहुन्छ। उहाँको सृष्टिमा प्रत्येक व्यक्ति मूल्यवान र सम्मानजनक छ। मानिसहरूमा वर्ण, मत, भाषा, जात, पृष्ठभूमि, शिक्षा, प्रतिभा वा योग्यताहरू बीच कुनै भिन्नता छैन। चाहे भर्खरै जन्मिएको शिशु होस् वा एक अनाथ पुरुष होस् वा स्त्री, केटी होस् वा केटा, जवान होस् वा बुढा, स्वास्थ्य होस् वा शारीरिक रूपमा कमजोर, सबैलाई प्रभुद्वारा उच्च सम्मान र महत्व दिइएको छ। किनभने उहाँले तिनीहरूलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको छ। यसकारण हामीले तिनीहरूलाई हेला गर्नु हुँदैन। परमेश्वर सबैका परमेश्वर हुनुहुन्छ। जब परमेश्वरका मानिसहरूले पाप गरे, उहाँको उपस्थितिबाट टाढा भएका थिए, तब उहाँले आफ्ना एकमात्र पुत्र येशु ख्रीष्टलाई क्रुसमा मरेर यसरी हामीलाई पापदेखि बचाउन पठाउनु भएर हामीलाई फेरि उहाँको सम्बन्धमा फर्काएर ल्याउनु भयो। उहाँका मानिसहरूले गरेका पापको कारण परमेश्वर तिनीहरूसँग कहिले पनि सम्बन्ध तोड्न चाहनुहुन्न, किनकि उहाँले प्रत्येक पुरुष र स्त्रीलाई प्रेम गर्नुहुन्छ। मानव जीवन प्रतिको एउटा सम्मानको बारेमा हामीले विचार गर्नु हो भने, मानव जीवन प्रति देखाइने सम्मान वास्तवमा स्वयं सृष्टिकर्ता परमेश्वरलाई नै गरिएको सम्मान हो। हामीले कैयौं जात, विश्वास, मत वा राष्ट्रियता नहेरी प्रत्येक मानव जीवनलाई सम्मान गर्नुपर्छ भन्ने परमेश्वरको इच्छा छ। चाहे बिरामी, मानसिक अशक्त, शारीरिक रूपमा अशक्त, सीमान्तकृत वा अशिक्षित, सबै नै हाम्रो सम्मान पाउने योग्य मानव जाति हुन्। शारीरिक रूपमा कमजोर कुनै व्यक्ति पनि परमेश्वरको सृष्टि हो। तिनीहरूलाई तपाईँ र मैले विशेष वास्तव प्रेम र ध्यान गर्ने वा उहाँहरू त्यो पाउने योग्यता हुन्छन्। परमेश्वरको तरिकाले जिउने जीवनको जगलाई अब हामी अलिकता हेर्दै जानेछौ। परमेश्वरले हृदय हेर्नुहुन्छ। परमेश्वरले मानिसले जस्तो हेर्नुहुन्न। मानिसले विभिन्न प्रकारको परिभाषाबाट मानिसलाई मूल्यांकन गर्ने गर्छ, तर परमेश्वरले चाहिँ त्यसरी हेर्नुहुन्न। परमेश्वरले मानिसको भित्रीय कुरा हेर्नुहुन्छ, बाहिरी कुरा हेर्नुहुन्न। 1 Samuel 16:11 दाउदलाई तिनका सबै दाजुभाइ मध्ये बाट अभिषेक गरिएको वर्णन गर्दछ। 1 राजा साउलले परमेश्वरको विरुद्धमा पाप गरे अनि उहाँले तिनलाई इजरायलका राजाका रूपमा इन्कार गर्नुभयो। त्यसकारण परमेश्वरले अगमवक्ता सामुएललाई तिनीसँग भएको सिंहमा तेल हालेर बेथलेहेमको इसै कहाँ गएर इजरायलका चुनिएका राजालाई अभिषेक गर्न आज्ञा दिनुभयो। सामुएलले त्यही गरे जो परमप्रभुले भन्नुभयो थियो। तिनी बेथलेहेममा पुगे अनि इसै र तिनका छोराहरूलाई शुद्ध गरे अनि तिनीहरूलाई परमेश्वरको आराधना गर्न र उहाँले बलिदान चढाउनको निम्ति बोलाए। तिनीहरू आएपछि सामुएलले इसैका जेठा छोरा एलीबाबलाई देखे, त्यो स्वास्थ्य देखिन्थ्यो। त्यसैले सामुएलले परमप्रभुको सामु उहाँको अभिषेक त राजा एलीबाब नै होलान् भनी सोचे। तर परमप्रभुले सामुएलले भन्नुभयो, यो सुन्दर अग्लो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले चाहिँ हेर्नुहुन्न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। इसैले आफ्ना सातैजना छोरालाई सामुएलको अघि हाजिर गराए पनि सामुएलले तिनलाई भने, परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्नु भएको छैन। तब सामुएलले सोधे, के सबै यति नै हुन्? इसैले जवाफ दिए, अझै कान्छो पनि छ, तर त्यो भेडा चराउँदैछ। सामुएलले इसैको त्यो छोरालाई तुरुन्तै बोलाउन लगाएर, दाउद एक गोठालो थियो जसले चौरमा इमानदारी साथ आफ्ना पिताका भेडाहरूलाई चरिराखेको थियो। यसरी इसैका कान्छो छोरा दाउदलाई सामुएलको अघि ल्याइयो। तिनलाई परम प्रभुले राजाको रूपमा अभिषेक गर्नेछ भनी कसैले पनि सोचेको थिएन। तर परम प्रभुले सामुएलले भन्नुभयो, उठेर त्यसलाई अभिषेक गर, व्यक्ति यही हो। अनि सामुएलले तेल भएको सिंह लिएर तिनका दाजुहरूका सामु दाउदलाई अभिषेक गरे। अनि त्यस दिनदेखि उसो परम प्रभुका आत्मा शक्तिका साथ दाउदमाथि आउनुभयो। कुनै पनि व्यक्ति शारीरिक वा मानसिक रूपमा धेरै आकर्षक वा अनाकर्षक भए पनि परमेश्वरको नजरमा त्यस्ता कुरा महत्वपूर्ण हुँदैन। उहाँले मानिसको हृदय हेर्नुहुन्छ, यसकारण बाहिरी विशेषताहरू विचार नगरी उसको हृदयको पवित्रताको कारण उहाँले उसलाई प्रेम गर्नुहुन्छ। मानव जीवनको महत्वलाई कसरी घटाइराखिएको छ त? धेरै यस्ता परिस्थितिहरू हुन्छन् जसले मानव जीवनको अस्तित्वलाई चुनौती दिन्छ र जोखिममा पार्दछन्। मानिसहरू स्वार्थी बन्छन् र तिनीहरूकै वरपर बस्ने अरू मानिसहरू वास्ता गर्न छोड्छन्। हामी यस्ता मानिसहरू भेट्छौँ जो वर्तमान संसारको आराम र सुख विलासको पछि लागिराखेको छ। अर्कोतिर परिवारमा तनाव छ, संसारमा विवाह विच्छेद, हत्या, पैसाका निम्ति मान्छे मार्ने, मान पदको लोभ, मानव जीवनको मूल्य घटाउने शारीरिक र मानसिक दुर्व्यवहार, भ्रूण हत्या, बाल श्रम, दासत्व छ। यस्ता अपराध गर्ने अपराधीहरू यस परमेश्वरको विरुद्ध विद्रोह गर्दछन् जसले सबैलाई एउटा उद्देश्य र सम्मानसहित सृष्टि गर्नुभयो। अहिलेको समयमा मानिसमा विनाशकारी स्वभाव बढ्दै गइराखेको छ। तापनि यस्ता जोखिम र चुनौती बारे अघिबाटै पर्याप्त जानकारी पाएर परमेश्वरको सन्तान एक उदाहरणीय जीवन जिउन सक्षम हुन्छ र जिउनु पर्दछ। यहाँको बीचमा मैले भ्रूण हत्याको कुराकानी गरिराखेको थियो। भ्रूण हत्या भनेको स्त्रीको गर्भाशयमा रहेको भ्रूण वा अपरिपक्व जीवनलाई नाश गरेर वा निकालेर गर्भ अवस्थामा समाप्त गर्नु हो। स्त्रीले गर्भ बोकेकी समयमा स्वास्थ्य अवस्थामा समस्या हुँदा पनि आफैमा भ्रूण हत्या हुन सक्छ वा त्यो गर्नुपर्ने अवस्था आउन सक्छ, त्यो एउटा अवस्थाको कुरा हो। विश्व स्वास्थ्य संगठन WHO दिएको रिपोर्ट अनुसार प्रत्येक वर्ष सारा संसारमा करिब 4-5 करोड भ्रूण हत्या हुने गर्दछ। यस हिसाबले प्रत्येक दिन करिब 1,25,000 जति भ्रूण हत्या हुने गर्दछ। पवित्र बाइबलले स्पष्ट पारेको छ, मैले तँलाई गर्भमा रच्नुभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनुभन्दा अघि नै मैले तँलाई अलग गरे। यरिमिया 1:5 भजन संग्रह 139:13-14 भन्छ, किनकि तपाईँले नै मेरा भित्रको अङ्ग प्रत्यङ्ग बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो र म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनिएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। जब म अदृश्यमा बनिँदै थिएँ, मेरा रचना तपाईँबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराईमा रचिँदै थिएँ, तपाईँका आँखाले मेरा नबनिएका शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा लेखिएको थियो, त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए भनी भजन संग्रह 139:15-16 भनिएको छ। यसकारण जानी जानी भ्रूण हत्या गर्नु, तैले हत्या नगर्नु भन्ने नैतिक नियमको घोर विरोध कार्य हुँदछ। भ्रूण हत्या गर्नु मानिसको हस्तक्षेपद्वारा आमाको गर्भाशयमा रहेको जीवनलाई जानी जानी नाश पार्ने भएकाले त्यो परमेश्वरको विरुद्धमा गरिएको पाप हो। एउटा जीवन गर्भाशयमा आउन साथै ठूलो वास्ता सहित त्यसको स्वेच्छा गर्नुपर्दछ। केही मानिस भ्रूण हत्यालाई उचित ठहराउँदै यो परिवार नियोजन गर्ने र संसारमा जनसंख्या नियन्त्रण गर्ने तरिका हो भन्दछन्। तर वास्तवमा हत्या गर्नु, मार्नु एउटा अपराध हो। आफ्नो बचाउ गर्न नसक्ने एक असहाय शिशुलाई नाश पार्नु हत्या गर्नु जस्तै हो र त्यो एउटा गम्भीर पाप हो। कारण चाहे त्यो जे नै भए पनि भ्रूण हत्याले एक असहाय मानव जीवनलाई मार्दछ। त्यसले आमालाई पनि गहिरो मानसिक र भावनात्मक पीड़ा दिन्छ अनि त्यसद्वारा निराशा र अनियन्त्रित उत्तेजना उत्पन्न गर्न सक्दछ। त्यसले सामान्य रूपमा मानव जीवनको मूल्य घटाउँदछ, सामाजिक र व्यक्तिगत नैतिकता बढाउँदछ। भ्रूण हत्यालाई दोहोरो मृत्युको लक्षण पनि भन्ने गरिन्छ, किनकि यसले कहिलेकाहीँ आमा र शिशु दुवैको मृत्यु गराउँदछ। प्रत्येक वर्ष असुरक्षित भ्रूण हत्याको कारण स्त्रीहरूको मृत्यु हुने गरेको खबरहरू पनि हामीले सुन्दछौँ। परमेश्वरका मानिसहरूले भ्रूण हत्या वा शिशु हत्या जस्तो अपराध गर्नु हुँदैन। यौन सम्बन्धलाई गैर जिम्मेवारी सुख विलासको स्रोतको रूपमा लिने सोचको खतरा हरेक मानवबाट हटाइनुपर्छ। यसैले कि भ्रूण हत्या र शिशु हत्याको कारण दुःख र मृत्यु नहोस्। हत्या गैर कानूनी कार्य हो जो पहिलोबाटै सोचिएको हुन्छ। एउटा मानिसले अर्काको हत्या गर्छ। हत्या एउटा अति नै गम्भीर अपराध हो जसको निम्ति समाजले कडा भन्दा कडा दण्ड दिन्छ। हत्या एउटा चरम पाप हो। रगतमा जीवन हुन्छ, त्यसकारण रगत नबगाउनुहोस्। यिन र हाबिल आदम र हब्बाका छोरा थिए। एक दिन कैनले आफ्नो खेतको उब्जनीबाट परमप्रभुका निम्ति केही भेटी ल्याए। हाबिलले आफ्नो भेडाको बगालबाट पहिले जन्मेको पाठहरूको बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटीलाई कृपाको साथ ग्रहण गर्नुभयो। यसकारण कैन ज्यादै रिसाए अनि आफ्नै भाइ हाबिलको हत्या गर्ने षड्यन्त्र त्यहाँनिर रचेको हामी पाउँदछौ। कैनले हाबिललाई तिनको साथमा खेतमा जान बोलाए अनि त्यहाँ तिनले हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे। परमप्रभुले कैनलाई सोध्नुभयो, तेरो भाइ हाबिल कहाँ छ? कैनले जवाफ दिए, मलाई थाहा छैन, के मेरो भाइको गोठाला हुँ र? परमप्रभुले तिनलाई भन्नुभयो, यो तैले के गरिस्? तेरो भाइको रगतले मलाई भूमिबाट दुहाई दिइरहेको छ। त अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्। जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्नो मुख उगार्यो, तैले भूमिको खेती गर्दा अब उपरान्त त्यसले तँलाई आफ्नो उब्जनी दिने छैन। त पृथ्वीमा एक बिना चेनको डुलुवा हुनेछस्। यो घटना उत्पत्ति 4:1-12 तपाईँले पढ्नुभयो भने पढ्नुहुँदैछ। परमप्रभुले जानी जानी गरिएको हत्यालाई स्वीकार गर्नुहुँदैन। बाल बालिका पाको उमेरका आमा बाबु दाजुभाइ दिदीबहिनी सहकर्मी पति वा पत्नी वा मित्रको हत्या गर्नु परमेश्वरको नजरमा पाप हो। त्यसले परमेश्वरले स्थापित गर्नुभएको प्रेमको स्वाभाविक सम्बन्धलाई तोड्दछ। आज हामी हिंसा र हत्या झन्झन बढिराखेको देख्छौ। मानव जीवनलाई कुनै पनि सम्मान र महत्व दिँदैन। पैसा अधिकार मान पदवी काम बास्ना सुख विलासको लोभले मानिसलाई त्यतातिर बढाउँदछ। हत्या र हानिकारक हिंसा विरुद्धमा खडा हुनु प्रत्येक क्रिश्चियन जीवन र मानव जीवनको महत्व बुझ्ने व्यक्तिहरूको जिम्मेवारी र कर्तव्य हो। यो हत्यासँगै अर्को एउटा विषय चाहिँ यो छ कि दासत्व र बालश्रम। एक दासको कुनै व्यक्तिगत स्वतन्त्रता हुँदैन र कुनै ज्याला नपाई सारा जीवन उसका मालिकको सेवा गर्दछ। मालिकसँग उसलाई दण्ड दिने र उसको हत्या गर्ने सम्मको अधिकार हुन्छ। विगत शताब्दीदेखि सारा संसारमा दासत्वमाथि प्रतिबन्ध लगाइएको छ। अन्तर्राष्ट्रिय कानूनले दासत्वमाथि प्रतिबन्ध लगाए पनि संसारको कुनै कुनै ठाउँमा अझै पनि यो प्रथा चलिआएको छ। परमेश्वरले दास प्रथालाई समर्थन गर्नुहुन्न भन्ने कुरा हामीले बुझ्नु पर्दछ। वास्तवमा पुरानो करार बाइबलमा वर्णन गरिएको दासत्व आज हामीले विचार गर्ने दासत्वभन्दा फरक थियो। पुरानो करारको व्यवस्था अनुसार कसैले अर्को व्यक्तिलाई दासत्वमा बेच्दै गरेको भेट्टाए त्यो बेच्ने व्यक्तिलाई मृत्युदण्ड दिनुपर्दथ्यो। जसले कुनै पनि मानिसलाई अपहरण गर्छ वा बेच्छ अथवा पक्रिँदा त्यो त्यस्तै हातमा फेला पर्छ त्यो मारिनै पर्छ भनेर प्रस्थान 21:16 लेखिएको छ। नयाँ करारले दासहरूलाई धम्की दिनु हुँदैन तर न्याय र निष्पक्षका साथ व्यवहार गरिनुपर्छ भन्ने शिक्षा दिदछ। परमेश्वरको नजरमा सबै मानिस बराबर छन्। अब न त यहुदी न त ग्रीक न त कमारा न त फुकर न त पुरुष र न स्त्री छ किनभने ख्रिस्ट येशूमा तिमीहरू सबै एउटै हो। गलाती 3:28 येशू ख्रिस्ट सेवा पाउन होइन तर अरूको सेवा गर्न आउनु भएको। मर्कुस 10:15 बाल श्रमले बाल बालिकाहरूलाई त्यस्तो कार्यमा लगाउने कुरा बुझाउँदछ जुन कार्यले तिनीहरूलाई आफ्नो बाल्यपनदेखि नै वञ्चित गर्दछ। नियमित स्कूल पढ्न जाने तिनीहरूका क्षमतामा बाधा पुर्याउँछ अनि त्यो मानसिक शारीरिक र सामाजिक वा नैतिक रूपमा खतरनाक र हानिकारक कुरा हो। ग्रामीण परिस्थिति र अनौपचारिक शहरी अर्थतन्त्रमा ठूलो संख्यामा बाल मजदुरहरू पाइन्छ। मुख्य रूपले बाल बालिकालाई कल कारखानाले भन्दा बढी तिनीहरूका आफ्नै आमा बाबुले काममा लगाउँछन्। स्कूलहरू नहुनु र गरिबी नै बाल मजदुरीको मुख्य कारण पनि हो। बाल श्रम गर्नेहरूको कुल संख्या धेरै छ। युनिसेफ र आईएलसोले 2013 सारा संसारमा 5-17 वर्षको बीचका 16.80 करोड बाल मजदुरहरू भएको अनुमान गरेको छ। तापनि येशूले बाल बालिकाहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले भन्नुभयो, बाल बालिकाहरूलाई म कहाँ आउन देऊ। मत्ती 19:14 परमेश्वरले प्रत्येक बाल बालिकाहरूलाई महत्वपूर्णका साथ हेर्नुहुन्छ र महत्व दिनुहुन्छ। यसकारण क्रिश्चियनहरूको रूपमा हामीले दास प्रथा वा बाल श्रमलाई स्वीकार गर्नु वा प्रोत्साहन दिनु हुँदै हुँदैन। तिनीहरूलाई दिनुपर्ने सम्मान हामीले दिनुपर्छ। हामीले बुझ्नुपर्छ ससाना बाल बालिकाहरू लगायत हरेक व्यक्ति परमेश्वरद्वारा सृष्टि गरिएको हो। हामीले तिनीहरूलाई गरिबीको अवस्थाबाट राम्रो स्तरमा उठाउने मौकाहरूको खोजी गर्नुपर्छ। साथै हामीले तिनीहरूलाई शारीरिक, भावनात्मक र भौतिक खाँचोहरूमा सहायता गर्नुपर्दछ। हामीले तिनीहरूसँग कहिल्यै पनि दुर्व्यवहार गर्नु हुँदैन, तर तिनीहरूलाई प्रेम र वास्ता हामीले सधैँ गरिराख्नु पर्दछ। दुर्व्यवहार र मौखिक वा शारीरिक रूपमा गरिने मानव जीवनको मूल्य र नबुझेर दुर्व्यवहार गर्नु भनेको नियमित रूपमा वा बारम्बार कसैसँग क्रूर वा हिंसात्मक व्यवहार गर्नु। धेरै प्रकारका हुने गर्दछन् दुर्व्यवहारहरू। शारीरिक वा मौखिक दुर्व्यवहार चोट पुर्याउने, कुटपिट गर्ने, हेप्ने, बलात्कार गर्ने, अन्याय व्यवहार गर्ने, अपराध वा अन्य किसिमका आक्रमण हो। मौखिक दुर्व्यवहार गर्नु भनेको अर्को व्यक्तिलाई अधीनमा राख्नका निम्ति निर्दयी बनेर कठोर शब्दहरू प्रयोग गर्नु वा चर्को स्वरमा कराउनु। हाम्रो जिब्रोमा जीवन र मृत्युको शक्ति हुन्छ। हाम्रो बोली वचनले कसैलाई नाश पार्न वा निर्माण गर्न सक्छ। बाइबलले मौखिक दुर्व्यवहार गर्नु गलत हो भनी जोरदार रूपमा शिक्षा दिएको छ। आदरणीय श्रोता, यसले हाम्रो लापरवाही बोली वचनको न्याय हुनेछ र त्यसले हामीलाई नरको आगोमा पुर्याउने खतरा छ भन्ने शिक्षा दिनुभएको छ। मत्ती 5:21-22 ले भन्दछ, तिमीहरूले सुनेका छौ कि प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, तैले चोरी नगर्नु र तैले हत्या नगर्नु त्यो दण्डको योग्य हुनेछ। तर म तिमीहरूलाई भन्दछु, जो कोहीले आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ त्यो महासभामा जवाफदेह हुनेछ, र जसले आफ्नो भाइलाई त मूर्ख भन्दछ त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। नयाँ करारमा याकुबले हाम्रो जिब्रोलाई वशमा राख्नु आवश्यक छ भनी सिकाएका छन्। त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर पनि ठूला ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्काले ठूलो वन पनि विनाश वा सर्वनाश पार्दछ। जिब्रो पनि एउटा आगो नै हो। यो शरीरको अङ्गहरू मध्येको अधर्मको एउटा दुनियाँ नै हो। त्यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रम नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्दछ भनी याकुब 3:5-6 लेखिएको छ। हितोपदे 10:19 यस्तो चेतावनी दिन्छ, जब कुरा बढ्ता गरिन्छ पापको अभाव हुँदैन, जसले आफ्नो जिब्रोलाई वशमा राख्दछ त्यो बुद्धिमान। हितोपदेश 12:18 प्रतिज्ञा यस्तो छ, असावधान वचनले मानिसलाई तरवारले झैं घोच्छ, तर बुद्धिमानको बोलीले निको पार्छ। जुन जिब्रोमा परमेश्वरको प्रशंसा र आराधना गर्न प्रयोग गरिन्छ त्यो जिब्रो त्यो मानिसहरूलाई शराबना कुरामा प्रयोग गर्नु पटक्कै हुँदै हुँदैन। यही कारणले गर्दा भजनकार दाउद भन्छन्, हे परम प्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहणयोग्य हुन्। भजन संग्रह 19:14। हामीले मौखिक दुर्व्यवहारको सामना गर्नुपर्दा पनि यदि हामीले त्यसलाई अनुमति दियौं भने त्यसले आफ्नो आत्मसम्मान र आफै प्रतिको धारणामा हानि पुर्याउन सक्छ। परमेश्वर हृदय टुटेका मानिसहरूको नजिक रहनुहुन्छ र आत्मा चूर्ण भएका व्यक्तिहरूलाई उहाँले निको पार्नुहुन्छ। भन्नुहुन्छ 34:18, हामी त्यो व्यक्तिलाई क्षमा दिन त्यस दुर्व्यवहारलाई पनि छोड्न सक्छौ। एफिसी 4:32, कसैले हामीसँग दुर्व्यवहार गर्दा हामीले क्षमा दियौं भने त्यो कुरा नसोच्न र त्यसलाई मनमा नराख्न सहायता गर्दछ। शारीरिक दुर्व्यवहार त्यसलाई भनिन्छ जब कसैले अर्को व्यक्तिलाई कष्ट दिने, चोट पुर्याउने वा अरू शारीरिक कष्ट वा शारीरिक हानि पुर्याउने उद्देश्यले हातपात गर्छ। यसमा हिर्काउने, थप्पड हान्ने, घुस्ताले हान्ने, कुटपिट गर्ने अनि गला अठ्याउने, धकेल्ने, टोक्ने, लात्तीले हान्ने, कपाल लुस्ने, जलाउने, हतियार चलाउने वा ती चलाउने, धम्की दिने, भनाभेरी हुँदा कोठा वा घरबाट बाहिर निस्किन नदिने, बाटो छेक्ने, लापरवाह ड्राइभिङ गर्ने वा शारीरिक भावले डर देखाउने कुराहरू हुँदछन्। शारीरिक दुर्व्यवहार चाहे बालबालिकालाई गरियोस् वा वयस्कलाई त्यो अपराध हो। छोराछोरीलाई प्रेमपूर्वक नियन्त्रित शारीरिक अनुशासन गर्नु बाइबली शिक्षा हो, तर रिस र दुर्भावना सहित त्यसो गर्दा त्यो दुर्व्यवहार हुन्छ अनि हामीले त्यसो गर्नु अहिले नै छोड्नु पर्दछ। आज परिवार, मण्डली, काम गर्ने ठाउँ, स्कूल, गाउँ र शहरहरूमा शारीरिक दुर्व्यवहार हुने गर्दछ। त्यसले शारीरिक दुर्व्यवहारको शिकार हुने व्यक्तिलाई पीड़ा र चोट दिदछ। मानिसहरूले हामीसँग जसरी आदर्श व्यवहार गर्नु भन्ने हामी चाहन्छौ, हामीले पनि उनीहरूसित त्यस्तै व्यवहार गर्नुपर्छ भनी मत्ती 7:12 बताउँदछ। बाइबलले हामीलाई यस्तो शिक्षा दिन्छ, हामीले बदला लिनु खोज्नु हुँदैन तर अपमानको बदला आशिष दिनु पर्दछ। पहिलो पत्रुस 3:9, जब दुर्व्यवहारको कुरा आउँछ तब क्रिस्चियनहरूले, सबै मानिसले, विशेष गरी क्रिस्चियनहरूले आफ्नो समाजमा दुर्व्यवहारलाई नियन्त्रण गर्ने नागरिक र अपराधी कानूनहरूलाई जोड दिनुपर्छ। हामीले कुनै पनि प्रकारको दुर्व्यवहारको निन्दा गर्नुपर्छ, चाहे त्यो मौखिक होस् वा शारीरिक। हामीले त्यो विवाह सम्बन्धमा परिवार मण्डलीबाट हटाउने कोसिस गर्नुपर्छ अनि हामीले दुर्व्यवहार गर्ने व्यक्तिलाई छुटकारा दिन साथै तिनीहरूलाई पश्चाताप गर्न र आफ्नो व्यवहारमा परिवर्तन गर्न सहायता गर्नको निम्ति हर सम्भव कोसिस गर्नुपर्छ र उनीहरूको लागि निरन्तर प्रार्थना गर्नुपर्छ। यसबाहेक हामी त्यो पनि विश्वास गर्छौँ कि परमेश्वरले हामी र हाम्रा छोराछोरीहरूको हानि गर्न सक्ने मानिसहरूबाट हामीलाई बचाउनको निम्ति हाम्रो जीवनमा कानून लागू गर्ने अधिकृतहरू राख्नु भएको छ र हामीले यस्ता र ती दुर्व्यवहार गर्ने व्यक्तिहरूको लागि र दुर्व्यवहारमा परेका व्यक्तिहरूको लागि निरन्तर रूपमा हामीले प्रार्थना गरिराख्नु पर्दछ। मानव जीवनको महत्वलाई धजी उडाएको अर्को एउटा विषय भनेको चाहिँ आत्महत्या। परमेश्वरले हामीलाई जुन जीवनको वरदान दिनुभएको छ त्यसका निम्ति पनि हामी परमेश्वरप्रति धन्यवादी हुनुपर्छ। हामीलाई सुम्पिएको यो जीवन रूपी ईश्वरीय वरदानका हामी भण्डारे मात्रै हौ। हाम्रो जीवनलाई आफैले अन्त्य गर्ने अधिकार हामीसित छैन। हामीले हाम्रो जीवनको रक्षा गर्नुपर्छ र परमेश्वरलाई मनपर्दो जीवन जिउनुपर्छ। आत्महत्या परमेश्वरको व्यवस्थाको विरुद्धमा हुन्छ। यसले छिमेकीहरूको प्रेमलाई पनि चोट पुर्याउँछ किनकि यसले परिवारका सदस्य मित्र गाउँले र विश्वासीहरूसितको सम्बन्ध तोड्छ। कुनै व्यक्तिले आफ्नै इच्छाले सहयोग गर्नु वा त्यसो गर्न लगाउनु पनि नैतिक नियमको गहन उल्लङ्घन हो। आफैले आत्महत्या गरेर वा अरूलाई आत्महत्या गर्ने प्रोत्साहन दिएर हामीले परमेश्वरको अनन्त योजनालाई खरबलाउनु हुँदैन। आत्महत्या चरम दुष्ट कार्य गरी कुनै पनि व्यक्ति नाश नहोस् भनी मण्डलीमा होसियार हुनुपर्दछ। पछिल्ला दिनहरूमा हामीले धेरैवटा यस्ता समाचारहरू सुनिरहेका छौँ कि मानिसहरूले आफ्नो जीवन नष्ट गर्नको लागि आत्महत्याको बाटो खोजेका छन्। कतिले आफैलाई शरीरमा आगो लगाएका छन्, कति झुन्डिएका छन्, कति खोलामा हाम फालेका छन्। यी विभिन्न प्रकारबाट मृत्यु रोज्ने मानिसहरूको लागि हामी नियमित रूपमा हामीले प्रार्थना गर्नुपर्छ। यी मानिसहरूले वास्तवमा जीवनको महत्वलाई नबुझेर यो काम गर्न पुगेका छन्। हामीले मानव जीवनलाई अत्यन्तै महत्व दिनुपर्छ। प्रियजनहरू, जीवन अमूल्य छ, यसलाई राम्ररी हेरचाह गर्नुपर्छ। बालबालिका वा तरुण तन्नेरीको रूपमा हाम्रो जीवनशैली फरक किसिमको हुनुपर्छ। मानव जीवनको सुरक्षा र त्यसलाई प्रोत्साहित गर्नु हाम्रो धार्मिक जिम्मेवारी हो। हामीले अरूलाई त्यसरी नै हेर्नुपर्छ जसरी यीशुले तिनीहरूलाई हेर्नुहुन्छ। हामी विवेकहीन र लापरवाही भयौँ भने आफ्नो कठोर वचन र अभद्र आलोचनाद्वारा अरूलाई चोट पुर्याउनेछौँ र यदि यीशुसँग हाम्रो असल सम्बन्ध छ भने हामी करुणा, दया, क्षमा, सहनशीलता, धैर्य, प्रेम र अरूलाई वास्ता गर्ने गुणहरू विकास गर्न सक्छौँ। यीशु यस पृथ्वीमा जिउनु हुँदा उहाँले शारीरिक र मानसिक अशक्त कुष्ठरोगी अनि दृष्टिविहीन विभिन्न रोग लागेका बिरामीहरूलाई निको पार्नुभयो। समाजले बहिष्कार गरेका कुष्ठ प्रभावितहरूलाई उहाँले प्रेम गर्नुभयो। तिनीहरूलाई पापहरू क्षमा गरिदिनुभयो। जब बहिष्कृत मानिसहरू, दुर्व्यापार गर्नेहरू, कर उठाउनेहरू उहाँ कहाँ आए उहाँले तिनीहरूलाई स्वीकार गर्नुभयो र तिनीहरूका पापबाट तिनीहरूलाई बचाउनु भयो। पक्षघाती मानिसलाई यीशुले निको पार्नु भएपछि त्यो व्यक्ति हिँड्न सक्यो। यीशु दयालु हुनुहुन्छ। उहाँले कसैको वर्ण, पारिवारिक पृष्ठभूमि, भाषा, कुल, जाति, प्रतिष्ठा वा शिक्षा नहेरी सबैलाई प्रेम गर्नुहुन्छ। यीशुका निम्ति सबै मानिस प्रिय छन् कारण हामीले कसैसँग पनि भेदभाव गर्नु हुँदैन वा कसैलाई पनि हेला गर्नु हुँदैन। हामीले सबैलाई सम्मान गर्नुपर्छ र महत्व दिनु पर्दछ। मिशनरी अफ च्यारिटीका संस्थापक सन्त मदर टेरिसाले आफ्नो मिशनरी काम समाजका गरीब र अवहेलित मानिसहरूको बीचमा शुरू गर्नुभयो। उहाँले भारतको कलकत्ता शहरमा मृत्युको मुखमा पुगेका मानिसहरूका निम्ति एउटा घर शुरू गर्नुभयो। उहाँले कुष्ठ प्रभावितहरूका निम्ति पनि एउटा घर शुरू गर्नुभयो। उहाँ आफैले ती रोगीहरूको हेरचाह गर्नुभयो। उहाँ हजारौं अनाथ र हराएका बालबालिकाहरू ती आमा हुनुहुन्थ्यो। उहाँले सारा भारत देशभरि कुष्ठ प्रभावित र अनाथहरूको निम्ति बस्ने घरको स्थापना गर्नुभयो। ठिक त्यसरी नै सिस्टर अफ क्रस भन्ने बिलिभर सिस्टम छ, एउटा यस्तो सेवा योजना हो जसले समाजमा भएका तिरस्कृत गरीब अवहेलित मानिसहरूको सेवा गर्दछ। मदर टेरेसा कही पाइलामा हिँड्दै यो सेवा हुने दिदी बहिनीहरूले सरल जीवनशैली अपनाउँछन् र आफ्नो जीवन अरूको सेवा गर्न समर्पित हुन्छन्। यी दिदी बहिनीहरूले बिना सङ्कोच कुष्ठ प्रभावित झोपडीमा बस्ने मानिस अनाथहरूको सेवा गर्छन्। तिनीहरूले कुष्ठ प्रभावितहरूको घाउ खटिरा धोइदिन्छन्। सड़कमा जीवन बिताउने केटाकेटीका नङ काटिदिन्छन्। गरीबहरूको जीवनलाई सम्मान गर्छन् र महत्व दिन्छन् अनि भोकाहरूलाई भोजन खुवाउँछन्। यसले हामीलाई हिंसा, रक्तपात त्याग्दैन। हाम्रो उदाहरण नै जीवन पनि सेवाद्वारा परमेश्वरको इच्छा अनुसारको योग्य जीवन बिताउने चुनौती दिदछ। हामीसँग एउटै मात्र जीवन छ र त्यो चाहिँ अत्यन्तै बहुमूल्य छ। यसकारण जहिलेसम्म हामी यस पृथ्वीमा जिउँछौ त्यस बेलासम्म सबै मानिसलाई यसुले जस्तै प्रेम गर्नुपर्छ। जसरी अरूले हामीलाई इज्जत र आदर व्यवहार गरून् भन्ने चाहन्छौ, हामीले पनि अरूसँग त्यस्तै व्यवहार गर्नुपर्छ। प्रिय मानव जीवनलाई महत्व दिनुपर्छ र सृष्टिकर्तालाई सम्मान गर्नुपर्छ। कुनै पनि किसिमको हिंसालाई इन्कार गर्नुपर्छ। कसैसँग बदला लिनु हुँदैन। अरूलाई क्षमा दिनुपर्छ। दयालु बन्नुपर्छ। दुष्ट कार्य गर्नेहरूलाई असल कार्य गर्ने शिक्षा दिँदै हामीले खराबीलाई पराजित गर्नुपर्दछ। परमेश्वरको वचन पालन गर्नुपर्छ। बोली वचनमा होसियार हुनुपर्छ। समाजमा भएका गरीब र खाँचोमा परेका मानिसहरूलाई सहायता गर्नुपर्छ। शारीरिक र मानसिक रूपमा अशक्त मानिसहरूलाई आदर गर्नुपर्छ। अनाथ बिरामी र वृद्धहरूलाई सहायता गर्नुपर्छ। अध्ययन कक्षा सेमिनार र संचार माध्यमद्वारा मानव जीवनको सुरक्षा र प्रोत्साहनका निम्ति जहिले पनि हामी जागरूक भएर हिँड्नुपर्छ। यो कुराले हाम्रो जीवनलाई सधैँ आशिषित बनाउँदछ र मानव जीवनको महत्व बुझ्ने व्यक्तिले गर्नुपर्ने कुराहरू यही नै हुन्। आजको वचनबाट यहाँहरू सबैजनालाई परमेश्वरको आशिष निरन्तर रहेको होस्। आमेन।
4: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद र फादर दिपेश सुनवारज्यूलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह सुझाव प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।
6: एड हिन्टन प्रचारक साथै लेखक उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
7: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला।
2: श्रोता मित्र, गुड न्यूज एफएमको एउटा नौलो कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत र जयमसीय। यस कार्यक्रमलाई म आइजक राईको साथमा हरेक साता गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट यही समयमा सुन्न सक्नुहुन्छ। आजको श्रृंखलामा हामी तपाईंलाई विशेष गरी बालबालिका, विद्यार्थी, किशोर किशोरी र युवाहरूलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने रोचक तथ्य, जानकारी, प्रश्नोत्तर र साथै पवित्र बाइबलबाट हरेक श्रोतालाई ज्ञान दिने उद्देश्यमा बाइबलका घटनाहरूलाई पनि प्रस्तुत गर्दै साथ दिनेछौ। र अहिलेलाई भने हामी एउटा गीत सुनौ।
3: मेरो प्राणले परम प्रभुको गुणगान गर्दछ, मेरो आत्मा तपाईँ परमेश्वरमा रमहार गर्दछ, किनकि तपाईँ शक्तिशाली हुनुहुन्छ। हे परम प्रभु, तपाईँको नाम पवित्र छ। तपाईँको भय मान्नेहरूमाथि तपाईँको कृपा पुस्तौ पुस्ता रहिरहन्छ। हे परमेश्वर, तपाईँले हामीलाई सदाका दया देखाउनु भएको छ। तपाईँको नाम पवित्र छ।

0: श्रोता हर्षपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ।
1: अब नै हामी तपाईँलाई एउटा नीति कथा सुनाउनेछौ जसले हामीलाई केही ज्ञान प्रदान गर्नेछ। देख्दैमा सत्य हुँदैन। प्रकाश शर्मा छोराका साथ मन्दिर नजिकै बस्थे। छोराको नाम श्याम थियो। श्याम 25 वर्षका थिए। श्याम निकै खुशी देखिन्थे। उनले अस्वाभाविक गतिविधि गरिरहेका थिए। श्यामका गतिविधिले उनलाई देख्ने मान्छेहरू आश्चर्यमा थिए। त्यही नजिकै एक जोडी बुढाबुढी थिए। श्यामका गतिविधिले उनीहरू पनि आश्चर्यमा थिए। निकै खुशी देखिएका श्यामले बुबालाई सोधे, यो चराको नाम के हो? आकाशको रंग किन निलो? यो रुखको पात कस्तो रंगको छ? श्यामले बच्चाको जस्तै प्रश्न गरिरहेका थिए। ती बुढाबुढीलाई अचम्म लाग्यो। श्यामले जे सोधे पनि बुवा प्रकाश भने शान्त भएर हरेक प्रश्नको जवाब दिइरहेका थिए। ती बुढाबुढीलाई अब भने निकै अप्ठ्यारो लाग्यो। उनीहरूले श्याम मानसिक रोगी भएको निष्कर्ष निकाले।

त्यहाँ जम्मा भएका मान्छेलाई श्याम मानसिक रोगी भएको बताउन थाले। श्यामलाई डाक्टरकोमा उपचारका लागि गइजान भन्नु पर्यो भनेर उनीहरू बाबु प्रकाश भएतिर गए। डराउँदै डराउँदै उनीहरूले श्याम तपाईँको छोरो हो भनेर प्रकाशलाई सोधे। उनले हो भन्ने जवाफ दिए। त्यसपछि बुढाबुढीले श्यामको उमेर धेरै भए पनि 3-4 वर्षको बच्चा जस्तै भएकाले उपचारको लागि डाक्टरकोमा लैजान आग्रह गरे। यो सुनेर प्रकाश हाँसे। उनले भने, खासमा श्यामको सानैमा आँखाको ज्योति गुमेको थियो, आज मात्रै आँखाको उपचार गरेर यता ल्याएको हो। उसले पहिलो पटक यो संसार देखेको हो, त्यसै कारणले ऊ खुसी छ, प्रश्न गरिरहेको छ। प्रकाशले बुढाबुढीलाई भने, त्यसैले तपाईँहरूले आँखाले जे देख्नुभएको छ त्यो सत्य होइन, आँखाले देखेको मात्रै सधैँ सत्य नहुन सक्छ। प्रिय मित्र, यस कथाबाट हामीले यो शिक्षा लिन सक्दछौ कि देखेकै भरमा कसैप्रति धारणा नबनाउनुहोस्। त्यसैले सत्य र तथ्य जानेर मात्रै अरूप्रति धारणा बनाऊ, नभए आफै लजित हुनुपर्ने पनि हुन सक्दछ। मित्र, कार्यक्रममा अहिलेसम्म हामीलाई साथ दिनुभएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। आशा गर्छौ यस नीति कथाबाट अवश्य पनि तपाईँले ज्ञान प्राप्त गर्नुभएको छ र उचित जीवन यापनको लागि केही प्रेरणा प्राप्त गर्नुभएको छ। मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। प्रिय श्रोता मित्र, अब भने म तपाईँलाई स्वास्थ्य सम्बन्धी जानकारी दिनेछु। मैले गएको श्रृङ्खलामा तपाईँलाई उच्च रक्तचापको विषयमा बताएको थिएँ। आज भने म तपाईँलाई टाउको किन दुख्छ भन्ने विषयमा केही कुरा बताउनेछु। जब मस्तिष्कको रक्तवाहिनीमा रगतको अधिक दबाव पर्दछ वा रक्तवाहिनीमा विस्तार र संकुचित भई तन्त्रिका तन्त्रमाथि दबाव पर्दछ, टाउको दुखेको अनुभव हुन्छ। जुन कम कम पीड़ादायक गरी विस्तारै भयानक पीड़ादायक तरिकाले दुख्न सक्छ। टाउकोमा सहनयोग्य र असहनयोग्य गरी दुई प्रकारको पीड़ा हुन सक्छ। टाउको दुख्ने केही प्रमुख कारणहरू: गिजा दाँतको जरामा कुनै संक्रमण जीवाणु प्रवेश गरेमा, आमाशय सानो आन्द्रा आदिमा संक्रमणको रोग लागेमा वा घाउ भएमा, ज्वरो आउँदा एसिडिटी अल्सर आदि रोग लागेमा, स्त्रीमा बीज वाहिनी फिलोपियन ट्युब वा विकृति भएमा, मूत्र विकारयुक्त भएमा, क्याट्रेक्टको निर्माण हुँदा वा दृष्टिदोष हुँदा, मस्तिष्क मेरुदण्ड ब्रेन स्पाइनल नर्भमाथि दबाव पर्दा, लामो समयसम्म चिसो पानी परेको मौसममा बस्दा, बरसातमा भिज्दा, घाममा रहँदा, ठण्डा हावामा बस्दा, हिँड्दा, निद्रा पूरा नहुँदा, अनिदो बस्दा, मानसिक चिन्ता तनाव रिस क्रोध हुँदा, धेरै पटक चिया कफी पिउँदा, लामो समयसम्म मद्यपान धुम्रपान सेवन गरेमा, भोक लाग्दा नखाँदा भोकै बस्दा। प्रिय मित्र, यी चाहिँ टाउको दुख्ने केही प्रमुख कारण हुन् र अझ पनि अरू कारणहरू पनि छन् जुन चाहिँ यस्ता छन्: लामो समयसम्म लगातार पढ्दा, लेख्दा, टिभी हेर्दा, कम्प्युटर ल्यापटप चलाउँदा पनि टाउको दुख्छ हामीलाई, लामो समयसम्म कब्जियत रहँदा, शरीरमा पानीको कमी हुँदा, धेरै भमिट हुँदा, गर्मीमा धेरै पसिना आउँदा, धेरै पिरो अमिलो मसलायुक्त रुखो र सुक्खा भोजन गर्दा, डायबिटिज हेपाटाइटिस भाइरल लिभर टाइफाइडको लक्षणको रूपमा पनि टाउको दुख्न सक्छ, धेरै उज्यालो र कम उज्यालोमा लामो समयसम्म पढ्दा लेख्दा पनि टाउको दुख्छ, विषालु केमिकलहरूको गन्ध सिधै नाकमा आउँदा पनि टाउको दुख्छ, पाचन प्रक्रियामा समस्या आउँदा पनि टाउको दुख्छ, अनि कन्ट्रासेप्टिक ड्रग नाइट्रोग्लिसरिन जस्ता औषधिहरूको सेवन गर्दा, प्रेग्नेन्सी डेलिभरी एस्ट्रोजन थेरापीको दौरानमा पनि टाउको दुख्ने कारण हुन सक्दछ। अनि टाउको दुखिसकेपछि बस्ने उपाय:
ठूलो आवाज, भीड़भाड़, तेज प्रकाश, अँध्यारो कोठामा नबस्ने, हल्का उज्यालो र शान्त कोठामा आराम गर्ने, प्रशस्त मात्रामा मौसम अनुसार तरल पदार्थयुक्त खानाको प्रयोग गर्ने, जस्तै शर्बत, पानी, दूध, दही, जुस, मही आदि, धेरै चिसो र घाममा नघुम्ने, मानसिक कुनै चिन्ता पीड़ा नलिने। मित्र, धेरै टाउको दुख्न साथ ज्वरो आएमा आँखाले एउटा वस्तुलाई दुईवटा देख्न थालेमा, कमजोरी भएर टाउको दुखेमा, आधी रातमा टाउको दुख्न साथ भमिट आएमा, मस्तिष्कमा असर परेको यस्तो अवस्थामा तुरन्त डाक्टरको सल्लाह लिई तुरन्त उपचार गर्नुपर्ने हुन्छ। र मित्र, टाउको दुख्नबाट बच्ने उपाय चाहिँ यस्तो रहेको छ। पेटको सरसफाइमा विशेष ध्यान दिने, दिनमा कम्तीमा पनि 2-3 पटक दिसा पिसाब गर्ने, जसको लागि धेरै पानी पिउनुका साथै रेसादार पदार्थ, सागपात, सलाद, फलफूल आदिको सेवन गर्नुपर्ने हुन्छ। मानसिक चिन्तादेखि टाढा रहने, बिहान उठेर एक्सर्साइज व्यायाम गर्ने, स्वच्छ हावामा घुम्ने, बासी सडे गलेको मसलायुक्त धेरै चिसो पिरो, गुलियो, नुनिलो खानाको सेवन नगर्ने, धुम्रपान, मद्यपान, मसालापान, गुटखा, परागदेखि टाढा रहने, र हप्ताको 1-2 पटक पूरा शरीरलाई तेलले बिहान सूर्यको प्रकाशमा मालिस गर्ने। यस कुराले हामी टाउको दुख्नबाट बच्न सक्छौं र हामीले हाम्रो स्वास्थ्यलाई ध्यान दिन सक्छौं। यी त भए टाउको दुख्नुको कारण र यसको समाधान। हामी आशा गर्छौं आज प्रस्तुत गरेको ज्ञानमाला कार्यक्रमबाट तपाईँले अवश्य पनि टाउको किन दुख्छ भन्ने विषयमा केही जानकारी लिनुभएको छ। हामी तपाईँलाई आउने समयमा पनि यस्तै अरू उपयोगी जानकारीहरू दिँदै जानेछौँ स्वास्थ्य सम्बन्धमा। अब आउनुहोस्, हामी कार्यक्रमको अर्को भागतर्फ लागौं। मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ भने म तपाईँलाई चर्चित नेपालीहरूको जीवनचित्र प्रस्तुत गर्नेछु। आज चाहिँ म तपाईँलाई नेपालका सपुतहरूको विषयमा केही कुरा भन्नेछु। नेपालका सपुतहरूमा अमरसिंह थापा, अर्नीको गंगालाल श्रेष्ठ, गणेशमान सिंह, गिजाप्रसाद कोइराला, गेन्द्र शमशेर, गौतम बुद्ध, जङ्गबहादुर राणा, जयपृथ्वी बहादुर सिंह, टंकप्रसाद आचार्य, तारादेवी, तुलसी मेहर, तेन्जिङ नोर्गे शेर्पा, थिर्बम मल्ल, दशरथ चन्द ठाकुर, दयावीर सिंह कंसाकार, धर्मभक्त माथेमा, नाटिकाजी, नारायण गोपाल, पारिजात, पासाङलाङ शेर्पा, पुष्पकमल दाहाल, पुष्पलाल, पृथ्वीनारायण शाह, बलभद्र कुंवर, बाबुरामाचार्य, भानुभक्त, भूपी शेरचन, मदन भण्डारी, मनमोहन अधिकारी, महावीर पुन, मातृका प्रसाद कोइराला, माधव प्रसाद घिमिरे, मोतीराम भट्ट, मनमोहन विक्रम सिंह, योगमाया, रमेश विकल, राय समाल, राममोहन यादव, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, बीपी कोइराला, शुक्रदास शास्त्री, सिद्धिचरण श्रेष्ठ का विषयमा आगामी श्रृङ्खलाहरूमा म तपाईँलाई उहाँहरूको जीवनीलाई प्रस्तुत गर्दै साथ दिनेछौ र उहाँहरूको जीवनीबाट तपाईँले अवश्य पनि केही प्रेरणा पाउनुहुनेछ भन्ने म आशा गर्छु। आज भने म तपाईँलाई अमरसिंह थापाको जीवनीका केही घटनालाई प्रस्तुत गर्नेछु। नेपाल र नेपालीले नै एकदमै श्रद्धाका साथ लिने नाम हो अमरसिंह थापा। विक्रम सम्वत 1808 गोर्खाको सिरानचोकमा उनको जन्म भएको हो। वीर योद्धा भीमसेन थापा बाघ भीमसेन थापाका सुपुत्रको रूपमा जन्मेका अमरसिंहमा बाल्यकालदेखि नै आफ्नो पिताको गुण तथा तत्कालीन क्षेत्रीय परम्परा अनुसार जागरूक लडाकुपन रहेको देखिन्छ। अमरसिंहको लडाकुपन तथा सैन्यकालको कारण नेपालको सीमा पूर्वबाट टिस्टा र पश्चिममा सतलजसम्म पुगेको थियो। आफ्नो बहादुरी तथा रणकौशलको कारणले उनी 17 वर्षको कलिलो उमेरमा नै सरदार जस्तो गरिमामय पदमा पुगिसकेका थिए। पृथ्वीनारायण शाहबाट शुरू भएको नेपाल एकीकरण अभियानपछि
नेतृत्व राज्यलक्ष्मी तथा बहादुर शाहको हातमा परेपछि त्यो अभियान अझ तीव्र भयो। त्यसै क्रममा यो एकीकरणको मुकाबिला गर्दै तत्कालीन 24 राज्यहरूको एउटा गठले गोर्खामा आक्रमण गर्यो। त्यस क्रममा त्यो आक्रमण विफल पार्न अमरसिंह खटिए र चेपेपारी चिप्लेटीमा 24 फौजलाई परास्त गरे। बदला लिन 24 फौजले जामरूकमा रहेको अमरसिंहको फौजमा आक्रमण गर्यो, तर अमरसिंहले पनि उनीहरूलाई पराजयको स्वाद चखाइदिए। त्यस्तै युद्धमा लमजुङका अफिसर भक्ति थापा लगायतका अन्य लडाकुहरूलाई पनि पक्राउ गरे अमरसिंहले। त्यसपछि भक्ति थापा पनि गोर्खाली फौजमै सामेल भए। अमरसिंहको नेतृत्वले पर्वत, बागलुङ, पल्लो मुसिकोट, जाजरकोट हात लियो। अमरसिंहको विजय यात्रा त्यतिकैमा रोकिएन। उनले कर्णाली क्षेत्र, डुम्रीकोट, तारिमघाट, आछाम र डुटी पनि पराजित गरेर ईस्वी सम्वत 1890 नेपालको पश्चिम सिमाना महाकाली शारदा नदीसम्म पुर्याए। श्रोता मित्र, शास्त्रीय सपुत अमरसिंह थापाको जीवनीको यो घटनाबाट अवश्य पनि तपाईँले पनि केही गर्ने प्रेरणा पाउनु भएको छ भनी हामी आशा गर्छौं। अब आउनुहोस्, हामी गीत सुन्नतर्फ।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा। प्रिय मित्र, यस समय हामी तपाईँलाई बाइबलको पुरानो करारमा रहेका घटनाहरूलाई सुनाउन लागिरहेका छौं। हामीले गएको श्रृंखलामा जलप्रलयदेखि अब्राहमसम्म खण्डलाई शुरू गरेका थियौं र त्यसमा हामीले तपाईँलाई जलप्रलय उत्पत्ति अध्याय सातको घटनालाई सुनाएका थियौं र भने हामी तपाईँलाई परमेश्वरको प्रतिज्ञा सुनाउनेछौ। आजको खण्डमा रहेको छ परमेश्वरको प्रतिज्ञा उत्पत्ति आठदेखि नौ अध्यायमा रहेको घटना। पानी पर्न थामियो, नुहको नाउ अर्थात जहाज पानी माथि माथि यहाँ त्यहाँ बगी हिँड्न थाल्यो। पानी केही कम भएपछि नुहले झ्याल उघारे, चारैतिर निलो आकाश र निलो जलराशि मिलेको मात्र देखे। कति दिन कति रात बिते, पानी बिस्तारै बिस्तारै कम हुन थाल्यो। घामको तातो किरणद्वारा पानी बाफमा परिणत हुन थाल्यो। निकै दिन बितेपछि नुहले एक दिन झ्यालबाट टाढामा एउटा पहाड़को टुप्पो देखे। तिनलाई खुशी लाग्यो, आफ्नो जहानलाई पनि देखाए। पानी घट्न लागेछ भन्ने विचारमा सबैजना रमाए। नुहको जहाज अर्थात नाउ पानीको शून्य छातीमा यसरी बगिरहँदा एक दिन एउटा पहाड़को टुप्पोमा आई अडियो। तिनले त्यस दिन एउटा ढुकुरलाई उडाई पठाए। ढुकुर कतै पनि बस्ने ठाउँ नपाउँदा फिरेर जहाजमा नै आयो, नाउमा नै आयो। अझै पानी घटेको छैन भनेर तिनले सम्झे, तिनले बुझे। एक हप्तापछि नुहले फेरि ढुकुरलाई पठाए। त्यो ढुकुर फर्केर आएन। नुहलाई पानी घटेको थाहा भयो। नुह र तिनका छोराहरूले जहाजको छाना उघारे, नाउको छाना उघारे। त्यसपछि पानीले पखाली सुन्दर पारेको पृथ्वीलाई हेरे। तिनीहरू नाउबाट निस्कन उत्सुक थिए। नयाँ पवित्र पृथ्वीमा आनन्दपूर्वक हिडुल गर्न तयार थिए। तर परमेश्वरले अझ पनि नाउको अर्थात् जहाजको ढोका खोल्नु भएको थिएन। एक दिन परमेश्वरले नुहलाई नयाँ पृथ्वीमा पाइलो हाल्ने आज्ञा दिनुभयो। नुह आफ्नो जहाजसित निस्के। त्यसपछि पशु पन्छीको लामो लश्कर जहाजबाट अर्थात नाउबाट निस्किएर आनन्दपूर्वक उफ्रदै वन जंगलतिर लाग्यो। त्यसपछि नुहले एउटा वेदी बनाए र प्राय एक वर्षसम्म तिनीहरूलाई कुशल राख्नु भएकोमा परमेश्वरलाई त्यस वेदीमा पाठौको बलि चढाए। परमेश्वर अत्यन्तै खुशी हुनुभयो। उहाँले नुहलाई भन्नुभयो, अब उपरान्त म पृथ्वीको प्राणीलाई जलप्रलयद्वारा कहिल्यै सत्यानाश गर्ने छैन। त्यसपछि नुहलाई आकाशमा देखाएर भन्नुभयो, हेर नुह, यो इन्द्रेणी मेरो प्रतिज्ञाको चिन्ह हो। जब यो देखुला म मेरो प्रतिज्ञा सम्झुला। नुह र नुहका जहानले पहिलोपल्ट धनुको आकार भएको इन्द्रेणीलाई देखे। सातै रंगले भरिएको यो इन्द्रेणी एउटा पहाड़को ठुम्कोदेखि शुरू भएर निलो आकाशमा हानिँदै गएर अर्को पहाड़को ठुम्कोमा पुगेको थियो। त्यस दिनदेखि यता पृथ्वीमा फेरि कहिल्यै जलप्रलय भएन अनि पछि पनि हुने छैन। प्रिय मित्र, परमेश्वरको प्रतिज्ञा उत्पत्ति
अध्याय 8-9 को घटना यतिमै टुंगिएको छ। आशा गर्छु यस घटनाबाट परमेश्वरको विषयमा तपाईँले केही सिक्नु भएको छ र आशिषित हुनु भएको छ। हामी तपाईँलाई आगामी श्रृंखलामा जलप्रलयदेखि अब्राहमसम्मको बाइबल घटनामा उत्पत्ति अध्याय 11 रहेको धरहरा र विभिन्न भाषाको शुरू सुनाउनेछौ। तबसम्मलाई परमप्रभु परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र कृपया बाइबल पढ्दै गर्नुहोला। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिनुभएकोलाई धन्यवाद। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशु ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशुको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशु ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यो संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकैलाई बिदा दिनुहोस्। जय मसीह।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आत्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबर्नका साथै नेपालका 11 भन्दा बढी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि चाँडै नै कार्यक्रम प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरी यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने कार्यक्रमको अन्तमा हामी यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया यहाँहरू सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी आशिषित जीवनको विषयमा हेर्नेछौ। आशिषित जीवन भन्ने बित्तिकै यहाँहरूले थाहा पाइसक्नु भयो होला, जसको कल्पना गर्दा पनि हाम्रो हृदयमा आनन्दका तरंगहरू फैलिदछन्। हो श्रोता, आज हामी त्यो जीवनको विषयमा हेर्नेछौ जुन जीवन संसारमा विरलै मान्छेहरूले मात्र प्राप्त गर्दछन्। जुन जीवनलाई हेरेर मानिसहरूले स्वस्फूर्त रूपमा ईश्वरको प्रशंसा अनि महिमा गर्दछन्। त आउनु श्रोता, आशिषित जीवन भनेको के हो, आशिषित जीवन पाउन के गर्नु पर्दछ र जीवनमा आउने आशिष र ईश्वरसँगको सम्बन्ध आदि इत्यादिको सेरोफेरोमा रहेर आज तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय दाई हरि उपस्थित हुनु भएको छ।
1: सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरि बिकको तर्फबाट अभिवादन, नमस्कार, जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना सकुशल हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रम सुसमाचार सबैका लागि सुनेर आत्मिक लाभ उठाइराख्नु भएको छ। अनि आज यो समय तपाईँको बीचमा फेरि यसरी येशु ख्रिस्टको विषयमा विशेष सन्देश लिएर आउन पाउँदाखेरि म अति नै खुसी छु र म आशा गर्छु तपाईँले यो सम्पूर्ण कुराहरूलाई ध्यानसँग सुन्नुहुनेछ र तपाईँको आत्मिक लाभ तपाईँले उठाउनुहुनेछ। अनि प्रिय मित्र, आज म तपाईँहरूको बीचमा क्रिश्चियनहरूको पवित्र धर्मशास्त्र बाइबलमा उल्लेखित एकजना आशिषित स्त्रीको विषयमा बताउन गइराखेको छु। बाइबलले थुप्रै धेरै भन्दा अधिक स्त्रीहरूको विषयमा, पुरूषहरूको विषयमा, थुप्रै व्यक्तिहरूको बारेमा बाइबलमा उल्लेख गरिएको छ। ती मध्ये एकजना एउटी यस्तै स्त्रीको विषयमा पनि बाइबलले उल्लेख गर्छ, जसलाई सम्पूर्ण बाइबलका रिडर्सहरूले, पाठकहरूले उनलाई चाहिँ आशिषको चिन्हको रूपमा लिने गर्दछन्। ती स्त्रीलाई बाइबलमा हामी आशिषको चिन्हको रूपमा देख्दछौ, अर्थात आशिष, अनुग्रह, अर्थात थुप्रै आशीर्वाद पाउने स्त्रीको रूपमा हामी देख्दछौ। अनि आज म तपाईँको बीचमा ती स्त्रीको पुरानो जीवन कस्तो थियो अनि उनको जीवनमा कसरी परिवर्तन आयो र त्यो परिवर्तन ल्याउने मुख्य कारण चाहिँ के थियो, कुन कुराले गर्दाखेरि उनको जीवन अपसाइड डाउन भयो, अर्थात दुःखबाट सुखमा, अभावबाट प्रशस्ततामा र एकदमै खराबीबाट भलाइमा परिवर्तन भयो, अनि यसको बारेमा म व्याख्या गर्ने कोसिस गर्नेछु र म आशा गर्छु जसले म यो कुरा तपाईँहरूलाई बताइराखेको हुनेछु तपाईँहरू रेडियो छोडेर कहीँ पनि जानुहुने छैन र लगातार सुनिकन आशिष तपाईँले पाउनुहुनेछ।

0: अनि त्यो स्त्रीको नाउँ चाहिँ बाइबलमा रुथ भनेर उल्लेख गरिएको छ। अनि रुथ चाहिँ बाइबलमा उल्लेख गरिएका केही स्त्रीहरू मध्ये एउटी हुन्। अनि हामी बाइबलमा हेर्यौं भने उनी एउटा यहुदी जातिकी स्त्री थिइनन्। प्राचीन समयमा थुप्रै जातिहरू संसारमा थिए र त्यो समयमा जातिवादको कुरा अझै व्याप्त थियो। अहिले त संसारमा आएर रंगभेद, जातका कुराहरू, यो सबै साम्प्रदायिकताका कुराहरू हटिसकेको छ र पनि यसको प्रभाव आधुनिक युगमा, यो समयमा हामी देख्दछौं। अनि उनी चाहिँ एउटा यहुदी स्त्री थिइनन्। उनी एउटा मोआब नाउको जात गरेको स्त्री थिइन् र यो मोआब अनि त्यसपछि यहुदी अरामीहरू, यो प्रकारका जातिहरू अहिलेको मध्य पूर्वमा इसरायल, साउदी अरब, त्यसपछि बहराइन, कतार, होइन, यो देशहरूमा बसोबास गर्ने गर्थे। अनि त्यो समयमा चाहिँ केवल एउटै मात्रै जाति संसारमा थियो प्राचीन समयमा, जसले एउटै मात्रै परमेश्वरको आराधना गर्ने गर्थ्यो अनि जसलाई चाहिँ अहिले आएर हामी एकेश्वरवादमा थियो, अर्थात एउटै ईश्वरको अस्तित्व विश्वास गर्ने एउटै जाति थियो संसारमा, जो चाहिँ यहुदी थियो। अनि संसारमा जति पनि यहुदी बाहेक बाँकी जात जातिहरू, समाजहरू, सम्प्रदायहरू थिए, सबैले धेरै बहुईश्वरवादको अस्तित्वमा विश्वास गर्दथे, अर्थात एक भन्दा धेरै ईश्वरहरू छन्, देवताहरू छन् भन्ने कुरामा विश्वास गर्दथे। अनि अहिलेको हामी नेपाली समाजलाई, हिन्दू समाजलाई हेर्यौं भने पनि हिन्दू समाज चाहिँ बहुईश्वरवादको अस्तित्वमा विश्वास गर्ने समाजमा पर्दछ। अनि मैले जस्तो तपाईँ बताए, प्राचीन समयमा एउटा मात्रै जाति समूह थियो जसले एउटै ईश्वरको अस्तित्वलाई विश्वास गर्ने गर्थ्यो र ती चाहिँ यहुदीहरू थिए। अनि यहाँनिर जो मोआब भन्ने जातबाट उनी रुथ चाहिँ त्यो जातबाट आएकी एउटी स्त्री थिइन्। त्यसै गरी बाइबलमा हामी उनको नाउँबाट नै बाइबलको सातौं पुस्तकको नाम राखिएको हामी पाउँदछौं, जसलाई रुथको पुस्तक भन्ने कुरा बताइएको छ। र यो पुस्तकमा रुथको विषयमा थुप्रै कुराहरू, उनको घटनाहरूको विषयमा हामी व्याख्या गरेको पाउँदछौं। अनि बाइबलमा रुथलाई अति नै आशीर्वादी स्त्रीको रूपमा, आशिषित स्त्रीको रूपमा, एउटा अति नै सम्मानको दृष्टिले हेर्ने गरिन्छ। तर शुरूमा उनको जीवन यस्तो थिएन। प्रारम्भमा हेर्यो भने उनको जीवन अति नै कष्टकर, दुःखदायी र वेदनाले भरिएको थियो। अनि तर केही घटना उनको जीवनमा हुन आयो, एउटा उनको निर्णयले उनको जीवनलाई पूर्णतः बदलिदियो र त्यो निर्णयले उनको जीवनका सम्पूर्ण दुःख, कष्ट र वेदनालाई हटाएर उनको जीवनमा आशिष, समृद्धि र सुखलाई ल्याइदियो। अनि आज म तपाईँको बीचमा यही घटनालाई बयान गर्ने कोशिश गर्नेछु कि के थियो त्यो कुरा जसले उनको जीवनलाई पूर्णतः परिवर्तन गरिदियो। अनि बाइबलमा संक्षिप्तमा हामीले हेर्छौं भने, छोटकरीमा हामीले हेर्यौं भने, रुथलाई चाहिँ एकजना नाओमी भन्ने स्त्रीको बुहारीको रूपमा बताइएको छ। नाओमी र उनको श्रीमान अनि उनका दुईजना छोराहरू इसरायल भन्ने देश छोडेर उनीहरू अर्को एउटा बाहिरको देशमा उनीहरू गएका थिए, मोआब देशमा गएका थिए। त्यही रहने बेलामा ती यहुदी दुईजना पुरूषहरूले मोआब जातका दुईजना स्त्रीहरूलाई विवाह गरे र जेठीको नाउँ चाहिँ ओर्पा थियो र त्यसपछि कान्छीको नाउँ चाहिँ रुथ थियो। अनि त्यहाँ बसेको 10 वर्ष बिताइसकेपछि, मोआब देशमा 10 वर्ष बसिसकेपछि, बाइबलले बताए अनुसार, रुथको पुस्तकमा उल्लेख गरिए अनुसार, त्यहाँनिर ओर्पा र रुथ दुवैका श्रीमानहरू बिते र यति मात्र नभइकन नाओमीको आफ्नो श्रीमान पनि बिते। अनि यसरी त्यसपछि सम्पूर्ण कुरा सिद्धिएपछि, सम्पूर्ण कुराहरू अब निराशामा परिवर्तन भएपछि, नाओमी भन्ने स्त्रीले चाहिँ अब उनी आफ्नो देश इसरायलमा फर्किएर जाने निर्णय गरिन्। अनि उनी विधवा थिइन् र त्यो समयमा उनीसँग उनको दुईजना छोराहरू पनि बितिसकेका थिए, उनको श्रीमान पनि बितिसकेका थिए। अब केवल थिए त दुईजना विधवा बुहारीहरू उनको साथमा थिए। तपाईँ हामी विचार गर्न सक्छौं कस्तो ट्रेजेडी, कस्तो दुःख हामी यहाँनिर देख्न सक्छौं। अनि त्यसपछि लगत्तै उनले आफ्ना दुईजना बुहारीहरूलाई बोलाइन् र भनिन्, अब हामी आफ्नो देश फिर्ता जानुपर्छ, म आफ्नो देश फिर्ता जान चाहन्छु, तर तिमीहरू आफ्नै देशमा, म इसरायल जान चाहन्छु, तर तिमीहरू चाहिँ मोआबमा बस, हेर तिमीहरूलाई दिनको लागि मसँग अब केही छैन, तिमीहरूले जसलाई विवाह गरेकी थियौ तिनीहरू बितिसके र अब तिमीहरूको लागि मसँग आफन्तहरू पनि छैनन् जोसँग लिएर म तिमीहरूको विवाह गराइदिन सकू र तिमीहरूलाई दिने धन सम्पत्ति पनि मसँग छैन। इसरायलमा न तिम्रो आफ्ना व्यक्तिहरू हुनेछन्, न तिम्रो जात समुदायका कोही व्यक्ति हुनेछन्, तिमीहरू दुःख पाउनेछौ छोरी हो, तिमीहरू फिर्ता जाओ भनेर नाओमीले आफ्ना दुवै बुहारीहरू ओर्पा र रुथलाई भनिन्। अनि यो सुनिसकेपछि ओर्पाले सोचिन्, हो वास्तवमै कुरा सही नै हो, यसरी नै हुन सक्छ। अनि त्यसपछि उनी चाहिँ आफ्नो घरमै बस्नलाई राजी भइन् र त्यहाँबाट गइन् तर रुत नाउ गरेको स्त्रीले, जसको बारेमा म तपाईँलाई बताइराखेको छु, उनले त्यो समयमा एउटा महत्वपूर्ण निर्णय गरिन्, जसले जोखिमपूर्ण, एउटा जोखिमले भरिपूर्ण त्यो एउटा निर्णय थियो। त्यो यसरी हेर्दाखेरि सहज र सजिलो थिएन, यसले उनको जीवनमा या त धेरै ठूलो दुःख ल्याउने थियो या त फेरि धेरै ठूलो आशिषलाई लिएर आउने थियो। अनि जब उनको सासूले नाओमीले उनलाई त्यो कुरा बताइन्, रुतले त्यो समयमा उनलाई के जवाफ दिइन् म तपाईँलाई बताउन चाहन्छु। अनि यसबाट सायद आज हामी प्रत्येकको लागि एउटा उल्लेखनीय र महत्वपूर्ण शिक्षा छ। रुत नाउ गरेको पुस्तकको एक अध्यायको 16 र 17 पदमा बाइबलमा यस्तो उल्लेख गरिएको छ, रुतले जवाब दिइन्, मलाई फर्केर जान र तपाईँलाई छोड्न कर नगर्नुहोस्। तपाई जहाँ जानुहुन्छ म पनि त्यही जानेछु, तपाई जहाँ बस्नुहुन्छ म पनि त्यही नै बस्नेछु, तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन् अनि तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछन्। तपाईँ जहाँ मर्नुहुन्छ म पनि त्यही मर्नेछु र त्यही नै गाडिनेछु। मृत्यु बाहेकहरू कुनै कुराले तपाईँ र मलाई अलग गरेमा परमप्रभुले मसँग अति पनि कडा व्यवहार गरून्। यहाँ बाइबलमा रुतले नाओमीलाई यो जवाब दिन भन्ने कुरा उल्लेख गरिएको छ। प्रिय मित्र हो, प्रिय श्रोता मित्र, यही कुराले, रुतको यही जवाफले, रुतको यही निर्णयले, रुतको यही संकल्पले उनको जीवनका सबै कुराहरूलाई परिवर्तन गरेर उनको जीवनमा आशिषलाई ल्याइदियो। अनि हामीले यहाँनिर सुन्यौं, उनले भनेकी छन्, तपाईँ जहाँ जानुहुन्छ म त्यही जानेछु, तपाईँका मानिस मेरा मानिस हुनेछन्, अनि यो भन्दा पनि महत्वपूर्ण कुरा उनले हामी भनेको पाउँछौ, उनले भन्दछन्, अनि तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछन्, तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछन्। अनि यहाँनिर प्रश्न आउँछ, किन रुत एउटा जवान स्त्री थिइन्, उनको आफ्नै देशमा आफ्नै समुदायमा बसेको भए उनलाई धेरै फाइदा हुने थियो, आफ्नो जातिको बीचमा उनले फेरि विवाह गर्न पाउँथिन्, अनि त्यो समयमा सायद एउटा राम्रो घर परिवार उनीसँग हुने थियो, आफ्ना आफन्तहरूको नजिक हुने थिइन्, समृद्ध हुने थियो, सुख हुने थियो, जे दुःख थियो त्यो बित्ने थियो र एउटा नयाँ आशा उनको जीवनमा आउने थियो। तर किन रुत यहाँनिर चाहिँ आफ्नो एउटा एक्ली कोही पनि नभएको धन सम्पत्ति नभएको सासूसँग जान तयार भइन्, किन उनी पराई देशमा गएर त्यहाँ बस्न तयार भइन् त, प्रश्न यहाँनिर आउँदछ। अनि यसको एउटा जवाब, सिधा जवाफ हामी पाउँदछौ जो अघि पढेको खण्डमा छ, अनि तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछन्। प्रिय मित्र हो, त्यो समयमा रुतले यो कुरा पत्ता लगाएकी थिइन् कि जे इसरायलमा छ, जे इसरायल देशमा छ, त्यो चाहिँ एउटै परमेश्वर हुनुहुन्छ। उनी एउटा बुद्धिमानी र असल स्त्री थिइन् अनि उनले यो कुरा पत्ता लगाइन् कि मोआबमा, उनको आफ्नो देशमा बसेर उनको जीवनमा कहिल्यै पनि खुसियाली आउने छैन। हुन सक्छ त्यो भौतिक खुसियाली, शारीरिक आनन्द उनले प्राप्त गर्न सक्थिन्, भौतिक आनन्द उनको जीवनमा थपिन सक्थ्यो होला, तर जो आत्मिक र अनन्त आशिष छ त्यो चाहिँ इसरायलमा छ, किनकि त्यहाँ इसरायलमा एउटै जीवित र महान परमेश्वर हुनुहुन्छ। यही कुराले गर्दाखेरि उनले दुःखको साथमा पनि आफ्नो भविष्यलाई हेरेर नाओमीसँग जान तयार भइन्। अनि यहाँनिर उनले इसरायलमा गएर परमेश्वरलाई अझै नजिकबाट जान्न चाहन्थिन्, परमेश्वरलाई नजिकबाट चिन्न चाहन्थिन्। त्यहाँ जोखिम थियो, इसरायलका मान्छेहरू, इसरायलका जातिहरू उनका आफ्ना जातहरू थिएनन्, इसरायलमा रहने मान्छेहरूसँग उनको कुनै पनि संस्कृति मिल्दैन थियो, वेशभूषा मिल्दैन थियो, रहन सहन मिल्दैन थियो, र त्यति मात्र नभइकन जो मोआबका मानिसहरू थिए तिनीहरू इसरायलका मानिसहरूलाई घृणा गर्ने गर्थे, त्यो दुईवटै जातिको बीचमा वैमनस्यता थियो, दुश्मनी थियो, लड़ाई झगडा हुने गर्दथ्यो। यो सबैको बावजुद पनि उनी त्यो देशमा जान चाहिन् एउटै कारणले, त्यो परमेश्वरलाई उनले खोज्ने निर्णय गरिन्, परमेश्वरलाई अझै नजिकबाट जान्ने निर्णय गरिन्, परमेश्वरलाई मात्रै आराधना गर्ने निर्णय उनले गरिन्। अनि यहाँनिर हामी देख्दछौ उनले भनेको यही कारणले गर्दाखेरि परमेश्वरले उनलाई प्रशस्त आशिष दिनुभयो, उनको जीवनमा बदलिदिनुभयो। अनि रुतको पुस्तकमा यसको विषयमा थुप्रै उल्लेख घटनाहरू उल्लेख गरिएको हामी पाउँदछौ, म छोटकरीमा तपाईँलाई बताउनेछु। त्यसपछि उनी इसरायलमा गइन्, त्यहाँनिर परमेश्वरले उनलाई प्रशस्त आशिष दिनुभयो, अनि पछि गएर उनको विवाह पनि भयो, बच्चा भयो, र पछि त्यही उनकै सन्तानबाट इसरायलको सबैभन्दा महान राजा दाऊदको जन्म भयो, अनि उनकै वंशबाट संसारको उद्धारकर्ता येशु ख्रिस्टको पनि जन्म भएको कुरा हामी देख्न पाउँदछौ। प्रिय श्रोता मित्र, कति ठूलो आशिष रुतले जीवनमा प्राप्त गरिन्, कति ठूलो समृद्धि रुतले जीवनमा प्राप्त गरिन्, यसको एउटै कारण हो, मैले तपाईँलाई पहिल्यै पनि बताएँ, यसको एउटै कारण छ, त्यो चाहिँ हो अनि तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछन्। रूथले निर्णय गरेकी थिइन् कि उनले इसरायलको परमेश्वरलाई, जो एउटै हुनुहुन्छ, जो जीवित हुनुहुन्छ, जसले सम्पूर्ण ब्रह्माण्डलाई बनाउनुभयो, जसले सम्पूर्ण जीव र निर्जीव थोकहरूलाई बनाउनुभयो, जसले सम्पूर्ण दृश्य र अदृश्य थोकलाई बनाउनुभयो, जो परमेश्वरले ऋतुहरूलाई परिवर्तन गर्नुहुन्छ, जसले सम्पूर्ण संसारलाई नियन्त्रण गर्नुहुन्छ, त्यो परमेश्वरलाई उनले चिनेकी थिइन्। मोआबमा थुप्रै देवताहरू थिए, मोआबमा थुप्रै देवीहरू थिए, मोआबका मानिसहरूले थुप्रै देवता देवीहरूको आराधना गर्ने गर्थे, अनि उनले यो कुरा पत्ता लगाइन् कि मोआब देशका ती कुनै पनि देवी देवताहरूले उनलाई मुक्ति दिन सक्दैनन्। उनको जीवनमा आशिष ल्याउने, उनको जीवनमा बदलाव ल्याउने, उनको जीवनमा परिवर्तन ल्याउने एकजना मात्रै परमेश्वर हुनुहुन्छ, अनि उहाँ चाहिँ इसरायलको परमेश्वर हुनुहुन्छ। यही कुरा रूथले आफ्नो जीवनमा पत्ता लगाइन् अनि उनले त्यसै कारणले भनिन्, तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछन्, तपाईँका मानिसहरू मेरा मानिस हुनेछन्। तपाईँको त्यो देश दुःखको भए तापनि म त्यहाँ जान चाहन्छु, म त्यही मर्न चाहन्छु, किनकि त्यहाँ एकमात्र परमेश्वर हुनुहुन्छ। आज हाम्रो जीवनमा के छ, आज हामी सबै कुराहरूलाई हेरेर के सोचिरहेका छौ, तपाईँलाई यो समयमा निश्चयताको साथमा म भन्न चाहन्छु, यदि तपाईँले परमेश्वरलाई पछ्याउने निर्णय गर्नुभएको छ भने उहाँले तपाईँलाई कहिल्यै पनि त्याग्नु हुने छैन। तपाईँले परमेश्वरको प्रेमलाई जानेको हुनुपर्छ। तपाईँलाई तपाईँको छेउछाउमा भएका ढुङ्गा र मूर्तिले मुक्ति दिन सक्दैनन्। एउटा ढुङ्गा लड्यो भने त्यसले आफैलाई उठाउन सक्दैन। तपाईँ विचार गर्नुहोस्, त्यो ढुङ्गाले तपाईँलाई कसरी जीवन र मुक्ति दिन सक्छ? यो हामीले सोच्नु पर्ने कुरा हो। हामी मानव विवेकमा यो प्रश्न आएको हुनुपर्छ। हामीले देखेको चीज जो संसारमा छ, जसलाई मानिसले आफ्नो हातले बनाएको छ, जसले चाहिँ त्यो थोकलाई आफ्नै हातले आकार दिएको छ, जसले त्यसलाई नयाँ तरिकामा बनाएको छ, त्यही चीजले तपाईँलाई कसरी जीवन र मुक्ति दिन सक्छ? प्रिय मित्र, दाबीको साथमा तपाईँलाई भन्न सक्छु, ती सबै कुराले तपाईँलाई जीवन र मुक्ति दिन सक्दैनन्। मुक्ति केवल एउटै परमेश्वरले दिन सक्नुहुन्छ। एउटै परमेश्वरले तपाईँलाई स्वर्गसम्म लान सक्नुहुन्छ। एउटै परमेश्वरले तपाईँलाई औधी प्रेम गर्नुहुन्छ। तपाईँलाई औधी नै प्रेम गरेको कारणले उहाँ यो संसारमा मानिस बनेर आउनुभयो र तपाईँकै लागि उहाँ क्रुसमा चढ्नुभयो। तपाईँको लागि उहाँले आफ्नो शुद्ध रगत बगाउनुभयो। त्यही रगतद्वारा तपाईँले विश्वासद्वारा मुक्ति पाउनुभएको छ। तपाईँले त्यही येशु ख्रिस्टमाथि विश्वास गरेर मुक्ति पाउन सक्नुहुन्छ, जो महान परमेश्वर हुनुहुन्छ, अनि तपाईँको लागि भनेर उहाँ यो संसारमा मानिस बनेर जन्मनुभयो। अनि तपाईँले यदि उहाँमाथि विश्वास गर्ने निर्णय लिनुभएको छ भने उहाँले तपाईँलाई कहिल्यै पनि छोड्नुहुने छैन, तपाईँलाई त्याग्नुहुने छैन। प्रिय मित्र, अन्तिममा तपाईँलाई प्रश्न सोध्न चाहन्छु म, के तपाईँ तपाईँको जीवनमा आशिष पाउन चाहनुहुन्छ? के तपाईँ अनन्त जीवन प्राप्त गर्न चाहनुहुन्छ? के तपाईँले तपाईँको जीवनमा शान्ति, सुरक्षा र समृद्धि खोजिराख्नु भएको छ? के तपाईँको जीवनमा तपाईँले प्रशस्त आशिषको लागि बाटो खोजिराख्नु भएको छ? तपाईँ आशिषको लागि ठाउँ ठाउँमा भौतारी राख्नु भएको छ? तपाईँ चारधाम गइराख्नु भएको छ? तपाईँले बलि चढाइराख्नु भएको छ? साँझ बिहान पूजा पाठ गरिराख्नु भएको छ र ढोगिराख्नु भएको छ? यदि त्यस्तो छ भने त्यो सबै कुरा छोड्नुहोस्। तपाईँले रूथले गरेको निर्णय आज तपाईँले गर्नुपर्नेछ। तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछ। यही कारणले नै रूथको जीवनमा शान्ति, आशिष, सुरक्षा र समृद्धिलाई लिएर आयो, अनन्त जीवनलाई उनको जीवनमा लिएर आयो। अनि तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछन्। परमेश्वरले तपाईँलाई कहिल्यै पनि त्याग्नु हुने छैन। बाइबलमा हिब्रु नामक पुस्तकको 13:5 यस्तो लेखिएको हामी पाउँदछौ। त्यहाँनिर परमेश्वरले यसो भन्नुहुन्छ, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। यहाँनिर परमेश्वरले यो कुरा बताउनु भएको छ, यदि तपाईँले उहाँलाई पछ्याउने निर्णय लिनुभएको छ भने, यदि तपाईँले उहाँलाई मान्ने निर्णय लिनुभएको छ भने, उहाँको बलिदानमाथि विश्वास गर्ने निर्णय तपाईँ लिनुभएको छ भने, उहाँले तपाईँलाई कहिल्यै छोड्नुहुने छैन, तपाईँलाई कहिल्यै त्याग्नुहुने छैन। प्रिय मित्र, तपाईँले पुजिराखेको मूर्तिले तपाईँलाई जीवन दिन सक्दैन, तपाईँले मानिराखेको देवताले तपाईँलाई जीवन दिन सक्दैन, परमेश्वरले तपाईँलाई जीवन दिन सक्नुहुन्छ। तपाईँका सम्पूर्ण दुःखलाई, तपाईँका सम्पूर्ण आँसुहरूलाई खुसीमा परिणत गर्न सक्नुहुन्छ, तपाईँका सम्पूर्ण रोगहरूलाई नष्ट गर्न सक्नुहुन्छ, तपाईँले भोगिराखेका सम्पूर्ण कष्टहरूलाई खुसियालीमा परिणत गर्न सक्नुहुन्छ। त्यो परमेश्वर येशु ख्रीष्ट हुनुहुन्छ। तपाईँले उहाँलाई मान्ने, उहाँलाई पछ्याउने, उहाँमाथि विश्वास गर्ने निर्णय लिनु पर्दछ। म आशा गर्छु आजको यस सन्देशबाट तपाईँहरू सबैले आशिष पाउनु भएको छ र परमेश्वरले तपाईँहरू सबैलाई अनुग्रह गर्नुभएको छ, आशिष दिनुभएको छ। अनि अन्तिममा तपाईँहरू सबैलाई येशुमाथि विश्वास गर्ने निर्णय लिनुहोस्। उहाँले तपाईँलाई कहिल्यै छोड्नुहुने छैन, तपाईँलाई कहिल्यै त्याग्नु हुने छैन भन्ने म अनुरोध गर्दछु। प्रभुले आजको यस विशेष सन्देशबाट हामी सबैलाई आशिष दिनुभएको होस्।
1: धन्यवाद दाईहरूलाई। आजको वचन साथीकै अति आशिषपूर्ण थियो। वचनमा भने जस्तै यदि जीवनमा तपाईँ पूर्ण रूपमा आशिष पाउन चाहनुहुन्छ भने येशू ख्रीष्ट मात्र एक त्यो आशिषको झरी अर्थात मुहान हुनुहुन्छ, जसलाई खोज्ने र पछ्याउनेहरूलाई उहाँले कहिले पनि अभाव अप्ठ्यारो कठिनाईमा नै छोड्नु हुँदैन। आज वचनमा प्रस्तुत रूथ को जीवनबाट पनि हामीले बुझ्न सक्छौ कसरी उनको दयनीय अवस्थाबाट उनलाई एक आशिषित र ऐतिहासिक व्यक्तिको रूपमा परमेश्वरले स्थापित गर्नुभयो त्यो कुरा हामीले प्रष्ट बुझ्यौं होला। त्यसैले श्रोता, यदि तपाईँ आफ्नो जीवनमा आशिष पाउन चाहनुहुन्छ, अनन्त जीवन पाउन चाहनुहुन्छ, तपाईँको जीवनमा केही कठिनाई र समस्या छ भन्ने तपाईँलाई लाग्दछ अनि तपाईँ आफ्नो त्यो परिस्थितिबाट माथि उठ्न चाहनुहुन्छ भने साँचो परमेश्वरलाई खोज्नुहोस् र उहाँले तपाईँलाई आशिषित तुल्याउनुहुनेछ। त्यो भन्दा महत्वपूर्ण कुरा, उहाँले तपाईँलाई त्यो स्वर्गको राज्यमा अधिकार प्राप्त व्यक्तिको रूपमा स्थापित गर्नुहुनेछ। र आजको वचनको मुख्य सन्देश भनेकै उद्धार र मुक्ति सहितको आशिषित जीवन तपाईँ हरेक व्यक्तिले पाउनुपर्छ भन्ने हो। यसकारण श्रोता, समयमै हाम्रो साँचो मुक्तिदाता येशू ख्रीष्टमा विश्वास गरी उद्धार र मुक्ति सहितको आशिषित जीवन प्राप्त गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, प्रतिक्रिया पठाउन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 98580 37 454। सम्पर्क नम्बर फेरि एक पटक 98580 37 454। र त्यसै गरी तपाईँ हामीलाई इमेल मार्फत सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो आशिष सुरक्षा र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाई निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले दबिएका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह अनि नमस्कार पनि भन्न चाहन्छु। आज फेरि पनि तपाईँहरूको बीचमा मैले पवित्र धर्मशास्त्रबाट परमेश्वरको वचन तपाईँहरूको बीचमा लिएर आएको छु। अनि म के विश्वास गर्दछु भन्दा, संसारमा सबैभन्दा ठुलो कुरा चाहिँ प्रियहरू परमेश्वरको वचन सुन्नु हो। अनि संसारमा सबैभन्दा ठुलो कुरा चाहिँ परमेश्वरको वचनलाई आफ्नो जीवनमा लागू गर्नु हो भनेर मैले मानिलिएको छु। अनि आज मैले जुन विषयमा चर्चा गर्न गइराखेको छु, अनि यो विषय तपाईँले धेरैचोटि सुन्नु भएको छ, अनि तपाईँले धेरैचोटि वचन प्रचार पनि गर्नुभएको छ होला, अनि जुन प्रकाश परमेश्वरले मेरो जीवनमा राख्नु भएको छ यो खण्डबाट, त्यो खण्ड म तपाईँहरूको लागि राख्न चाहन्छु प्रियहरू। अनि आज हामीले हेर्ने परमेश्वरको वचन चाहिँ लुका चाहिँ परमेश्वरको वचनलाई आफ्नो जीवनमा लागू गर्नु हो भनेर मैले मानिलिएको छु। अनि आज मैले जुन विषयमा चर्चा गर्न गइराखेको छु, अनि यो विषय

33 पदसम्म हेर्नेछौ। अनि विशेष गरी यहाँनिर यीशु ख्रीष्टले असल सामरीको दृष्टान्त भन्नुभएको छ। धेरै चोटि यीशु ख्रीष्टले उहाँका मानिसहरूसँग दृष्टान्तमा बात गर्नुभएको छ। प्रियहरू, यहाँनिर यो दृष्टान्त चाहिँ यसरी सुरु भएको छ। प्रियहरू, व्यवस्थाका 10 अध्यायको 25 पददेखि तपाईँहरूको बीचमा परमेश्वरको वचन बोल्न चाहन्छु। अनि यहाँनिर यसरी लेखिएको छ, व्यवस्थाका एकजना पण्डित उहाँको परीक्षा गर्न खडा भए र यो प्रश्न गरे, गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ भनेर। विशेष गरी प्रियहरू, यो कुरालाई बुझ्नु तपाईँ र मैले आवश्यक छ। अनि यो व्यवस्थाको पण्डित चाहिँ को थिए भन्दा नि प्रियहरू, ऊ चाहिँ विशेष गरी व्यवस्थाका व्याख्याकर्ता, त्यति मात्र होइन प्रियहरू, व्यवस्थाको शिक्षक थिए। यदि तपाईँले यो पण्डित भन्ने शब्द हेर्नुभयो भने ग्रिकमा यसलाई नोमिकस भन्छ, जसको अर्थ चाहिँ ऊ चाहिँ मोसाले दिएको व्यवस्थाको शिक्षक थिए भनेर यहाँनिर हामी बुझ्न पाउँछ। अनि ऊ शिक्षक यीशु ख्रीष्टलाई के गर्नलाई, परीक्षा गर्नलाई प्रियहरू खडा भएको छ। अनि उसले चाहिँ यीशु ख्रीष्ट चाहिँ कस्तो रवि हुनुहुन्छ भन्ने कुरालाई उसले जाँच पनि गर्न आएको छ। ऊ चाहिँ त्यत्तिकै यीशु ख्रीष्टलाई परीक्षा मात्र गर्नलाई होइन प्रियहरू, त्यो समयमा यीशु ख्रीष्टलाई धेरैजनाले परीक्षा गरेको थिए के गर्न भन्दै गर्दा चाहिँ यीशु ख्रीष्टलाई ढलाउन, यीशु ख्रीष्टलाई प्रियहरू परीक्षा पारेर लज्जित पार्नलाई धेरै चोटि व्यवस्थाका पण्डितहरूले चाहिँ यीशु ख्रीष्टलाई के गरे, परीक्षा गरेका थिए। नि यो पण्डित पनि तिनीहरू मध्ये एकजना पर्छ प्रियहरू। अनि उसले यसरी यीशु ख्रीष्टलाई प्रश्न गरेको छ, गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ भनेर। अनि जसले व्यवस्था अध्ययन गरेको थियो प्रियहरू, अनि व्यवस्था अध्ययन गर्ने पण्डितहरू अथवा व्यवस्थाका शिक्षकहरूलाई थाहा थियो, उनीहरूले चाहिँ के कुरालाई विश्वास गर्थे भन्दा नि प्रियहरू, मृत्यु पछि पनि जीवन छ भन्ने कुरालाई चाहिँ उनीहरूले अनन्त जीवन भनेर पनि विश्वास गरेको थियो पुरानो नियममा। त्यति मात्र होइन प्रियहरू, तपाईँले दानियल 12 अध्यायको 2 पदमा हेर्नुभयो भने यो कुरालाई पाउनुहुन्छ। अनि उनीहरूले चाहिँ के पनि विश्वास गर्थे भने अनन्त जीवन पाउनु भनेको चाहिँ व्यवस्थाको कुरालाई पुरा गर्नु, व्यवस्थालाई मान्नु र व्यवस्थामै लागिरहनु, त्यति मात्र होइन परमेश्वरसँग असल सम्बन्धमा रहनुले चाहिँ अनन्त जीवन प्राप्त हुन्छ भन्ने कुरालाई पनि विश्वास गर्थ्यो। त्यति मात्र होइन, उनीहरूले जसरी परमेश्वरले दाउदलाई खडा गर्नुभयो त्यसरी नै मसीहलाई खडा गर्नुहुनेछ, अनि उहाँसँगै राज्य गर्नु भनेको चाहिँ अनन्त जीवन प्राप्त गर्नु हो भन्ने कुरा चाहिँ यो पण्डितलाई थाहा थियो। तर यीशु ख्रीष्टले मिठो जवाब दिनुहुन्छ। यीशु ख्रीष्ट पनि व्यवस्थासँग के हुन्छ, परिचित हुनुहुन्थ्यो। उहाँहरू चाहिँ व्यवस्थासँग चाहिँ विशेष गरी चाहिँ एकदमै फेमिलियर हुनुहुन्थ्यो भनेर पनि भन्न मन लाग्छ मलाई। अनि उहाँले त्यो पण्डितलाई मिठो प्रश्न नै सोध्नुहुन्छ। यहाँनिर व्यवस्थाको पण्डितले पनि प्रश्न सोधेको छ, यीशु ख्रीष्टले पनि व्यवस्थाको पण्डितलाई प्रश्न सोध्नु भएको छ। यसरी उहाँले तिनलाई भन्नुभयो, व्यवस्थामा के लेखिएको छ, तिमीले के पढ्यौ। यो भन्दै गर्दा मलाई मिठो लागेको कुरा चाहिँ के हो भन्दा, यीशु ख्रीष्टलाई व्यवस्था डल्लै थाहा थियो, यीशु ख्रीष्टलाई व्यवस्था पुरै थाहा थियो, र त्यो पण्डित चाहिँ व्यवस्थाको शिक्षक भएको कारण चाहिँ यीशु ख्रीष्टले भन्नुहुन्छ, व्यवस्थामा के लेखिएको छ र तिमीले के पढ्यौ, अनन्त जीवन पाउनु भनेको के हो भनेर यहाँनिर यीशु ख्रीष्टले सोध्नुहुन्छ। अनि मलाई लाग्छ पण्डित पनि अल्लमल्ल पढ्यो होला त्यो समयमा, तर यहाँनिर उसले मिठो कुरा चाहिँ के भन्छ भन्दै गर्दा नि व्यवस्था 6:5 र लेवी 19:18 उसले कोट गरेको छ। तिनले यीशु ख्रीष्टलाई भन्दैछन्, तैले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर भनेर उसले सोधेको प्रश्नको उत्तर उसले नै यहाँनिर दिएको कुराहरू हामी पाउँछौ। अनि यीशुले उसलाई मिठो कुरा चाहिँ के भन्नुहुन्छ भन्दै गर्दा नि उहाँले तिनलाई भन्नुभयो, तिमीले ठिक जवाब दियो त्यसै गर र तिमी जिउनेछौ अथवा तिमीले अनन्त जीवन पाउनेछौ भन्ने कुरा चाहिँ यीशु

0: क्रिस्टले त्यो पण्डितलाई भन्दै हुनुहुन्छ। तर यहाँनिर के हुँदैछ भन्दा नि प्रियहरू, यहाँनिर अझ धेरै पण्डितले चाहिँ यीशु क्रिस्टलाई अथवा व्यवस्थाको पण्डितले यीशु क्रिस्टलाई अझ धेरै गाह्रो अवस्थामा लानु खोज्दैछ। यीशु क्रिस्टले दिनुभएको उत्तर चाहिँ उसले के गरिराखेको छैन, पत्ताइराखेको छैन। तर उनले फेरि के भन्छ, उहाँले तिमीलाई भन्नुभयो तिमीले ठिक जवाब दियौ त्यसै गर र तिमी जिउने छौ, तर तिमीले आफूलाई धर्मी देखाउनलाई इच्छा गरेर येशूलाई भने मेरो छिमेकी चाहिँ को त भनेर। यहाँनिर हेर्नुहोस् ल, अघि चाहिँ उसले के भन्दैछ, अनन्त जीवन जिउनको लागि के गर्नुपर्छ मैले भन्ने कुरा उसले भन्दैछ। अनन्त जीवन प्राप्त गर्नको लागि मैले के गर्नुपर्छ भन्ने प्रश्न। अनि यहाँनिर व्यवस्थाको एकजना पण्डितले फेरि येशु क्रिस्टलाई प्रश्न सोध्दैछन्। कसरी प्रश्न सोध्दैछन् भन्दा, तर तिनले आफूलाई धर्मी देखाउन इच्छा गरे र यीशुलाई भने मेरो छिमेकीहरू चाहिँ को हो त। यहाँनिर फेरि दोस्रो प्रश्न यीशुलाई सोधिराखेको छ। किन भन्दै गर्दा नि यो पण्डित पनि अहंकारी छ प्रियहरू। यो पण्डित पनि यीशुलाई परीक्षा गर्न चाहन्छ। यो पण्डित पनि यीशुलाई चाहिँ के गर्न चाहन्छ, ढाल्न नै चाहन्छ। तर यीशुले यहाँनिर सुरु गर्नुभएको छ एकदम मिठो दृष्टान्त उहाँले सुरु गर्नुभएको छ। यीशुले तिनलाई के गर्नुभयो, जवाब दिनुभयो र भन्न थाल्नुभयो, एकजना मानिस यरुसलेमबाट यरियोतिर जाँदै थियो। अनि प्रियहरू यहाँनिर यीशुले एकजना मानिसको कुरा गर्दै हुनुहुन्छ जो चाहिँ यरुसलेमबाट चाहिँ यरियो जाँदैछ। त्यो समयमा चाहिँ नि यरुसलेमबाट यरियो चाहिँ 27 किलोमिटर टाढा थियो। अनि यरुसलेमबाट यरियो जाँदै गर्दा चाहिँ त्यहाँनिर ढुङ्गाहरू भएको कारण चाहिँ त्यो बाटो चाहिँ अलिकति भयानकै छ भन्ने कुरा चाहिँ धेरै अध्ययनमा मैले थाहा पाएको थिएँ। अनि त्यो डाकुहरूको फेला पर्यो र तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटेर अदमरो पारेर छोडेर गए। यहाँनिर यीशुले 30 पदमा एकजना मानिसको कुरा गरिराख्नु भएको छ। अनि ऊ चाहिँ नि प्रियहरू डाकुहरूको फेला परेको छ। किन भन्दै गर्दा ऊ चाहिँ यरुसलेमदेखि एरियो जाँदै गर्दा त्यो समयमा ठुला ठुला ढुङ्गाहरू थियो भनेर पनि कतिचोटि हामी पाउँछ नि, ढुङ्गै ढुङ्गा हुँदै छिचोल्दै छिचोल्दै चाहिँ एरियो जानु पर्ने रहेछ प्रियहरू। अनि त्यो समयमा धेरै डाकुहरूले चाहिँ त्यो यरुसलेमदेखि एरियोको बाटोमा चाहिँ लुटपाट गर्ने रहेछन् प्रियहरू। अनि यो मानिस पनि नि डाकुहरूको हातमा परेको छ। अनि उसलाई त्यति मात्र होइन प्रियहरू, नाङ्गै हुने गरी के गरेको छ, पिटिएको छ र अदोमरो पारी छोडेर त्यहाँनिर गएको छ। यसको मतलब चाहिँ उसका चाहिँ लुगाहरू पनि खोसिएको छ, उसँग भएका सम्पूर्ण कुरा चाहिँ खोसेर उसलाई चाहिँ अदोमरो पारेर के गरेको छ, पिटिएको छ। प्रियहरू एकछिन विचार गर्नुहोस् तपाईँहरूले, जब एउटा मान्छेलाई पिटिन्छ नि प्रियहरू, अदोमरो फारिँदै गर्दा उसले मलाई लाग्छ पक्कै पनि नेपालको कन्टेक्स्टमा भन्दै गर्दा उसले आया आया भनेर चिच्चाइराखेको थियो, मरे मरे भनेर पनि चिच्चाइराखेको थियो होला। त्यति मात्र होइन प्रियहरू, नेपालमा बस्दै गर्दा त आमा आमा भन्दै उसले पुकारिराखेको थियो होला। ऊ चाहिँ नि अदोमरो भन्दै गर्दा ऊ चाहिँ आधी मरिसकेको छ प्रियहरू। यहाँनिर कसको कुटाई खाएर भन्दा डाकुहरूको कुटाई खाएर। अनि उसले सहायता खोजिराखेको छ, ऊ चाहिँ अझ बच्नलाई खोजिराखेको छ। तर यहाँनिर के भएको छ भन्दा नि प्रियहरू, संयोगले एकजना पुजारी त्यही बाटो भएर जाँदै थियो र त्यो अदमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो भनेको छ प्रियहरू। अनि तपाईँ र मैले यहाँ बुझ्नुपर्ने कुरा चाहिँ यो पुजारी चाहिँ को थियो भन्दा नि प्रियहरू, यो पुजारी चाहिँ परमेश्वरले अभिषेक गर्नुभएको, परमेश्वरले सेपरेटेड वान गर्नुभएको व्यक्ति थियो। के को लागि भन्दा चाहिँ तपाईँ र मैले हिब्रू 5:1 हेऱ्यौँ भने बलिदान चढाउनको लागि परमेश्वरले नियुक्ति गर्नुभएको व्यक्ति चाहिँ पुजारी थियो। त्यति मात्र होइन प्रियहरू, व्यवस्थाको शिक्षक पनि थिए पुजारीहरू चाहिँ, जुन कुरा चाहिँ तपाईँले लेवी 10:11 पाउनुहुन्छ। अनि यो मिठो कुरा चाहिँ के छ भन्दा नि प्रियहरू, मान्छेहरूले चाहिँ पापको प्रयासित गर्ने गर्दथे। त्यो समयमा चाहिँ धेरै वर्षैभरि मान्छेहरूले पाप गर्दै गर्दा चाहिँ मन्दिरमा गएर चाहिँ पाप प्रयासित गर्नको लागि चाहिँ अन्तर बिन्ती गर्ने काम चाहिँ पुजारीले गर्दथ्यो। त्यति मात्र होइन प्रियहरू, तपाईँले लेवी 13:2-3 हेर्नुभयो भने पुजारीले चाहिँ एक व्यक्ति बिरामी वा स्वस्थ छ भनेर पनि निर्धारण गर्ने गर्थ्यो। अनि यो व्यक्तिले चाहिँ के गरेको छ भन्दा नि यो पुजारीले चाहिँ अनदेखा गरेको छ। प्रियहरू, त्यो अवमरो व्यक्तिलाई, त्यो मर्न लागेको व्यक्तिलाई उसले अनदेखा गरेर तर्केर गएको छ। प्रियहरू, यो समय चाहिँ तपाईँ र मैले के बुझ्नु पर्छ भन्दा नि यो पुजारीको लागि प्रियहरू माया देखाउनु कुरा चाहिँ ठुलो थियो, तर व्यवस्थाले गर्दाखेरि उसलाई बाँधेको थियो। उसले चाहिँ नि मानिसको आवश्यकतालाई भन्दा पनि आफ्नो व्यवस्थालाई र आफूले गरिआएको चलन चल्ती र रीति रिवाजलाई उसले प्राथमिकता दिएको कारण चाहिँ उसले त्यो तत्कालीन आवश्यकतामा परेको व्यक्तिलाई के गरेको छ, प्रेम गरेको छैन। प्रियहरू, उसलाई सहायता गर्नुपर्ने थियो यो पुजारीले, तर यो पुजारी चाहिँ तर्किएर गएको छ। प्रियहरू, धेरै चोटि नि तपाईँ र मेरो जीवनमा पनि धेरै मान्छेहरू हामीले देख्छौ जो चाहिँ अधमरो जीवन जिइराखेको छन्। आत्मामा उनीहरू अधमरो भइराखेको छन्, भावनात्मक रूपमा अधमरो भइराखेको छन्, शारीरिक रूपमा नि अधमरो भइराखेको छन्। कतिचोटि नै तपाईँ र म चाहिँ क्रिस्चियन हुनु भनेको चाहिँ तड्केर हिँड्ने व्यक्ति होइन, तपाईँ र म चाहिँ देखेर उनीहरूलाई सहायता गर्ने व्यक्ति हुन आवश्यक छ। त्यति मात्र होइन प्रियहरू, अझ तल हेर्दै जानुभयो भने अनि त्यसै गरी एकजना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेर अर्कोपट्टि तर्केर गयो भन्ने कुरा यहाँनिर हामी पाउँछौ। लेवी भनेको को थिए त भन्दै गर्दा नि प्रियहरू, लेवीहरूको काम चाहिँ पुजारीलाई सहायता गर्नु थियो। त्यति मात्र होइन, पुजारीको रेखदेखमा लेवीहरूले पाल र मन्दिरको हेरचाह गरे र विश्वास योग्य भइकन परमेश्वरको सेवकाईमा र उनीहरूले पाएको कर्तव्यमा उनीहरू चाहिँ काम गरिराख्ने व्यक्तिहरू थिए। अनि यो कुरा चाहिँ तपाईँले पहिलो इतिहास 23:24-32 पाउनुहुन्छ। अनि यो पुजारीले पनि वास्ता गरेको छैन त्यो एकजना मानिसलाई, प्रियहरू, अदमरो मानिसलाई। त्यसै गरी लेवीले पनि यहाँ वास्ता गरेको छैन, ऊ पनि के गर्यो अरे भन्दा तर्केर गयो अरे भन्ने कुरालाई हामी यहाँनिर पाउँछौ। अनि प्रियहरू, कतिचोटि नै हामी कस्तो मानिस छौ भन्ने कुरालाई त्यो इम्पोर्टेन्ट होइन हाम्रो लागि। अनि यहाँनिर नि लेवी चाहिँ तर्किएर गएको छ प्रियहरू। अनि त्यो लेवीले पनि नि त्यो अदमरो मान्छेलाई, जसलाई चाहिँ सहायताको खाँचो थियो, त्यो व्यक्तिलाई वास्ता गरेको छैन। तर यहाँनिर अब हामी 33 आयो भने यहाँनिर अचम्म र आश्चर्यको काम भएको कुरालाई हामी देख्छौ। तर एकजना सामरी उसको यात्रा गर्दै गर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो र त्यसलाई देखेर उसको मन दयाले भरियो। हालेलुया प्रियहरू। अनि यहाँनिर सामरी जो चाहिँ समाजको एकदम प्रतिष्ठित व्यक्तिहरू थिए, पुजारी लेवी, उनीहरूले चाहिँ नि त्यो अदमरो मान्छेलाई वास्ता गरेको छैन, तर यहाँनिर सामरीको हृदय चाहिँ दयाले भरिएको छ। अनि सामरी चाहिँ कस्तो थिए भन्दा नि त्यो समय प्रियहरू, त्यो समयमा चाहिँ सामरी चाहिँ अछुत भनेर पनि भनिन्थ्यो। त्यति मात्र होइन, आधा अन्य जाति र आधा यहुदी भनेर पनि भनिन्थ्यो। अनि इस्रायलीहरूले चाहिँ उनीहरूलाई एकदमै घृणाको नजरले हेर्थे। तर यहाँनिर सामरीले के गरेको छ भन्दा नि त्यो अदमरो मान्छेलाई देख्दै गर्दा उसको हृदय चाहिँ दयाले भरिएको छ प्रियहरू। जब उसको हृदय दयाले भरिन्छ, मलाई लाग्छ पक्कै पनि ऊ चाहिँ त्यो व्यक्तिको छेउमा आएको छ। अनि त्यसलाई के गरेको छ भन्दा नि, र त्यस कहाँ गएर, हेर्नुहोस् है, गएर तेल र दाखमत लगाएर त्यसको घाउहरूमा मलमपट्टि बाँधिदियो र आफ्नै गदा माथि चढाएर त्यसलाई एउटा पौवामा ल्याएर त्यसको हेरचाह गर्यो। हालेलुया प्रियहरू। यहाँनिर यो सामरीको हृदय चाहिँ नि प्रियहरू यति बिघ्न मायाले भरिएको छ, सामरीको हृदय चाहिँ यति बिघ्न दयाले भरिएको छ, यति बिघ्न सहायकताको हृदय उमा भएको म पाउँदछु। उसले के गर्यो भन्दा तेल र दाखमुख लगाएर त्यसको घाउहरूमा मलमपट्टि लगाइदिएको छ प्रियहरू। अनि यो कुरालाई हेर्दै गर्दा नि मेरो हृदयमा एउटै कुरा आउँछ प्रियहरू, अहिले चाहिँ नि यो संसारमा धेरै मान्छेहरू घाउै घाउ भएर हिँडिराखेका छन्, शरीरमा र आत्मामा र प्रियहरू भावनात्मक रूपमा। के तपाईँ र मैले यो सामरीको जस्तै हृदयलाई देखाएको छौँ प्रियहरू? यस्ता मानिसहरू देख्दै गर्दा हाम्रो हृदय के दयाले भरिएको छ प्रियहरू? तपाईँ र मेरो जात के हो भन्ने कुरा यो डजन्ट म्याटर, तपाईँ र म कति पढेको छौ भन्ने कुरालाई पनि यहाँनिर चाहिँ बताएको छैन। बस क्रिस्चियन जीवन भनेको चाहिँ नि घाउ भएको मानिसहरूको हृदयमा मलम पट्टी लगाउने जीवन हो भनेर भन्न मन पराउँछु। अझ यहाँनिर मिठो कुरा 35 हेरौँ भने, भोलिपल्ट उसले चाँदीको 2 सिक्का पौवाको मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु। अनि कतिजना बाइबल विद्हरूले के भन्छन् भन्दा नि प्रियहरू, यो 2 सिक्का चाँदीको कुरालाई कतिजनाले चाहिँ यो 2 दिनको त्यो पौवाको मालिकको खर्च हो भन्छन्, अनि कतिजनाले चाहिँ यो चाहिँ 2 महिनाको खर्च हो भनेर पनि भन्दछन्। अनि हामीले प्रेम देखाउँदै गर्दा चाहिँ नि प्रेरित मलमपट्टि पनि लगाउने हो, हामी भएका कुराहरू चाहिँ नि त्यस्ता खाँचोमा परेका मानिसहरूलाई हामीले सहायता गर्नको लागि परमेश्वरले दिनुभएको। अनि तपाईँलाई म एउटा कुरा भन्दै, मैले धेरै पहिला सुनेको, परमेश्वरले हामीलाई दिनुभएको कुरा चाहिँ नि हाम्रो लिभिङ स्ट्यान्डर्ड बढाउनलाई भन्दा पनि गिभिङ स्ट्यान्डर्ड बढाउनको लागि हो भनेर मैले सुनेको थिएँ। अनि यहाँनिर सामरीले एकदमै शक्तिशाली कुरा गरेको छ, अनि येशूले सोध्नुभयो, हेर्नुहोस् अब फेरि पण्डित इन्ट्री भएको छ यहाँनिर, येशूले सोध्नुभयो, तिम्रो विचारमा ती 3 जना मध्ये डाकुहरूको हातमा पर्ने मानिसको छिमेकी कुन चाहिँ थरियो भनेर येशूले यहाँनिर ठुलो प्रश्न उसको अगाडि राखिदिनुहुन्छ। अनि तिनले भने त्यस मानिसमाथि दया देखाउने चाहिँ, तब येशूले तिनलाई भन्नुभयो, जाऊ तिमी पनि त्यसै गर। हालेलुया। अनि म यो खण्डबाट एउटै सन्देश दिन चाहन्छु प्रियहरू, क्रिस्चियन जीवन भनेको चाहिँ नि सहायता गर्ने जीवन हो, क्रिस्चियन जीवन भनेको चाहिँ प्राण आत्मा शरीरमा भएका घाउलाई निको पार्ने जीवन हो। अनि परम प्रभुले तपाईँ र मलाई चाहिँ नि अहिले चाहनु भएको चाहिँ कस्तो व्यक्ति भन्दा असल व्यक्ति अथवा असल सामरी परम प्रभुले खोज्दै हुनुहुन्छ। त्यो सामरी तपाईँ हुनुभयो भने नि परम प्रभु तपाईँदेखि अत्यन्तै प्रसन्न हुनुहुन्छ भन्ने कुरालाई म घोषणा गर्न चाहन्छु प्रियहरू। यदि तपाईँ र मेरो हृदय चाहिँ यो अदमरो मान्छे जस्तै देखेको मान्छे देख्दै गर्दा नि हाम्रो हृदय चाहिँ दयाले भरिँदैन भने नि अझ धेरै परम प्रभुसँग तपाईँ र मैले प्रार्थना गर्न आवश्यक छ र परम प्रभुलाई हामीले भन्न आवश्यक छ, प्रभु तपाईँले मलाई असल सामरीको हृदय चाहिँ दिनुहोस् भनेर। अनि यो परमेश्वरको वचन सुन्दै गर्दा नि प्रियहरू, अनि यो परमेश्वरको वचन बोल्दै गर्दा परम प्रभुले हामीलाई यही भन्दै हुनुहुन्छ, तपाईँ र म चाहिँ असल सामरी हुन आवश्यक छ। जब तपाईँ र म असल सामरी हुन्छौ नि प्रियहरू, तपाईँ र मैले समाजलाई परिवर्तन गर्न सक्छौ, तपाईँ र मैले देशलाई परिवर्तन गर्न सक्छौ। अनि क्रिस्चियन जीवन भनेको चाहिँ नि गफ दिने जीवन होइन, काम गर्ने जीवन हो भन्दै तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय होस्।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
3: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्छ।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। नारी आशा टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित एक विशेष रेडियो कार्यक्रम हो, जुन कार्यक्रममा हामी महिलाहरूको विषयमा कुरा गर्छौं, महिलाहरूको समस्याहरूको विषयमा कुरा गर्छौं, महिलाहरूको भावनाहरूको विषयमा कुरा गर्छौं र महिलाहरूले भोगिराखेका चुनौतीहरूको विषयमा पनि हामी कुरा गर्छौं। तर सबैभन्दा बढ़ी र सबैभन्दा महत्वपूर्ण रूपमा हामी महिलाहरूको लागि परमेश्वरमा भएको आशाको विषयमा कुरा गर्छौं, किनकि समस्याहरूको विषयमा हामी कुरा गरिरहन्छौं, चुनौतीहरूको विषयमा कुरा गरिरहन्छौं, भोगिरहन्छौं। दिन प्रतिदिन यही कुराहरूसँग हामीले चाहिँ हाम्रो जीवनयापन गरिराखेका छौं, तर यो बीचमा आशा दिने कुराहरू चाहिँ कम्ती मात्रै हुँदछ। हामी एकचोटि सरसरी आफ्नो वरपर हेर्छौं भने हामीलाई आशा दिने कुरा भन्दा पनि हामीलाई निराशा दिने कुराहरू चाहिँ अहिले संसारमा धेरै छन्। चाहे त्यो परिवारभित्रको कुरा होस्, चाहे परिवार बाहिरको कुरा होस्, चाहे आर्थिक रूपियाँ पैसाको या आवश्यकताहरूको कुरा होस्, या सामाजिक भौगोलिक कुराहरू किन नहोस्, हामी जता पनि हेर्छौं समस्या मात्रै अगाडि ठूलो हामी देखिराखेका हुन्छौं। तर यही मात्रामा, यही क्रममा हामीलाई आशा दिने, हामीलाई उत्साह दिने, हामीलाई भरोसा दिने या हामीलाई शक्ति र बल दिने कुराहरू चाहिँ या त्यस्ता कारणहरू चाहिँ केवल कम्ती मात्रै छ हाम्रो बीचमा। एकदमै खोज्नुपर्ने होइन ती कुराहरू छन्। अनि यही आवश्यकतालाई मध्यनजर गर्दै हामीले कार्यक्रम नारी आशामा चाहिँ हरेक हप्ता तपाईँको लागि चाहिने आशा लिएर हामी आउने गर्दछौ, र त्यो आशा हामीद्वारा या कुनै मानिसद्वारा या कुनै व्यक्तिद्वारा कुनै समूहद्वारा होइन, तर हामीलाई सृष्टि गर्नुहुने, हामीलाई रच्नुहुने परमेश्वरमा छ। यो आशा हामीले तपाईँलाई दिने होइन, तर परमेश्वरमा भएको आशाको बारेमा हामी तपाईँलाई बताउँछौ, किनकि यदि तपाईँले यो बारेमा सुन्नु भएको छैन या थिएन भने पनि यो आशाको बारेमा तपाईँलाई थाहा होस् र तपाईँको जीवनमा यो जीवनलाई अगाडि बढ़ाउँदै जाँदा तपाईँलाई चाहिने एउटा प्रोत्साहन, एउटा उत्साह चाहिँ तपाईँले पाउन सक्नु भएको होस्। कार्यक्रम नारी आशाको उद्देश्य यति नै हो। कार्यक्रममा हामी हरेक हप्ता आउने गर्छौं र विभिन्न विषय वस्तुमा रहेर कुराकानी गर्छौं। म ममता तपाईँको साथमा सदैव हुने गर्छु र तपाईँले पनि मलाई सुनेर साथ दिइरहनु भएको छ। कार्यक्रममा हामी आज चाहिँ के नेपाली मानिसले प्रभुमा विश्वास गरेर नेपाली नै रहन सक्छ भन्ने विषयमा कुरा गर्नेछौ। यो कस्तो खालको विषय होला भन्ने तपाईँलाई लागिराखेको होला, तर विश्वासको विषयमा या हामीले परमेश्वरमा राखेको आस्थाको विषयमा धेरै भ्रमहरू नेपाली समाजमा व्याप्त छन्। हाम्रो विश्वासलाई लिएर धेरै खालका कुराहरू हुन्छन्, आरोप प्रत्यारोपका कुराहरू हुन्छन् होइन, विभिन्न खालका कुराहरू हामीमाथि आरोप लगाइन्छ, या विश्वासी भनेको यस्तो हो, क्रिस्चियन भनेको उस्तो हो, यो यिनीहरू यस्ता हुन्छन्, यिनीहरू यो भएन भन्ने खालका कुराहरू हुन्छन्। आज हामी कुराकानी गर्छौं, यदि कोही नेपाली मानिसले, नेपालमा जन्म लिएको नेपालको नागरिकले यीशु ख्रीष्टमा विश्वास गर्छ भने त्यो व्यक्ति अब नेपाली नागरिक रहन्छ कि रहँदैन, या उसलाई नेपाली भन्ने कि नभन्ने भन्ने विषयमा हामी कुराकानी गर्नेछौ। यो विषय सामान्य सुनिएला, हाँसोद्दो सुनिएला, तर यसको एकदमै गहिरो अर्थ छ। मलाई विश्वास छ आजको कार्यक्रममा हामी यस्ता केही कुराहरू गर्नेछौ जसले हाम्रो आस्था र हाम्रो विश्वासको बारेमा हामीलाई अझै दृढ बन्न सहायता गरोस्। र यदि तपाईँ विश्वासमा हुनुहुन्न र विश्वासीहरूप्रति तपाईँको यस्तो धारणा छ भने त्यो कुरालाई पनि यसले परिवर्तन गर्न सकोस्, या केही सकारात्मक सन्देश या सकारात्मक प्रभाव पार्न सकोस् भन्ने हाम्रो प्रार्थना छ। आउनुहोस् आजको कार्यक्रम शुरू गरौं। विश्वास गरिसकेपछि तपाईँलाई कसैले यसो भनेको छ कि अब तिमी हाम्रो संस्कृति मान्दैनौ, अब तिमी नेपाली चाडपर्व मनाउँदैनौ, अब तिमी आफ्नै समाजबाट टाढा भयौ, एक्लो भयौ, तिमी आफूले आफूलाई मात्र राम्रो भन्छौ, हामीलाई चाहिँ नराम्रो भन्छौ, हामीलाई चाहिँ तिमी देखिसहँदैनौ, यी यस्ता कुराहरू तपाईँले पक्कै सुन्नु भएको छ होला। यी प्रश्नहरू नयाँ होइनन्, यी शब्दहरू पनि नयाँ होइनन्, तर आज हामी बहस गर्ने छैनौ, तर परमेश्वरको वचनले यसबारे के सिकाउँछ भन्ने कुरा चाहिँ हामी बुझ्ने कोसिस गर्नेछौ। किनभने एउटा असल प्रश्नको उत्तर अफवाहबाट होइन, सत्यबाट खोजिनुपर्छ।
हामी मध्ये धेरैजना चाहिँ यो सोच्ने गर्छौ कि म विश्वासमा अब आएँ, मैले प्रभुमा विश्वास गरेँ, अब मानिसहरूले मलाई के भन्छन् होला, मानिसहरूले मेरो राष्ट्रियतामाथि नै पो प्रश्न गर्छन् कि भन्ने पनि कुराहरू हामीले हाम्रो मनमा आउँछ। त्यो एउटा डर हामीमा हुन्छ। कुनै चाडपर्व आउँछ, घरमा सबैजना जम्मा हुन्छन् अनि कसैले हामीलाई सोध्नुहुन्छ कि ए तिमी त अब मान्दैनौ होइन, तिमी त अब कहाँ आज घरदेखि बाहिर कहाँ गएर बस्छौ तिमी एक्लै भन्ने कुराहरू पनि हुन्छ। कतिजनाले खिसी पनि गर्नुहुन्छ, कतिजनाले मजाक पनि यसलाई बनाइदिनुहुन्छ। तर उहाँहरूले यो कुरा बुझ्नु भएको हुँदैन कि हामीले हाम्रो विश्वासलाई परिवर्तन गर्यौं, हामीले येशू ख्रिस्टलाई चिन्यौं र उहाँमा उहाँले चाहे जस्तो जीवन जिउने छनौट गर्यौं, यसको मतलब अब हामी हाम्रा सबै कुराहरूबाट एकदमै अलग भयौं, हामी एकदमै अलग्गिएर हामी बस्ने भयौं भन्ने हाम्रो उद्देश्य होइन, या त्यो हाम्रो आस्थाले हामीलाई सिकाउँदैन। त्यो कुराहरू उहाँहरूले बुझ्नु हुँदैन र कतिचोटि उहाँहरूले भनेका कुराले चाहिँ हाम्रो विश्वासलाई चाहिँ ढलपल गराउन सक्छ, हाम्रो मनमा ठेस पुर्याउन सक्छ, हामीलाई एक्लो महसुस गराउन सक्छ। सबैजनाको हृदय एकैचोटि परिवर्तन हुँदैन, सबैजनाले सबै कुरा एकैचोटि बुझ्नु हुँदैन र कतिचोटि हामी पनि उहाँहरूलाई कसरी चाहिँ बताउने होला भन्ने कुरा थाहा पाउँदैनौ, जसले गर्दा परिवारमा दूरीहरू बढ्न सक्छ। तर हाम्रो विश्वास, हाम्रो आस्था हामीले येशू ख्रिस्टमा राख्यौं, यसको मतलब हाम्रो जीवनबाट हामीले हाम्रो परिवारप्रति गर्ने प्रेमलाई घटायौं भन्ने चाहिँ हुँदैन। मेरो आफ्नै उदाहरण म यहाँ जोड्न चाहन्छु। मैले स्कूलमा पढ्दा नै प्रभुलाई विश्वास गरेको हुँ र स्कूलमा पढ्दा 9-10 क्लासमा पढ्दाखेरि साथीभाइहरू मिलेर घुम्न जाने होइन कहीँ कतै जाने योजनाहरू हुन्थ्यो, प्लानिङहरू हुन्थ्यो। अनि जब म प्रभुमा आइसकेपछि, विश्वासमा आइसकेपछि चाहिँ मेरो साथीहरूले मलाई बिस्तारै बोलाउनलाई कम गर्न थाले। अनि कतिजनाले चाहिँ मलाई भन्नुहुन्थ्यो अब त क्रिस्चियन भयो, जाँदैन होला नि हामीसँग घुम्नलाई, अथवा जाँदैन होला आज हामी यो पालि त यो ठाउँमा मेला लागेको छ, अथवा यो मन्दिरमा मेला लागेको छ, हामी त्यहाँ जाँदैछौ, यो त जाँदैन होला भन्ने जस्तो। पक्कै पनि म मन्दिरमा उनीहरू जुन अभिप्रायले जान्थे म त्यो अभिप्रायले अब जाँदिन थिएँ। मन्दिरमा गएर पुज्नु अब ती कुराहरू मेरो आस्थामा हुँदैन र म त्यो कुरा गर्दिन। तर मेरो साथीभाइसँग हिँड्नै नहुने, उनीहरू मन्दिर जाँदा उनीहरूसँग जानै नहुने भन्ने त थिएन। तर बिस्तारै बिस्तारै म त्यो समूहबाट नै टाढा टाढा हुन थाले। कति कुराहरू मेरो आस्थाले नदिने कुराहरू त म गर्दिन थिए, तर मेरो साथीहरूप्रति नै म बोल्नै नहुने, उनीहरूसँग हिँड्नै नहुने भन्ने कुराहरू त थिएन। तर पनि मैले धेरैचोटि एक्लोपनको सामना गर्नु परेको थियो। हुनसक्छ तपाईँले पनि यस्तो खालको कति कुराहरू सामना गर्नुभएको छ होला। अब जहाँसम्म प्रश्न रहेको छ कि विश्वास गरेपछि के तिमी नेपाली नै रहँदैनौ, तिमी विदेशी धर्म मान्ने भयो, अब तिमी विदेशी नै भयो भन्ने जहाँसम्मको कुरा छ, त्यो विषयमा अलिकति हामी कुरा गरौँ है त। सबैभन्दा पहिले त एउटा प्रश्न, नेपाली हुनु भनेको के हो, नेपाली भनेको के हो, हामी आफैलाई यो प्रश्न गरौँ है त। नेपाली हुनु भनेको के केवल एउटा धर्म मात्रै हो, के नेपाली हुनु भनेको एउटा जातिसँग मात्रै सम्बन्धित कुरा हो, के नेपाली हुनु भनेको एउटा भाषा मात्र हो त। नेपाल त सयौं भाषा, धेरै जात जाति र फरक फरक परम्परा र संस्कृतिले बनेको देश हो नि होइन र। हाम्रो देश आफैमा यति धेरै विविध छ, यति धेरै विविधता छ कि कुनै पनि एउटा भाषा या कुनै पनि एउटा धर्म मान्ने मान्छेलाई मात्र नेपाली भन्न त मिल्दै मिल्दैन। यहाँनिर हामी केवल इसाईहरूको मात्र कुरा गरिराखेका छैनौँ, तर नेपालभित्रै पनि इसाईदेखि बाहेक पनि हामी थुप्रै धर्म संस्कृति भाषाहरू बोल्ने हाम्रो फरक फरक एउटा समुदाय छ। हामी सबैजनाको खानपिनै फरक फरक छ, वेशभूषा फरक फरक छ, गीत फरक छ, तर हामी सबैजना नेपाली नै हौ होइन त। त्यसैले नेपालीपन कुनै एउटा धार्मिक पहिचानले मात्र निर्धारण गर्दैन, यो कुरा चाहिँ हामी सबैजनाले बुझ्नु पर्यो। नेपाली हुनु भनेको चाहिँ के हो त। अब यदि तपाईँलाई राष्ट्रियतासँग जोडेर हेरिन्छ भने वास्तवमा नेपाली हुनु भनेको के हो त। नेपाली हुनु भनेको आफ्नो देशलाई प्रेम गर्नु, आफ्नो मानिसहरूलाई प्रेम गर्नु, इमान्दारितापूर्वक बाँच्नु, देशको इमान्दार नागरिक भएर देशप्रतिको आफ्नो कर्तव्य पूरा गर्नु, समाजको भलाइ गर्नु, मिलेर बस्नु, आफ्नो देशको पहिचानलाई स्वीकार्नु, यी कुराहरूले चाहिँ हामीलाई नेपाली बनाउँछ। हामी कुन धर्म मान्छौ त्यसले हामीलाई नेपाली अथवा विदेशी त्यो कुरा चाहिँ निर्धारण, धर्मले चाहिँ त्यो कुरा निर्धारण गर्दैन।

प्रिय मित्र, आजको कार्यक्रममा हामी नेपालीहरूको राष्ट्रियता र हाम्रो धार्मिक आस्था बीचमा रहेर कुराकानी गर्दैछौं। के येशूमा विश्वास गर्ने मान्छे नेपाली नै रहँदैन त? के कुनै व्यक्तिले येशूमा विश्वास गरेर पनि ऊ नेपाली नै रहन्छ भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौ। अब एकछिन येशूले हामीलाई सिकाउनु भएका कुराहरू गरौं है त। येशू ख्रिस्टले हामीलाई समाजबाट भाग्न भनेर कहिले सिकाउनु भएको छैन? समाजबाट एक्लिनुपर्छ, मलाई पछ्याउँदाखेरि तिमीहरूले आफ्नो देश समाज छोड्नुपर्छ भनेर कहिले पनि येशूले सिकाउनु भएको छैन। येशूले यूहन्नाको पुस्तक 17:15 आफ्ना चेलाहरूको लागि यसरी प्रार्थना गर्नुभएको छ, तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिन, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। यसको अर्थ के हो? यसको अर्थ हो येशूका अनुयायीहरू अथवा हामी जो येशूमा विश्वास गर्छौ, हामी संसारबाट भाग्ने अथवा संसारबाट विरक्तिएर एक्लो बस्ने मानिसहरू होइनौ। हामीहरू समाजभित्रै बसेर प्रेम, सत्य र आशाको जीवन जिउने मानिसहरू हौ। अर्को ठाउँमा येशूले भन्नुभएको छ कि हामी चाहिँ पृथ्वीका नुन हौ, हामी चाहिँ पृथ्वीका ज्योतिहरू हौ भनेर येशूले भन्नुभएको छ। मत्तीको पुस्तक 5:5 तपाईँले यो कुरा पाउनुहुन्छ। अब हामीले विचार गरौं, नुनले खाना छोडेर अलग बस्छ? यदि नुन खानामा मिसिएन भने नुनको के काम रहन्छ होला र नुनको के अर्थ रहन्छ? ज्योतिले अन्धकारबाट भागेर हिँड्दैन, तर ज्योतिले अन्धकारमा अन्धकारलाई हटाउने काम गर्ने हो। यसरी नै ख्रिस्टियनहरू पनि समाज छोड्ने मानिसहरू होइनन्। ख्रिस्टमा विश्वास गरेर समाजदेखि एक्लिएर छुट्टै भएर बस्ने मानिसहरू हामी होइनौ। हामीहरू समाजलाई प्रेम गर्ने, सेवा गर्ने र आशा बाँड्ने मानिसहरू हौ। यसो कल्पना गर्नुहोस् न, यदि तपाईँले प्रभुमा विश्वास गर्नुभयो र आफ्नो परिवारदेखि समाजदेखि अलग्गिएर कहीँ कतै एकान्तमा गएर बस्नुभयो भने तपाईँको जीवन कस्तो हुन्छ? के येशूले हामीलाई यही नै कुरा सिकाउनु भएको हो? के हाम्रो दायित्व परिवारप्रति, समाजप्रति र देशप्रति केही पनि छैन? प्रभुमा विश्वास गर्नु भनेको एक्लो हुनु होइन, प्रभुमा विश्वास गर्नु भनेको सिम्पली सामान्य रूपमा हामीले सत्यलाई खोजी गर्यौं, भित्तायौं, सत्यले हामीलाई स्वतन्त्र पार्यो र त्यही सत्यलाई अंगाल्ने हामीले छनौट गरेका हौं। यसको अर्थ तपाईँको परिवारमा, समाजमा या तपाईँको राष्ट्रियतामा प्रश्न खड़ा गर्नु अथवा त्यो कुरामा नै प्रश्नवाचक चिन्ह खड़ा गर्नु होइन। अब कुराकानी गरौं संस्कृति र विश्वासको बारेमा। हरेक संस्कृतिका सुन्दर पक्षहरू हुन्छन्, हरेक ट्रेडिसनका, परम्पराका सुन्दर पक्षहरू हुन्छन्। नेपालमा हामीले सिकेका धेरै मूल्यहरू परमेश्वरलाई मनपर्ने नै कुराहरू छन्। यदि तपाईँ विश्वासी हुनुहुन्न, तपाईँ क्रिस्चियन हुनुहुन्न, तर पनि यी यस्ता कुराहरू तपाईँ गर्दै आउनु भएको छ भने यो परमेश्वरलाई मनपर्ने कुराहरू हो। जस्तै पाहुनाको सत्कार गर्ने, ठूलाहरूको आदर गर्ने, दुःखमा एकअर्कालाई साथ दिने, जुन प्रेम, पारस्परिक प्रेम हामीमा छ, जुन सहनशील हामी छौं, होइन, मेलमिलापमा बस्ने मानिसहरू, मेलमिलाप रुचाउने हामी मानिसहरू हौ, समुदायप्रति जिम्मेवारी उठाउने मानिसहरू हामी हौ, हामी एकदमै मेहनती छौ, नेपालीहरू मेहनती हार्डवर्किङ हुन्छन् भनेरै हामी चिनिन्छौ, र परिवारमा रहने, परिवारको मूल्य मान्यतालाई बुझ्ने मानिसहरू हामी नेपालीहरू हौ, र यी सबै मूल्य मान्यताहरू ख्रिस्टियनहरूले पनि जोगाउनु पर्छ। यी सबै कुरा परमेश्वरले आदेश नै दिनुभएका, आज्ञा नै गर्नुभएका कुराहरू हुन्। बाइबललाई यदि तपाईँले अहिलेसम्म पल्टाउनु भएको छैन भने पल्टाएर आफै अरू कसैले भनेको भरमा अथवा मैले आज यहाँबाट भनेको कुरालाई सिधै विश्वास गर्नुहोस् म भन्दिनँ, तर आफै बाइबल पल्टाएर हेर्नुहोस्। बाइबलमा कहीँ पनि आफ्नो देशप्रति, समाजप्रति, परिवारप्रति चाहिँ तिमीहरू वैरागी हुनुपर्छ, तिमीहरू एक्लो हुनुपर्छ, सबै कुरा त्याग गर्नुपर्छ भनेर हामीलाई कहीँ पनि भनिएको छैन, तर उल्टो एउटा जिम्मेवार नागरिक हामी कसरी बन्नुपर्छ। बाइबलमा तपाईँले यसो पनि भनेको पाउनुहुन्छ कि कर तिर्ने कुरा, होइन, कर तिर्नुपर्ने कुरा तिमीले तिर्नै पर्छ, जसलाई तिर्नुपर्ने हो उसलाई तिमीले कर तिर भनेर पनि बाइबलले हामीलाई सिकाएको छ। परिवारलाई प्रेम गर्ने कुरा, परिवारको वास्ता गर्ने कुरा, परिवारको लागि जुटाउने कुरा, छिमेकमा आफ्नो छिमेकीलाई त झन् आफैलाई झैं प्रेम गर भनेर बाइबलले हामीलाई सिकाउँछ। भन्नुको अर्थ तपाईँ र मैले एउटा नेपाली नागरिकको रूपमा जुन चरित्र हामीले
विकास गरेका छौं, जुन कुराहरू हामी मान्छौं त्यही कुराहरू परमेश्वरलाई मनपर्ने कुराहरू हुन्। बाइबलले भन्छ कि सबैजनासँग मेलमिलापमा बस, भलाइ गर्न नथाक, सबैको आदर गर। तर अब यहाँनिर आएर हामी एउटा नेपालीको रूपमा हामीले गर्दै आएका कुराहरूलाई हामीले कन्टिन्यू गर्ने कुरामा कहाँनिर चाहिँ सीमा छ, कहाँनिर चाहिँ हामीले फरक छुट्याउनु पर्छ। प्रभुमा जीवन जिउन थालिसकेपछि हामीले सबै कुरालाई कन्टिन्यू गर्न सक्छौ, तर केही कुराहरू छन् जुन कुरा चाहिँ अब हाम्रो आस्थाले हामीलाई गर्न दिँदैन, अथवा ती कुरा चाहिँ परमेश्वरको नजरमा ठिक छैन। ती कुराहरू चाहिँ त्यहाँनिर एउटा सीमा छ, त्यो सीमा चाहिँ हामीले के हो त कायम राख्नुपर्छ। जुन कुरा नगर्नुपर्ने कुरा छ ती कुरामा चाहिँ हामी अडिग रहेर ती कुरालाई चाहिँ हामीले नगर्नको लागि अठोट गर्न सक्नुपर्छ। त्यसको बारेमा अब यसपछि हामी कुराकानी गर्नेछौ।

0: कहिलेकाहीँ संस्कृतिका केही अभ्यासहरू हाम्रो विश्वाससँग मेल नखान सक्छन्। त्यस्तो बेला के गर्ने? बाइबलले झगडा गर्न हामीलाई सिकाउँदैन, तर नम्रतापूर्वक आफ्नो विश्वासमा दृढ रहन भने हामीलाई आज्ञा दिएको छ। तिमीहरूको बोली सधैँ अनुग्रहले भरिएको होस् भनेर कलसी 4:6 लेखिएको छ भने पहिलो पत्रुस 3:15 तपाईँले यसो भनेको पाउनुहुन्छ कि आफ्नो आशाको विषयमा कसैले आफ्नो आस्थाको बारेमा आशाको विषयमा कसैले तिमीलाई प्रश्न गर्छ भने नम्रता र आदरको साथमा सदैव उत्तर दिनलाई तयार हौ भनेर बाइबलले हामीलाई बताएको छ। कहिलेकाहीँ हामीले नाइ, होइन, गर्दिन पनि भन्नुपर्ने अवस्था आउँछ र त्यो होइन पनि प्रेमपूर्वक भन्न सकिन्छ। उदाहरणको लागि एउटा नेपालीको रूपमा हाम्रो संस्कृतिलाई हामीले मान्दै आएको परम्परालाई अगाडि लाँदाखेरि एउटा नेपाली नागरिकको रूपमा हामीले जसरी आफ्नो देशमा जिइरहेका छौँ त्यही कुरा अगाडि लैजाँदै गर्दा कतिचोटि कति कुराहरू हाम्रो विश्वासभन्दा फरक हुन्छन्। उदाहरणको लागि तपाईँ फरक आस्थामा हुँदा मूर्ति पूजा गर्नुहुन्थ्यो, मन्दिर जानुहुन्थ्यो, होइन, तपाईँ अरू पनि विभिन्न धार्मिक कुरामा तपाईँ जोडिनुहुन्थ्यो भने अब यहाँनिर आएर तपाईँ ती कुराहरूसँग जोडिनु हुँदैन। कतिवटा कुरामा चाहिँ हामीले नाइ हुँदैन, अब चाहिँ म यो कुरा गर्न सक्दिनँ भनेर पनि भन्नुपर्छ, त्यहाँनिर चाहिँ सीमा हुन्छ। अब विश्वासी भएर सबै कुरा हामीले फलो गर्न मिल्ने रहेछ भनेर हाम्रो जीवन यदि प्रभुमा आएर पनि पुरानो जीवन जस्तै नै हामी बाँचिराखेका छौँ भने चाहिँ त्यहाँनिर हामीले सोच्नुपर्ने कुरा छ। तर यसको अर्थ परिवारसँगै टाढा हुनु, देशबाटै बाहिर हुनु, या म यो देशको नागरिकै होइन भन्नेसम्मको कुरा चाहिँ होइन, तर हाम्रो आस्थाका कुरा, धार्मिक कति कुराहरूमा चाहिँ हामीले आफ्नो आफ्नो विश्वासमा दृढ भएर नाइ हुँदैन, गर्दिन, होइन भन्न सक्नुपर्छ। अब परिवारसँग चाहिँ कसरी चाहिँ हामीले त्यो एउटा सन्तुलन कायम गर्न सक्छौ त? यदि तपाईँको परिवार फरक आस्थामा छ भने उहाँहरूलाई अझै धेरै तपाईँले सम्मान गर्नुहोस्, उहाँहरूको सेवा गर्नुहोस्, बिरामी हुँदा वास्ता गर्नुहोस्, घरको काममा सहायता गर्नुहोस्, उहाँहरूको जन्मदिन सम्झनुहोस्, उहाँहरूले मनाउने उहाँहरूको उत्सव, उहाँहरूको भेटघाटमा तपाईँ पनि सामेल हुनुहोस्, आफ्ना बुवा आमाका लागि प्रार्थना गर्नुहोस्, किनभने प्रेमले धेरै ढोका खोल्छ जुन बहसले कहिले पनि खोल्न सक्दैन। असल नागरिक हुनु पनि हाम्रो विश्वासको या आस्थाको एउटा भाग नै हो। बाइबलले हामीलाई भन्छ कि शासकहरूको अधीनमा बस, होइन, शासकहरूको अधिकार गर भनेर सिकाउँछ र असल काममा समर्पित हो भनेर सिकाउँछ। इमान्दारीपूर्वक करतिर एउटा कर्तव्यनिष्ठ नागरिक हौ, भ्रष्टाचार नगर, झुटो नबोल, झुटो गवाही नदेऊ, होइन, आफ्नो काम इमान्दारीपूर्वक गर भन्ने कुराहरू बाइबलले हामीलाई सिकाउँछ। त्यसकारणले गर्दा विश्वास गर्नु भनेको हामी विदेशी हुनु होइन। तपाईँ नेपालमा हुनुहुन्छ र तपाईँले प्रभुलाई विश्वास गर्नु भएको छ भने अब तपाईँ विदेशी धर्म मानेको विदेशी व्यक्ति हुनु भएन, तपाईँ आफ्नो देशबाट अलग व्यक्ति होइन, तर अझै धेरै आफ्नो देशलाई प्रेम गर्ने, अझै धेरै इमान्दार हुने, अझै धेरै एउटा इमान्दार नागरिक हुने यात्रामा चाहिँ तपाईँ अगाडि बढ्नु पर्यो। यदि तपाईँलाई आजसम्म कसैले यो विषयमा केही प्रश्न गरेको थियो र तपाईँले यो बारेमा खुलेर कुरा गर्न सक्नु भएको थिएन भने सम्भवत अब उसो तपाईँ आफ्नो आस्थाको बारेमा र आफ्नो राष्ट्रियताको बारेमा मजाले कुरा गर्न सक्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र यदि तपाईँ विश्वासमा हुनुहुन्न र तपाईँको मनमा चाहिँ विश्वास गर्ने मानिसहरू चाहिँ विदेशी हुन्, यिनीहरूले चाहिँ आफ्नो देश, आफ्नो सबै कुरा त्यागेका हुन् भन्ने तपाईँले सोचिरहनु भएको थियो भने सम्भवत आजको कार्यक्रमले तपाईँलाई केही हदसम्म हाम्रो आस्था र हाम्रो विश्वासको बारेमा अझै गहिरिएर बुझ्न सहायता पुगेको छ भन्ने मैले विश्वास लिएको छु। हस् त प्रिय मित्र, आजको लागि कार्यक्रमको निर्धारित समय सकिसकेको छ। हामी अर्को हप्ता फेरि भेट गर्ने नै छौं, तर आजको लागि भने मैले विदा लिनुपर्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्दैछ? कार्यक्रमसँग सम्बन्धित तपाईँका केही सल्लाह सुझावहरू छन्, प्रतिक्रियाहरू छन् भने तपाईँले कार्यक्रमको अन्तिममा दिने ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईँ अनलाइनमा एक्टिभ हुनुहुन्छ, अनलाइन प्लेटफर्महरू चलाउनुहुन्छ भने तपाईँले हामीलाई फेसबुकमा TWR नेपाल वुमेन अफ होप भन्ने एउटा पेजमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ अथवा TWR नेपालको पेजमा पनि मेसेज गर्न सक्नुहुन्छ। यदि तपाईँ टिकटक चलाउनुहुन्छ भने टिकटकमा पनि TWR आर वेमेन अफ होप भन्ने एउटा टिकटक आइडी छ, त्यहाँबाट पनि हामी आशाका कुराहरू गर्छौं। त्यहाँ पनि तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ र त्यहाँ पनि हामीले पोस्ट गर्ने कन्टेन्टहरू भिडियोहरू तपाईँले हेरेर आशिषित हुन सक्नुहुन्छ। हस् त आजको लागि म ममता कार्यक्रमबाट बिदा हुन्छु। अर्को हप्ता फेरि हामी भेट्नेछौ। तपाईँलाई परमेश्वरले अनुग्रह गर्नुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा।
2: नयाँ आशा,
3: नयाँ आशा,
2: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन। मतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पर्वतहरू हल्लाइए र डाँडाहरू हटाइए, तापनि समस्त मानिसहरू प्रतिको आफ्नो अटुट प्रेमलाई निरन्तरता दिनुहुने र आफ्नो शान्तिको करारलाई पूरा गर्नुहुने प्रेमिलो मुक्तिदाता ख्रिस्ट येशु प्रभुको प्रेमिलो वचनद्वारा प्रेम र आशा, सद्भाव अनि शान्तिको सन्देश दिन क्रियाशील ख्रिस्टीय रेडियो प्रस्तुतिमा हाम्रा प्यारा श्रोताहरूलाई न्यानो अभिवादन नमस्कार। आउनुहोस् कार्यक्रमलाई अघि बढाउँ यो ख्रिस्टीय भजनबाट।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। सन्चै हुनुहुन्छ होला भनी आरामको कामना पनि गर्दछु। प्रिय मित्रहरू, परमेश्वरको वचन अध्ययन गर्नलाई

0: फेरि हामी एकपटक भेला भएका छौं। आउनुहोस् आज पनि छोटो प्रार्थना द्वारा हामी परमेश्वरको आशिष बुद्धि र ज्ञानको कामना गर्दै हाम्रो अध्ययनलाई अगाडि बढाउँ। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँलाई। करूणाको खानी परमेश्वर, मानिसलाई माया गर्नुहुने परमेश्वर, तपाईँको चरणमा फेरि एकपटक हामी आउँदछौ। हामी जसो तपाईँ असल हुनुहुन्छ, जसो तपाईँ पवित्र हुनुहुन्छ, जसो तपाईँ सत्य हुनुहुन्छ, त्यस्तै बन्न सकौं भनेर आफ्नो शिर निहुराएर तपाईँ कहाँ आफ्नो हृदयको अन्तस्करणबाट विन्ती गर्दछौ। यो समय तपाईँ एक असल मित्र हुनुहुन्छ, जसले हामीलाई कहिले पनि त्याग्दिन भनेर वाचा गर्नुभएको छ। आज तपाईँकै वचन पढ्ने यो समयमा हाम्रो कमी कमजोरीहरूलाई स्वीकार गर्दै तपाईँको चरणमा हामी बुद्धि र ज्ञानको अपेक्षा गर्दै यो निवेदन गर्दछौ, प्यारो प्रभु येशु ख्रीष्टको नाउँमा, आमेन। प्रिय मित्रहरू, अहिले हामीले हर पल हर क्षण हाम्रो साथमा हुनुहुने एक उद्धारक मित्रको बारेमा अध्ययन गर्दैछौ। यसै सिलसिलामा हामीले कसरी हाम्रो हरेक दुःखमा परमेश्वर हामीसँग हुनुहुन्छ, हामीलाई आफ्नो ज्योतिमा डोर्याउन उहाँ अग्रसर हुनुहुन्छ भन्ने कुरालाई हामीले मनन गरिरहेका छौं यो समय। मित्रहरू, आज पनि त्यही पाठलाई अगाडि बढाउँदाखेरि एउटा कुरालाई मनन गरेर हामी अघि बढ्नेछौ। यो अध्ययनको क्रममा लिखित वचनको पुरानो करारमा उल्लेखित सुसमाचार कस्तो थियो भन्ने सवालको साथ, धेरै जसो समय वचनका विद्यार्थीहरू वा यसलाई अध्ययन गर्नेहरूले के सोच्ने गर्दछन् भने सुसमाचार चाहिँ नयाँ करारमा मात्रै आएको हो। यथार्थमा भन्ने हो भने जब इसरायलीहरू सिनै पर्वतको फेदीमा छाउनी लगाएर बसेका थिए, परमप्रभुले मोसालाई एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्न मिल्ने प्रार्थना घर रूपी पवित्र स्थानको पाल जस्तो नमूना उनलाई पर्वतमा देखाइएको जस्तो थियो त्यस्तै गरी बनाउनु भनी प्रस्थानको पुस्तकको 25 अध्यायको 40 पदमा उल्लेख भएको हामी पाउँछौ। हुन त योभन्दा अगाडि अझ अदनकै बगैँचामा पनि जब पापको प्रवेश भयो, जब आदम र हवाले पाप गरे, उत्पत्तिको 3:15 पनि परमेश्वरले मानिसको उद्धारको बाटो कसरी तयार गर्नुभएको थियो र उहाँको उद्धारको योजना उहाँले त्यहाँ बताउनु भएको हामी पाउँछौ। हुन त यो सिनै पर्वतको फेदीमा खड़ा गरेको अस्थायी पवित्र स्थानको त्यो संरचनाको नमूना पेश गरिएको वा त्यो आज्ञा गरिएको घटनाको लगभग 500 वर्षपछि प्रख्यात राजा सुलेमानले त्यो अस्थायी पालरूपी संरचनालाई स्थायी रूप प्रदान गरेका थिए। अस्थायी पालरूपी पवित्र स्थानको संरचनालाई स्थायी संरचनामा परिवर्तन गरे पनि यसलाई त्यही शैली र योजना अनुरूप बनाइएको थियो जुन यसको अस्थायी स्वरूपमा झल्कने गर्थ्यो। परमेश्वर व्यवस्थित तरिकाले सिकाउनुहुने एक असल गुरू हुनुहुन्छ। उहाँ चाहनुहुन्छ उहाँका शाश्वत सत्यहरूलाई हामी बिना कुनै गल्ती बुझौ भनेर, किनभने यो संसारको हाम्रो जीवन छेनेको हामीले लिने निर्णयहरूमा, हामीले गर्ने क्रियाकलाप सोचहरूमा, हाम्रो व्यवहारहरूले हामी भोलि कहाँ हुन्छौ भनेर त्यसलाई निक्योल गरिरहेको हुन्छ वा कमसेकम देखाइरहेको हुन्छ। हरेक तपाईँ र मेरो निर्णयले हाम्रो भविष्यलाई पनि प्रभावित पार्ने गर्दछ। अब यो राजा सुलेमानको त्यो वैभवशाली स्थायी संरचनातर्फ हामी लागौं। हरेक ससाना कुरा जुन राजा सुलेमानको त्यो वैभवशाली पवित्र संरचनामा व्यवस्थित गरी राखिएका थिए, ती हरेक थोकको निम्ति स्वयं परमप्रभु आफैले दिशा निर्देश गर्नुभएको थियो। नयाँ करारमा पूरा भएको हरेक सत्य प्रतिज्ञाहरू जो पुरानो करारको समयमा दिइएको थियो, त्यही कुराहरू ती पौराणिक इसरायलीहरूलाई सूक्ष्म तौरले गम्भीर रूपमा त्यो संरचनाभित्रको व्यवस्थित क्रियाकलापद्वारा बुझाइने गरिन्थ्यो र ती आत्मिक पाठहरू पुरानो करारको समयमा पनि पछि आउनुहुने मसीहा ख्रीष्टको संसारिक जीवन, मृत्यु र उहाँले हरेक मानिसको निम्ति स्वर्गीय पवित्र स्थानमा उहाँको मध्यस्थकर्ताको सेवकाईलाई देखाउनलाई प्रयोग हुने गर्दथ्यो, जसबाट त्यो संरचनाभित्र पस्ने र यसका क्रियाकलापमा शरीक हुने हरेक व्यक्तिको मगजमा परमेश्वरको व्यवस्था, परमेश्वरको असीम असाह प्रेम, उहाँको न्याय र मानव उद्धारको उहाँको महत्वपूर्ण योजनाको एक अमिट छाप पर्ने गर्दथ्यो। श्रोता मित्रहरू, हामीले विभिन्न अहम विषयहरूलाई हाम्रो अध्ययनको क्रममा लिएका छौं। त्यस्ता सवालहरू जसले मानव जीवनमा मानिसलाई घचघचाइरहेको हुन्छ, के परमेश्वर साँच्चै हुनुहुन्छ, के उहाँको अस्तित्व छ, स्वर्ग कति वास्तविक छ, परमेश्वरको शक्ति हाम्रो जीवनमा कसरी देखिन्छ, यस्ता यावत कुराहरूदेखि लिएर अहिले हामी हाम्रो जीवनमा हर पल हर क्षण उपस्थित रहने एक उदारक मित्रको बारेमा अध्ययन गर्दैछौँ। त्यसै सिलसिलामा हामीले परमेश्वरको पवित्र स्थानको विधिको छोटो अध्ययन पनि गरिरहेका छौँ। यो क्रमलाई निरन्तरता दिँदै एउटा छोटो सवाल गरौं श्रोता मित्रहरू, जब परमप्रभुले मूसालाई पवित्र स्थान निर्माणको निर्देशन दिनुभयो, तब के एउटा विशेष उद्देश्य त्यहाँ रहेको थियो? उहाँको अर्थात परमेश्वर। यसको जवाफ प्रस्थानको पुस्तकको 25 अध्यायको 8 पदले दिँदछ, जहाँ यो लेखिएको छ, म यानि कि परमप्रभु परमेश्वर तिनीहरूका अर्थात मानिसहरूका मध्यमा वा बीचमा बस्नलाई तिनीहरूले मेरो लागि एउटा पवित्र स्थान बनाऊ। परमेश्वर मानिसहरूसँग मिलापमा रहन चाहनुहुन्छ। परमेश्वर सम्बन्धहरूको परमेश्वर हुनुहुन्छ। उहाँ मानिसहरूसँग एउटा न्यानो प्रेमपूर्ण इमान्दार सम्बन्धमा रहन चाहनुहुन्छ। तर मानिसले यो संसारमा उसको प्रवृत्ति वा उसको प्रकृति यस्तो भएको छ, स्वार्थको कारण, पापको कारण, कि उसले कहाँबाट के गरेर हुन्छ आफ्नो गलत स्वार्थ मात्र सिद्ध गर्न खोज्दछ। तर परमेश्वरले त्यो जान्दा जान्दै पनि मानिसको हितको खातिर आफूलाई मानिसको मित्रको रूपमा प्रस्तुत गर्नुहुन्छ। सृष्टिकर्ता परमेश्वर र उहाँको आफ्नै स्वरूपमा बनाइएको उहाँको अनुपम सृष्टि मानिसको बीच एउटा दुःखद दूरी चाहिँ पापको कारण आइलाग्यो। पवित्र परमेश्वर र पापी मानिसको बीचको खाडल वा दूरीलाई परमप्रभु परमेश्वरले कसरी हटाउन सक्नुहुन्छ? मानिसलाई उसको पापबाट बचाउने उहाँको श्रेष्ठ योजना कस्तो छ? र फेरि परमेश्वर कसरी मानिसको बीचमा बस्न सक्नुहुन्छ त भन्ने जस्ता सवालहरूको जवाफ पवित्र स्थानको संरचनाभित्र गरिने सेवा कार्यहरूले स्पष्ट रूपमा बताउने गर्दथे। पुरानो करारको समयमा पवित्र स्थानको संरचना इसरायलीहरूको निम्ति प्रार्थना र आराधनाको केन्द्र पनि थियो। यसभित्र गरिने क्रियाकलापले कसरी परमेश्वर र मानिसहरू बीच संवाद हुन सक्छ, सम्पर्क स्थापित हुन सक्छ, वा भनौँ परमेश्वरले मानिसहरूसँग कसरी सम्पर्कमा रहनुहुन्छ र मानिसहरू पनि कसरी परमेश्वरसँग सम्पर्कमा रहन सक्छन् भन्ने कुरालाई प्रष्टताका साथ औल्याउने गर्दथ्यो। श्रोता मित्रहरू, यो कुरा तपाईँले लुकाको सुसमाचारीय पुस्तकको 1 अध्यायको 10 उल्लेखित बयान अनुसार पनि थाहा गर्न सक्नुहुन्छ, जहाँ हरेक बिहान र हरेक बेलुका मानिसहरू पवित्र स्थानको संरचनाको वरिपरि जमा हुने गर्दथे र परमेश्वरसँग प्रार्थनामा ध्यानमग्न रहन्थे र परमप्रभुका प्रतिज्ञाहरू, उदाहरणको लागि जो प्रस्थानको पुस्तकको 30 अध्यायको 6 पदमा उल्लेखित भएको छ, जहाँ उहाँ भन्नुहुन्छ, म तँसित त्यहाँ भेट गर्नेछु भनी उहाँले भन्नुभएको थियो, ती प्रतिज्ञाहरूलाई उनीहरू दावी गर्ने गर्दथे। अनि साँच्चै परमेश्वर पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो। हामीले प्रस्थानको पुस्तक होस् वा लेवी गन्ती व्यवस्थादेखि अगाडि बढ्दै आएर दाउद अनि सुलेमानको समयसम्म पनि ती कुराहरू थाहा गर्न सक्छौ कि परमेश्वर त्यहाँ उपस्थित हुनुहुन्थ्यो भनेर। मित्रहरू, संसारमा मानिसहरूलाई जति प्रकाशको आवश्यकता छ, जति ज्योतिको उज्यालोको आवश्यकता छ, ती प्रत्येक प्रकाशहरू परमेश्वरले आफ्नो असल समयमा आफ्नो वचन मार्फत बताउनुहुन्छ, खुलाउनुहुन्छ। परमेश्वरको वचनले भन्दछ, अन्तको दिनहरूमा ज्ञान बढ्दै जानेछ। साँच्चै ज्ञान बढ़िरहेको पनि छ। परमेश्वरले त्यस्ता वचनहरू आफ्नो लिखित वचनहरू मार्फत खुलाउनु भइरहेको छ, जुन सत्यताहरू, जुन ज्योति, जुन प्रकाश तपाई र मलाई आफ्नो जीवन बचाउनको लागि आवश्यक छ। हामीले निर्णय लिँदाखेरि सही निर्णय लिनुपर्दछ, ताकि भोलि हामी पछुताउन नपरोस्। परमेश्वरले त बाटो खुला गर्नुभएको छ, तर हाम्रो आफ्नै स्वार्थको कारण, आफ्नै घमण्डको कारण, आफ्नै भूलको कारण हामी उहाँले निक्योल गर्नुभएको असल समाधानलाई पक्रन हामी असमर्थ भइरहेका हुन्छौं। परमप्रभुको लिखित वचन पढ्ने क्रममा यो कुराले अचम्म पारिदिन सक्छ कि पुरानो करारले जुन उद्धारको सुसमाचारको बारेमा बताउँछ, परमेश्वरको मानिसप्रतिको प्रेमलाई केन्द्रमा राखेर त्यही सुसमाचारलाई नयाँ करारले पनि आत्मसात गर्दछ। यसको अर्थ यो पनि हो कि परमप्रभु बदलनुहुन्न मानिस जस्तो। परमेश्वर हिजो पनि प्रेम हुनुहुन्थ्यो, आज पनि प्रेम हुनुहुन्छ र भोलि पनि प्रेम नै रहनुहुनेछ। र जो जसले परमप्रभुलाई जान्दछु वा पछ्याउँदछु भनेर दावी गर्दछ, त्यो व्यक्तिले पनि प्रेम गर्ने गर्दछ। मित्र, परमेश्वर तपाईँ र मेरो एक भरपर्दो उद्धारक मित्र हुनुहुन्छ, र यही कुरा उहाँको एक मात्र पुत्रले कलवरीमा प्रष्टताको साथ देखाउनु भएको छ भन्दै आजको यो अध्ययनलाई यहीँनिर राख्दै म विदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा। श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
2: भित्ताको लेखोट, लेखोट, लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
1: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

श्रोता साथीहरू, यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

भइसकेपछि तथा हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। कार्यक्रम पिताको इच्छाको पर्खाइमा बसिरहनु भएको छु म श्रोता मित्रलाई। आज पनि कार्यक्रम पिताको इच्छाको नयाँ तथा नौलो एपिसोडमा म हार्दिक स्वागत गर्न चाहन्छु र कार्यक्रममा हामी परमेश्वर पिताको इच्छालाई आज पनि खोजी गर्नेछौँ र परमेश्वर पिताको योजना इच्छा हाम्रो जीवनमा परमेश्वर के राख्नु भएको छ भन्ने कुरा चाहिँ हामीले निरन्तर परमेश्वरको वचनद्वारा अध्ययन गरेर खोजी गरिराखेका छौँ। र उत्पत्तिको पुस्तक 31 अध्यायबाट मैले दुईटा एपिसोडमा केही कुराहरू मैले बोलेको थिएँ र परमेश्वर पिताले याकुबलाई कसरी चाहिँ आफ्नो ससुराली घरबाट छुटकारा गराउनु भयो, 20 वर्षको यो यात्रालाई परमेश्वरले चाहिँ अब त्यतिकै राखेर अब फेरि नयाँ यात्रा सुरु गर्नको लागि परमेश्वरले याकुबलाई कसरी अराउनु भयो र कसरी लाभबाट परमेश्वरले छुटकारा गराउनु भयो र उनको कन्ट्रोलबाट परमेश्वरले कसरी याकुबलाई चाहिँ ओभरकम गर्नुभयो भन्ने कुरा चाहिँ हामीले हेरेका थियौँ र कसरी चाहिँ उनले चाहिँ पुरानो त्यो लगभग दासत्वको जस्तो जीवनलाई कसरी चाहिँ उसले छोडे, परमेश्वरले छोड्न जसरी लगाउनु भएको थियो, आफ्नो घर फर्क, अब तिमी त्यो पुरानो ठाउँमा नबस, अब तिमीले आफ्नो नयाँ यात्रालाई सुरु गर्नुपर्छ, तिम्रो परिवार बसिसकेको छ, तिमीलाई मैले सबै कुरामा स्थापित गरिसकेको छु, अब तिमीलाई मैले प्रतिज्ञा गरे भयो भने तिमी आफ्नो जन्मभूमिमा पिताको घरमा चाहिँ तिमी फर्कनुपर्छ, किनभने त्यो देश चाहिँ मैले तिमीलाई प्रतिज्ञा गरेको छु, तिम्रो पिता इसाक र तिम्रो पिता अब्राहमलाई मैले प्रतिज्ञा गरेको देश हो त्यो, तिमी त्यहाँ फर्केर जानुपर्छ भनेर जसरी परमेश्वरले देखाउनु भयो र उनी त्यहाँ जानको लागि तयार भए र परमेश्वरले उनको यात्रालाई सुरक्षित पनि राखिदिनु भयो। भले उनको ससुराली उनलाई एकदमै डरलाग्दो तरिकाले खेदेका थिए तर परमेश्वरले त्यो एउटा दुष्टताले भरिएको त्यो खेदाईबाट चाहिँ छुटकारा दिनुभयो र याकुबलाई बचाउनु भयो र यसरी चाहिँ उनी उनको त्यो 20 वर्षको पुरानो जुन एउटा ससुराली परिवारमा बसेको जीवन थियो त्यसलाई चाहिँ त्यागेर या त्यसबाट छुटकारा पाएर चाहिँ उनले त्यो एउटा नयाँ जीवनको सुरुवात गर्नको लागि यात्रा गरेको हामी पाउँछौँ र परमेश्वरले यसरी याकुबलाई छुटकारा दिनु भएको छ हामी कुरा हामी पाउन सक्दछौँ। र उत्पत्तिको पुस्तक 32 अध्यायमा आज हामी हेर्नेछौँ र यहाँ पिताको इच्छा के छ भन्ने कुरा पनि हामी अवलोकन गर्नेछौँ तर कार्यक्रमलाई हामी अगाडि बढाउँदै जानेछौँ। यो समय चाहिँ हामी एउटा मिठो परमेश्वरको गीत सुन्नेछौँ, इन्द्रेणी जस्ता रङ्गी बिरङ्गी तिम्रा प्यारा प्यारा सपना।

यो मिठो गीतपछि म कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। उत्पत्ति 32 अध्यायमा आएर हामी हेर्छौँ भने यहाँ एसावसँग भेट गर्नको लागि चाहिँ याकुबले तयारी गरिराखेका छन् र त्यो भेट गर्ने तयारी गर्नुभन्दा अगाडि नै यहाँ परमेश्वरले चाहिँ उहाँको दूतहरूलाई चाहिँ पठाउनुहुन्छ र याकुबलाई भेट गर्छ। त्यहाँ एउटा स्वर्गीय परमेश्वरका फौज नै त्यो देखा पर्दछन् र याकुबले भन्छन् कि यो त परमेश्वरको फौज हो। एक पदमा त्यहाँ भनेको छ, तब याकुब आफ्नो बाटो लागे औ परमेश्वरका दूतहरूले तिनीसँग भेट गरे। याकुबले उनीहरूलाई देखेर भने यो त परमेश्वरको फौज हो, यसकारण तिनले त्यस ठाउँको नाउँ मनहेम राखे। परमेश्वरको पल्टन फौजलाई उनले चाहिँ त्यहाँ देखेका छन्। भनेको त्यहाँ दुईपल्ट भनेको त्यहाँ अब धेरै स्वर्गदूतहरूको फौज फौज भनेको हिसाबले चाहिँ एउटा नर्मल खाले स्वर्गदूत होइन कि, तर युद्ध गर्ने स्वर्गदूतहरू, आत्मिक संसारमा चाहिँ लडाई गर्ने स्वर्गदूतहरू चाहिँ त्यहाँ खडा भएका थिए याकुबको साथमा। उनी यात्रा गर्दै थिए, अब अलग्गै यात्रा गर्दै थिए, एक्लै यात्रा गर्दै थिए भनेको आफ्नो परिवारसँग उनी चाहिँ अब एक्लै यात्रा गर्नको लागि चाहिँ हिँडेका थिए, किनभने लाभानबाट चाहिँ उनी छुटेका थिए। अब उनको एक्लो जीवन सुरु भएको थियो, आफ्नो परिवारसँगको व्यक्तिगत जीवन चाहिँ सुरु भएको थियो। अर्थात् यो व्यक्तिगत जीवनको यात्रालाई सुरु गर्दै गर्दा चाहिँ परमेश्वरले चाहिँ आफ्नो फौजलाई पठाउनुहुन्छ याकुबसँग भेट गर्नको लागि। र यसबाट परमेश्वरले के देखाउन चाहनुहुन्छ भने, याकुब तिमी सँगै यात्रा गर्ने चाहिँ मेरा फौजहरू पनि छन्, म पनि तिम्रो साथमा छु, तिमी एक्लै यात्रा गर्दै छैनौ। हेर, तिम्रो साथमा युद्ध गर्नको लागि, यो आत्मिक संसारमा लडाई गरेर तिमीलाई विजय हासिल गराउनको लागि मेरा स्वर्गदूतहरू, मेरा फौजहरू तिमीसँग छन्। अर्थात् मेरो पुरापुर साथ तिमीसँग छ, मैले तिमीलाई केयर गरेको छु, मैले तिमीलाई सहायता गरेको छु, मैले तिमीलाई पठाएको छु, मैले तिमीलाई एक्लै छोडेको छैन। त्यस कारणले गर्दा तिमीलाई मैले जब पठाउँछु कुनै ठाउँमा जाऊ भनेर, तिमीलाई म एक्लै पठाउँदै छैन, मेरा फौजहरू तिमीसँगै छन्, तिमी सुरक्षित छौ, स्वर्गीय सेनाका दलहरू तिमीसँग छन् र तिमी चाहिँ आत्तिनु पर्दैन, भयभीत हुनु पर्दैन र तिम्रो यात्रालाई जारी राख, अगाडि बढ। परमेश्वरले यसरी चाहिँ याकुबलाई

0: खोज्दै हुनुहुन्थ्यो र याकुबले आफ्नो दाजु एसावसँग भेट गर्नको लागि चाहिँ अब त्यो मनसाय बनाइराखेको अवस्था हामी पाउँदछौँ र खासै अब याकुब र एसावको बिचमा चाहिँ एक किसिमले चाहिँ एउटा ठुलो सम्बन्धमा दरार थियो किनभने याकुबले चाहिँ आफ्नो दाजु एसावको चाहिँ ज्येष्ठ अधिकारीलाई खोजेका थिए र साथसाथै छल गरेर आफ्नो दाजुले पाउनुपर्ने आशिष आफ्नो पिता इसाकले दिन लागिराखेको आशिष पनि आफैले लिएका थिए भेष बदलिएर त्यसरी चाहिँ छल गरेर उनले आफ्नो दाजुको आशिष पनि खोजेका थिए र त्यो बेलामा एसाव चाहिँ एकदमै रिसाएका थिए र याकुबलाई मार्न चाहन्थे पिताको मृत्यु पश्चात र यो कुरा थाहा पाइसकेपछि रिबेकाले चाहिँ आफ्नो छोरा याकुबलाई चाहिँ आफ्नो घरबाट भगाइदिन्छन् र आफ्नो मामा घर जानको लागि चाहिँ भनेकी हुन्छन् र त्यो बेलादेखि सुरु भएको यो यात्रा हो 20 वर्षको यो यात्रा जहाँ उनले विवाह गर्छन् परिवार बसाउँछन् र त्यसपछि परमेश्वरले अब त्यहाँबाट छुट्याउनु हुन्छ र फेरि दाजुसँग भेट गर्ने इच्छा गरेका छन् 20 वर्ष पश्चात यो भेट गर्ने इच्छा उनले यहाँ गरेका छन् हिसाबसँग तर यो भेट गर्दै गर्दाखेरि चाहिँ उनी धेरै डराएका छन् र मेरो दाजु हिसाबले मलाई मारिहाल्छन् कि भन्ने एउटा गहिरो डर उनको हृदयमा पसेको छ र उनले चाहिँ अब हिसाबसँग भेट गर्न जानको लागि चाहिँ उनले त्यहाँ दुईटा दललाई विभक्त गर्न खोज्दैछ पहिले सुरु चाहिँ उनले चाहिँ भेट गर्नको लागि चाहिँ यसरी चाहिँ अब चाहन्छन् भनेर चाहिँ खबर पठाउनको लागि आफ्नो मानिसहरू याकुबले पठाउँछन् र त्यसपछि एसावले चाहिँ अब भेट गर्न आउँदैछन् भनेर चाहिँ अब याकुबलाई खबर दिइन्छ 400 जनाको मान्छेहरू लिएर चाहिँ एसाव चाहिँ भेट गर्न आउँदैछन् तपाईँलाई भनेर खबर फेरि फर्काएर याकुबका मानिसहरू लिएर आउँछन् अब त्यसपछि चाहिँ याकुब एकदमै डराउँछन् र त्यसपछि उनले चाहिँ दुईटा दललाई तयार गर्छन् र पहिलो दललाई अगाडि पुर्याउँछन् भनेको पहिलो दलमै उनले चाहिँ धेरै कुराहरू त्यहाँ उनले त्यो साथमा राखेका हुन्छन् कि उनले भेट गर्न जाँदाखेरि चाहिँ अब सौगातहरू चाहिँ त्यो दलसँगै राखिदिएका हुन्छन् अब हामीले त्यहाँ 7 पदमा हामी हेर्छौँ भने तब याकुब साह्रै डराएर घबराए भनेर भनेको छ त्यसले आफूसँग भएका मानिसहरू भेडाका बगालहरू गाई गोरुहरूका बथान र उटहरूलाई दुई दलमा विभक्त गरे यदि हिसाब आएर एक दललाई मारे पनि अर्को दल त उम्कन सक्ला भने तिनले सोचे अब यहाँ 9 पददेखि चाहिँ उसले प्रार्थना गरेको कुरा हामी पाउँछौँ अनि यहाँ उसले प्रार्थना गरेर परमेश्वरको भन्छन् कि 9 पददेखि 12 पदसम्म हे मेरा पिता अब्राहमका परमेश्वर र मेरा बाबु इसहाकका परमेश्वर हे परम प्रभु जसले मलाई त तेरै देशमा तेरा कुटुम्बहरू कहाँ जा र म तेरो भलाइ गर्नेछु भन्नुभएको थियो तपाईँको दासलाई जति करुणा र सत्यता देखाउनु भएको थियो त्यसको म कति पनि योग्य छैन किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ तर अहिले मेरा दुईवटा दल भएका छन् म बिन्ती गर्दछु मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस् किनकि तिनीसँग मलाई डर लाग्छ नत्र त आमा छोरा छोरीहरू समेत हामी जम्मैलाई तिनले मार्लान् तर तपाईँले भन्नुभएको छ साँच्ची नै म तेरो भलाइ गर्नेछु र तेरा सन्तानहरू समुद्रका बालुवा सरह तुलाउनेछु जो अत्यन्तै धेरै भएको हुनाले गनी साध्य हुने छैन यसरी चाहिँ उसले चाहिँ प्रार्थना गर्छन् र दुईटा दललाई विभक्त पनि गर्छन् र उनले परमेश्वरलाई परमेश्वर गर्नुको प्रतिज्ञालाई पनि स्मरण गराउँछन् कि तपाईँले चाहिँ मलाई धेरै सन्तानहरू दिन्छु भनेर भन्नुभएको छ समुद्रका बालुवा सर चाहिँ म चाहिँ तेरो सन्तान चाहिँ तुलाउँछु भनेर भन्नुभएको छ म चाहिँ तँलाई भलाइ गर्छु भनेर भन्नुभएको छ अनि अत्यन्तै धेरै सन्तानहरू भएको कारणले गर्दा ती पनि साध्य हुने छैनन् भनेर भन्नुभएको छ यस कारणले गर्दा यी प्रतिज्ञाहरू छन् तर मलाई मृत्युको डर आइराखेको छ मलाई र साथसाथै मसँग भएका मेरो परिवार सबैलाई एसावले मार्लान् भन्ने मलाई डर लागिराखेको छ तर प्रतिज्ञा चाहिँ तपाईँले यस्तो गर्नुभएको छ परमेश्वर पिता हामी कोही पनि मर्दैनौँ तर हाम्रो चाहिँ वृद्धि हुनेछ हाम्रो चाहिँ परिवारको वृद्धि भएर हामी बाँचिराखेर हाम्रो चाहिँ ठुलो एउटा जाति नै हुनेछ भनेर परमेश्वरले तपाईँले यसरी प्रतिज्ञा गर्नुभएको छ जो चाहिँ समुद्रका किनारका बालुवा शरीर हुनेछन् भनेर भन्नुभएको छ. हाम्रो सन्तानहरू चाहिँ समुद्र किनारको बालुवासहरू जो चाहिँ धेरै भएको हुनाले गर्नु पनि सकिँदैन भनेर यसरी चाहिँ तपाईँले प्रतिज्ञा गर्नुभएको छ भनेर यसरी भनिराखेको छन्. भनेको चाहिँ अब यसरी याकुबले चाहिँ परमेश्वरले के भन्नु खोज्दैछन् भने यो प्रतिज्ञा हामीसँग छ, त्यस कारणले गर्दा हामीलाई मृत्युबाट तपाईँले जोगाउनुहोस् पनि भन्न खोजिराखेका छन्. यो प्रार्थना गर्दै गर्दाखेरि चाहिँ उनको यहाँ डर पनि छ, शङ्का पनि छ, विश्वास पनि छ, र यहाँ उनले आफ्नै बुद्धिले काम पनि गर्न खोजिराखिराखेका छन् होइन. यी सबै कुराहरू चाहिँ मिश्रित कुराहरू छन्. अनि यहाँ अब हामी तेह्र पददेखि तल आएर हामी यसलाई हेर्छौँ भने चाहिँ यहाँ के गरेका छन् भने यसैले तिमी त्यस रात त्यही बास बसेर आफूसँग भएका सम्पत्तिबाट तिमीले दाजु इसाकको निम्ति सौगात छुटाए भनेर भनेको छ. र चौथो पदले भन्छ कि अर्थात 200 बाख्री, 20 बोका, 200 भेडी, 20 भेडा, 30 दुहना ऊठ र 3 बच्चा, 40 गाई र 10 साढे, 20 गधिनी र 10 गधा, यी सबै तिनले बथान गरी आफ्ना दासहरूलाई जिम्मा लगाए र तिनीहरूलाई भने म भन्दा अघि अघि जाओ र बथान बथानको बीचमा फासला राख. तिनले सबैभन्दा अघिल्लोलाई यसो भने मेरा दाजु हिसाबले तँलाई भेटेर त कसको मानिस होस्, त कहाँ जाने होस्, तिम्रो अघि अघि गएका यी बथानहरू कसका हुन् भनेर सोध्नु भयो भने तैँले यसो भन्नु ती त तपाईँका दास याकुबका हुन्, यी जम्मै मेरा प्रभु इसाकको निम्ति सौगात पठाइएका हुन्. हेर्नुहोस् उहाँ चाहिँ हाम्रा पछि पछि हुनुहुन्छ. तिनले एक किसिमले दोस्रो तेस्रो र बथानका पछि पछि लाग्ने जम्मैलाई आज्ञा दिए. इसाकलाई भेट्दा तिमीहरूले यसो पनि भन्नु हेर्नुहोस् तपाईँका दास याकुब हाम्रा पछि पछि आउँदै हुनुहुन्छ, यही तिमीहरूले भन्नु. किनभने तिनले यस्तो विचार गरे कि मेरा अघि अघि गएका सौगातले मैले तिनको रिस साम्य गर्न सक्छु होला, त्यसपछि म तिनको सामने पर्नेछु, सायद तिनले मलाई ग्रहण गर्नेछन्. यसै कारण ती सौगात तिनी भन्दा अगाडि गए, तिनी आफू चाहिँ त्यस रात आफ्नै पालमा बसी बिताए. र वचनले के भन्छ भने त्यस रात तिनी उठे र तिनका 2 पत्नी र 2 दासी र 11 छोरा र छोरीलाई लिएर यपोकको जङ्घार तरे. तिनले उनीहरूलाई खोलाको पारी पठाए र त्यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि पठाए भनेर भन्दछ. र यसरी चाहिँ उनी चाहिँ एक्लै त्यहाँ बस्छन् है. अब उनले चाहिँ अरू सबैलाई पठाइदिन्छन्, योपोको जग्गा चाहिँ सबैलाई तराइदिन्छन्, तर उनी चाहिँ एक्लै रहन्छ पालमा. खोलाको पारी सबैलाई पठाइदिन्छन्, तिनी चाहिँ उहाँहरू नै बस्छन्, उनी एक्लै रहन्छ. र त्यस बेला चाहिँ एकजना व्यक्ति चाहिँ उज्यालो नहुन्जेल तिनीसँग कुस्ती लड्छ. यो बाइबलको घटना चाहिँ धेरै विश्वभरि नै उद्धृत हुने घटना हो कि याकुबसँग चाहिँ त्यहाँ लडाइँ गर्ने एकजना स्वर्गदूत आएका थिए र याकुबले चाहिँ लडाइँ गरेको कुरा, कुस्ती खेलेको कुरा चाहिँ हामी पाउँदछौँ. उसले रातभरि चाहिँ त्यो व्यक्तिसँग लडाइँ गरेका छन् र उसले चाहिँ त्यहाँ जान दिएका छैन र त्यो व्यक्तिलाई चाहिँ एकदमै उसले चाहिँ एकदम पक्रिराखेको कारणले गर्दा अब एकदमै कुस्ती खेलेर अनि त्यो व्यक्तिले चाहिँ याकुबलाई जित्नै नसकेको कुरा पनि यहाँ बाइबलले भन्दछ. हामीले यहाँ 25 पदलाई पढ्छौँ भने यस्तो लेखिएको छ, त्यस व्यक्तिले याकुबलाई जित्न नसकेका देखेर याकुबको जाँघको खोक्रो भागलाई छुनुभयो र उहाँसित कुस्ती लड्दा लड्दै याकुबको जाँघको घेरी खुस्कियो भनेर भनेको छ. याकुबलाई जित्नै नसक्ने गरी याकुबले चाहिँ त्यसरी कुस्ती खेलेको कुरा हामीलाई वचनले देखाउँदछ. र त्यो व्यक्ति या स्वर्गदूतले चाहिँ उनको त्यो जाँघको नसालाई छोइदिएको कुरा बचेले भन्दछ र त्यसपछि गेडी फुस्कियो भनेर भन्दछ. अनि तब ती व्यक्तिले भने उज्यालो हुन लाग्यो, मलाई जान देऊ, तर याकुबले भने मलाई आशीर्वाद नदेऊ जेलसम्म म तपाईँलाई जान दिन्न. उसले चाहिँ त्यसरी दृढता व्यक्त गरेको छ, मलाई तपाईँले आशिष दिनैपर्छ, मलाई आशिष नदिएसम्म तपाईँ चाहिँ यहाँबाट जान पाउनु भनेर चाहिँ उसले चाहिँ त्यसरी चाहिँ एकदमै पक्रिराखेको कुरा हामी पाउँदछौँ. र त्यहाँ लडाइँ गर्ने त्यो व्यक्तिले चाहिँ उसलाई सोधेका छन् कि तिम्रो नाउँ के हो, तिनले भन्छन् कि मेरो नाउँ याकुब याकुब भनेर उसले चाहिँ भन्छन्. र त्यस व्यक्तिले भन्छन् कि अब उपरान्त तिम्रो नाउँ याकुब होइन तर इजरायल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लडन त गर्यो अनि विजय भयो भनेर भनिएको छ. र पछि चाहिँ उसले त्यो ठाउँको नामलाई चाहिँ उसले पनियल भनेर राख्छन् र उसले त्यहाँ भन्छन् कि परमेश्वरको सम्मुखै परे तापनि मेरो ज्यान बाँच्यो भनेर उसले भन्छन्. परमेश्वरसँग उसले चाहिँ त्यहाँ लडन्त गरेको कुरा हामी पाउँदछौँ. खास इसरायल नाउँको अर्थ छ है परमेश्वरसँग लड्न गर्ने व्यक्ति भन्ने बुझिन्छ है, अथवा इसरायल भनेको नामको अर्थ चाहिँ परमेश्वरसँग कुस्ती खेल्ने लडाई गर्ने, र पोनियलको अर्थ चाहिँ परमेश्वरको दर्शन भन्ने हुन्छ। त्यहाँ एल भन्ने शब्द छ, एल भन्ने शब्दले चाहिँ परमप्रभु भनेर देखाउँदछ, पनि एल भनेर आएको छ, अनि त्यहाँ परमेश्वरको दर्शन छ भने त्यहाँ देखेको कुरा हामी पाउँदछौँ। र यो कुराले हामीलाई के देखाउँछ भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ मानिससँग चाहिँ एउटा व्यक्तिगत सम्बन्ध गाँच्न चाहनुहुन्छ र कहिले पनि उहाँले चाहिँ छोड्नु, उनी एक्लै थिए, एक्लो पर्दाखेरि चाहिँ परमेश्वर झन् नजिक भएर आउनुभएको थियो याकुबसँग, सबैलाई उनले पठाइसकेका थिए आफ्नो परिवारका सदस्यहरू, उनी मात्र त्यो नदीको वारी चाहिँ रहिरहेका थिए, एक्लै थिए। सायद मेरो विचारमा चाहिँ उनी परमेश्वरसँग एकान्त समय बिताउन चाहन्थे र क्वाइट टाइम उनी बिताउन चाहन्थे, र परमेश्वरले उनलाई भेट गर्नुभयो र रातभरि नै त्यहाँ कुस्ती चल्यो। र यो भेटभन्दा अगाडि नै त्यहाँ परमेश्वरले यात्राको सुरु गर्दा गर्दै नै फौज पठाइसक्नु भएको थियो, मैले अगाडि नै कार्यक्रमको सुरुमै यो कुरा मैले तपाईँको अगाडि भनिसकेको छु। र एक्लो जब तपाईँ पढ्नुहुन्छ नि त्यतिखेर परमेश्वरसँग तपाईँले क्वाइट टाइम अर्थात् त्यो शान्त समय बिताउने कोसिस गर्नुहोस्। जब तपाईँको सामने ठुलो डर त्रास तपाईँले देख्नुहुन्छ, तपाईँ त्यतिखेर झन् एक्लो समय परमेश्वरसँग बिताउने प्रयास गर्नुहोस्। जसरी त्यहाँ याकुब चाहिँ धेरै डराएका थिए, उनले त्यहाँ ठुलो डरको सामना गर्दै थिए, अब यसाब मेरा दाजुले मलाई मार्छन्, आफ्नो रिसको बदला लिन्छन्, र मलाई मेरो परिवार सबैलाई उनले चाहिँ सखाप पार्छन् भनेर त्यसरी चाहिँ मृत्युको डरमा उनी बसिराखेको थिए, र एक्लै परमेश्वरसँग आफ्नो बहहरू हृदयका डरहरू हृदयका त्यो चलिराखेका ठुलो एउटा आधी बिरीका कुराहरू चाहिँ उनले त्यहाँ पोख्न खोजिराखेको, र परमेश्वर पनि त्यहाँ आउनु भएको थियो र यसरी रातैभरि त्यहाँ कुस्ती चलेको कुरा हामी पाउँदछौँ। र हामीले के कुरा बुझ्न सक्छौँ भने आजको यो बाइबलको खण्डबाट हामीले पिताको इच्छालाई के बुझ्न सक्छौँ भने जब तपाईँ एकदमै ठुलो डरको सामना गर्दै हुनुहुन्छ भने परमेश्वरले तपाईँलाई अझै बलियो बनाउन चाहनुहुन्छ। तपाईँले चाहिँ त्यो कुराको सामना गर्नुभन्दा अगाडि चाहिँ तपाईँले धेरै सङ्घर्ष गरेको कुरा परमेश्वर चाहनुहुन्छ, परमेश्वरसँग समय बिताएको होइन उहाँसँग प्रार्थनामा लडेको परमेश्वर चाहनुहुन्छ, आफै आफ्नो बलमा युद्धमा अगाडि गएको परमेश्वर चाहनुहुन्छ, तर परमेश्वर सँगसँगै तपाईँ गएको परमेश्वर चाहनुहुन्छ। जब तपाईँ प्रार्थना गर्नुहुन्छ नि त्यतिखेर यो कुरा देखिन्छ कि तपाईँ परमेश्वर सँगसँगै जान चाहनुहुन्छ, तर तपाईँ आफैमा निर्भर हुन खोज्नुभयो भने त्यहाँ दुर्घटना पनि हुन सक्छ। तर पनि परमेश्वरले त्यहाँ साथ त्यसै छोड्नुहुन्न, या याकुबले आफै योजना पनि बनाएका छन्, डर पनि थियो र उनले परमेश्वरसँग प्रार्थना पनि गरेका थिए, तर त्यहाँ त्यसले दल दल गरी चाहिँ मानिसहरू अगाडि पठाइराखेको कुरा हामी पाउँछौँ, तर पनि परमेश्वरले त्यहाँ विजय दिनुभएको छ। तर इसरायलले परमेश्वरलाई खोजी गरेको कुरा हामी पाउँदछौँ, यो कुरा चाहिँ हामीले महत्वपूर्ण छ, यसलाई बुझ्नुपर्नेछ। र हामीले पाँचवटा कुरा चाहिँ आजको यो बाइबलले खण्डबाट हामीले बुझ्नुपर्ने परमेश्वरको पिताको इच्छाहरू हाम्रो जीवनमा चाहिँ म तपाईँको अगाडिमा राख्न चाहन्छु के छ भन्ने कुरा चाहिँ, खास पहिलो नम्बरमा चाहिँ परमेश्वरले के गर्न चाहनुहुन्छ भन्दाखेरि चाहिँ विगतको सामना गर्न र नयाँ पहिचान स्वीकार गर्न चाहिँ परमेश्वरले हामीलाई लगाउनुहुन्छ, यो चाहिँ परमेश्वर पिताको इच्छा हो। याकुब चाहिँ लामो समयसम्म चाहिँ आफ्नो धूर्त स्वभावमा बाँचिरहेका मानिस थिए, एसाफसँगको भेट हुनुभन्दा अघि उनले परमेश्वरसँग सङ्घर्ष गरेका थिए, त्यो रातभरको लडाईलाई हामीले विचार गरौँ, र परमेश्वरले याकुबको नाउँलाई बदली गरिदिनुहुन्छ र इसरायल राखिदिनुहुन्छ। यसले के देखाउँछ भने परमेश्वरको इच्छा हामी केवल पुरानो स्वभावमा बसिरहेको होइन, बरु उहाँको आशिषद्वारा परमेश्वरसँग लड्ने वा विजय हुने नयाँ व्यक्ति बनेको हेर्न चाहनुहुन्छ। र दोस्रो नम्बरमा पूर्ण निर्भरताको खोजी गरेको परमेश्वर चाहनुहुन्छ। याकुबले रातभरि सङ्घर्ष गर्दा आफ्नो शक्ति र चलाखी प्रयोग गरे, तर जब परमेश्वरले उनको जाङको जोडीको नसालाई छोइदिनु भयो, याकुब चाहिँ लङ्गुडो व्यक्ति भए। त्यसपछि सायद उनले रातभरि परमेश्वरसँग प्रार्थना गरिरहेको हुनसक्छ या लडाइँ गरिरहेको हुनसक्छ, अब मैले चाहिँ भोलि दाजुको सामना गर्न गइराखेको छु, मलाई चाहिँ शक्ति दिनुहोस्, म चाहिँ एकदमै दाजुको सामना गर्न सकौँ भनेर या युद्ध गर्न सकौँ भनेर त होइन, तर पनि म चाहिँ खडा हुन सकौँ भनेर सायद त्यसरी चाहिँ परमेश्वरसँग बल मागिराखेको थियो होला। तर परमेश्वरले झन् निर्बल बनाइदिनु भयो, किनभने उनी त खोच्चाएर हिँड्ने मान्छे बने, त्यो जाङको नसालाई परमेश्वरले खुस्काइदिनुहुन्छ र उनी त झन् खोच्चाएर हिँड्ने मान्छे बन्छ, र यहाँ चाहिँ परमेश्वरको इच्छा स्पष्ट देखिन्छ कि उहाँ हामीले चाहिँ हाम्रो आफ्नै बलमा भर परेको होइन तर उहाँको कृपामा भर परेको चाहिँ चाहनुहुन्छ, त्यसमाथि चाहिँ निर्भर भएको देख्न चाहनुहुन्छ परमेश्वर। जब याकुब असहाय भए तब मात्र उसले भने कि तपाईँले मलाई आशिष नदी म तपाईँलाई छोड्ने छैन। यो पूर्ण समर्पणताको एउटा बिन्दु हो। मलाई आशिष दिनुहोस् भनेर उसले अन्तिममा त्यहाँ भन्दछन् जब उनी कमजोर भए। र तेस्रो नम्बरमा डरको ठाउँमा आशिषको स्थापना। याकुब एसावसँग डराएर ठूलो तनावमा बसिराखेका थिए रातिभरि, जस्तो यहाँ अघिल्लो दिन उनी धेरै तनावमा थिए। जब तपाईँको हृदयमा केही कुराको डर आउँछ तपाईँ धेरै तनावग्रस्त बन्नुहुन्छ, तपाईँलाई शान्ति चाहिएको हुन्छ, त्यो डरबाट तपाईँलाई छुटकारा चाहिएको हुन्छ, रिलिफ चाहिएको हुन्छ। अनि तर परमेश्वरले उनीसँग सङ्घर्ष गरेर यो प्रमाणित गरिदिनु भयो कि उनी मानिस एसावसँग होइन परमेश्वरसँग सही सम्बन्धमा हुनु बढी महत्वपूर्ण छ। हाम्रो जब सम्बन्ध परमेश्वरसँग बलियो हुन्छ भने संसारका मानिसहरूसँगको हाम्रो डर, संसारसँगको हाम्रो डर त्यो चाहिँ गौण हुन्छ। पहिला हामीले सम्बन्ध मिलाउनु पर्ने चाहिँ परमेश्वरसँग हो, र एसावसँग सम्बन्ध मिलाउन या याकुबले खोजिराखेका छन्, तर पहिले सम्बन्ध चाहिँ बलियो बनाउनु चाहिँ परमेश्वरसँग आवश्यक थियो याकुबले। र त्यही भएर रातभरि त्यहाँ परमेश्वरसँग कुस्ती भइरहन्छ, परमेश्वर आफै भेट गर्न आउनुहुन्छ र नाम पनि परिवर्तन गरिदिनुहुन्छ र उसलाई आशिष पनि दिनुहुन्छ। र चौथो नम्बरमा हाम्रो परमेश्वरको इच्छा के छ भन्दाखेरि नम्रता र स्वीकार युक्ति। परमेश्वरले याकुबलाई सोध्नुहुन्छ कि तिम्रो नाम के हो। याकुबले आफ्नो नाउँ भन्छ कि म याकुब हुँ भनेर भन्छ, र खास याकुब नामको अर्थ चाहिँ छल गर्ने भन्ने हुन्छ, खुट्टा समात्ने। उसले चाहिँ आफ्नो दाजु इसाकको खुट्टा समातेर जन्मेका थिए जन्मदाखेरि चाहिँ, त्यतिखेर जन्मिने बित्तिकै उनको नामै छल गर्ने भनेर राखेको थियो। र आफ्नो नाउँ आफैले उच्चारण गर्दा याकुबले आफ्नो विगतको पाप र स्वभावलाई स्वीकार गर्नु परेको कुरा हामी यहाँ अनुमान लगाउन सक्छौ। र परमेश्वरको इच्छा यो छ कि हामी हाम्रो वास्तविकता उहाँको सामने लुकाउनुको सट्टा स्वीकार गरौं, ताकि उहाँले हामीलाई नयाँ बनाउन सकुन्। यो कुरामा चाहिँ हामीले धेरै विचार गर्नुपर्ने हुन्छ। तपाईँ अहिले के कुरासँग वास्तविक रूपमा सङ्घर्ष गरिराख्नु भएको छ, के कुराको लडाईँ चलिराखेको छ तपाईँको हृदयमा, तपाईँको जीवनमा, तपाईँको परिवारमा, तपाईँको सेवकाईमा, तपाईँको काममा, त्यो वास्तविक कुरा के हो नलुकाइकन राख्नुहोस्। किन परमेश्वर सबै जान्नुहुन्छ, खुलस्त राख्नुहोस्। याकुबले आफ्नो डर, म यो यो कुरासँग डराइराखेको छु, मेरो दाइले मलाई मार्ला भन्ने मलाई डर लागिराखेको छु, खुलस्त राखिदिए तर मार्न सकेनन्। पछिको एपिसोड हामी देख्छौँ मार्न सकेनन्। परमेश्वर साथ म भइदिनु, उहाँले फौज पठाइदिनु भयो, स्वर्गीय फौजहरू त्यहाँ सुरुमै भेट गर्न आएका थिए, र उसले त्यस ठाउँको नाम नै उसले मनहिम भनेर राखेका थिए, जसको अर्थ हुन्छ पाले घर। परमेश्वर नै त्यहाँ पाले भइदिनु हुन्छ कि भने पालेको काम के हो, सुरक्षा दिने, गार्ड गर्ने। परमेश्वरले गार्ड गर्नु भएको छ, ठुला ठुला गार्ड गर्ने फौजहरू पठाइदिनु भएको छ दुई पल्टन, र यसरी परमेश्वरको सुरक्षा भरपूर छ तपाईँको जीवनमा। यो कुरा चाहिँ हामीले चाहिँ स्वीकार गर्नु जरुरी छ। अब पुरानो कुरालाई चाहिँ हामीले चाहिँ छोड्नु जरुरी छ, र नयाँ नाम त्यहाँ परमेश्वरले हुन्छ, इजरायल भन्ने नाम दिनुहुन्छ। अब तिमी पुरानो मानिस होइनौ, तिमीले नयाँ यात्रा सुरु गर्दैछौ, तिमी पुरानो याकुब होइन, तर तिमी चाहिँ इजरायल हो। परमेश्वरसँग सङ्घर्ष गर्ने, परमेश्वरसँग प्रार्थना गर्ने, परमेश्वरसँग हिँड्ने, परमेश्वरसँग जिउने मानिस हौ तिमी। तिम्रो अब अस्तित्वै एउटा चेन्ज भएको छ भनेर परमेश्वरले भन्दै हुनुहुन्थ्यो। नम्रतासहित चाहिँ हामीले चाहिँ आफ्नो परमेश्वरको अगाडि हामीलाई जे परेको छ त्यो स्वीकार गर्नु नै परमेश्वर चाहनुहुन्छ, र परमेश्वरले तपाईँलाई जे कुरा परिराखेको छ त्यसबाट उतार्नु पनि हुन्छ। र पाँच नम्बरमा सम्बन्धको नवीकरण गरेको परमेश्वर चाहनुहुन्छ है। अब याकुबले त्यो ठाउँको नाम चाहिँ पनियल भनेर राखेका थिए, जहाँ चाहिँ परमेश्वरको दर्शन उसले त्यहाँ पाए, उसले म परमेश्वरलाई मैले देखेँ भनेर उसले त्यहाँ भनेका छन्। र यसले के देखाउँछ भने परमेश्वरको इच्छा हामीसँग व्यक्तिगत आमने सामनेको सम्बन्ध राख्नु चाहनुहुन्छ, त्यो इच्छा चाहिँ परमेश्वरको छ। उहाँ केवल टाढाको शक्ति हुनुहुन्न, खालि हामी चाहिँ परमेश्वरलाई स्वर्गमा बस्ने महाशक्ति, उहाँ चाहिँ शक्तिशाली हुनुहुन्छ भनेर मात्र देखिराखेको हुन्छ। यत्रो स्वर्ग बनाउनु भएको छ, यत्रो पृथ्वी बनाउनु भएको छ, उहाँ चाहिँ शक्तिशाली हुनुहुन्छ। खालि परमेश्वर भनेर हाम्रो यसो आँखा चाहिँ मेरो सम्झिने बित्तिकै हामी ऊ हो शक्तिशाली मात्र हामी सम्झिराखेका हुन्छौँ। उहाँ हाम्रो सङ्घर्षको क्षणमा हामीसँगै हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो व्यक्तिगत परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई चाहिँ हामी कतिपटक बिर्सिन्छौँ। त्यो सम्बन्धलाई चाहिँ हामी बिर्सन्छौँ तर शक्तिलाई मात्र सम्झिराखेको हुन्छौँ। खास परमेश्वर चाहिँ हाम्रो सम्बन्ध हो, शक्ति होइन। शक्ति हो आफ्नो ठाउँमा छ, परमेश्वर हि इज मोस्ट पावरफुल या भनौँ न ओम्निपोटेन्ट गड हुनुहुन्छ भनेको सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। सो त उहाँको त्यो अस्तित्व नै त्यो हामी अब के भनेर वर्णन गरौँ होइन, उहाँ परमेश्वर हो, शक्तिशाली, शक्तिको पनि शक्ति, महाशक्ति परमेश्वर उहाँ हुनुहुन्छ। तर त्यो भन्दा नि अझै माथि चाहिँ उहाँ हाम्रो पिता हुनुहुन्छ, एउटा सम्बन्ध गाँसमा चाहिँ मानिससँग चाहनुहुन्छ र गाँसीको सम्बन्ध चाहिँ हाम्रो चाहिँ परमेश्वरसँग छ, सम्बन्ध एउटा रिलेसनमा परमेश्वर चाहिँ हामीसँग बस्न चाहनुहुन्छ र परमेश्वरको नजिक चाहिँ हामी आएको परमेश्वर चाहनुहुन्छ र याकुब जसरी परमेश्वर नजिक आएको थियो एउटा गहिरो सम्बन्ध त्यहाँ स्थापित भएको थियो। परमेश्वरले याकुबको नामै चेन्ज गर्नुभयो, इस्रायल नाम राखिदिनु भयो, झन नजिक हुनुभयो, यसरी चाहिँ एउटा नयाँ सम्बन्ध स्थापित भएको हामी देख्न सक्छौँ र परमेश्वर पिताले पनि तपाईँको जीवनमा नयाँ सम्बन्ध गाँस्न चाहनुहुन्छ। यो कुरालाई चाहिँ हामीले विचार गरौँ र पिताको इच्छा चाहिँ यही नै छ हाम्रो जीवनमा। आजको कार्यक्रमबाट मैले विदा माग्नुपर्ने समय भइसकेको छ। म विश्वास गर्छु आजको कार्यक्रमबाट पिताको इच्छा के छ भन्ने कुरा तपाईँले जानिसक्नु भएको छ, बुझिसक्नु भएको छ। मैले सबै कुरालाई मैले स्पष्ट राखिदिएको छु। अझै तपाईँले खोजेर अरू नयाँ नयाँ इच्छाहरू पनि तपाईँले आफैले अध्ययन गरेर पत्ता लगाउनु पनि सक्नुहुन्छ। तपाईँले अध्ययन गर्नुहोस्, परमेश्वरले तपाईँले सहायता गर्नुभएको होस्। म भने विदा हुन चाहन्छु। अर्को हप्ता यसै दिन यसै समय कार्यक्रम पिताको इच्छा लिएर म आउने नै छु। तबसम्म परमेश्वरले तपाईँ सबैलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम गुड फ्रेन्ड कोरिया।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। परमेश्वरलाई जीवनको पहिलो स्थान दिँदा सबै आशिषहरू थपिन्छन्, तर उहाँलाई अन्तिममा राख्दा आत्मिक र संसारिक जीवन दुवै व्यर्थ बन्दछ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ सिकद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

यदि हामीले धन सम्पत्ति, काम धन्दा, परिवार, स्वास्थ्य वा मनोरञ्जनलाई जीवनको पहिलो स्थानमा राख्यौं र परमेश्वरलाई अन्तिम वा चिसो भात जस्तो तुच्छ मान्यौं भने परमेश्वरसँगको हाम्रो आत्मिक सम्बन्ध पूर्ण रूपमा तोडिन्छ। मत्ती 6 अध्यायको 33 पदले स्पष्ट भन्दछ कि हामीले पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुपर्छ। दौड़मा भाग लिने तेस्रो युवकले भुइँमा छरिएका सुन, सुन्दरता र सम्पत्तितिर नहेरी आफ्नो लक्ष्य हासिल गरे झैं हामी पनि संसारका लोभ लालच र आकर्षणहरूमा अल्मलिनु हुँदैन। यदि हामी परमेश्वरलाई दोस्रो वा अन्तिम स्थानमा राखेर आशिषको आशा गरिरहेका छौं भने त्यो हाम्रो ठूलो भ्रम हो। यसैले आजको हाम्रो प्रतिबद्धता, हे प्रभु येशु, आजदेखि मेरो जीवनमा तपाईँ नै पहिलो प्राथमिकता हुनुहुन्छ। धन सम्पत्ति, काम वा सांसारिक लोभ भन्दा माथि राखेर म हप्ताको पहिलो दिन र मेरो सम्पूर्ण जीवन तपाईँलाई अर्पण गर्दछु। मलाई सधैँ तपाईँको राज्य र धार्मिकताको पहिलो खोजी गर्ने शक्ति दिनुहोस्। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97453045 97453045। साथै हरेक शनिबार 10 बजे शुरू हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजको लागि यति नै। अर्को हप्ता फेरि भेटौँला। जय मसीह। साथै नमस्कार।

जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम अन्तर्विन्ती लिएर म ज्ञानो उपस्थित भइसकेकी छु र अन्तर्विन्तीमा चाहिँ हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ। एकअर्काको निम्ति प्रार्थना, आफ्नो निम्ति प्रार्थना कति धेरै महत्वपूर्ण कुरा छ भनेर चाहिँ परमेश्वरको वचनमा थुप्रै ठाउँमा उल्लेख गर्नुभएको छ अनि विभिन्न किसिमको प्रार्थनाको विषयमा त्यहाँनिर लेखिएको छ। हामीले गर्ने निरन्तर नियमित गर्ने प्रार्थनाको विषयमा, उपवाससँग सम्बन्धित प्रार्थनाको विषयमा, विभिन्न समयहरूमा बस्ने प्रार्थनाको विषयमा थुप्रो व्यक्तिहरूले चाहिँ त्यहाँ उपवास बस्नुभएका कुराहरू, प्रार्थना गर्नुभएका कुराहरू र हामी हेर्छौँ भने चाहिँ परमेश्वरको वचनमा पनि एकदमै उत्साहपूर्ण तरिकाले प्रार्थनासँग सम्बन्धित कुराहरू उहाँले गर्नुभएको छ अनि प्रार्थना र अन्तर्विन्ती किन र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि परमेश्वरको वचनमा थुप्रै थुप्रै ठाउँमा लेखेको हामी देख्दछौ। त्यो कारणले गर्दा आज हामी यो समय चाहिँ प्रार्थना के हो त भन्ने विषयमा थोरै कुराकानी गर्नेछौ। प्रार्थना के हो भन्ने विषयमा सबभन्दा राम्रो परिभाषा अथवा बाइबलका विभिन्न खण्डहरूले नै दिन्छन् होइन, यसको परिभाषा चाहिँ यीशु ख्रीष्टले मत्तीको पुस्तकमा सिकाउनु भएको खण्ड विश्लेषण गर्दा चाहिँ प्रार्थनासित तीन कुराहरू पर्दछन्, जस्तै सम्बन्ध, प्रवेश र सम्बोधन। मत्तीको पुस्तक 6:9-13 तपाईँहरूले यो कुरालाई पाउन सक्नुहुनेछ। विषयमा पनि परमेश्वरको वचनमा थुप्रै थुप्रै ठाउँमा लेखेको हामी चाहिँ देख्दछौ। त्यो कारणले गर्दा आज हामी यो समय चाहिँ प्रार्थना के हो त भन्ने विषयमा थोरै कुराकानी गर्नेछौ। प्रार्थना के हो

छ यस खण्डले चाहिँ प्रकट गरेको छ। परमेश्वरलाई व्यक्तिगत रूपमा चिनेर स्वीकार गरेका व्यक्तिहरू उहाँका सन्तानहरू हुन्। यस्तो सम्बन्ध बिना अथवा बाबु र छोराछोरीको नाता बिना प्रार्थना सम्भव छैन। प्रार्थना चाहिँ परमेश्वरसँग जब हामीले परमेश्वरलाई चिनेर आफ्नो हृदयमा ग्रहण गर्छौं अनि हामीले उहाँसँग कुराकानी गर्ने कुरालाई नै हामी प्रार्थना भन्दछौं। यीशु ख्रीष्टलाई विश्वास नगरेका कुनै पनि व्यक्तिको प्रार्थना परमेश्वरको सिंहासनसम्म पुग्न सक्दैन पनि भनिन्छ। मानिसको परम्परा अनुसार शिक्षा दिएर रटेको प्रार्थना वास्तवमा यथार्थ प्रार्थना होइन। त्यो कारणले गर्दा चाहिँ परमेश्वरले चुन्नुभएका व्यक्तिहरू, परमेश्वरले बनाउनु भएका व्यक्तिहरू जसले चाहिँ परमेश्वरलाई चिनेर उहाँको नाउँमा प्रार्थना गर्छन्, घुँडा टेक्छन् भने चाहिँ त्यो प्रार्थना चाहिँ वास्तविक प्रार्थना हो भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले चाहिँ सिकाउनु भएको छ। अनि साँचो प्रार्थना सम्बन्धबाट सुरु हुन्छ। कुनै पनि कुराको विषयमा प्रार्थना गर्न सक्छौ होइन, जस्तो बिरामी हुँदा, स्वास्थ्य हुँदा, घटिकमी अभाव हुँदा, प्रशस्तता हुँदा, अथवा जुनसुकै समयमा पनि हामी प्रार्थना गर्न सक्छौ र जुनसुकै विषयमा पनि हामी प्रार्थना गर्न सक्छौ। तर त्यसको लागि चाहिँ हाम्रो सम्बन्ध हुनु पर्दछ, त्यो पनि परमेश्वरसँग। कोसँग माग्ने त को हो त स्रोत भन्ने कुरा थाहा पाउनु पर्छ। त्यो कारणले गर्दा प्रार्थना गर्नु अघि अथवा कुनै विषयका निम्ति निवेदन गर्नु अघि चाहिँ परमेश्वरमाथि विश्वास गर्नु चाहिँ एकदमै असल कुरा हो अथवा आवश्यक कुरा हो। योहन्नाको १२मा पनि यो कुरालाई भनिएको छ, सम्बन्ध बिना परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सकिँदैन। त्यो कारणले गर्दा परमेश्वरसँगको सम्बन्ध पश्चात नै हामी प्रार्थना गर्न सक्छौ। तपाईँ कुनै पनि कलेजमा अथवा कुनै पनि स्कूलमा भर्ना गर्नको निम्ति, त्यो स्कूलमा पढ्नको निम्ति, त्यो स्कूलको लागि चाहिँ भर्ना भएको हुनुपर्छ अथवा त्यो स्कूलमा पढ्नको लागि, जानको लागि, त्यहाँको हो भन्नको लागि चाहिँ तपाईँले त्यहाँ चाहिँ भर्ना गर्नुपर्छ अथवा नाम लेखाउनु पर्छ, तपाईँको परिचय दिनुपर्छ, को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ। भनेको चाहिँ प्रार्थना गर्नको निम्ति पनि तपाईँ कोसँग प्रार्थना गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ, परमेश्वरसँग तपाईँको सम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ भनेर चाहिँ म यो समय चाहिँ तपाईँहरूलाई उत्साह दिन चाहन्छु। अनि तपाईँहरूले कसरी प्रार्थना गरिरहनु भएको छ विचार गर्नुहोस्। तपाईँले परमेश्वरसँग सम्बन्ध आजसम्म जोडेर प्रार्थना गर्न सक्नु भएको छैन भने चाहिँ अबदेखि जोड्नुहोस् र परमेश्वरले प्रार्थना सुन्नुहुनेछ भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय श्री नमस्कार।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईव को पुनः प्रसारण।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz छौं। कार्यक्रम आदम ईदको साथमा म अनि
3: र आज पनि फेरि एउटा नयाँ श्रृंखला सहित हामी दुवै हाम्रो श्रोताहरूलाई साथ दिनको लागि उपस्थित भइसकेको छौ।
2: साथमा प्राविधिक मित्र विजयजी पनि हुनुहुन्छ र आज विवाहका निकै मिठा मिठा कुराकानी गर्ने भन्दाखेरि पनि समसामयिक विषयवस्तुमा जानु पर्दाखेरि पूनमजी अत्यन्त दुःखदायी खबरहरू हामीले सुनिरहेका छौं। अहिले देशको चाहिँ बाढ़ी पहिरोको चपेटामा परेर किसिमको विटन्दा मचाइरहेको अनि जसमा चाहिँ मानिसहरू हताहत भएको होइन, धेरै मानिसहरू बेपत्ता भएको, यस्ता यस्ता घटनाहरू हामीले देखिरहेका छौँ, सुनिरहेका छौँ। अनि यसको निम्ति चाहिँ विशेष अनुरोध हामी गुड न्युज एफएमबाट सबैलाई प्रार्थनाको आह्वान गर्न चाहन्छौँ।
3: एकदमै हामी प्रार्थनामा नै उचालौ हाम्रो देशको लागि र यो प्राकृतिक कुराहरू कतिवटा यो भवितव्य कुराहरू चाहिँ कसरी हाम्रो हातमा हुने कुराहरू होइन र यो अचानक भएको कुराहरूको लागि अब जे भयो ती कुराहरूलाई चाहिँ परमेश्वरले सम्हाल्नु भएको छ। अब फेरि त्यस्तो खालको होइन दोहोरिएर नभएको त्यो ठाउँहरूमा, किनभने कतिचोटि त्यो पनि भनेको हामी सुनिरहेको छौँ, फेरि अर्कोचोटि पनि त्यहाँ हुने चान्सेसहरू छ भन्ने यस्तो कुराहरू पनि कसरी सुन्दै गर्दाखेरि चाहिँ त्यस्तो नभएको होस्, अब प्रभुको हात साथ त्यहाँ परेको होस्। कतिजना व्यक्तिहरू अझै पनि बेपत्ता हुनुहुन्छ, कतिजना व्यक्तिहरू होइन भेटिरहनु भएको छ, कतिजना एकदम त्रसित हुनुहुन्छ भन्ने खबरहरूले हामीलाई पनि अलिकति विचलित चाहिँ बनाइरहेको छ। तर पनि हामी चाहिँ विचलित हुने भन्दा पनि प्रार्थना गर्ने व्यक्तिहरू हौ, प्रार्थनामा उचालौं ती ठाउँहरूको लागि, ती मानिसहरूको लागि र हाम्रो देशको लागि भनेर हामी श्रोताहरूलाई आग्रह र अनुरोध पनि गर्न चाहन्छौ।
2: जब यो घटनाहरू यसरी घट्दछ अनि ठूलो हानि नोक्सानी भयो

0: भन्ने हुन्छ। अनि यसमा चाहिँ मानिस पनि दोषी होइन, प्रकृति पनि दोषी भनौँ कि होइन, किनभने चेतनाको कमी कहिले काहीँ सचेतना नहुँदाखेरि चाहिँ हामी चाहिँ अप्ठ्यारोमा पर्न पनि सक्छौ। अनि त्यसले गर्दाखेरि हामीले सूचनाको आधारमा पनि आफ्नो जीवनलाई कसरी बचाउने भन्ने कुरा चाहिँ यस्तो अप्ठ्यारो परिस्थितिमा हामीले सोच्नुपर्छ। जे होस् धेरै दुःखको घडीमा चाहिँ सकेसम्म भौतिकी रूपमा मदत होइन अनि प्रार्थनाको मदत सबैजनाले गरौं भन्ने नै हाम्रो आह्वान हो। र आज कार्यक्रम आदम ईदमा हामी यस्तै समसामयिक विषयवस्तु पनि छन्, विविध कुराकानी नै भन्नुपर्छ,
1: र
0: विवाहका विषयमा कुनै विषय लिएर पनि हामी कुराकानी गर्न सक्छौ। अहिलेलाई भने एउटा निकै मिठो गीत सुनाउँछौ, त्यसपछि हामी आउँछौ।

0: दिउँसो ताले बाटेको यो डोरी छुट्ने छैन मृत्युले नतोडी, निकै मिठो गीत हामीले सुनेका छौँ श्रोतानिर, र हामीलाई बाइबलले पनि त्यही भन्दछ, तीन श्रोता हुँदछ विवाहमा, विवाहको बन्धनमा श्रीमान श्रीमती प्लस यीशु ख्रिस्ट भनेर हामीले भन्ने गर्छौँ उहाँको उपस्थितिलाई। र
1: हजुर, त्यो तीन सुताले बाँधिएको सम्बन्ध बलियो हुन्छ भनेर हामीले वचनहरूमा पनि धेरैचोटि विवाहको समयमा होस् अथवा अन्य समयहरूमा पनि सुनिरहेको हुन्छ। टारणजी, कसरी बलियो हुन्छ तीन सुताले बाँधेको डोरी, कसरी यो सम्बन्धहरू बलियो हुन सक्ने रहेछ र किन आवश्यक छ यो तीन सुताले बाँधिएको सम्बन्ध हुन चाहिँ?
0: हजुर, तीन सुता बिना चाहिँ हामी इसाई जगतमा अथवा परमेश्वरका जनको जगतमा भनौँ न, जति विवाहहरू हामी गर्छौँ बाइबलीय आधारमा परमेश्वरलाई विश्वास गरेर, तीन सुता बिना चाहिँ हाम्रो विवाह हुँदैन। अब अरू संसारको विवाहमा कस्तो किसिमले हुन्छ मलाई थाहा छैन, होइन, तर हामीले चाहिँ हाम्रो चाहिँ विवाहमा तीन सुता हुनैपर्छ। एकजना प्रभु येशु हुनुपर्छ, परमेश्वर हुनुपर्छ, किनभने बिना परमेश्वर चाहिँ हामीले त्यो विवाहलाई बलियो बनाउन सक्दैनौँ। शक्ति चाहिँ येशुमा छ नि त, उहाँले दिनुहुने शक्तिद्वारा चाहिँ हामीले हाम्रो दाम्पत्य जीवनलाई अगाडि बढाउन सक्छौँ। त्यसैले हामी प्रार्थना गर्छौँ, कसलाई गर्छौँ भन्दा परमेश्वरलाई गर्छौँ, होइन, अनि त्यो प्रार्थनाद्वारा हामीले जवाफहरू पाएर अनि हाम्रो दाम्पत्य जीवन चाहिँ सुखमय हुन सक्छ। त्यसैले गर्दा मलाई चाहिँ प्रभु येशूको उपस्थित बिना चाहिँ कुनै कुरो पनि सम्भव छैन।
1: एकदमै, र भर्खरै मात्र हामीले सुनेको गीत चाहिँ हाम्रो टार्जनजीले र हाम्रो गायिका सृष्टि सुनारजीले गाउनु भएको गीत रहेको छ, अनि हाम्रो श्रोताहरूको लागि हामीले यो गीतहरू बारम्बार राख्दै गर्दाखेरि हामी जतिचोटि सुन्छौँ यो गीतबाट एकदम उत्साहित पनि हुने गर्दछौँ। टार्जनजी, तपाईँलाई आज मौका परेको अवसरमा धेरै धेरै धन्यवाद, यति मिठो गीतमा स्वर दिनुभएको छ तपाईँले। र मैले आफ्नो कतिवटा मेमोरीहरू कलेक्ट गर्दै गर्दाखेरि चाहिँ हाम्रो मण्डलीहरूमा अथवा विभिन्न ठाउँहरूमा जहाँ विवाहको गीतहरू मध्ये जब यो गीत पनि बज्दछन्, धेरैजना व्यक्तिहरू एकदमै उत्साहित हुनुभएको, होइन, एकदमै अब यसमा शब्दहरू पनि कति सुन्दर छ नि त, त्यो कुराहरूबाट प्रभुको महिमा भएको पनि हामी देख्दछौँ। र विवाह एकदमै महत्वपूर्ण कुरा हो, विवाह बन्धन अनि विवाहका कुराहरू, तीन सुताले बाँधिएको जोडी भन्ने कुराहरू गर्दै गर्दाखेरि कतिचोटि विवाह यो महत्वपूर्ण कुरालाई चाहिँ अन्य कुराहरूले चाहिँ परमेश्वरको महिमा गर्न नदिएको, विभिन्न चुनौतीहरू लिएर आएको पनि हामी कसरी महसुस गर्दछौँ। जब वैवाहिक जीवन एकदम सुन्दर रूपमा अगाडि बढ़िरहेको बेलामा आफ्नो वैवाहिक जीवनमा यस्तो प्रकारको चुनौतीहरू चाहिँ नआओस् भन्नको लागि चाहिँ जोडीले कसरी आफ्नो जीवनलाई अगाडि बढ़ाउनु पर्छ होला भन्ने कुराहरू पनि एकदम महत्वपूर्ण छ जस्तो लाग्छ टार्जनजी मलाई।
0: हजुर, सदा मित्र पुनमजीले गीतको कुरा पनि गर्दै हुनुहुन्थ्यो, गीतले पनि धेरै प्रभाव पार्छ जीवनमा, होइन, म चाहिँ संगीत मन पराउने मानिस भएर कुनै गीत सुन्छु अनि त्यो मनन गर्छु अनि मेरो जीवनलाई त्यहाँ राख्छु, एकदमै मजा लाग्छ, आनन्द लाग्छ, होइन, कति गीतहरूले दुखी बनाउँछ, कति गीतहरूले आनन्दित पनि बनाउँछ। र हामीले यो गीत गाउँदै गर्दा चाहिँ कस्तो अवस्थामा गाउनुभयो भनेर चाहिँ प्रश्न गर्नु भएन, ठिकै छ, म भन्छु त्यसको हजुर। यो अवस्थामा चाहिँ हामीले हाम्रो एउटा प्लान चाहिँ पहिलेदेखि नै हो, विवाहको गीत चाहिँ कमी नै छ, हामी गुड न्युज एफएममा पनि बजाउने गर्छौँ, होइन, धेरै गण्य अवस्थामा थोरै भएको हुनाले यसलाई नगण्य बनाऊ भनेर हामी चाहिँ अलिकति थप्या हौँ, तर हाम्रो एउटा गीत सबैले रुचाइदिनु भयो, धेरै राम्रो लागेको छ, खुसी लागेको छ। कुमार अब्राहमज्यूले शब्द संकलन गर्नुभयो, होइन, अनि उहाँले प्रस्ताव राख्नुभयो सृष्टि बराइलीज्यू र मलाई गाउनको लागि, अनि सृष्टि बरालीज्यू त अलिकति के अरे संगीत क्षेत्रमा अबल व्यक्तित्व, होइन, अनि अबल व्यक्तित्वसँग मैले कसरी गाउने होला भन्ने एउटा मलाई चुनौती पनि थियो, अनि तर उहाँले पनि अलिकति मलाई हेल्प गर्नुभयो अनि गायौं, अनि शब्दहरू धेरै राम्रो थियो, मलाई मन परिरहेको थियो, अनि यसरी सबैले मन पराउनुहुन्छ भन्ने चाहिँ मैले सोचेको थिइनँ, गायौं ठिकै छ भन्ने जस्तो लागेको थियो, विवाहको गीत थिएन, गीत गाइयो भनेको थियो, तर जीवनमा धेरै इम्प्याक्ट पार्दो रहेछ भन्ने कुरा मैले थाहा पाएँ, अनि यो गीत पनि अहिले चाहिँ कस्तो लाग्छ भने परमेश्वरको योजना नै जस्तो लाग्छ, किनभने गीतबाट पनि परमेश्वरको आशिष चाहिँ मानिसलाई होस् भन्ने नै चाहन्छौँ।
1: एकदमै महत्वपूर्ण कुरा तपाईँले भन्नुभयो टारणजी, र अवश्य पनि गीत संगीतहरूले त मानिसहरूको जीवनमा एकदमै ठूलो, होइन, एकदमै इम्प्याक्ट पार्छ टारणजीले भन्नुभयो जस्तै नै, र विवाहको गीतहरूले पनि त्यसमा भएका शब्दहरूले पनि हाम्रो यो विवाहलाई अझै स्फूर्त अनि अझै सुन्दर अनि अझै आशिषमय बनाउनको लागि चाहिँ कति महत्वपूर्ण भूमिकाहरू पनि खेल्ने गर्दछ, र कुराकानीहरूलाई हामी अगाडि बढाइ नै रहेको छौँ।
0: श्रोतामित्र, माफ गर्नुहोला, मैले सृष्टि बराइलीजी भने, सृष्टि सुनारजी हुनुहुन्छ उहाँ, कहिले काहीँ बोल्दै गर्दाखेरि अब अलिकति बुढ्यौलीपना आयो कि जस्तो लाग्छ, कति कुराहरू बिर्सिरहेको हुन्छ। सुनारजी हुनुहुन्छ, उहाँ चाहिँ धेरै अबल व्यक्तित्व पनि हुनुहुन्छ, उहाँलाई हामी उहाँको स्वर सुनेर हामी मन्त्रमुग्ध पनि हुन्छौँ। र पुनमजी, हामीले वैवाहिक सम्बन्धको कुरा गर्नु पर्दाखेरि विवाह चाहिँ परमेश्वरले स्थापना गर्नुभएको एउटा करार हो होइन, र बाइबलमा विवाह मानिसले मात्र बनाएको सामाजिक व्यवस्था पनि त होइन, परमेश्वरले स्थापना गर्नुभएको सम्बन्धको रूपमा देख्छौ हामीले यसलाई। किनभने उत्पत्ति 2:18 पनि भन्दछ, परमेश्वरले भन्नुहुन्छ कि मानिस एक्लो हुनु राम्रो होइन, त्यसपछि स्त्रीलाई उसको लागि उचित सहयात्रीको रूपमा दिनुभएको छ। र उत्पत्ति 2:24 पनि भन्दछ, पुरूषले आफ्ना आमा बाबुलाई छोडेर आफ्नी पत्नीसँग जोडिन्छ र दुईजना एक शरीर हुन्छन्। यस्ता धेरै राम्रा राम्रा पदहरू छन् होइन, यसले विवाहमा साथीपन, एकता र जीवनभरको सम्बन्धलाई देखाउँछ। धेरै विवाहको गुणहरू धेरै नै छन् होइन। यसमा मलाई कस्तो लाग्छ भने जी, संसारमा गरिने विवाह चाहिँ एउटा बाँच्ने माध्यम पनि हुन सक्छ होइन। अब जुन समयदेखि चाहिँ विवाह बन्धनमा बाँधियो, अब बुढेसकालसम्म श्रीमती साथी होस्, श्रीमान साथी होस्, दुःख सुखमा भनेर त्यति मात्र एउटा भौतिक रूपमा मात्रै साथीको रूपमा सोचिया हुन्छ, त्यो स्पिरिचुअल रूपमा अथवा आत्मालाई बचाउने तरिकाले चाहिँ त्यो विवाह भएको हुँदैन। तर इसाई विवाहमा चाहिँ यसो ख्रिस्टलाई विश्वास गर्ने जनहरूकोले गर्नुभयो गरेका विवाहहरूमा चाहिँ हामी त्यहाँ चाहिँ एउटा मृत्युपछिको जीवनको लागि पनि गर्छौँ, र अहिले जोड्नुभएको परमेश्वरले जोड्नुभएको जोडी चाहिँ मृत्युपछि पनि हामी पुनरुत्थान हुनेछौँ भन्ने विश्वास गर्दछौँ।
1: एकदमै एकदमै सुन्दर कुरा दार्जनजी, एकदमै अर्थपूर्ण कुरा। र निश्चय पनि हामीले भौतिक रूपमा, आत्मिक रूपमा एकले अर्कालाई उत्साह दिँदै होइन, परमेश्वरले राखिदिनु भएको त्यो समय अवधिहरूमा जिउँदै उत्साह दिँदै अगाडि बढ्नको लागि अवश्य पनि चाहिने साथ र सपोर्ट भनेको जीवनसाथी हो। र जीवनसाथीको भूमिका, जीवनसाथीको आवश्यकता एकदमै महत्वपूर्ण छ। हामीले हाम्रो जीवनमा कचोटी कुराहरूलाई महसुस पनि गर्दै आइरहेको छौं र कुराकानीहरू हामी गर्दै जानेछौं। तर यो समयमा हामी दार्जनजी एउटा
0: गीत राख्छौं,
1: एकदमै गीत पछि उपस्थित हुने नै छौं।

0: हजुर, निकै अर्थपूर्ण भजन हामीले सुनायौँ. अलिकति यो नयाँ नै भजन हुनुपर्छ. यार्मिक गुरुङ र मेरी प्रधान भनेर भनिएको छ हाम्रो लागि चाहिँ अलिकति नयाँ गीत भएर एकदम राम्रो
1: रहेछ. एकदमै आशिषमय र यसरी नै विवाहका गीतहरू नयाँ नयाँ मिठा मिठा सुन्दै गर्दाखेरि चाहिँ हामी पनि आशिषित महसुस गरिरहेको छौ. र विवाह एकदमै महत्वपूर्ण कुरा हो भनेर हामी धेरै जसो कुराहरू गर्छौ, धेरै जसो हामी सुन्छौ पनि. र विवाह चाहिँ परमेश्वरको योजना हो भन्ने कुराहरूलाई पनि हामी सृष्टिको सुरुवातदेखि नै लिँदै आइरहेको छौं. र विवाह चाहिँ के मात्र चाहिँ होइन होला त टार्जुनजी, सायद प्रेम मात्रै होइन होला. विवाह त एउटा होइन अब जीवनभरिको एउटा साथ, के भन्छ त्यसलाई, कमिटमेन्ट कुराहरू पनि होला. र यसलाई चाहिँ हामीले कसरी लिनुपर्छ हाम्रो जीवनमा, र हामीले कतिचोटि विवाहको करारहरू बाँध्दै गर्दाखेरि पनि होइन दुःखमा सुखमा अस्वस्थतामा स्वस्थतामा साथ दिन्छु अथवा विविध कुराहरू गर्दै गर्दाखेरि विवाहमा चाहिँ हामीले प्रेम मात्रै हेर्ने कि अब चाहिँ यो मेरो जिम्मेवारी हो, दायित्व, कर्तव्य, कमिटमेन्ट हो, यसलाई चाहिँ मैले पूरा गर्नुपर्छ भनेर हामीले चाहिँ अब कसरी लिनुपर्छ होला टर्जनजी?
0: मलाई कस्तो लाग्छ भनेदेखि विवाह बन्धन चाहिँ परमेश्वरले किन बनाउनु भन्दाखेरि उहाँले त्यो विवाह तोडिएको अनि कसैले छुटाएको मन पराउनुहुन्न परमेश्वरले. जहिले पनि हाम्रो आफ्नो परमेश्वरलाई हामीले के पाउँछौँ भन्दाखेरि जहिले पनि जोड्नुहुने, जहिले पनि माया गर्नुहुने, जहिले पनि मिलाउनु हुने कुराहरू गरिएको छ. त्यसैले गर्दा यो चाहिँ संसारमा मात्रै नभएर भोलि स्वर्गीय पितासँग पनि मिलाउने एउटा सम्बन्ध जस्तो लाग्छ, किनभने ख्रिस्ट चाहिँ मण्डलीको शिर हुनुहुन्छ भनेर भनेको छ नि त, पत्नीको पति शिर भनेको जस्तै. त्यसले गर्दाखेरि हामी त यीशु ख्रिस्टलाई पनि भेट्नेवाला छौँ नि त, त्यसले गर्दा एउटा दुलहीको रूपमा मण्डली सजिरहेको छ यो समय. र मैले त्यसको ठ्याक्कै उत्तर भन्न नसके पनि यो चाहिँ अब एउटा शारीरिक बन्धन मात्रै अनि बाँचुन्जेलको लागि सहारा मात्रै नभएर, जसरी विवाहको करारमा अघि पनि हामीले भन्यौँ नि, विवाहमा दुःखमा सुखमा बिमारी रोगमा अभावमा भन्यौँ नि, त्यो मात्रै नभएर आत्मिक रूपले हेर्दाखेरि चाहिँ अर्कै छ तरिका, होइन, अर्कै छ बुझ्छौँ हामी. र चाहे जे भए पनि यो जोडी चाहिँ परमेश्वरले बनाउन चाहनुभएको पहिलेदेखि, जब हवा र आदमको पालादेखि मानिसलाई एक्लो रहन असल छैन भन्नुभयो नि. त्यसपछि मैले अर्को ठाउँमा के अनुभव गरेँ भने पुनमजी, जब नुहको जल प्रलय आयो होइन, त्यतिखेर उहाँले जुन जहाज बनाउँदै हुनुहुन्थ्यो परमेश्वरको निर्देशनमा, अनि त्यसपछि जहाज बनाइसकेपछि उहाँले प्रत्येक जोडी जोडी चाहिँ भित्र लानु होइन, प्रत्येक भाले पोथी चाहिँ लानु भनेर चाहिँ उहाँले भन्नुभयो. सारा संसारमा भएका जीव जन्तुहरूलाई उहाँले हाल्नु भएको छ, कहिले काहीँ पिक्चरहरूमा पनि हामी देख्छौँ होइन. अनि त्यो किन रहेछ भन्दाखेरि परमेश्वरको उद्देश्य चाहिँ फल्दै फुल्दै जाऊ भन्ने नै उत्पत्तिको पुस्तकमा भएको छ. र त्यसरी गर्दाखेरि दुईजना एक्लै अर्काको सहारा पनि हो होइन. परमेश्वरले चाहिँ हरेक अवस्थामा हामीलाई त्यसरी देखाउनु भएको छ. र मानिस त अझ उहाँको निम्ति सर्वश्रेष्ठ प्राणी हो होइन, उहाँले सृष्टि गर्नुभएको मध्येमा हामी सर्वश्रेष्ठ प्राणी भएको हुनाले हाम्रो लागि छुट्टै योजना छ. हाम्रो हामी आत्मा भएको मानिस भएको हुनाले पशु जस्ता होइनौ हामी. हाम्रो पुनरुत्थान हुन्छ, हाम्रो मृत्यु भए पनि भोलि हाम्रो अर्को जीवन छ भनेर चाहिँ हामी विश्वास गर्ने मानिसहरू भएको हुनाले सर्वश्रेष्ठ छौँ. त्यसैले गर्दा आज यो विवाह चाहिँ हामीले किन चाहिँ परमेश्वरको डरमा स्वस्थ राख्नुपर्छ भन्ने कुरा चाहिँ भोलिको लागि पनि हो. जब परीक्षा दिन्छौँ अनि राम्रो गरेको छौँ भने नतिजा राम्रो आउँछ नि त होइन. त्यसले गर्दाखेरि यो अवधिभरि हामीले वैवाहिक सम्बन्धभित्र, जस्तै तपाईँ विवाहित म विवाहित, हाम्रो वैवाहिक सम्बन्धमा जति कुराहरू हामीले सतर्कताका साथ, अझ मलाई कस्तो लाग्छ भने आत्मविवाहमा गरेका कुराहरूले पनि हाम्रो जीवनमा एकदम इम्प्याक्ट पारिरहेको हुन्छ कि, यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन भन्ने कुरा, अनि खुसी पनि लाग्छ. त्यसरी नै हामीले यो अवधिभरि चाहिँ पवित्र रहने होइन, आफूलाई परमेश्वरको अनज्ञाकारितामा जानदेखि बचाउने यस्ता कुराहरू गरेर आफूलाई पवित्र चोखो राख्ने काम चाहिँ हामीबाट भइराख्नुपर्छ प्रभु नआउँदासम्म. किनभनेदेखि अहिले चाहिँ कस्तो समय आएको छ भन्दाखेरि, अर्काको श्रीमतीप्रति आकर्षण हुने, अर्काको श्रीमानप्रति आकर्षण हुने, अनि व्यभिचारहरू बढेका कुराहरू हामी देख्छौँ होइन. दोस्रो विवाहहरू, बहुविवाहहरू गरेको देख्छौँ. कानुनी रूपमा पनि यो दण्डनीय भए पनि मानिसले यो मानिरहेको हुँदैनन्, किनभने संसारिक मोज मजा, संसारिक रमाइलोको निम्ति चाहिँ त्यस्तो सम्बन्धहरू गरिरहेका हुन्छन्। त्यसैले गर्दाखेरि चाहिँ यस्तो चाहिँ होइन विवाह,
1: एकदमै प्रभुले चाहनु भएको र परमेश्वरले चाहिँ उद्देश्य सहित चाहिँ गर्नुभएको विवाह चाहिँ यो प्रकारको अवश्य पनि होइन, जहाँ चाहिँ हामी अब कोही जोडिसकेको छौँ वैवाहिक जीवनमा भने अब त्यो नै तपाईँ हाम्रो चाहिँ सबै थोक हो, हाम्रो जीवनसाथी नै हाम्रो लागि सबै थोक हो। त्योभन्दा बाहेक चाहिँ हामीले अन्य वचनले पनि स्पष्ट भन्दछ, परपुरुष परस्त्रीहरूलाई हामीले मनमै मात्र सोध्छौँ भने पनि त्यहाँ व्यभिचार हुँदछ, त्यहाँ पाप हुँदछ। र यो व्यभिचार भन्ने कुराहरू एकदमै डरलाग्दो कुरा हो। यसै कारणले गर्दा पनि आज संसारमा विभिन्न प्रकारको घटनाहरू घटिरहेको छ, विभिन्न प्रकारको नराम्रो नराम्रो कतिवटा कुराहरू हामीले सुन्नु परिरहेको छ। कतिजनाले ज्यान गुमाउनु भएको छ, कतिजनाको जीवनमा परिवारमा नमिठो चोटहरू परेको छ। यस कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ हामीलाई दिइएको कुराहरूमा चाहिँ धन्यवादी हुने, अनि त्योभन्दा बाहेक आफ्नो जीवन साथी भन्दा बाहेकका व्यक्तिहरूलाई चाहिँ हामीले आफूभन्दा ठूलो व्यक्ति हो भने होइन, दाई दिदी होइन के हो त्यो अनुसार, आफूभन्दा सानो भने भाइ अनि बहिनी अथवा के छ तपाईँको नाता त्यो अनुसार चाहिँ हामीले हेर्नुपर्छ। त्योभन्दा बाहेक चाहिँ अन्य व्यक्तिहरूलाई हाम्रो वैवाहिक जीवनमा बाधा आउने प्रकारले चाहिँ हामीले हेर्ने अनि उहाँहरूप्रति एकदमै प्रेम राख्ने अनावश्यक रूपमा अनि उहाँहरूलाई हामीले चाहने प्रकारको कुराहरू गर्यौं भने चाहिँ वचनले कचोटि हामीलाई यो कुराहरू गर्नको लागि रोकहरू पनि लगाइरहेको छ, किनभने यो ठिक कुरा होइन र परमेश्वरले चाहनु भएको कुरा पनि होइन। श्रीमान र श्रीमती बाहेकका सम्बन्धहरू चाहिँ परमेश्वरले अवश्य पनि यी कुराहरूलाई प्राथमिकता दिनुभएको छैन। हामी अहिलेको जेनेरेसनमा जिइरहेको व्यक्तिहरूको लागि धेरै प्रकारको चुनौतीहरू पनि छ टार्जनजी, हामीले कतिचोटि सोसियल मिडियाहरूको थ्रुबाट होइन विभिन्न कुराहरूबाट यस्तो प्रकारको चुनौतीहरू देख्छौं, कतिजना व्यक्तिहरूको जीवनमा भइरहेको घटनाहरू देख्छौं, हामीलाई दुःख लाग्छ। तर हामी चाहिँ प्रभु पाएका व्यक्तिहरू र वचन अनुसार जिउने व्यक्तिहरू चाहिँ उहाँको डर भएमा रहेर वैवाहिक जीवनलाई अझै सुन्दर बनाउँदै चाहिँ अगाडि बढाउनु पर्छ भन्ने नै उत्साह हामी दिन्छौँ।
0: श्रोता मित्र, जब हामी पापमा प्र्याक्टिस गर्छौँ नि पापलाई होइन, जस्तै एउटा जति पवित्र व्यक्ति भए पनि, असल व्यक्ति आज्ञाकारी व्यक्ति भए पनि पापलाई प्र्याक्टिस गरिसकेपछि ऊ त त्यो पापमा फस्छ होइन, त्यसले गर्दा पापको ज्याला चाहिँ मृत्युमा जान सकिन्छ हामी। त्यसैले गर्दाखेरि त्यतातिरको प्र्याक्टिस अनि त्यतातिरको जीवन मोडाई ध्यान दिने कुराहरूलाई बिल्कुलै हामीले टर्न यु टर्न गरेर परमेश्वरतिर नै हेरिरहनु पर्ने हाम्रो उद्देश्य हो। र विवाहको अर्को उद्देश्य चाहिँ, विवाहको उद्देश्य केवल सन्तान जन्माउनु मात्रै होइन, एक अर्काको साथी र सहारा बन्नु पनि हो, सुख दुःखमा एक अर्कालाई साथ दिनु हो, प्रेम र विश्वासमा जीवन बिताउनु हो, परिवार निर्माण गर्नु र एक अर्कालाई परमेश्वरतर्फ अघि बढ्न प्रेरित गर्नु पनि हो होइन। आवश्यक अवस्थामा सन्तान हुर्काउनु, पति पत्नी बीच यस्तै किसिमको परमेश्वरले राखिदिनु भएको छ एउटा काम भनौँ न होइन, हामीले गर्नुपर्ने कर्तव्य भनौँ।
1: एकदमै, र अघि तपाईँले पापको प्र्याक्टिस भन्दै हुनुहुन्थ्यो, पापको प्र्याक्टिस होइन, हामी प्रेमको प्र्याक्टिस गर्दै अगाडि बढ्नेछौँ भन्दै यो समयमा एउटा गीतको साथ फेरि पनि हाम्रो श्रोतालाई हामी दिन चाहन्छौँ।

0: आज प्रिय श्रोता तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम आदम इब हामी दोयको साथमा. हामी प्रत्येक बिहिबार 12 बजेदेखि 1 बजीसम्म यो कार्यक्रममा आउने गर्छौं र वैवाहिक सम्बन्धका कुराहरू गर्छौं. तपाईँलाई कस्तो लागिरहेको छ, अवश्य पनि आफ्नो जीवनमा लाभदायक छ भनेर हामीले विश्वास गरेका छौं. र हामीले यो कार्यक्रम किन गर्छौं भने पुनमजी, सबैको सम्बन्ध असल होस् होइन, मृत्युसम्म पनि नटुटोस्, तीनसुतालेमा बाटेको डोरी भइरहोस् भन्ने हाम्रो चाहनाले पनि हामीले यो कार्यक्रमलाई शुरू गरेका हौं. जुनसुकै कार्यक्रम पनि उद्देश्य बिना छैन श्रोता. हामी जति पनि यहाँबाट कार्यक्रमहरू गर्छौं, कति पुष्पल कार्यक्रमहरू, वैवाहिक विवाह सम्बन्धी कार्यक्रमहरू होइन, यी सबै कार्यक्रम चाहिँ अर्थपूर्ण अनि एउटा आध्यात्मिक भनौँ न, परमेश्वरसम्म पुग्ने बाटो बनाउने कार्यक्रमहरू हो. त्यसैले गर्दाखेरि हामीले चाहिँ एकदम सुन्दा, हामीले बोल्दा हरेक अवस्थामा चाहिँ होसियार हुनुपर्छ. र पुनमजी, पति पत्नी बीचको प्रेमको कुराहरू गर्नु पर्दाखेरि बाइबलले पतिलाई पत्नीमाथि अधिकार जमाउनु भन्दा त्यागपूर्ण प्रेम गर्न सिकाउँछ. पक्कै हो नि है. मैले अलिकति नयाँ शब्द के सिकेँ भने त्यागपूर्ण प्रेम गर्न सिकाउँछ. अधिकार जमाउनु भन्दाखेरि चाहिँ त्यसको अलावा के रहेछ, कति राम्रो कुरा रहेछ, त्यागपूर्ण प्रेम गर्न सिकाउने. र FC 5:25 पति आफ्नी पत्नीलाई ख्रिस्टले मण्डलीलाई प्रेम गर्नुभए चाहिँ प्रेम गर्नुपर्छ भनिएको छ. अर्थात् साँचो वैवाहिक प्रेममा स्वार्थ भन्दा सेवा, अहंकार भन्दा नम्रता, रिस भन्दा क्षमा महत्वपूर्ण हुन्छ. पत्नीलाई पनि पतिलाई सम्मान गर्न भनिएको छ FC 5:33. र विवाहमा प्रेम कस्तो हुनुपर्छ भन्दाखेरि पहिलो कोरिन्थीतिर अध्यायले त सबै प्रेमको विषयमा भनिदिएको छ. त्यसमा पनि साँचो प्रेममा धैर्यवान हुनु, दयालु हुनु, डाहा नगर्नु, घमण्ड नगर्नु र आफ्नो स्वार्थ मात्रै नखोज्नु, सजिलै नरिसाउनु, गल्तीको हिसाब राखेर नबस्नु, सत्यमा आनन्दित हुनु र कठिन परिस्थितिमा एक अर्कालाई सहनु, कति राम्रा कुराहरू हामीले यसमा पाउँछौ होइन. यो जति पनि कुराहरू सुन्छौ नि पुनमजी, यो एक कानले सुनेर अर्को कानले उठाउने होइन होइन. आदम इब कार्यक्रम शुरू भएको धेरै समय भइसक्यो. कतिजना श्रोताहरूको जीवनमा, दाम्पत्य जीवनमा फाइदा भयो, बेफाइदा भयो हामीलाई यो कुरा थाहा छैन. तर हामी चाहिँ के चाहन्छौँ भन्दाखेरि, तपाईँले सुनिरहनु भएको वचन हो, तपाईँले पनि जानिरहनु भएका कुरा हो, तपाईँ पनि विज्ञ हुनुहुन्छ र हामी विवाह विज्ञ चाहिँ पक्कै पनि होइनौ. बाइबलले के भन्छ विवाह सम्बन्धी, ती कुराहरू एकले अर्कालाई बुझाएर प्रार्थनामा उचाल्ने हो हाम्रो काम. र त्यसैले हामी के भन्छौँ भन्दाखेरि, हिजो पढेको वचन आज आए पनि हामीले विश्वास र मनन चाहिँ गरेका छौँ कि छैनौँ, त्यो अनुसार आफ्नो जीवनलाई ढालेका छौँ कि छैनौँ चाहिँ महत्वपूर्ण कुरा छ. सुनेर मात्रै आहा कति राम्रो कार्यक्रम रहेछ, सुने मात्रै भनेर भएन, त्यो जीवनमा लागू गर्नुभएको छ भने पक्कै फाइदै हुन्छ.
1: एकदमै. र हामीले चाहिँ कतिचोटि अब पाप गर्नु हुँदैन, झुटो बोल्नु हुँदैन, यस्तो विभिन्न कुराहरू बाइबलबाट लिइरहेको हुन्छौँ. तर बाइबलले हामीलाई सम्बन्धको विषयमा पनि महत्वपूर्ण कुराहरू सिकाइरहेको छ. वैवाहिक जीवनको विषयमा कतिचोटि हामी यही कुराहरूलाई चाहिँ ध्यानमा नदिएको कारणले गर्दाखेरि चाहिँ परिवारमा समस्या अनि जोडीहरूमा समस्याको कुराहरू पनि देख्ने गर्दछौँ. यसकारण जसरी हामी परमेश्वरको वचनहरूलाई एकदमै मनन गर्दछौँ, त्यही परमेश्वरको वचनले भन्नुभएको कुराहरू होइन, पतिलाई आदर गर्ने कुराहरू, पत्नीलाई प्रेम गर्ने कुराहरू, त्यागपूर्ण जीवनको कुराहरू अघि टारिनजीले बताउँदै हुनुहुन्थ्यो, ती कुराहरूलाई चाहिँ मध्यनजर गर्दै एकले अर्कालाई चाहिँ ख्रिस्ट यीशुले गर्नुभएको प्रेमले चाहिँ प्रेम गर्दै हामी साथ सपोर्ट अनि एउटा पार्टनरसिपमा अगाडि बढ्यौँ भने चाहिँ त्यो सम्बन्ध र त्यो परिवार एकदमै आशिषमय हुनेछ र धेरैले उदाहरण पनि लिन सक्नुहुनेछ. आज कतिचोटि हामीले वैवाहिक जीवनहरूमा यस्तै यस्तै कुराहरूको कमीहरू जो परमेश्वरको वचनले हामीलाई सिकाउनु भएको छ त्यही कुराको कमीले गर्दा कतिचोटि होइन विभिन्न समस्याहरू भएको कुराहरू मलाई श्रीमानले बुझ्नुहुन्न, मलाई श्रीमतीले बुझ्नुहुन्न, म चाहन्छु तर पनि उहाँहरूले मैले भने जस्तो गर्नुहुन्न भन्ने प्रकारको कुराहरू मात्रै सुन्छौं. तर कतिचोटि उहाँले चाहिँ मलाई के गर्नु भएन भन्दा पनि बरु अब मैले चाहिँ के गर्ने त, सायद म पो कतिवटा कुराहरूमा परिवर्तन हुन आवश्यक छ कि, वचन अनुसार जिउन आवश्यक छ कि, र मैले चाहिँ के गर्न सक्छु मेरो श्रीमानको लागि, मैले चाहिँ के गर्न सक्छु मेरो श्रीमतीको लागि, र अब कसरी चाहिँ हामी बलियो भएर प्रभुलाई सेन्टरमा राखेर चाहिँ हाम्रो वैवाहिक जीवनलाई अगाडि बढाउन सक्छौँ भन्ने कुराहरूलाई ध्यानमा राखेर एक कदम मात्र चाल्नु भयो भने परमेश्वरले तपाईँलाई त्यहाँ यसरी साथ दिनुहुन्छ र त्यो आशिष तपाईँले देख्नु पनि हुनेछ र महसुस पनि गर्नुहुनेछ.
0: र मलाई एउटा कुरा भन्न मन लाग्यो पुनजी, अहिले विवाह विभिन्न किसिमले हुँदछ, मण्डलीमा पनि विवाहहरू चाहिँ पार्टी प्यालेसमा गएर गर्ने पनि गरिएको छ होइन, धेरै तामझामका साथ विवाह हुन्छ. र तर त्यहाँ चाहिँ पवित्र विवाह भनेर लेखिएको हुन्छ, त्यो विवाह कतिको पवित्र छ भन्ने कुरा चाहिँ त्यसको प्रश्न हो होइन. लेखेर मात्रै हुँदैन, जस्तै पवित्र विवाह भन्दाखेरि त्यो जोडी पनि पवित्र होस्, सबै बन्धनहरू पवित्र होस् होइन, परमेश्वर त त्यही चाहनुहुन्छ नि. त्यसैले अहिले भइरहेको विवाह चाहिँ देखासेखी हो कि होइन, एउटा पवित्र बन्धन हो कि भन्ने कुरा चाहिँ आफूले आफूलाई मनन गर्नुपर्छ. किनभने मेरो जाँच म र परमेश्वरले मात्रै जान्दछौ नि त, तपाईँको हृदयका कुराहरू जान्ने म मानिस होइन. त्यसैले गर्दा हामीले आफूलाई पवित्र राखेका छौँ कि छैन भन्ने प्रश्न ठुलो छ. र अहिले गरिने विवाहहरू चाहिँ अलिकति फरक पनि देख्छु म, धेरै भनौँ न यो सांसारिक कुराहरूसँग मेल खाएको पनि देख्छु होइन. त्यसो गरिरहनु पर्दैन, हामीले परमेश्वरलाई खुसी पार्ने हो होइन. हामीले सबै कुराहरू थोरै भए पनि यसो बाँडेर खाने अनि रमाइलो गर्ने करार बाँध्ने कुरा त महत्वपूर्ण छ, तर देखासेखी गरेर गर्ने विवाह पनि त्यसले चाहिँ हाम्रो जीवनमा हानि गरिरहेको हुन्छ. त्यसले आर्थिक रूपमा सामाजिक रूपमा पनि राम्रो सन्देश चाहिँ पक्कै पनि दिँदैन, आर्थिक रूपमा पनि हामी सबल हुँदैन, अलिकति कमजोर भइरहेका हुन्छौँ यस कारणले गर्दा. र चाहे जे भए पनि विवाह आदरणीय होस्, विवाह ओछ्यान नबिटुलियोस् भनेर परमेश्वरले भन्नुभएको छ हिब्रूको पुस्तकमा पनि. र विवाह चाहिँ स्वस्थ होस् भन्ने नै हाम्रो चाहना हो, स्वस्थ मण्डली स्वस्थ विवाह भनेर भन्छौँ नि हामी.
1: एकदमै, र यो तपाईँ महत्वपूर्ण कुरा भन्नुभयो टार्जनजीले, एकदमै महत्वपूर्ण. र यी कुराहरूमा पनि अबको मण्डलीहरूले र अबको हामी विश्वासी जनहरूले चाहिँ सायद मध्यनजर गर्दै अगाडि बढ्नु पर्छ र एकदम उचित कुरा पनि रहेको छ. भन्दै अर्को एउटा मिठो गीतको साथ फेरि पनि हामी तपाईँलाई यो समय कार्यक्रम मार्फत दिन चाहन्छौं.

0: श्रोता मित्र, हामीले जुना प्रसाईको आवाज भनेकै मिठो गीत सुनाउँदा सुनाउँदै समयले साथ दिएको छैन, छुटिनुपर्ने हुन्छ होइन प्रियन्जु?
1: हजुर, विदा मान्नुपर्ने बेला भइसकेको छ र हामी आशा गर्दछौ आज बाढ़िएका कुराहरूबाट हाम्रो श्रोता आशिषित हुनुभएको छ र धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिन चाहन्छौ र कार्यक्रमबाट
0: म टार्छन्
1: र म पुनम हामी विदा हुन्छौ।
0: जय श्री।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।